गर्न आउँदो वर्षसम्मका लागि टिकट बुकिङ खुल्ला गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट दुबई पोखरा, पोखरा दुबई उडानका लागि गत 25 जेटमा फ्लाइ दुबईले अनुमति पाएको थियो। 7 असोज सेप्टेम्बर 23 उडान सुरु गर्ने गरी 28 जेटमा दुबई पोखरा, पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुल्ला गरेको थियो। सुरुमा असोज 7 12 चैत 2083, 23 सेप्टेम्बर 2026 26 मार्च 2027 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरिएको थियो। अहिले त्यसलाई 7 महिना बढाएर आउँदो कार्तिक 2084 30 अक्टोबर 2027 लागि यो अवधि लम्ब्याइएको छ। फ्लाइ दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: सत्यापित गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। तंग्रिएन उद्योग क्षेत्र, निरन्तर कमजोर। आर्थिक वर्ष 2082-83 अघिल्ला दुई त्रैमासमा उद्योग क्षेत्रको वृद्धि दर सकारात्मक, पछिल्ला दुई त्रैमासमा ऋणात्मक। गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रको वृद्धि दर 0.48% ऋणात्मक देखिएको छ। सोही आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योग क्षेत्र 0.29% ऋणात्मक थियो। यसले पछिल्ला त्रैमासमा उद्योग क्षेत्र तंग्रिन नसकेर झनै नाजुक बन्दै गएको देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको लेखा तथ्याङ्कले अर्थतन्त्रका धेरै क्षेत्रको वृद्धि दर सकारात्मक देखाए पनि उद्योग, सरकारी खर्च लगायतका क्षेत्रको अवस्था नाजुक औल्या छ। तंग्रिएन उद्योग क्षेत्र, निरन्तर कमजोर। आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य 9 अर्ब, 3 महिनामै उठ्यो 8 अर्ब खबर पनि प्रकाशित छ। इजरायल पठाउने नाममा ठगी, नागरिक दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। उक्त काण्डमा भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै पैसा उठाइएको थियो। लगभग यस्तै अर्को ठगी काण्डको अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ। सन् 2024 इजरायलले कियर गिभरमा कामदार लैजाने भन्दै लिएको परीक्षा पास गरेका तर लक्की ड्रमा पर्न नसकेकासँग इजरायल पठाइदिने भन्दै पैसा असुली गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यो विषयमा सीआईबीले आरोपित भरत चौलागाई, बालिका शिवाकोटी सहितलाई नियन्त्रणमा लिएको छ। चौलागाई नेपाली काङ्ग्रेस रामेछापका नेता एवं महाधिवेशन प्रतिनिधि समेत रहेका छन्। इजरायल पठाउने नाममा ठगी आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ।

बेपत्ताको यकिन विवरण बुझाउन आग्रह रसुवाको भटेकोसीमा गत भदौ 10 गते आएको बाढीमा परि बेपत्ता भएको व्यक्तिको आधिकारिक विवरण यकिन गर्न स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकिएको छ। यो खबर आजको गोर्खापत्रमा रहेको छ। प्रोत्साहन अनुदानले बढ्यो दूध संकलन, यो प्रसंग मकवानपुर जिल्लाको रहेको छ। कृषकलाई प्रोत्साहन गर्न थालेपछि दूध संकलनमा वृद्धि भएको प्रसंग हो। बेत्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहलको प्रसंग पनि रहेको छ। चाड पर्वमा सुरक्षा सतर्कता बढाउँदै प्रशासन, मकवानपुर जिल्लाकै प्रसंग रहेको छ। कमला नदीको पुलबाट यातायात सञ्चालनको तयारी, यो प्रसंग आजको गोर्खापत्रमा रहेको छ। जनकपुर धनुषा जिल्लाको हुलाकी राजमार्गमा पर्ने कमला नदीको पुल भएर यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख गरिएको छ। दशैंले बजारमा बढ्यो चहल पहल, यो प्रसंग रहेको छ। महोत्तरीको समयमै दमकल नपुग्दा आगलागीबाट क्षति भएको छ सप्तरीमा, यो प्रसंग पनि गोर्खापत्र दैनिकमै रहेको छ। चाड पर्व मनाउन ऋण लिनुपर्ने बाध्यता, यो प्रसंग दैलेखको रहेको छ। दशैं नजिकिएसँगै दैलेखको सदरमुकाममा चहल पहल बढेको छ। दैलेखको सदरमुकाम स्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका वादी समुदायका परिवार भने दशैं कसरी मनाउने भन्ने चिन्तामा रहेका छन्। दशैं मनाउनकै लागि ऋण लिनुपर्ने बाध्यता उनीहरूलाई रहेको प्रसंग समाचारको भित्री भागमा उल्लेख गरिएको छ। पर्यटक आगमन उत्साहजनक, यो प्रसंग सुर्खेतको रहेको छ। गत वर्ष भन्दा झण्डै 5.5 लाख पर्यटक कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न आएको प्रसंग हो। भूकम्प पीड़ितको दशैं टिनको छानामुनि, यो प्रसंग जाजरकोटको रहेको छ। भूकम्प गएको 3 वर्ष बित्दासम्म पुनर्निर्माणको सुरुवात नभएपछि यस वर्ष पनि भूकम्प पीड़ितले दशैं टिनको छानामुनि हुने भएको छ। भूकम्प पीड़ितको जाजरकोटको प्रसंग गोर्खापत्रमा रहेको छ। त्यसै गरी किनमेल गर्ने र स्वदेश फर्किनेको लहरको लागेको प्रसंग गोर्खापत्रमा रहेको छ कैलाली जिल्लाको। त्यसै गरी आजको कारोबार दैनिकले सरकारको 6 महिनामा पीपीए टुङ्ग्याउने कार्यसूची घोषणामा मात्र सीमित भएको प्रसंग प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेपालीहरूको महान पर्व विजया दशमी हामीसँग करिब करिब भित्रिसकेको छ। आज पाँचौँ दिन नवरात्र अन्तर्गतको दसैँमा घर जानेहरूको लामो लाम काठमाडौँ र ठुला सहरहरूका बस पार्कहरूमा अहिले लागेका छन्। त्यसै गरी बजारमा घुइँचो बढेको छ। दसैँ अर्थतन्त्रका हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ। आजको अन्तरसंवादमा हामी विजया दशमी र अर्थतन्त्र बारे कुराकानी गर्नेछौँ। हामीसँग कुराकानीमा प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्री। छेत्रीज्यू, स्वागत छ यहाँलाई। हजुर, अब यो नेपालको हाम्रो अर्थतन्त्रमा विजया दशमी दसैँको कस्तो महत्त्व छ?
1: अहिले दसैँ के रहेछ भने, पहिला पहिला पारिवारिक मिलनको लागि पनि एउटा ठुलो अवसरको रूपमा रहेछ। अनि अड्डा खानाहरू यसो त्यसो पनि पहिलेदेखि नै बन्द गरेर यो चाडपर्व मनाउने, विदेशमा रहेकाहरू पनि घरमा आएर एकदम उसका उल्लासका साथ मनाउने भन्ने मान्यता थियो। त्यो प्रविधि र रोजगारीको विविधता भएको कारणले गर्दाखेरि पहिला पहिलाको तुलनामा चाहिँ अलिक फरक किसिमबाट चाहिँ आइराखेको देखिया छ। र त्यसमाथि पनि यसपटक यो प्राकृतिक विपत्तिहरू एकपछि अर्को गरेर जुन हामीले झेल्नु परिराखेको छ, त्यो कारणले गर्दा कता कता यो धार्मिक अनुष्ठानहरू पनि गर्ने कि नगर्ने भनेर मान्छेहरू दुविधामा परेको। हामी यस्तो अवस्थामा हामी जस्तै कतिपय परिवारहरू दुःखमा परिरहेको कारणले गर्दा के यसलाई चाहिँ सुखानुभूतिको रूपमा चाहिँ मनाउने भन्ने किसिमको रहेको छ। तर त्यसो हुँदाहुँदै पनि अब केटाकेटीहरू अनि त्यो उसले चाहिँ नछोडेका परिवारहरूको निमित्त त चाड नै हो। वर्ष दिनमा आउने एउटा ठुलो चाड, खास गरेर हिन्दूहरूको लागि त्यही हो, ठुलो चाडकै रूपमा रहिहाल्यो। अरूहरूको लागि पनि छरछिमेक यसो त्यसो ले पनि मनाइराखेको यस्तो परिस्थितिमा चाहिँ वर्ष दिनमा नयाँ कपडा लगाउने अनि मिठो मसिनोको चाहिँ जोरजाम गरेर खाने, यी सबै किसिमबाट चाहिँ मनाउन थालिराखेको परिस्थिति अहिले बनिरहेको छ।
0: त्यही त, अब नयाँ कपडा लगाउने, मिठो मसिनो खाने, यी यावत कुराहरू अब अहिले बजारसँग जोडिएको छ। खास गरी बजारसँगको दसैँको सम्बन्ध अलिकति विश्लेषण गरिदिनुहोस् न। यहाँहरूको पालामा अथवा यहाँहरू केटाकेटी हुँदाखेरिको अवस्था कस्तो थियो? आज अर्थतन्त्रमा दसैँले कसरी प्रभाव पार्दै लगेको छ अथवा यसको आयामहरू के छन्?
1: अब हामीहरू केटाकेटी हुने बेला त करिब करिब 8 दशक जस्तो पार गर्न लागिराखेका हुनाले नि त्यति बेलाको रौनक यसो त्यसो एकदम फरक थियो। यातायातको त्यति साह्रो विकास भएको थिएन है। त्यो सन्दर्भलाई हेर्दाखेरि अहिले नै तपाईँले प्रसङ्ग ल्याइहाल्नुभयो, हिजै मात्रै मैले एउटा समाचार सुनिरहेको थिएँ, झन्डै 1.5 लाख जति जनताले काठमाडौँ आफ्नो घरको निमित्त भनेर छोडिसके भनिहाल्छ। र यही बिचमा फेरि बाटोघाटोको अनिश्चितताको कतिपय परिस्थितिले गर्दाखेरि मानिसहरू अब यसपटक नजाउँ काठमाडौँमै बसौँ भन्ने पनि भयो होला। तर ऋण पान गरेर भए पनि त्यो चाडलाई मनाउनुपर्छ भन्ने प्रवृत्ति पहिला पहिला थियो। अरू ठिकै छ, वर्ष दिनमा चाहिँ अलिक बढी मेहनत गरेर त्यो चाहिँ तिरौँला ऋण भन्ने हुन्थ्यो। त्यस्तो चाहिँ परिस्थितिहरू अलिक कम हुँदै गएको जस्तो देखियो। बरु विदेशमा काम गर्न गएका आफ्ना परिवारका सदस्यहरूलाई ल यो चाडको निमित्त छुट्टै उसै रहन भएको हुनाले, रहनसहन गर्नुपर्ने भएको हुनाले पैसा छिटो पठाइदेऊ भनेर त्यसरी खर्च गरिराखेको अवस्था देख्छु। तर के भयो भन्नुहुन्छ भने, अब हाम्रो आफ्नै मुलुकभित्र उपयोग गर्ने वस्तुहरू सबै नबन्ने लत्ता कपडाहरूको कुरा हो, खास गरेर यो जुत्ता चप्पल। अब यो जुत्ता चप्पलको हकमा त हामी करिब करिब आत्मनिर्भर जस्तो भएको छौँ भन्ने पनि कुरा आएको रहेछ। त्यसको अतिरिक्त चाडमा दसैँ पर्वमा प्रयोग गरिने कति वस्तुहरू पनि, अब खास गरेर अहिले भन्ने हो भनेदेखि आधारभूत उसको चामलकै कुरा गरौँ, त्यो पनि बाहिरबाट लिएर आएर प्रयोग गर्ने परिस्थितिहरू बनिरहेको छ। त्यसो भएको हुनाले जे जति खर्च यसमा गरिन्छ त्यसको अधिकांश भाग चाहिँ आयात गरिएकै वस्तुमा खर्च गरिरहेछ। त्यो कारणले गर्दाखेरि अर्थतन्त्रलाई टेवा दिने भन्दा पनि कन्जम्सन बढ्ने, उपभोग बढ्ने, तर अर्थतन्त्रलाई टेवा पुर्याउने यताउति गर्ने क्रममा चाहिँ के भने त्यो व्यापारीहरूले पाउने नाफा त्यति मात्रै मुलुकमा बस्ने हो कि भने जस्तो देखिँदो रहेछ। र हाम्रो हकमा भन्ने हो भनेदेखि त वर्ष दिनमा एकचोटि कपडा लगाउने, त्यो पनि मामा कहाँ जानुपर्छ भनेर नयाँ कपडा हालिदिने भनौँ न, छेउमेको उसको चाहिँ एकदमै भन्ने भनेदेखि बाली गरे दर्जी दाईले घाइ नघाइ गरेर कपडाहरू चाहिँ सिलाइदिनुहुन्थ्यो, त्यस्तो अवस्था थियो। तर अब यो सबै एकदम इतिहास जस्तो भइसक्यो। अब एउटा तथ्याङ्क अनुसार त दिनमै 150 टन लत्ता कपडाहरू फोहोर मैलामा जम्मा हुन्छन् भन्ने देखिया छ काठमाडौँको त्यो तथ्याङ्कलाई हेर्ने हो भने नि कपडाहरू जस्तो विषयमा चाहिँ यस किसिमबाट डेभलप भइराखेका हुनाले फरक परिस्थितिमा चाडपर्वहरू आइराखेका छ।
0: अब खर्चको व्यवस्थापनको विषयमा चाहिँ खास गरी अब दसैँ जस्तो चाडपर्वलाई मनाउँदा पनि मनाउन पनि मनाउने र यहाँले भनेको जस्तो ठ्याक्कै व्यापारी व्यवसायीहरू या उद्यमीहरूको उनीहरूको उद्यमी त त्यति धेरै सङ्ख्यामा हामी कहाँ रहेनन् र अब यो सन्दर्भमा चाहिँ अब यो नाफा मात्रै रहने अवस्थालाई परिवर्तन गर्न, हाम्रो अर्थतन्त्रलाई अलिकति परिवर्तन गर्न यस्ता चाडपर्वहरूमा हामीले यो अहिले यहाँले जुन झकझकाउन खोज्नुभयो कि हाम्रा धेरै जसो खर्चहरू चाहिँ हामी जुन गरिरहेको छौँ त्यो चाहिँ आयात गरेका सामग्रीहरू हुन् अथवा हाम्रो पैसा चाहिँ यो बाहिरिएको छ भन्ने सन्दर्भ, हुन त यो नियमित अवस्था पनि त्यही हो र अलि चाडपर्वमा अलि यसको चाप अलि बढी हुने भयो। अब आजको दिनमा यो हेर्दै गर्दा अब यहाँ चाहिँ नि राष्ट्रिय योजनाको उपाध्यक्ष पनि हुनुभयो, राष्ट्र ब्याङ्कको गभर्नर पनि हुनुभयो, अब हेर्दै गर्दाखेरि यो अर्थतन्त्रको यो चलायमान अवस्था छ नि, यो चाहिँ हाम्रो तर्फ हाम्रो स्वार्थ राष्ट्रिय हित राष्ट्रिय स्वार्थमा प्रेरित गर्ने सन्दर्भमा चाहिँ यस्ता चाडपर्वहरूले कसरी सहयोग पुर्याउन सक्छन् अथवा त्यसलाई हामीले केही ढाल्न सक्छौँ परिवर्तन गर्न सक्छौँ?
1: अब निश्चय नै हामीले ती कुराहरू गर्न सक्ने परिस्थितिहरू बन्थ्यो, तर अहिले के रहेछ भने देखासिकी खास गरेर यो मोबाइलको प्रचलनको कारणले गर्दाखेरि संसारको कुनै कुनामा कसैले लगाएको चाहिँ ड्रेस देखियो भनेदेखि त्यो तुरुन्तै नेपालमा पनि चाहिने भन्ने एकातिरको परिस्थिति, अनि अर्कोतिर त्यो माहौल नै कसरी बिग्रेर गइरहेछ, बिग्रेर भनौँ कि अब त्यसलाई चाहिँ उपभोक्तावाद बढेर गएको भनौँ,
0: परिवर्तन भन्नु पऱ्यो, हजुर
1: परिवर्तनकै सिलसिला पनि होला
0: है,
1: देखा सिकी गर्ने कुरोहरू चाहिँ एकदम बढेर गयो। अनि अर्कोतिर शिक्षा दीक्षा दिने यताउता गर्ने विद्यालयहरूमा पनि हामीले हेऱ्यौँ भने ड्रेस भन्छौँ नि हामीले, पहिला ड्रेस थिएन, आफै आफै किसिमको कपडा लिएर गएर विद्यालयहरूमा चाहिँ जाने एउटा गर्ने कुरोहरू हुन्थ्यो, तर एउटै विद्यार्थीको लागि पनि अहिले त 10,000 खर्च गरेर पनि ड्रेस चाहिँ पुरा गरिदिन नसक्ने किसिमको परिस्थितिहरू भएर गएको छ। यो चाहिँ उपभोगमा नै बढी जोड दिने चलनको कारणले गर्दाखेरि यस्तो हुन गएको हो। त्यसो भएको हुनाले अब सबभन्दा पहिला त के भने सरकारी संयन्त्रबाट अनिवार्य रूपले नेपालमा उत्पादन भएका लत्ता कपडाहरू चाहिँ प्रयोग गर्नुपर्छ। अब अहिले त सरकारले पनि कर्मचारीहरूलाई पोसाक भत्ता भनेर कतिपय ठाउँहरूमा दिएको छ नि त, अब कतिपय संस्थाहरूमा त्यस्तो नहुन सक्छ, दिएको ठाउँमा कमसेकम यो गर्मीको लागि र जाडोको लागि नेपालमै उत्पादन भएका वस्तुहरू चाहिँ प्रयोग गर्नुपर्छ है भन्ने सुरुवात गरिदिने हो भनेदेखि त्यो विद्यालय स्तरसम्म पनि लिएर आउनलाई चाहिँ सजिलो हुन सक्थ्यो। र चाडबाडमा पनि है चाडबाडको निमित्त हाम्रै उसमा चाहिँ उत्पादन भएका यस्ता यस्ता वस्तुहरू चाहिँ हामी संरक्षण भन्ने ढङ्गबाट गएदेखि त्यो मुलुकको रकम चाहिँ वास्तव मुलुकमा रहन सक्थ्यो। यो कताबाट पनि देख्न सकिन्छ भने भारतमा धेरै पछिसम्म पनि ठुला ठुला मान्छेहरूले पनि त्यहाँको त्यो मोटर चलनमा ल्याउँथे प्रयोग गर्थे भनिन्थ्यो है। तर अब अहिले त यो उसमा चाहिँ बढेर गएको हुनाले त्यहाँ पनि संयुक्त उत्पादनमा रहेका सवारीका साधनहरू प्रयोग गर्ने उसमा गएको छ। त्यो ढङ्गबाट जान सकिने हो भने त्यसले राष्ट्रियता र पशुतन्त्रलाई पनि मजबुत बनाउन सक्ने अनि त्यसो हुन गइसकेपछि रोजगारी पनि सिर्जना हुन सक्ने, हाम्रो कच्चा पदार्थहरू कुना काप्चामा रहेका दौताहरू पनि चाहिँ प्रयोग गर्न सक्ने यस्तो परिस्थिति बन्न सक्थ्यो। र यो चाहिँ 8-10 वर्ष मात्रै हामीले त्यसरी कायम गर्न सक्यौँ भनेदेखि त्यसले चाहिँ अर्थतन्त्रलाई पनि बलियो बनाएर र मुलुकभित्रैका उत्पादनहरूलाई प्रयोग गर्ने दिशामा चाहिँ बढ्न सक्ने परिस्थिति बन्थ्यो भन्ने लाग्छ। तर यस्तो कुरा गऱ्यो भनेदेखि त अहिले यो उसको जमानामा पनि यस्तो एकदम सङ्ग्रो विचार राखेर हुन्छ, त्यसले त झन् अर्थतन्त्रलाई खुम्च्याउँछ। अनि एक प्रकारले भन्ने हो भनेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध व्यापारले जुन कायम हुँदै गइरहेको छ त्यसमा पनि सङ्कुचन आउँछ भन्ने धारणाहरू पनि राख्ने व्यक्तिहरूको बग्रेल जीव चाहिँ पाउन सकिन्छ। तर हाम्रो जस्तो अर्थतन्त्रलाई चाहिँ अलिकति दर्बिलो बलियो बनाएर लिएर जानुको निमित्त मैले भने यात्रा पनि उपयुक्त नै हो जस्तो मलाई लाग्छ।
0: यसको अर्थ चाहिँ जस्तो बिहाले निकै संवेदनशील विषय उत्खनन गर्न खोज्नुभयो, राष्ट्रियताको जुन विषय छ खास गरी सामाजिक सञ्जालमा फेसबुकका भित्ताहरूमा या सडकमा देखिने राष्ट्रियता चाहिँ हाम्रो अर्थतन्त्र सबल बनाउने सन्दर्भमा खास गरी हाम्रा साना उद्योग मझौला उद्योगहरूको विकासमा लाग्नु पर्यो भन्ने यहाँको दृष्टिकोण होइन त?
1: हजुर ठिक हो। हाम्रै आफ्नै कुटीर उद्योगहरू छन् भने तिनलाई प्रोत्साहित पाउने अवसर त मिल्थ्यो होला नि। अब अहिले भन्ने हो भनेदेखि गाउँ जति जम्मै रित्तिएर गइसक्यो भनिन्छ है। अनि यो उत्तरी भेकमा रहेको ठाउँमा चाहिँ भेडा च्याङ्रा पालन हुन्थ्यो र त्यसबाट आएको उनले राडी पाखी गलैँचा बनिन्थ्यो। अब यो त एकदम इतिहास बन्दै गयो, ती सबै पनि लोप हुँदै गइराखेको जस्तो परिस्थिति बनाएको छ। एक प्रकारले हाम्रो त्यस बेलाको चाहिँ सिपलाई बढावा दिनको निमित्त र हामी आफ्नै त्यो नै आन्तरिक रूपले चाहिँ त्यसलाई उपयोग गर्नको निमित्त त्यति साह्रो सरकारी नीतिहरू पनि अलिक शीतलो हुँदै गएको र मानिसहरू पनि के भने सुखको निमित्त सहरतिर झर्ने परिस्थिति रहेको हुनाले गाउँ गाउँ रित्दै छ र अनि यो भेडा बाख्रा पाल्ने यताउता गर्ने कुराहरू अलिक कम हुँदै गइरहेको छ। अब यो हकमा चाहिँ एउटा काठमाडौँमा नै मुगुको भेडा पालनबाट उत्पादन भएको ऊन लिएर आएर ट्विड उत्पादन गरेर गोर्खा ट्विड भन्ने एउटा कम्पनी छ, पश्चिमतिरको एकजना ठकुरी हुनुहुन्छ दिपबहादुर साई भन्ने, उहाँले उत्पादन गरेर बजारमा चाहिँ ल्याउनु भएको छ र उहाँले प्रचार प्रसार पनि गर्नुभएको छ। तर के छ भने हामी विदेशबाट एकदम रिफाइन्ड किसिमबाट आएका ट्विडहरू उलन कपडाहरूमा अभ्यस्त भएको हुनाले लोकल प्रोडक्टलाई चाहिँ त्यति वास्ता नगरे जस्तो देखिरहेको छ। यस्ता उद्योगहरूलाई चाहिँ बढावा दिन सक्ने हो भनेदेखि अरबौँ रुपियाँ जुन विदेशमा गइराखेको छ त्यो पनि बचत हुन सक्छ र नेपालभित्रै लगानी हुन सक्ने परिस्थितिहरू बन्न सक्थ्यो भन्ने देख्छु म।
0: हामी अन्तरसम्वादमा छौँ। अन्तरसम्वादमा आज हामी नेपालीहरूको महान पर्व विजयादशमी अर्थात् बडा दशैँ र अर्थतन्त्रको सम्बन्धबारे कुराकानी गरिरहेका छौँ। नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्री कुराकानीमा हामीसँग हुनुहुन्छ। अब खास गरी यो दशैँ भनेपछि हामीहरूका फेरि यो नयाँ नोटको पनि एउटा प्रचलन छ र नोटहरूलाई तल्लो तहसम्म पुर्याउन पनि दसैँले एउटा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्ने मानिन्छ। अब नोटका दृष्टिकोणले नयाँ नोटका दृष्टिकोणले यहाँ राष्ट्र ब्याङ्कको गभर्नर भइसकेको कारणले मैले यो सोध्दैछु, दसैँ नयाँ नोटका दृष्टिकोणले चाहिँ यो दसैँ कस्तो हो?
1: यो धेरै पहिला चाहिँ प्रचलनमा थिएन। जब यो प्रजातन्त्रको अभ्युदय भयो त्यसो भएपछि नेपाली जनताहरूलाई सबै उसमा चाहिँ खुसी प्रदान गर्नुपर्छ भन्ने भएपछि एउटा कुरो हातमा नयाँ नोट भयो भने त्यो टिका लगाएर दक्षिणाको रूपमा चाहिँ दिइयो सकियो भनेदेखि केटाकेटीहरू पनि त्यो पाउने पनि दिने पनि खुसी हुने एउटा चाहिँ वातावरण बन्छ भन्ने भएको हुनाले र त्यति बेला के थियो भने ब्याङ्कसँगै सम्बन्धित भएकाहरूले यो चाडबाडको रूपमा चाहिँ यसो दक्षिणा दिनको निमित्त लैजानुपर्छ भने उनका आफ्नो नाता गोताहरूलाई त्यो चलन आयो राष्ट्र ब्याङ्कमा चाहिँ नयाँ नोट पाइँदो रहेछ अनि त्यसको मागको चाप त्यसरी बढेर गयो। त्यसो गर्दा गर्दै त अब के भयो भने हाम्रो हकै हो भन्ने ढङ्गको पनि परिस्थिति बढ्यो। त यो त्यति राम्रो चलन चाहिँ किन होइन भने अप्रत्यक्ष रूपले त्यसले हाम्रो चाहिँ लागत बढाएको छ। त्यो लागत बढाएको छ कसरी भने हामी आफ्नै आफैले देशभित्र नोटहरू छाप्दैनौँ अनि यसरी चाडपर्वमा दिएको पैसाले चाहिँ के भयो भने त्यो टिका लगाएर रङ लगाएर दुनियाँभर यसो हुँदाखेरि तुरुन्तै त्यो स्वाइल्ड हुने काम लाग्न सक्ने किसिमको परिस्थिति नबन्ने त्यस्तो पनि भएको हुनाले त्यसले चाहिँ लागत चाहिँ बढाएको थियो। तर त्यसो हुँदाहुँदै जनताको माग हो भन्ने भएपछि त हामीले दिन छोड्नु हुँदैन भन्ने थियो। तर गएको साल र त्योभन्दा अगाडिको सालमा चाहिँ होइन हामीले यो प्रथालाई अलिकति कम गराउनको निमित्त अब हामीले चाहिँ मैला नोटहरू दिने प्रचलनमा ल्यायौँ भन्ने थियो। तर यसपटकदेखि फेरि पनि सुरु भएको छ कि जस्तो मलाई लाग्छ। अब यसपटक त नयाँ नोटहरू जस्तो वर्तमान गभर्नरको दस्तखत भएका नोटहरू हजारको 50 पनि आएको हुनाले झन् त्यसले पनि क्रय चाहिँ अलिअलि बढायो होला। अब त्यो लामो समय त हुँदैन तैपनि नयाँ कलेबरमा आइराखेको छ है यो ढङ्गले गर्दाखेरि अलि बढाएको छ होला। तर यसले चाहिँ लागत बढ्ने भएको हुनाले त्यो प्रचलन चाहिँ ठिक हो जस्तो मलाई लाग्दैन। र कता साथसाथै यो डिजिटल माध्यमबाट दान दक्षिणा दिने भन्ने पनि प्यारलली चलन र यो चाहिँ भनिराखेको जस्तो मैले सुन्छु। तर त्यो त धेरै हदसम्म प्रयोगमा ल्याउन गाह्रो होला सीमित मात्रामा होला। तर यसका राम्रा र नराम्रा पक्षको विषयमा मैले यहाँलाई निवेदन गरे।
0: हजुर अब जस्तो यहाँले भने जस्तो अब प्रारम्भमा प्रजातन्त्र आइसकेपछि जनतालाई खुसी दिउँ सबैलाई दिउँ अब बैङ्कसँग सम्बन्ध मानिसहरूले मात्रै प्रयोग गरे भन्ने सन्दर्भ यहाँले उल्लेख गर्नुभयो र त्यो हुँदै बानी हुँदै अधिकारसम्म पुग्यो पनि भन्नुभयो। अब नोटको प्रयोग दसैँमा नयाँ नोट अब एउटा संस्कृति जस्तो पनि भइसकेको छ। तर यहाँले भनेका जुन अब नकारात्मक पक्षहरू छन् त्यसका त्यसले चाहिँ नोटको आयुमा पार्ने प्रभाव यी यावत कुराहरू छन्। अब यसलाई सचेतनाले पनि अलिकति चाहिँ कम गर्न सकिन्छ होला यसको मतलब जुन चाहिँ खराब प्रयोगहरू छन् त्यसलाई अलिक घटाउन सकिन्छ होला भनेर राष्ट्र ब्याङ्कले हरेक वर्ष नयाँ नोटको प्रयोगका बारेमा पनि आफ्नो सचेतना फैलाउने पनि काम गरिरहेको छ। अब यो प्रयोग पनि गर्नुपर्ने बानी पनि भयो कहीँ न कहीँ अधिकार जस्तो पनि भयो र त्यो भएन भने त दसैँ नै खल्लो होला जस्तो भन्ने परिस्थिति पनि भइरहेको अवस्थामा नयाँ नोटको प्रयोगबारे पनि यहाँको केही सुझाव छ?
1: यो प्रयोगको विषयमा दुरुपयोग हुँदै गएको पनि परिस्थितिहरू देखिरहेको छु। यस्तो चाडपर्व आइराखेको बेलामा मानिसहरू खालि त्यो टिका लगाउने दक्षिणा दिने यताउता गर्ने पनि मात्रै गर्दैनन् है गुनासारसँग बसेर जुवा खेल्ने काम पनि गर्दोरहेछन् है। अब त्यस्तो ठाउँमा पनि यो चाहिँ नयाँ नोटहरू पनि प्रयोग भइराखेको भन्ने सुन्नमा आइराखेको हुनाले नि अब यस्तो ढङ्गबाट दुरुपयोग हुन थाल्ने भएपछि र राज्यकै लागि यो लागत बढ्ने अब यसो भन्दाखेरि त राष्ट्र ब्याङ्कले खर्च गर्दा के फरक पर्यो भन्ने कति बेला हुनसक्छ। राष्ट्र ब्याङ्कले आर्जन गरेको अधिकांश त्यो चाहिँ भाग सरकारमा जान्छ खालि त्यसलाई चाहिँ सञ्चालन खर्च कति हो र त्यसले विकास उसको चाहिँ निमित्त भनौँ न ब्याङ्किङ प्रवर्धन र सुरक्षाको निमित्त जति खर्च जोगाउनु पर्ने हो त्यसलाई छुट्याएर बाँकी रहेको सबै नाफा चाहिँ सरकारलाई बुझाउने भएको हुनाले राष्ट्र ब्याङ्कको नाफा र नोक्सान चाहिँ सिधै जनताको टाउकोमा भनौँ न प्रत्येक नेपालीको चाहिँ टाउकोमा सम्बन्धित भएर आउँछ। त्यसो भएको हुनाले यो दुरुपयोग गर्ने जुन प्रवृत्ति छ त्यसलाई चाहिँ घटाउनको निमित्त सकेसम्म डिजिटल माध्यमबाट व्यवहारमा ल्याउन सकेदेखि जाति हुन्थ्यो, तर डिजिटलमा पनि कस्ता कमी कमजोरी आयो भनेदेखि हामी त्यति ऊ चाहिँ शिक्षित भइसकेका छैनौँ, तर त्यसबाट ओटिपी एकपटकको निमित्त दिएको जुन कोड हो त्यो मागेर पुरै खाता नै रिट्याइदिने परिस्थितिहरू बनाए हुनाले झन् आलरामिङ भन्छौँ नि हामीले, एकदम भयावह किसिमको डर र परिस्थितिहरू बनिरहेको अवस्था पनि छ। हामीले के भन्नु पर्यो भने राष्ट्रको नोक्सानलाई बचाउनको निमित्त सकेसम्म हिफाजत गरेर चाहिने कुराहरूमा पनि प्रयोग गर्न सकियो भनेदेखि र बिस्तारै बिस्तारै यसलाई यसलाई चाहिँ घटाउँदै जान सकियो भनेदेखि मुलुकै हितमा हुन्छ।
0: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: ल, मलाई पनि यो बिहानमा गण्डकी प्रदेशको राजधानीबाट चाहिँ यो विचार राख्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्री। दशैं र अर्थतन्त्रबारे अन्तरसंवादमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्रहरू शङ्कर भण्डारी र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
6: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
5: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो, अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
5: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
6: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा सरकारले प्रस्ताव गरेको 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन। भोटेकोसी बाढी पीड़ितलाई 6 महिनाभित्र अस्थायी आवासमा रूपान्तरण गरिने। नेपाल सन् 2027 29 सम्मका लागि संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित। यस वर्षको शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिए। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको मौसम विज्ञान विभागद्वारा जानकारी। र युक्रेनको ऊर्जा केन्द्रमा पुनः रूसको आक्रमण। 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिले सरकारले सिफारिस गरेको 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको हिजो बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि स्वरु जोशीलाई राजदूतमा अनुमोदन गरेको हो। त्यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन्द र श्रीलंका लागि प्रस्तावित राजदूत मञ्चला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। यसअघि समितिको बैठकमा श्रीलंका लागि प्रस्तावित राजदूत मञ्चला कुमारी झाले आफूले राजदूत नियुक्त भएपछि नेपालमा बौद्ध अध्ययन, इन्जिनियरिङ र मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या वृद्धि गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार, मलेसियाका लागि प्रस्तावित चुडामणी खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापामाथि गम्भीर आरोप लागेकाले कार्ययोजना प्रस्तुत गर्न दिएर संसदीय सुनवाई स्थगित गरिएको थियो। गम्भीर आरोपका उजुरी परेकाले सांसदहरूले राजदूतको प्रस्ताव फिर्ता लिन सुझाव दिए पनि साउदी अरबका प्रस्तावित राजदूत सुनवारले भने आफूमाथि लागेको महिला हिंसा र जर्मनीले डिपोर्ट गरेको आरोप अस्वीकार गर्नुभयो। सुनवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको सुनवाई पनि स्थगित गरेको थियो। कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उहाँहरू विरूद्ध थप उजुरी प्राप्त भएकाले विस्तृत अध्ययन गरेर मात्रै सुनवाई अघि बढाउन प्रस्ताव गर्नुभएको थियो। बैठकमा सांसदहरूले मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि झापाका केही स्थानीयसँग अनुदान मिलाइदिन्छु भनी लाखौं रूपियाँ लिएको र अहिले राजदूत सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको, धेरैवटा सामाजिक सञ्जाल चलाएर ब्ल्याकमेलिङ गरेको, मेन पावर कम्पनीसँग साँठगाँठ रहेको र मेन पावर कम्पनीकै गाडी प्रयोग गर्ने गरेको भनी उजुरी प्रमाणसहित प्राप्त भएको बताएपछि सभापति बोधनारायण श्रेष्ठले थप अध्ययन गरी सुनवाई प्रक्रिया अघि बढाउने बताउनुभयो। त्यस्तै जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सभापति श्रेष्ठले सुनवाई स्थगित गर्नुभएको थियो। प्रस्तावित राजदूतहरू चुडामणी खरेल, जिज्ञान कुमार थापा र गिरीबहादुर सुनवारको प्रस्तावमाथि भने अझै छलफल भइरहेको छ। संघ प्रदेश र स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड, सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड़ दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित 2 दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। संघीयता कार्यान्वयनका क्रममा अधिकार क्षेत्रको अस्पष्टता, कार्य जिम्मेवारीको दोहोरोपना, कानून निर्माणमा ढिलाइ, कर्मचारी तथा संरचना व्यवस्थापन, वित्तीय स्रोत कमी, संघीय सम्पत्ति तथा दायित्व हस्तान्तरणको अपूर्णता र अन्तर सरकारी समन्वयका चुनौतीहरू विद्यमान रहेको जनाइएको छ। कोशी प्रदेश सम्मेलनले संविधान प्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग तथा सुशासन र नागरिक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्नु संघीयता सबलीकरणको आधार हो भन्ने निष्कर्षसहित दिगो विकास लक्ष्य, नेपाल सरकारको 16 योजना तथा 7 प्रदेशका आवधिक योजना, नीति र प्राथमिकतामा समेटिएका विषयप्रति ऐक्यबद्धता जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न 5 मुलुकका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका आवासीय राजदूत चार्ल्स ह्विटलीले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। त्यस्तै इन्डोनेसिया, घाना, सुडान र ब्रुनाईका गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। भोटेकोसी बाढीबाट प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा रूपान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले हिजो काठमाडौँमा आयोजना गरेको भोटेकोसी बाढी पुनस्थापनाको सवाल कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी पीडितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो। बाढी प्रभावित रसुवा, नुवाकोट, गोर्खा र धादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नु अघि अस्थायी आवास निर्माण गरिने उहाँले बताउनुभयो। सरकारले बाढी पीडित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 जना भन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रुपियाँका दरले थप रकम उपलब्ध गराइनेछ। सरकारले भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रुपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 स्थानीय तहका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब 1,400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। यही असोज 23 गते बसेको केन्द्र तथा 3 जिल्लाका मनसुन प्रतिकारी कमाण्ड पोस्टको संयुक्त बैठकले विपद प्रभावित परिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो। रसुवा भटेकोसी बाढीबाट प्रभावित उद्योग व्यापार व्यवसायको पुनर्स्थापना तथा पुनरुत्थानका लागि राज्य बैंक तथा वित्तीय संस्था र वित्तीय संस्थाको बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनको 5 सत्र अन्तर्गत भोटेकोसी बाढी पश्चात व्यवसायको पुनर्स्थापना र पुननिर्माणको विषयमाथि भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्कीले यति बेला घरबार गुमाएका बाढी प्रभावित व्यवसायीहरूको मनोबल उच्च बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले प्रभावितहरूको व्यापारिक आर्थिक गतिविधि पुनस्थापनाका लागि राज्य वित्तीय संस्थाहरूले साथ सहयोग देखाउन जरूरी रहेको बताउनुभयो। यस्तै वाणिज्य तथा वित्तीय क्षेत्रका विज्ञ तथा नेदरल्याण्ड स्थित ग्लोबल अलायन्स फर ब्याङ्किङ अन भ्यालुजका एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधि उपेन्द्र प्रसाद पौडेलले व्यवसायीहरूको लगन र भावनालाई सहयोग पुग्ने गरी कर्जा प्रवाह वा लगानीको वातावरण बनाउनु पर्ने बताउनुभयो। सो अवसरमा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले हालको वस्तुस्थितिबारे जानकारी गराउँदै भदौ 10 गतेको बाढी पश्चात त्यस क्षेत्रमा दैनिक आवश्यक वस्तुको आपूर्तिमा हालसम्म कठिनाई रहेको उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पुनस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। नुवाकोटको विदुर नगरपालिका 5 पिपलटार स्थित ठूलो गाउँमा नेपाल ट्रेड युनियन महासंघ जी फण्डको पहलमा निर्माण गरिएका अस्थायी आवासको साँचो बाढी प्रभावित परिवारलाई हस्तान्तरण गर्दै अध्यक्ष ओलीले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुननिर्माणको काम अघि बढाउनु पर्ने बताउनुभयो। नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषदको सन् 2027-2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा खसेको 180 मतमध्ये 173 मत प्राप्त गर्दै एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। आज बडा दशैंको पाँचौं दिन देवी स्कन्द माताको पूजा आराधना गरी मनाइँदैछ। भगवान स्कन्द कुमार कार्तिकीयको बाल स्वरूपलाई सदैव काखमा राखी ममतामय स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौं दिन यिनलाई स्कन्द माताको नामबाट पुकारने गरिन्छ। भगवान कार्तिकीयको एक नाम स्कन्द पनि हो, जो ज्ञान शक्ति र कर्मशक्तिको सूचक हुनुहुन्थ्यो। त्यस्तै ज्ञान शक्ति र कर्मशक्तिको देवी स्वरूपलाई स्कन्द माता नामले चिन्ने गरिएको हो। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्व मनाउन घर बाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी सुरक्षा व्यवस्था मिलाइएको छ। दशैं नजिकैसँगै भारतसँग सिमाना जोडिएका बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या बढ्दै गएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
4: दशैं सुरु भएसँगै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको संख्या बढ्दै गएको छ। रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू झुलाघाट नाकाबाट दैनिक सयौं संख्यामा स्वदेश फर्किरहेका बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमेल सेना।
5: नेपालीहरूको घर फिर्ता आउने क्रम चलिराखेको छ, दैनिक मन्टरिङ भइराखेको छ। झुलाघाट नाकाबाट फर्किनेमा बैतडी जिल्लाको धेरै हुनुहुन्छ।
4: मौसमी रोजगारीका लागि भारतको झुलाघाट पिथौरागढ क्षेत्रमा रहेका नेपालीहरूका साथै लामो समयदेखि भारतका दिल्ली पञ्जाब लगायतका क्षेत्रमा काम गरिरहेका नेपालीहरू झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 8 का उडाध्यक्ष सामु सिंह थापा। सिमानाका झुलाघाटबाट स्वदेश फर्किनेमा बैतडी, बझाङ, बाजुरा लगायत जिल्लाका नागरिकहरू बढिरहेको बताउनुहुन्छ ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त। दशैं सुरु भएसँगै बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेको संख्या बढ्दै गएको हो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: नेपालीहरूको महान चाड बडा दशैंका अवसरमा काभ्रे प्लान्चोक जिल्लाभर असोज 31 कार्तिक 9 गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लान्चोकले सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 गते बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभर टिपर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। दशैंको रौनकसँगै मिथिला तथा तराई क्षेत्रका मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ। दशैंको बेला मिथिलाका मूर्तिकारहरूले माटोबाट विभिन्न देवी देवताका प्रतिमाहरू निर्माण गरी बिक्री गरी वर्षभरिका लागि आमदानी समेत गर्ने गरेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
6: दशैंको लागि मिथिला मधेस क्षेत्रका गाउँ नगर सहरमा यति बेला दुर्गा पूजाको तयारी स्वरूप माटोको मूर्ति बनाउने चटारो छ। यसका लागि मूर्तिकारहरू दिन रात माटोसँगै व्यस्त हुन्छ। अरूका लागि दशैं धार्मिक आस्थाको पर्व हो भने मूर्तिकारका लागि यही समय वर्षभरिको आमदनी जुटाउने अवसर पनि हो। मूर्तिकार शंकर पण्डित। एउटा प्रतिमा तयार गर्न माटोको कामै करिब 15 दिन लाग्छ। त्यसपछि प्रतिमा सुकाउने र रङरोगन गर्ने र अन्तिम सजावट गर्न थप 3-4 दिन लाग्ने गर्दछ। अर्थात् पूजा स्थलहरूमा विभिन्न देवी देवताको प्रतिमा तयार पार्न मूर्तिकारहरूलाई 2-3 सतासम्म आफ्नो समय र श्रम लगाउनु पर्छ। महोत्तरी जलेश्वरका मूर्तिकार राजदेव पण्डित:
7: दुर्गा पूजा होइ छै, विश्वकर्मा भ गेल, अब सरस्वती पूजा, साल भरिमे मनके चलू, तीन गो जैसे हमसब मूर्ति के काम करछी, त्यसको सिवा त कुछो काम हैन।
6: दशैंको बेला माग बढ्ने भएकोले मूर्तिकारका लागि यो मौसम आमदानीको हिसाबले महत्वपूर्ण मानिन्छन्। तर एउटै प्रतिमा बनाउन धेरै दिन लाग्ने र प्रतिमा तयार भएपछि मात्रै पारिश्रमिक पाउने भएकोले यो काम भने सजिलो हुँदैन। राम गोपालपुरका मूर्तिकार सुमित
8: पण्डित:
6: मिथिलाको कला संस्कृति सँग जोडिएको मूर्तिको पूजा यो परम्परा पुस्तौदेखि चल्दै आइरहेको छ। दशैंमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश लगायतका देवी देवताका प्रतिमा लगभग अन्तिम तयारी सँगै मेलामा मैथिली संस्कृतिको नाच खेल तयारी रहेको सोनवा गाउँपालिका 4 खेसरा दुर्गा मेला समितिका अध्यक्ष संजय कुमार यादव:
9: 3 दिन 3 रात
6: पूजा सकिएपछि यी प्रतिमा नदी, तलाव तथा जलाशयमा विसर्जन गरिन्छ। मन्जित कुमार राम, महोत्तरी।
0: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो 6 महिने कार्यकालका 137 बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले हिजो आयोजित पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाइएको बताउनुभयो। नेपाल टेलिकमले नागरिकले चाहेकै स्थानमा सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको हो। सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सिम सेवा डेलिभरीको समय छोट्याउन निर्देशन दिनुभयो। अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका 10 जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले हिजो उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्र लगायत खारेज गरिएको जनाइएको छ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54 करोड रुपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1,098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रुपियाँ रोयल्टी संकलन गरेको छ। यस वर्षको मनसुन हिजोदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज 17 गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा 12 दिन ढिलो गरी हिजोदेखि पूर्ण रूपमा बाहिरिएको हो। मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ। असोज 8-11 गतेसम्मको झरीपछिको बाढी पहिरोले घरवास गुमाएर होल्डिङ सेन्टर, अस्थायी शिविर र आफन्त कहाँ बसेका विस्थापितलाई जिन्सी सामग्री उपलब्ध गराइएको छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागि शिकारको कोटा निर्धारण गर्न प्रत्येक 5 वर्षमा नाउर र झारलको गणना गर्दै आएको आरक्षले प्राविधिक तथा आरक्षका कर्मचारीलाई 7 शिकार ब्लकमा गणनाका लागि परिचालन गर्ने तयारी गरिएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसियाले फेरि आफ्नो ऊर्जा केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताउनु भएको छ। राजधानी किएवमा विद्युत आपूर्ति गर्ने ऊर्जा केन्द्रमै रसियाले आक्रमण गरेको उहाँले बताउनुभयो। आक्रमणबाट 6 लाख मानिस विद्युत सम्पर्कबाट वञ्चित भएका छन्। आक्रमणमा एउटा आवासीय भवन समेत निशानामा पर्दा 2 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको किएवका मेयरले बताएका छन्। बेलायतमा पार्किङमा राखिएका सवारी साधनहरू चोरी हुने प्रवृत्ति उच्चतम बिन्दुमा पुगेको छ। 10 वर्ष अघिको अवस्था हेर्दा अहिले बेलायतभर सवारी साधन चोरीको घटना 50% बढेको छ। अधिकारीहरूले बेलायतमा हरेक 4 मिनटमा एउटा कारको चोरी हुने गरेको तथ्याङ्क दिएका छन्। प्रहरीले कुशलतापूर्वक काम गरी चोरी भएका कारहरू फेला पार्ने गरे पनि चोरहरू पछिल्ला दिनमा धेरै आत्मविश्वासी र संगठित हुने गरेको पाइएको प्रहरीले बताएको छ। एकजना महिलाले चोरहरूले आफ्नो बीएमडब्ल्यू कार 30 सेकेन्डमै चोरेको बताउँदै प्रहरीले भने खोजी कार्य 1 दिनपछि मात्र शुरू गरेको गुनासो गरेकी छिन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: पोखरा दुबई नियमित उडान सेवा सुरु गरेको फ्लाइट दुबईले टिकट बुकिङको समय बढाएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। सुरुमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइट दुबईले सन् 2027 अक्टोबर 30 सम्मका लागि बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा पोखराका व्यवसायी थप विश्वस्त भएका हुन्। चाडबाडको समय भएकाले अहिले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहे पनि चाडबाड सकिएसँगै पोखराबाट दुबई जाने यात्रुको संख्या पनि बढ्ने पोखराका पर्यटन व्यवसायी तथा फ्लाइ नमस्ते ट्राभल्सका सञ्चालक पोम नारायण श्रेष्ठले बताउनुभयो। फ्लाइ दुबईले हरेक दिन साँझ 6:15 पोखरा अवतरण र साँझ 7:15 दुबई प्रस्थान गर्दै आएको छ। असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान सुरु गरे यता मौसम खराबीका कारण एउटा उडान रद्द भएको छ भने अन्य दिनमा नियमित उडान भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायु सेवा कम्पनी हो। नेपाल विद्युत प्राधिकरणले संखुवासभाको उत्तरी भेगमा रहेको भोटखोलामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत आपूर्ति सुरु गरेको छ। यसअघि भोटखोलाको हटिया क्षेत्रमा लघु जलविद्युत आयोजना मार्फत विद्युत आपूर्ति हुँदै आएको थियो। राष्ट्रिय प्रसारण लाइन विस्तार भएसँगै त्यस क्षेत्रको विद्युत आपूर्ति थप भरपर्दो र पर्याप्त हुने प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो। चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिकाको हटिया क्षेत्रमा प्रसारण लाइन विस्तार भएसँगै यसै आर्थिक वर्षभित्र किमाथाङका नाकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य सहित काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 18 अर्ब रुपियाँ पुगेको छ। रसुवाको भोटेकोसी बाढीपछि कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा रहेका खातामा करिब 13 अर्ब 23 करोड रुपियाँ र हिमालयन ब्याङ्क तथा लक्ष्मी सनराइज ब्याङ्कमा रहेको खातामा करिब 2 करोड 97 लाख अमेरिकी डलर मौजदात रहेको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य बुधबार लगातार 2 दिन पनि घटेको छ। मंगलबार तोलामा 2,200 रुपियाँले घटेको सुन बुधबार प्रतितोला 2,700 रुपियाँले घटेर कारोबार भएको छ। बुधबार सुन प्रतितोला 2,89,500 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै बुधबार चाँदी प्रतितोला 100 रुपियाँले घटेर 4,255 रुपियाँ प्रतितोलामा कारोबार भएको छ।
0: केशव ढुङ्गाना, अब खेल समाचार।
11: जापानमा सम्पन्न 20औं एसियाली खेलकुदमा काँस्य पदक जितेका खेलाड़ीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम प्रदान गरेको छ। जापानको आइजी नायोगोमा भएको प्रतियोगितामा कराँतेका काँस्य पदक विजेता तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाड़ीले सरकारले बुधबार पुरस्कार रकम बैंक खातामा पठाएको हो। काँस्य पदक जितेका शेर्पाले 3,90,000 रुपियाँ पाएका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले

0: यसअघि सन् 2023 चिनको हाङजाउमा भएको 19 एसियाडमा पनि नेपालले काँसी पदक जितेको थियो। 20 एसियाडमा नेपालले समुचरणमा थाइल्यान्ड र श्रीलङ्कालाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा भारतसँग पराजित भएपछि नेपाल काँस्य पदकमै सीमित बनेको थियो। धारा नेपालगञ्ज म्याराथनको 12 संस्करण मङ्सिर 12 गते शनिबार नेपालगञ्जमा हुने भएको छ। यस पटक म्याराथनमा 12 विधामा दौड समावेश गरिएको छ। नेपालगञ्ज म्याराथन सन् 2015 निरन्तर सञ्चालन हुँदै आएको छ। कोविड कालमा समेत नेपाल सरकारको प्रोटोकल पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनौट गर्ने काम यसले गरेको थियो। 11 वर्षे सशस्त्र द्वन्द विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको 5 मङ्सिर 2063 संस्करणमा 2072 नेपालगञ्ज म्याराथन सुरु गरिएको हो। नेपालगञ्ज म्याराथनले गत जुनमा नर्वेको ट्रसुमा विश्वभरका रेस मध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो।
1: अझै बम अब मौसम। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संसदीय सुनवाई समितिद्वारा सरकारले प्रस्ताव गरेका 10 प्रस्तावित राजदूतहरूको नाम अनुमोदन। भोटेकोसी बाढी पीड़ितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने। नेपाल सन् 2027 देखि 29 सम्मका लागि संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित। यस वर्षको शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिए। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको मौसम विज्ञान विभागद्वारा जानकारी। र युक्रेनको ऊर्जा केन्द्रमा पुनः रुसको आक्रमण, 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्कार, रेडियो नेपालको नियमित कार्यक्रम रोजगारी र अवसरमा तपाईँलाई हार्दिक स्वागत छ। म मनुका कुँवर। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुने गर्छ। गत आर्थिक वर्ष जापानमा 22,264 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 1,130 जनाले श्रम स्वीकृति लिएका छन्। श्रावण महिनामा 1,144 जनाले श्रम स्वीकृति लिएका छन्। यो आर्थिक वर्षको 2 महिनामा मात्रै 1,716 जनाले नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ। यो तथ्याङ्क हेर्दा नेपालीका लागि वैदेशिक रोजगारीको एक आकर्षक गन्तव्य जापान पनि बन्दै गएको छ। हरेक महिना पुग्ने नेपालीको जापान बसाइमा

0: कुरामा ध्यान दिने। जापानमा उद्यमी बन्न के प्रक्रिया पूरा गर्नुपर्छ? आज रोजगारीबाट उद्यमीसम्मको यात्रा गर्नुहुने जापान पुगेर आफ्नो पसिना र सिपले नयाँ पहिचान बनाइरहनु भएका एक नेपाली युवाको अनुभव समेट्ने प्रयास गरेका छौं। नेपालमा छँदाका रोजगारी र व्यावसायिक अनुभवले जापान पुगेपछि दिएको सिकाई, भोग्नु परेका चुनौती र त्यहाँबाट संघर्ष गर्दै आफ्नो रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न सफल एक साथीसँग हामी कुराकानी गर्दैछौ। उहाँ हुनुहुन्छ दोलखा घर भई जापान ओसाका बस्दै आउनुभएका युवा उद्यमी रामचन्द्र गिरी। यहाँलाई कार्यक्रममा स्वागत छ। मैले व्यवसाय गर्दै आइरहनु भएको छ भनेर जोडे, ठ्याक्कै हजुरले भन्दाखेरि जापानको कहाँ व्यवसाय गर्दै हुनुहुन्छ नि?
1: म जापानको ओसाकामा बस्छु र ओसाकामा मैले अहिले चाहिँ जापानिज खानाको लागि जापानिज स्टाइलको रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छु। केही वर्ष मैले त्यहाँ पार्ट टाइम जबको रूपमा काम गरेँ सुरुमा, र पछि चाहिँ आफैले केही व्यवसाय गर्नुपर्छ भन्ने सोचेर त्यहाँको नियम अनुसार व्यवसाय सञ्चालन गर्दै आएको छु।
0: मैले आज किन पनि यहाँ कार्यक्रममा यहाँसँग कुरा गर्न चाहे भने, यहाँ नेपालमै बस्दा पनि व्यवसाय गरेको हुनुहुन्छ, व्यावसायिक अनुभव सङ्घालेको हुनुहुन्छ, निर्माण व्यवसाय महासंघमा पनि यहाँले काम गर्नुभयो र अहिले जापानमा आफ्नै व्यावसायिक यात्रा सुरु गरिरहँदा, व्यावसायिक यात्रा सुरु गर्नलाई हामी जसरी यहाँनिर एउटा कानुनी दर्ता प्रक्रिया हुँदै सुरु गर्छौ नि, त्यहाँ ठ्याक्कै व्यवसायको सुरुवात कसरी गरिँदो रहेछ?
1: त्यहाँ पनि यहाँको जस्तै नेपालकै जस्तै दर्ता प्रक्रिया र एउटा नियम कानुनभित्र रहेर पेसा व्यवसाय गर्ने अधिकार छ त्यहाँ जापानिज नागरिक लगायत अन्य देशका नागरिकहरूलाई पनि, समान रूपमा चाहिँ नभए पनि, तर दर्ता प्रक्रियादेखि लिएर त्यहाँ सञ्चालन गर्नुपर्ने कागजी प्रक्रिया चाहिँ लगभग उस्तै छ जस्तो कुनै पनि व्यवसाय सञ्चालन गर्नु पर्यो भनेदेखि प्राली र प्रोपाइटरसिपमा सञ्चालन गर्न सकिन्छ, त्यहाँनिर व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेदेखि त्यसभित्र रहेर काम गर्नलाई सहज हुन्छ। विशेष गरी विदेशीहरूलाई चाहिँ अलिकति अहिलेको यो जापान सरकारको कडा नियमका कारण, यो पुँजीको सीमा अवधिका कारणले चाहिँ धेरै नेपालीहरूलाई नयाँ व्यवसाय सुरु गर्नका निम्ति चाहिँ धेरै कठिनाई आइरहेको छ। पहिला पनि व्यवसाय सुरु गरेका तर जापान सरकारले सुरु गरेको नयाँ समय पुँजीको सीमा अनुसार चाहिँ धेरै व्यवसायहरू चाहिँ यसमा मारमा पर्नु भएको छ। पहिला चाहिँ 50,00,000 येनमा चाहिँ व्यवसाय दर्ता गरेर सञ्चालन गर्न सकिन्थ्यो भनेदेखि चाहिँ त्यसको सीमा बढाएर करिब 3,00,00,000 येन पुर्याएका कारणले गर्दाखेरि चाहिँ अधिकांश नेपाली साना व्यवसायीहरू चाहिँ यसमा मारमा पर्नु भएको छ। जस्तो कम्पनी तयार गरेर त्यो कम्पनीको मूल पुँजी पहिला चाहिँ 50,00,000 ले सकिन्थ्यो भनेदेखि अहिले त्यसको समय सीमा बढाएर चाहिँ 3,00,00,000 पुर्याउँदाखेरि विदेशी व्यवसायीहरूलाई चाहिँ यो नियमले धेरै असर गरेको छ। यसो भइरहँदा अधिकांश साना नेपाली व्यवसायीहरू नेपाल फर्किने अथवा अन्य पेसा रोज्ने भन्ने विषयमा चाहिँ अन्यलमा रहेको पाएको छु मैले।
0: यो चाहिँ कहिलेदेखि सुरु भयो?
1: यो चाहिँ करिब 1 वर्षदेखि यो नयाँ नियम लागू भएपछि त्यसको मारमा म पनि पर्न गएको थिएँ, तर मैले त्यसलाई चाहिँ जापानी व्यवसायीहरूसँग समन्वय गरेर मिलाएर मैले व्यवसाय चाहिँ सञ्चालन गरिरहेको छु। पहिला चाहिँ मैले त्यहाँको जापानी खाना रामेन पसल सञ्चालन गरेको थिएँ, रामेन रेस्टुरेन्ट। अहिले चाहिँ त्यसलाई चेन्ज गरेर त्यहाँको एकदमै जापानीहरूमा एकदम लोकप्रिय त्यहाँको एउटा स्थान छ होक्काइदो, एकदम चिसो ठाउँ, त्यो होक्काइदो भन्ने ठाउँको सुप करी भन्छ त्यसलाई, सुप करी र भातको परिकार हुन्छ त्यो, न त्यो समेटेर चाहिँ मैले भर्खरै 3 महिना जति भयो त्यो रेस्टुरेन्ट चाहिँ सञ्चालन गर्दै आएको छु।
0: पुँजीको सीमा बढाइसकेपछि त्यो अनुसारको केही व्यावसायिक सुरक्षा पनि त दिएको होला?
1: व्यावसायिक सुरक्षा चाहिँ हुन्छ, त्यहाँनेरि अब इन्सुरेन्स हुन्छ, इन्सुरेन्सले कभर गर्छ, व्यवसाय घाटामा गयो भनेदेखि अन्य व्यवसायका लागि केही अप्सनहरू दिइन्छ, ती अप्सनहरूले गर्दा चाहिँ हत्तपत्त व्यवसाय मर्ने नेपालको जस्तो अवस्था चाहिँ अलि छैन। तर व्यवसाय गर्नेहरूलाई त्यहाँको ऐन कानुन र त्यो तिर्नुपर्ने ट्याक्सहरू तिरेर एकदमै राम्रोसँग गर्न सकियो भनेदेखि व्यवसायहरूलाई चाहिँ राम्रो प्रोत्साहन गर्छ जापान सरकारले।
0: यहाँले ओसाकामा व्यवसाय गरिरहनु भएको छ, जापानमा प्राय नेपालीहरूले व्यवसाय गरेको ठाउँहरू चाहिँ कहाँ छन्?
1: एकदमै धेरै मात्रामा गर्ने चाहिँ अब टोकियोको स्थान छ, टोकियोका धेरै स्थानहरू चाहिँ, किनभने त्यो अब जापानको राजधानी भयो, हरेक नेपाली अथवा विदेशीहरू जाँदाखेरि कहाँ जान्छन् भन्दा त जापानको टोकियो अब राजधानी सहर भएपछि हरेक सुविधा सम्पन्न र अलिकति त्यसमा चाहिँ अन्य देशका पर्यटकहरूको भिडभाड पनि बढी लाग्ने भएको भएर अधिकांश नेपालीहरूले चाहिँ जापानको टोकियोमा व्यवसाय सुरु गर्नुभएको छ भने, त्यसबाहेकका ओसाका, नागोया, फुकुओका लगायतका अन्य चर्चित ठाउँहरूमा पनि नेपाली व्यवसायीहरूले आफ्नो व्यवसायहरू सञ्चालन गर्नुभएको छ। रेस्टुरेन्ट व्यवसायका अलावा रियल इस्टेट अनि विद्यार्थीको कन्सल्टिङको लगायतका अन्य व्यवसायहरू एकदमै राम्रो छ। नेपाली व्यवसायहरू धेरै माथि उठ्नु भएको छ। नेपाली व्यवसायहरू
0: हजुर व्यवसाय सञ्चालन गर्दा त्यहाँको सरकारले सहुलियतमा ऋण पनि प्रदान गर्छ।
1: त्यहाँको व्यवसायीलाई एकदमै ब्याज एकदमै न्यून ब्याजमा सहुलियतमा त्यो त्यहाँको डकुमेन्ट पुरा गर्न सक्यो र ऋणको त्यो कर्जाको प्रक्रिया पुरा गर्न सक्यो भनेदेखि एकदमै सहुलियत 1-2% 3% ब्याजमा त्यसरी पनि लोन प्रवाह गर्छ र व्यवसायहरूलाई सहज बनाएको छ।
0: अनि अर्को कुरा व्यवसाय सञ्चालन गर्दा के कुराहरूको आवश्यकता पर्दो रहेछ? जब एउटा कुनै उद्योग दर्ता गरियो व्यवसाय गर्छु भनेर त्यसपछि आवश्यक पर्ने कुराहरू चाहिँ के रहेछन्?
1: पहिलो कुरा त पुँजी नै हो। पुँजी भएपछि त्यो सञ्चालन गर्ने स्थान उपलब्धता सिप र त्यसले पार्ने प्रभाव र असरका विषयमा अलिकति ज्ञान भएको अनुभवी मान्छेले त्यही क्षेत्रमा अनुभव भएको मान्छेले सञ्चालन गर्यो भनेदेखि सहज हुने देखेँ मैले पनि। मैले यसो भन्दै गर्दाखेरि म पनि जापान गएपछि केही समय चाहिँ मैले जापानका रेस्टुरेन्टहरूमा काम गर्ने अवसर पाएँ। त्यो अवसर पाउँदा मलाई एउटा राम्रो सिकाइ भएको कारणले मैले पनि त्यही क्षेत्रमा हात हालेर सुरुवात गरेको हो।
0: अब विशेष गरेर व्यवसाय अथवा त्यहाँको प्रविधिले आधुनिकताले सम्पन्न देशहरूमा हामी जस्तो जसले त्यहाँ गएर नयाँ कुरा थाहा पाउनुपर्ने अवस्थाका देशहरूबाट दिइने आतिथ्यतामा त केही फरक त हुन्छ होला। त्यसको लागि कसरी सुधार गरिन्छ?
1: त्यो चाहिँ एकदमै आतिथ्यता भन्ने कुरा र अनुशासनको उसमा चाहिँ अब विश्वमै जापान एकदमै अगाडि देखिन्छ। म पनि अब एउटा विकासोन्मुख देशबाट गएको भएको हुनाले सुरु सुरुमा मलाई चाहिँ एकदमै अचम्म लाग्थ्यो त्यहाँको आतिथ्यता सत्कार र त्यहाँ गर्ने व्यवहारले अलि हामी नेपालीहरूको ठाडो स्वभावको हुन्छ भनेदेखि हुने रहेछ उनीहरूको अगाडि। तर एकदमै राम्रो त्यो कस्टमरहरूलाई ग्राहकहरूलाई गर्ने जोसुकै होस् जुनसुकै क्षेत्रमा पनि सेवाग्राहीहरूलाई गर्ने त्यो व्यवहार र कोही नयाँ व्यक्तिहरूसँग कुराकानी गर्दा पनि त्यो एकदमै गर्ने उनीहरूको त्यो व्यवहारले म चाहिँ एकदमै नतमस्तक र प्रभावित छु। र यहाँ आएर धेरै मान्छेहरूसँग कुराकानी गरिरहँदा एकदमै त्यो मलाई जापानको त्यो कुरा चाहिँ खड्किरहन्छ किनभने हामी त्यो कुरामा हामी अभ्यस्त भइसकेका छैनौँ नेपालमा। त्यो कुरा भयो भनेदेखि अनुशासन नै एकदमै राम्रो हुँदो रहेछ त्यहाँको क्या। जे कुरामा पनि एकदमै तलदेखि नै सुरु गर्ने र एकदमै उनीहरूले क्लियरली अभिवादन गर्ने जस्ता कुराहरू चाहिँ एकदमै राम्रो छ। त्यो अनुशासन चाहिँ धेरै नै म त्यो प्रभावित नै छु। त्यो मैले यहाँ भन्न बखान गर्नै सकिनँ। जापानीहरूबाट सिकेको मैले एउटा राम्रो कुरा चाहिँ त्यो अनुशासन पनि हो र समय सापेक्ष चल्नुपर्छ भन्ने कुरा पनि र इन्डिपेन्डेन्ट जो आफू आत्मनिर्भर भएर अगाडि बढ्नुपर्छ भन्ने कुरालाई चाहिँ जापानले सिकाएको छ मलाई पनि।
0: जापानमा गएर जो त्यहाँ स्थापित हुन चाहनुहुन्छ कोही पढ्नको लागि पुग्नु भएको छ कोही कामकै लागि भनेर पुग्नु भएको छ नेपालीहरूले पाउने अवसरहरू अहिले हेर्दाखेरि यहाँलाई कस्तो लाग्छ? कहाँ कहाँ पुगेका छन् नेपालीहरू?
1: होइन नेपालीहरू अब जापानको व्यवसायिक घरानामा एकदमै माथि पनि पुगेका छन्। व्यवसाय सञ्चालन गरेर सेवाको क्षेत्रमा जस्तो जागिरको क्षेत्रमा सामान्य लेभलमा काम गर्दा पनि धेरै राम्रो चाहिँ त्यो प्रोत्साहन पुरस्कारहरू पाएको र त्यहाँको अनुशासनले गर्दाखेरि धेरै त्यो अनुशासित भएर पुरस्कृत भएका धेरै समाचारहरू र कुराहरू पनि हामी बेला बेलामा सुन्ने गर्छौँ। त्यो चाहिँ एकदमै राम्रो पाएको छु मैले।
0: अहिले त्यहाँ प्राय नेपालीहरू कस्ता कस्ता काममा लागेको देख्नुहुन्छ?
1: विशेष गरी विद्यार्थी भिसामा जानेहरू चाहिँ विद्यार्थी भिसा पढाइसकिएपछि त्यहाँका कम्पनीहरू अफिसहरूमा कार्यालयहरूमा पनि काम गरेका छन् भनेदेखि विशेष गरी अहिले विशेष दक्ष कामदार भनेर विभिन्न क्षेत्रमा पनि लगिरहेको छ। होटल रेस्टुरेन्ट र नर्सिङ केयरमा पनि र कृषिमा पनि धेरै नेपालीहरू जानुभएको छ। त्यहाँ एकदमै राम्रो नै छ अनुशासित देश भएको भएर जो भाषा एकदमै जसले राम्रो बनाउनु भएको छ र अलिकति क्षमता भएका नेपाली तथा अन्य विदेशीहरूका लागि जापान गन्तव्य एकदमै राम्रो नै छ। तर पछिल्लो समयको नियम कानुनले गर्दाखेरि चाहिँ विदेशबाट आउने जापानमा आउने कामदारहरूका लागि चाहिँ केही असहजता चाहिँ प्रदान गरेको छ। जस्तो भाषाको कुरा गर्नुपर्दाखेरि कम्तीमा पनि N2 लेभलको भाषा चाहिँ पास गरेको भयो भने एकदमै राम्रो मानिन्छ र त्यहाँका कम्पनी अथवा अफिसहरूले सहजै रूपमा स्वीकार गर्छन्। त्यसले गर्दा चाहिँ जति सक्दो भाषा र आफ्नो क्षमता बनाएर त्यहाँ जापान पुग्नु भयो भनेदेखि आफूलाई स्थापित गर्न सक्नुहुन्छ भन्ने मैले बुझेको छु।
0: हजुर, यहाँले यो एसएसडब्ल्यूको कुरा गर्नुभयो नि, जो विशेष दक्षता भएका श्रमिकहरू छन् उनीहरूको लागि अझ अवसर भन्नुभयो, जसले त्यस्ता त्यो सिप लिनु भएको छ, तालिम लिनु भएको छ, यो एकाडेमिक होस् वा अरू टेक्निकल होस्, त्यतिले के हुँदो रहेछ, उहाँ कतिको पर्याप्त पाउनुहुन्छ यहाँ सिकेको?
1: त्यो चाहिँ पर्याप्त नहुने रहेछ यहाँको हाम्रो सिकाइका कुराहरू चाहिँ अलिकति त्यसको जो फिल्डमै गएर काम गर्न चाहिँ अलिक अप्ठ्यारो भएको, असहज भएको, र त्यहाँ कतिपय नेपालीहरूलाई त्यो गर्दा चाहिँ असहज भएको कारणले धेरै नेपालीहरू, कति नेपालीहरू त फर्किनु पनि भएको छ। यहाँको सिकाइ र उहाँको सिकाइ चाहिँ एकदमै अन्तर हुने भएकोले यहाँकोले प्लस त गर्छ तर एकदमै अपर्याप्त हुने चाहिँ मैले देखेको छु। जस्तो नर्सिङ केयरमा पनि यतिले मात्र नपुगेर उहाँ विशेष दिन्छ काम, सुरुमै काम दिने बित्तिकै चाहिँ काममा लगाइहाल्दैन, केही समय ट्रेनिङ अवधि भनेर राख्छ, उसलाई सिकाउँछ, त्यहाँ जसले राम्रो गर्न सक्यो त्यस्ता व्यक्तिहरूलाई चाहिँ एकदमै प्रोत्साहित गरेर काममा अगाडि बढाउँछ। अलि सिकाउँदा पनि नजान्ने भाषाको कारणले चाहिँ, भाषा बियरियर भएको कारणले चाहिँ त्यो नसक्नेहरूलाई चाहिँ अप्ठ्यारो अवस्था आइपरेको र कम्पनीहरूबाट कति निकालिनु परेको अवस्था पनि सिर्जना भएको छ।
0: नेपालीहरूले जापानमा पुगेर गरिरहने बारम्बारको गल्ती चाहिँ के देख्नुहुन्छ?
1: यो एकदमै गम्भीर प्रश्न आयो मलाई, एकदमै सुरुदेखि नै मनमा खड्किरहन्थ्यो। विदेश भएपछि त एक आपसमा विदेशमा भेटिएपछि भाइचारा बन्धुत्व एकदमै राम्रो हुन्छ जस्तो पनि सोचेको थिएँ, तर त्यो नहुने पनि होइन, एकदमै भाइचारा भएको सम्बन्ध पनि छ, समाजहरू एकदमै धेरै छन्, जिल्ला जिल्लाका समाज छन्, जिल्ला मात्रै नभएर त्यस जिल्लाभित्रका टोलका समाज पनि बनेर सामाजिक क्षेत्रमा एकदमै राम्रो काम गर्नुभएको छ, कसैलाई पर्दा एकदमै राम्रोसँग सहयोग गर्नुहुन्छ, कोही बिरामी पर्यो, कसैलाई अप्ठ्यारो पर्यो भनेदेखि तुरुन्तै जुटेर पैसा उठाउनु पर्छ कि कहाँ भाषाको कारणले अप्ठ्यारो परेछ कि हस्पिटल पुर्याइदिनु पर्ने हुन्छ कि, ती कुराहरूमा एकदमै सहज रूपमा गर्नुभएको छ। सँगसँगै त्यो सँगसँगै एउटा नराम्रो कुरा पनि के छ भनेदेखि, नेपालीहरूको चाहिँ त्यसमा पनि विदेशीमा पनि नेपालीहरूको चाहिँ अलिकति इमेज पनि नराम्रो हो कि जस्तो लाग्छ मलाई, हो हल्ला गरिदिने, अब विदेशमा शान्त वातावरणमा बस्न चाहने जापानिजहरूका लागि हो हल्ला गरिदिने, फोहोर नगर्नुपर्ने ठाउँमा भनेका ठाउँहरूमा फोहोर गरिदिने, निषेध गरिएका ठाउँमा पनि ती किसिमका हरकत गरिदिएर कति साथीहरू पुलिसको केसमा पर्नु भएर अप्ठ्यारो अवस्थामा जेलमा समेत पर्नु भएको केसहरू चाहिँ मैले देखेको छु। विशेष गरी के अरे महिला हिंसा, मादक पदार्थ सेवनका घटनाहरूले चाहिँ एकदमै धेरै चाहिँ उग्र रूप लिँदै गइरहेको देखिरहेको छु। कति कुराहरूमा त सम्झाउँदा सम्झिने साथीहरू पनि हुनुहुन्छ, नेपालीहरू पनि हुनुहुन्छ, र कतिपयले चाहिँ एकदमै त्यो खालको व्यवहार देखाइदिँदा त्यो नेपालीप्रतिको एउटा इमेज चाहिँ नराम्रो हुँदै गइरहेको छ। जापानिज धेरै अहिले मसँग आउनुभएको धेरै जापानिजहरू यहाँ नेपालको बारेमा बुझ्न जान्न र व्यवसाय गर्न चाहने केही जापानिजहरू पनि आउनु भएको छ, उहाँ भएको नेपाल र यहाँ भएको नेपालमा चाहिँ त्यो एउटा एकदमै लामो अन्तर पाउनु भएको छ। जस्तो यहाँको आतिथ्यता, यहाँ भएका नेपालीहरूले गर्नुभएको व्यवहारप्रति चाहिँ एकदमै नतमस्तक हुनुहुन्छ, तर उहाँ भएका केही थोरै नेपालीहरूका कारणले चाहिँ त्यो हाम्रो समग्र नेपालको साग गुमेको हो कि भन्ने मलाई त्यो भान भएको छ।
0: त्यो बारम्बारको गल्तीले जब प्रहरीसम्मै पुग्ने खालको गल्तीहरू हुन्छन् नि, त्यसपछि के हुन्छ, त्यसको दण्ड सजाय के हुन्छ?
1: त्यो चाहिँ घटना र प्रकृति हेरेर हुन्छ, कस्तो खालको घटनामा उसले क्राइम गरेको छ। जस्तो सामान्य खालको क्राइम गरेको छ भनेदेखि त्यहाँ वार्निङ दिने र त्यहीँ राख्ने र सेवा सुविधाबाट, केही सेवा सुविधाबाट वञ्चित गरेर पनि राख्ने अवस्था रहेको छ भनेदेखि, अलि गम्भीर प्रकृतिका घटनाहरू छन् भनेदेखि अब नेपाल फर्काउनेदेखि लिएर त्यहाँको नियम कानुनले जेल सजायसम्म र आजीवन जेलसम्म सजायसम्म भएका नेपालीहरूको चाहिँ संख्या केही छ,
0: प्रायः फर्काएको पनि देख्नुभएको छ,
1: एकदमै धेरै चाहिँ फर्काइदिने गर्दछ।
0: फर्काएपछि फेरि भिजा लाग्ने के हुन्छ?
1: त्यो सम्भावना चाहिँ अब किनभने त्यो पनि के क्राइम गर्नुभएको छ त्यो क्राइमले हुन्छ, जस्तो ट्याक्सहरूमा अनि के अरे राम्रोसँग नियम कानुन नमानेको, त्यहाँको ट्राफिक रुल नमानेको, त्यस्तो सामान्य कुराहरूलाई चाहिँ फेरि पनि जान सकिन्छ। र यो गम्भीर प्रकृतिका घटनाहरूमा जस्तो हत्या, बलात्कार, चोरी, डकैती लगायतका केस भोग्नु भएकाहरूलाई चाहिँ जापानमा प्रवेश निषेध हुन्छ, एकचोटि त्यहाँ सजाय काटेर पठाइसकेपछि त्यो एकदमै गाह्रो हुन्छ भन्ने बुझेको छु मैले।
0: अब चाहिँ नेपालीहरूको लागि जापानमा नयाँ सम्भावनाहरू के देख्नुहुन्छ?
1: नयाँ सम्भावना चाहिँ अध्ययन गरेर अब त्यहीँ केही जागिर खाने, पेसा व्यवसाय गर्नलाई चाहिँ सहज छ, तर सिधै जापान गएर यहाँबाट जस्तो ब्याचलर वर्किङमा जान पाइन्थ्यो त्यसको लागि चाहिँ अलि समस्या नै हुने गरेको देखिन्छ, किनभने यो यान्टुको भाषाले गर्दाखेरि धेरै नेपालीहरू चाहिँ जान सक्नुहुन्न कि जस्तो लाग्छ। विद्यार्थी भिसा र यो एसएसडब्ल्यू भिजा मार्फत जानेलाई चाहिँ अलिक सहज छ, त्यस बाहेकोलाई चाहिँ अलिक गाह्रो नै देखिरहेको छ मैले।
0: अर्को कुरा, जापानमा व्यवसाय गर्दा र स्वदेशमा नेपालमा व्यवसाय गर्दाको फरक चाहिँ के पाउनु भयो?
1: धेरै त्यो चाहिँ फरक पाइयाँ, हुँदा पनि हामीले एउटा मेडिकल व्यवसाय सञ्चालन गरेका थियौँ। धेरै त्यो अप्ठ्यारो केसेसहरू र त्यो सञ्चालन गर्न सहज भए पनि यहाँ आउने नियम कानुनले चाहिँ अप्ठ्यारो पार्ने हो कि भन्ने थियो। तर त्यहाँ चाहिँ सुरुमै एकदमै स्पष्ट रूपमा उल्लेख गरिएको र त्यो गराउनलाई, कार्यान्वयन गराउनलाई बारम्बार त्यो ओरिएन्टेसन टाइपको पनि हुने, त्यसले गर्दाखेरि चाहिँ त्यहाँ सजगता चाहिँ बढी हुँदो रहेछ र त्यहाँको आतिथ्यतादेखि लिएर त्यो खानाको क्वालिटीका कुराहरूलाई पनि एकदमै मेन्टेन गर्नुपर्ने भएको हुनाले एकदमै त्यहाँ चाहिँ अलिक गम्भीर भएर लाग्नुपर्ने जस्तो देखिँदो रहेछ। किनभने त्यहाँ हामीलाई भिजाको समस्या हुनसक्छ, भोलि हामी परिवारै बसिरहेका छौँ, एकजनाको भिजाको समस्याले गर्दा न सबैजना फर्किनु पर्ने भएको हुनसक्छ, फर्किनु पर्ने हो कि भन्ने पनि एउटा परिरहने भएकाले, नेपालमा पनि हुँदा त हामीले कानुन यहाँको नियम अनुसार नै सञ्चालन गरेका थियौँ, तर त्यहाँ चाहिँ अझ सहज लाग्यो मलाई चाहिँ व्यवसाय गर्नलाई, त्यहाँ गर्ने अनि हरेक कुरा कार्यालयमा गएर त्यो दर्ता प्रक्रियादेखि लिएर त्यो सञ्चालन गर्नलाई जे जे गर्नुपर्ने कुरा हुन्छ एकदमै त्यो नियमबद्ध रूपमा, कतै त्यो घुस खुवाउनु पनि नपर्ने, एक्स्ट्रा दिनु नि नपर्ने, नियम अनुसार टाइममा उनीहरूले भनेको समयमा मितिमा एकदमै स्पष्ट रूपमा काम गर्न सकिने अवस्था रहँदो रहेछ। त्यो चाहिँ मलाई एकदमै खुसी लाग्यो।
0: रेस्टुरेन्ट सञ्चालन गर्दा स्वादको पनि कुरा आउँछ। जापानिज नागरिकहरू नेपाली स्वादप्रति कतिको आकर्षित भएको, रुचि राखेको पाउनुहुन्छ?
1: एकदमै, अब जापानिजहरू खास गरी मसलाजन्य पदार्थहरू नखाने समुदायमा पर्नु हुँदो रहेछ। पछिल्लो समय चाहिँ नेपाली इन्डियन खानाहरूले चाहिँ एकदमै राम्रो प्रभाव जमाइरहेको रहेछ। कम्तीमा पनि महिनाको एकचोटि चाहिँ त्यो मसलायुक्त खाना खायो भनेदेखि शरीरमा एकदमै इनर्जी आउने र रोगसँग त्यो लड्न सक्ने क्षमता बढ्छ भन्ने उहाँहरूको भनाइ र मान्यता रहेछ। मैले जापानिजहरूसँग उहाँहरूसँग बुझेको कुरा बुझे अनुसार चाहिँ कम्तीमा पनि महिनामा एकचोटि दुईचोटि चाहिँ त्यहाँ गएर नेपाली अथवा इन्डियन खाना खानालाई चाहिँ एकदमै उहाँहरू मन पराउनु हुँदो रहेछ उहाँहरू।
0: अब हामी यो कुराकानीको लगभग अन्त्यतिर आइसकेका छौँ। नेपालमा बसेर जापानको रेस्टुरेन्ट क्षेत्रमा अथवा त्यहाँ भोलि काम गर्दै गर्दा आफैले पनि केही व्यवसाय सञ्चालन गर्छु अथवा गर्ने सपना देखेका युवाहरूको लागि यहाँको सल्लाह के होला?
1: एकदमै राम्रो अवसर हो। अब जापानमै बसेर अध्ययन गरेर यो क्षेत्रमा लाग्छु भनेर लाग्नु भएको छ, अलिकति पुँजीको चाहिँ तयारी गरेर व्यवसायिक त्यहाँको ज्ञान सिप हासिल गरेर त्यो क्षेत्रमा लाग्नु भनेदेखि त्यसले चाहिँ कालान्तरसम्म फाइदा दिने र एउटा राम्रो अवसर रहेको मैले पाएको छु। तर यहीँबाट, नेपालबाटै व्यवसाय गर्छु भन्ने हिसाबले चाहिँ त्यो अलिकति कठिनाइ हो कि जस्तो पनि मलाई महसुस भएको छ। किनभनेदेखि 3 करोड भनेको त्यो चान्चुने पैसा होइन जस्तो लाग्छ एकजना सामान्य मान्छेहरूका लागि। अलिकति व्यवसाय, ठुलो व्यावसायिक रूपमा सञ्चालन गर्छु भन्नेलाई चाहिँ सहज रूपमा छ। तैपनि त्यसमा पनि भाषाको कारणले चाहिँ, भाषा भएन भनेदेखि चाहिँ ठुलो के अरे समस्या निम्ति आउँछ कि जस्तो लाग्छ मलाई। विद्यार्थी भिसामा जाने नेपालीहरूका लागि चाहिँ केही नियमहरू कडा भए पनि त्यो नियम पालना गरेर आफ्नो अध्ययन पुरा गरेर त्यहाँ रोजगारीको लागि चाहिँ एकदमै राम्रो सम्भावना छ। आफूले चाहेको क्षेत्रमा भाषा राम्रो भयो भनेदेखि आफूले चाहेको क्षेत्रमा चाहेको तलबमा काम गर्नलाई चाहिँ एउटा राम्रो अवसर पाइन्छ जस्तो लाग्छ मलाई। अहिलेसम्म गएका नेपालीहरू, धेरै नेपालीहरू चाहिँ भाषाको कारण, क्षमता कम भएको कारणले मात्रै असहज परिस्थिति र सामान्य खालको त्यस्तै जोखिमयुक्त काम गर्नुपर्ने अवस्था रहेको छ। जसले भाषा बनाउनु भएको छ, जसले राम्रो अध्ययन गर्नुभएको छ, उहाँहरू धेरै राम्रो काम गरेर धेरै राम्रो ठाउँमा पनि बस्नुभएको देखेका छौँ।
0: हजुर, जसको भाषा राम्रो छ, केही सिप पनि छ, त्यस्ता नेपाली नागरिकले त्यहाँ गएर कतिसम्म कमाएको देख्नु भएको छ नि?
1: एकदमै यो राम्रो कुरा। म सुरुमा जाँदाखेरि म पनि भाषा एकदमै थिएन, मेरो जेरो लेभल नै थियो। भाषाको कारणले मैले धेरै दुःख पाएँ। कति अब त्यो जापानिजहरूको गाली सहनु पर्यो कामको, त्यो भाषा नबुझ्दाखेरि उल्टो उल्टो भएर धेरै कामहरू बिग्रेर समस्या पनि आएको थियो। त्यो मेरो कारणले भएको थियो र भाषा नभएको कारणले भएको थियो। पछि त्यो कुरा एकदमै मैले महसुस गरेँ कि त नेपाल फर्किनु पर्ने, कि त जापानमै अब मैले सङ्घर्ष गर्नुपर्ने अवस्था रह्यो। म एउटा नेपालमा रहँदा पनि सञ्चार कर्ममा लामो समय काम गरेको भएर मलाई त्यो एउटा आफूलाई कसरी सन्तुलित राख्ने भन्ने कुरा चाहिँ मैले अलिकति बुझेको थिएँ र त्यहाँनिर कम्तीमा 1 वर्ष चाहिँ मलाई निकै गाह्रो भएको थियो। त्यसपछि त्यहाँका भाषा स्कुलहरू पढेर आफैले सो अध्ययन गरेर थोरै भने पनि जापानिजहरूसँग कुरा गर्न सक्ने भएपछि मैले पेसा व्यवसाय सुरु गरेको थिएँ। जसले भाषा बनाउनुहुन्छ, जसले पढ्नुहुन्छ, जो मेहनत गर्नुहुन्छ र दिएको काम गर्ने दिएको त्यहाँको समय सीमा अनुसार चल्नुहुन्छ तपाईँहरू, जस्तो ब्याङ्कमा मात्रै काम गर्ने ह्यान्ड क्यास भनेर हातमा काम नलिने त्यस्तो गर्नुभयो भनेदेखि तपाईँहरूको भिजा पनि सुरक्षित हुन्छ र पढाइलाई मात्र खर्च पनि पुग्छ र धेरै कमाउने लोभमा चाहिँ तपाईँ जापान नआउनुहोस् भन्छु म। किनभनेदेखि यति बेला इलिगल रूपमा गर्न पाउनुपर्ने कामहरू पनि एकदमै टाइट गरेको छ र काम गर्ने ठाउँबाटै समातिएर कति नेपालीहरूलाई अथवा विदेशीहरूलाई चाहिँ स्वदेश फिर्ता गरिदिएका घटनाहरू पनि छन्। त्यसले गर्दा धेरै कमाउँछु भन्दा पनि त्यहाँनिर पढेर केही ज्ञान सिप लिएर फेरि नेपालमा फर्केर केही गर्छु भन्न पनि पाइयो, त्यहीँ जापानमै पनि सङ्घर्ष गरेर म आफूलाई एउटा स्थापित गरेर पैसा कमाउँछु भन्न पनि पाइयो। कम्तीमा पनि नेपालीहरूले, सामान्य नेपालीहरूले 2 लाखदेखि माथि चाहिँ कमाउनुहुन्छ, मासिक रूपमा कमाउनुहुन्छ। त्यहाँको खर्च यताउति गर्दाखेरि कम्तीमा पनि 1 लाख रुपियाँ चाहिँ बजार नेपाल पठाउने सामान्य काम गरेका नेपालीहरूले त्यति पनि गर्नुभएको चाहिँ पाएको छु। अब धेरै कमाउने त धेरै पनि हुनुहुन्छ, त्यो अब अधिकांश नभए पनि केही सीमित नेपालीहरू चाहिँ हुनुहुन्छ।
0: हजुर, हस् यो छोटो बसाइमा आफ्नो केही अनुभवहरू कार्यक्रम मार्फत सुनाइदिनु भयो, यो समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्, मलाई पनि जापानदेखि आएपछि रेडियो नेपालले एउटा अवसर दियो र थोरै आफ्ना केही जानेका कुरा भन्नलाई मलाई एउटा स्थान दिएकोमा रेडियो नेपाल प्रति एकदम आभारी छु। धेरै धेरै धन्यवाद।
0: भर्खरै हामीले युवा उद्यमी रामचन्द्र गिरीसँग गरिएको कुराकानी सुनायौं। जापानको श्रम बजारमा नेपालीको अवस्था कस्तो छ, एउटा सामान्य श्रमिकबाट उद्यमी बन्ने यात्रामा उहाँले संगाल्नु भएको अनुभवका आधारमा आजको कार्यक्रम तयार पारिएको हो। नेपाल आएको मौकामा जापानको अनुभव सुनाउनु हुने साथीसँगको कुराकानी सुन्दा एउटा कुरा प्रष्ट के हुन्छ भने, परिवारको मुहारमा खुशी र सुनौलो भविष्य खोज्दै परदेशिएका नेपालीहरूको संघर्ष सामान्य छैन।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बोलिरहेका छौ। अब सुनाउँदैछौ दुर्गा भजन, जसमा स्वर रहेको छ कमला श्रेष्ठ, स्वयम्भू राज साक्य र साथीहरूको भने रचना शरद कुमार भट्टराई र संगीत कमल छेत्रीको।

दुर्गा भजन सुनाउने क्रममा अब सुनाउँदैछौ, जसमा सुरु रहेको छ नरेन्द्र प्यासी, सुभाष चन्द्र ढुङ्गेलको रचना र कोइली देवीको संगीतमा रहेको दुर्गा भजन। यो दुर्गा भजन पछाडि केही बेर सूचना र सन्देश, त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र देवकी भण्डारी सँगै कार्यक्रम सञ्चालक म हरिगिरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको सुशासन र समृद्धि कार्यक्रममा हामीले सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो विकास क्रम र सुशासनको क्षेत्रमा भए गरेका कामबारे चर्चा गर्दैछौ। वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी र सुर्खेत जिल्लामा अवस्थित एक प्रमुख स्थानीय तह हो। सुरुमा यो विक्रम सम्बत 2033 सालमा वीरेन्द्रनगर नगर पञ्चायतको रूपमा स्थापित थियो। वीरेन्द्रनगर हुनु पूर्व यसको पुरानो नाम चौहान चौर थियो। तत्कालीन राजा वीरेन्द्र शाहको नामबाट वीरेन्द्रनगर नामकरण गरिएको हो। राजा वीरेन्द्रले एउटा नयाँ र आधुनिक सहर स्थापना गर्ने योजनाका साथ अगाडि बढेको नगरपालिका हो यो। यो अहिले कर्णाली प्रदेशको राजधानी हो। समुद्री सतहदेखि 665 मिटर उचाइमा यो नगरपालिका रहेको छ। 245.85 वर्ग किलोमिटर क्षेत्रफल रहेको वीरेन्द्रनगर नगरपालिकामा जम्मा 16 वडा रहेका छन्। 153,863 जनसङ्ख्या यो नगरपालिकामा बसोबास गर्दछन्। 2022 सालमा सुर्खेत विमानस्थल र 2038 सालमा रत्न राजमार्गले यो नगरलाई जोडेको हो। यही नगरपालिकाबाट कर्णाली राजमार्ग पनि सुरु हुन्छ। बुलबुले ताल घण्टाघर काक्रे विहार र देउती बजै मन्दिर यहाँका प्रमुख पर्यटकीय आधारहरू हुन्। यो पालिका कर्णाली प्रदेशको प्रशासनिक शैक्षिक व्यापारिक र सांस्कृतिक केन्द्र पनि हो। वीरेन्द्रनगर नगरपालिका एक उपत्यका पनि हो। यो नगरलाई स्मार्ट सिटीमा विस्तार गर्न पालिकाको प्रयास र कर्णाली प्रदेश सरकारले कसरी योजना विस्तार गर्दैछ साथै सुशासनको क्षेत्रमा के कस्ता काम भइरहेका छन् यो बारे कुरा गर्नका लागि अहिले हामीसँग सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल हुनुहुन्छ। सबैभन्दा पहिले त विजया दशमी अर्थात बडा दशैं 2083 उपलक्ष्यमा यहाँ लगायत यहाँको नगरवासीलाई यो कार्यक्रमको तर्फबाट सुख शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै यहाँलाई स्वागत गर्दछु।
1: धन्यवाद सर।
0: हजुर, अनि वीरेन्द्रनगर सुर्खेत भन्दा बित्तिकै भित्री मधेस पनि पर्यो होइन, अनि एउटा विशाल उपत्यका रहेको स्थान पनि पर्यो र वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व सम्हालेको पनि करिब 5 हुने लागेको छ। सुरुमा प्रतिबद्धता गरेका अनि सुशासनको क्षेत्रमा यति काम गर्छु भनेका ती बाचाहरूलाई के कति रूपमा पूरा गर्नुभयो र के कति रूपमा अझ काम अगाडि बढाउँदै हुनुहुन्छ यहीँबाट सुरु गरौँ त।
1: धन्यवाद सर। सम्भावित र निर्वाचनमा पक्कै पनि हामीले घोषणा पत्र तयार गर्यौं होइन, आम नागरिकलाई त्यो घोषणा पत्रहरू दिएर हामीले यो काम गर्छौँ। कामहरू त धेरै हुन सक्छ तर हाम्रो प्रायोरिटीमा हामीले कसरी काम गर्छौँ भनेर केही बाचा पनि गरेका थियौँ। जस्तो यहाँको रिङ रोड व्यवस्थापनको कुरा होइन, रिङ रोडलाई निर्माण प्रक्रिया अगाडि बढाउने र यसलाई व्यवस्थित र अझ स्तर उन्नति गर्दै लाने भन्ने कुरा हाम्रो प्रायोरिटीमा थियो। र नगरपालिकामा जनसङ्ख्या बढेसँगै यहाँ देखिएको खाने पानीको अभावलाई दीर्घकालीन रूपमा समस्या समाधान गर्नको लागि हामीले भेरी पम्पिङ खाने पानी आयोजनालाई अगाडि बढाउँछौँ भनेका थियौँ। त्यसै गरेर यहाँको अव्यवस्थित बसाइलाई व्यवस्थित गर्ने कुरा, यहाँ रहेको सार्वजनिक जग्गा संरक्षण गर्ने कुरा, नगरपालिकामा धेरै जनसङ्ख्या बढेसँगै यहाँ सवारी साधनको चाप बढ्छ, यहाँ चाहिँ आउने ठुला साना गाडीहरूको संख्याहरू बढ्दै जान्छ, त्यसको लागि भइरहेको बस पार्कलाई चाहिँ व्यवस्थित गर्दै यसलाई पार्किङ विस्तार गर्ने कुराहरू, सडकहरूको फुटपाथ निर्माणको कुरा, जनसङ्ख्या बढेसँगै अब एउटा स्थानीय पालिकामा होइन प्रदेशकै सदरमुकामको नगरपालिका हो, यसमा चाहिँ तपाईँको आकाशी पुलको कुरा, त्यसै गरेर चाहिँ यहाँ ट्राफिक लाइटको कुरा, तपाईँको सडक उज्यालोको कुराहरू, पूर्वाधारको क्षेत्रमा यहाँ सडकहरू निर्माण गर्ने कुराहरू हामीले चाहिँ जति पनि भनेका थियौँ, मलाई लाग्छ यो एउटा प्रदेशकै क्यापिटल सिटी पनि भएको, कर्णाली प्रदेशको राजधानी पनि यही नगरपालिकाभित्र रहेको र सङ्घीय सरकारको पनि एउटा राम्रो सहयोग पाएको नगरपालिकाको रूपमा यो 5 हामीले स्थापित गर्न पनि सफल भएका छौँ र अहिले पूर्वाधारको क्षेत्रमा निकै परिवर्तन भएको महसुस है। एउटा नगर प्रमुखको नाताले मात्र नभएर म यहाँको स्थायी बासिन्दा पनि हो होइन, मेरो कार्यकाल सकिसकेपछि म यहाँको सेवाग्राही पनि हो र यी सबै कुराहरूले चाहिँ मलाई त्यो खालको अनुभूति पनि दिन्छ र हामीले त्यसरी काम गरेका छौँ भन्ने लाग्छ।
0: हजुर, मैले यसैमा के थप्न खोजेँ भने जस्तो यहाँले सुर्खेत जिल्ला स्थित यो सदरमुकाम पनि हो र यो आफैमा एउटा नगरपालिका पनि हो, समुन्नत नगरपालिका बनाउनका लागि यहाँहरूसँग प्रशस्त आधारहरू पनि छन्, तर फरक यति नै हो कि आर्थिक स्रोत दह्रो हुनु पर्यो होइन। अनि 2060 सालपछि एकाएक जनसङ्ख्याको तीव्र वृद्धिको चाप सँगसँगै सहरीकरण पनि बिस्तारै अगाडि बढ्दै गरेको अवस्था हो र यातायात कनेक्ट हवाई कनेक्टिभिटी होइन अनि इन्टरनेटको माध्यम अनि पछि फेरि स्मार्ट सिटी विस्तार गर्नका लागि पनि यहाँहरूले पहल गर्नुभएको होला। स्मार्ट सिटी विस्तार गर्नका लागि चाहिँ त अहिले यो कोरा सहरको रूपमा रहेको छ नि, अब यसलाई हामीले फैलाएर अगाडि बढाउन सक्ने गरी दीर्घकालीन रूपमा योजनाहरू विस्तार गर्न सकियो भनेदेखि चाहिँ त अलिक गन्जागोल खालको सहरमा चाहिँ यो चाहिँ रूपान्तरित हुने थिएन कि एउटा स्मार्ट सिटीको रूपमा त्यहाँका नागरिकहरूले आफूलाई महसुस गर्न सक्ने थिए नि, यतातिरको योजना के छ यहाँको?
1: यसमा अब हाम्रो मैले के भन्न चाहन्छु भने हामीले सुरुमा नै एउटा खालको रोड म्याप पनि तयार गरेका थियौँ होइन। पूर्वाधार विकास त्यतिकै महत्व हो भने सामाजिक न्यायको विकास पनि यो नगरपालिकाको लागि त्यतिकै महत्व हुन सक्छ। अब कर्णाली प्रदेशका सबै जिल्लाहरूबाट बसोबास यहाँ गर्दै गर्दा यहाँ भोलि बाल विभागको कुरा होला, सडकमा बाल बालिकाहरू रहने कुराहरू होलान् होइन, यी सबै कुराहरूलाई हेरेर हामीले एउटा सामाजिक न्याय प्राप्त नगरपालिका बनाउनु पर्छ भन्ने हिसाबले हिंसा प्रभावित महिलाहरूको लागि सुरक्षित आवास गृहको कुराहरू निर्माण गरेर अब सञ्चालन ल्याउन तयारीमा छौँ हामी। यस्ता थुप्रै कुराहरूलाई पनि हामीले जोडेका छौँ र व्यवस्थित सहर बनाउनको लागि त पूर्वाधार मात्र भएर पनि भएन, त्यहाँका सबै कुराहरू नै व्यवस्थित हुनुपर्छ भन्ने हिसाबले यहाँ सिसिटिभी को कुराहरू रह्यो, मैले अघि पनि निवेदन गरेँ, सडक लाइटको कुराहरू भयो, ट्राफिक लाइटको कुराहरू भयो, नगरपालिकाले सबै कुराहरूलाई अगाडि बढाइसकेको छ र वीरेन्द्रनगर नगरपालिकाको केही भूभाग यो राज्यको पुनर्संरचना हुनुभन्दा पहिला जुन नगरपालिका थियो त्यो एउटा प्लानिङ सिटी पनि थियो देशकै, तर राज्यको पुनर्संरचना भएसँगै 6 साबिकका गाउँ विकास समितिहरू यस नगरपालिकामा समायोजन भए, त्यसपछि ती क्षेत्रहरूमा तीव्र बस्ती विकास हुँदै जाँदा अव्यवस्थित प्लटिङहरू पनि भइरहेका थिए होइन। अहिले हामीले चाहिँ भू उपयोग नीति तयार गरेर कम्तीमा 10 बाटो अनिवार्य गर्नुपर्ने मेन ठाउँहरूमा भन्ने नीति बनाएका छौँ र कुनै पनि जग्गा प्लटिङ गर्ने अथवा किताकाट गरेर बेच्नु पूर्व चाहिँ 10 बाटो दुवै पक्षको सहमतिमा पहिला राज्यको नाममा चाहिँ लगत कट्टा भएपछि मात्रै जग्गा बेच्न पाउने नीति तयार गरिसकेपछि अहिले त्यो व्यवस्थित पनि भइरहेको छ। अहिले हामीले ल्यान्ड पुलिङको काम पनि गरिरहेका छौँ यो नगरपालिकामा, जुन ठाउँमा साबिकमा तपाईँको यो प्लानिङ थिएन त्यसमा 2 वडा नम्बर 11 र वडा नम्बर 9 हामीले एउटा मोडेलको रूपमा ल्यान्ड पुलिङको काम गरिरहेका छौँ र अहिले मलाई लाग्छ यो सहरी विकास मन्त्रालयले पनि त्यसलाई सपोर्ट गरिरहेको छ। हामीले यसरी त्यो ल्यान्ड पुलिङको कामलाई सफल बनायौँ भने बाँकी रहेका ठाउँहरूलाई पनि हामीले व्यवस्थित बनाउने गरी अगाडि बढ्ने योजनामा पनि राखेका छौँ पूर्वाधारको क्षेत्रमा।
0: हजुर, अनि सडक तथा सहरी सौन्दर्यीकरणले पनि नगरलाई अति नै उन्नत देखाउने कार्यमा सहयोग पुर्याउँछ होइन। सडक तथा सहरी सौन्दर्यीकरण भन्दा बित्तिकै हामी सडक चाहिँ खोलेर पिच मात्र गर्दैमा त्यसको सौन्दर्यीकरण पुरा हुँदैन, त्यसमा चाहिँ हामीले फुल बिरुवाहरू रोप्न सक्यौँ र वातावरण मैत्री पनि बनाउन सक्यौँ र झट्ट हेर्दाखेरि हामीलाई त्यो सहरभित्र यस्तो सहरभित्र पसेको छु कि म जहाँनिर प्राकृतिक आनन्द आफैले चाहिँ लिन सकेको छु भन्ने त्यो महसुस हुने गरी पनि काम गर्नुपर्ने होला नि त।
1: हजुर, यो वीरेन्द्रनगर नगरपालिकालाई हामीले सडकहरू विस्तार गर्दै गर्दा सार्वजनिक जग्गाहरू संरक्षण गर्दै गर्दा यहाँ थुप्रै पार्कहरू अहिले बनेको छ। मलाई लाग्छ तपाईँ अथवा नयाँ मान्छे यहाँ कोही पनि आउनु भयो र नगरपालिका घुम्नु भयो भने फरक अनुभूति पनि गर्नुहुन्छ। यहाँ चाहिँ सडक मात्रै र बस्तीहरू घरहरू मात्रै नभएर थुप्रै यस्ता सार्वजनिक ठाउँहरू भेट्न सकिन्छ जहाँ पार्कको रूपमा विकास भइरहेका छन्, पब्लिक प्लेसहरू होइन। हामीले स्थायी रूपमा चाहिँ भोलि कार्यक्रम गर्ने, सभा सम्मेलन गर्ने घण्टाघर पनि यहाँको प्रसिद्ध ठाउँ हो। त्यसको पश्चिमपट्टि साइडमा एउटा मण्डला तयार गरेका छौँ जहाँ अहिले राजनीतिक दलहरूका चुनावी भाषणहरू पनि सम्पन्न हुन्छन् र व्यवस्थित र स्थायी प्रकृतिको ठाउँ त्यो बन्दैछ होइन। त्यो कुराहरूलाई व्यवस्थित गरेका छौँ। मलाई लाग्छ यो 5 हामीले विभिन्न क्षेत्रहरू नगरपालिका आफै मिलेर समन्वय गरेर पनि करिब 10,000 भन्दा बढी बिरुवा त हामीले यो सडक किनारहरूमा लगाइरहेका छौँ अहिले। त्यसरी पनि हामीले जति पनि सडक निर्माण गर्छौँ र साइट क्लियर गरेका छौँ, सबैमा हरियाली वृक्षारोपण गरेका छौँ र प्लान्टेसन पनि नगरपालिकाको एउटा सक्सेस भएको एउटा प्रोजेक्टको रूपमा हामीले लिएका छौँ, जसको खानेपानी समस्या समाधान गर्नको लागि अहिले हामीले करिब करिब 7-8 अर्बको परियोजनामा काम गरिरहेका छौँ। नेपाल सरकारले 80% लगानी गर्छ, प्रदेश सरकारले 13% र स्थानीय पालिकाले 7% लगानी गर्ने र यसलाई आयोजना व्यवस्थापन चाहिँ स्थानीय सरकारले गर्ने कार्यान्वयन र नेपाल सरकार खानेपानी विभाग चाहिँ यसको एउटा स्टेक होल्डरको रूपमा रहने गरी सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारको साझा सूचीभित्रको जुन खालको एउटा विकासको मोडेल हो त्यो पहिलो नै हुन्छ होला देशमा जस्तो लाग्छ मलाई। ठुलो परियोजना पनि हामीले सफलतापूर्वक अगाडि बढाइरहेका छौँ र अबको 2 वर्षभित्र वीरेन्द्रनगर नगरपालिकामा पर्याप्त मात्रामा यो भेरीको खानेपानी चाहिँ आइपुग्छ भन्ने हाम्रो लक्ष्य पनि छ। कि बनाउनलाई चाहिँ हाम्रो जस्तो सडकमा गाई गोरुहरू यत्र तत्र छरिनु हुँदैन भनेर अहिले गौशाला निर्माण गरेर व्यवस्थित पनि गर्न सफल भएका छौँ। फोहोर व्यवस्थापनको लागि आफ्नै ल्यान्डफिल साइट छ, होइन, सेफ्टी ट्याङ्कीको फोहोर चाहिँ हाम्रो ढलमा जाँदैन, हामीसँग ढल व्यवस्थापन हामीले गरेका छैनौँ। सेफ्टी ट्याङ्कीको फोहोर व्यवस्थापन गर्नलाई चाहिँ फिकल सोइल ट्रिटमेन्ट प्लान्ट भन्छ एफएसटिपी तयार गरेर अहिले अत्यन्त राम्रोसँग त्यसले काम गरिरहेको छ, करिब 3 वर्ष जति भइसक्यो, होइन। मलाई लाग्छ त्यसले चाहिँ हामीलाई रेभेन्यू पनि दिन्छ, हामीले निर्माण गरेर निजी क्षेत्रलाई सञ्चालनमा दिएका छौँ। यो पिपिपी मोडलमा पनि विकास अगाडि बढेको एउटा उदाहरण त्यसबाट पनि हेर्न सकिन्छ। सडक क्षेत्रमा चाहिँ साबिकको प्लानिङ सिटीको सबै सडकहरू कालो पत्रे भइसक्ने गरी यहाँ टेन्डर पनि भइसकेका छन्, होइन। हामीले थुप्रै त्यो सघन सहरीको कार्यक्रमहरू पनि लागू गरेर काम गर्न सफल पनि भयो यो नगरपालिका। नगरपालिकाले एउटा आफै आत्मनिर्भर हुन पर्छ भनेर एउटा राजस्व व्यवस्थापनको कुराहरूलाई पनि प्राथमिकता दिएर गयो। त्यो सँगसँगै यो नगरपालिकाको एउटा फरक विशेषताको रूपमा हजुरले हेर्नुभयो भने शिक्षा र स्वास्थ्यलाई निकै प्राथमिकतामा हामीले राखेका छौँ र स्वरोजगारलाई, युवाहरूलाई उद्यमशीलताको तालिम दिने, डिजिटल मार्केटिङमा ट्रेनिङहरू दिएर त्यो व्यवसाय प्रवर्धन गर्ने कुरा, थुप्रै कुरा, भिडियोग्राफी, फोटोग्राफी, होइन, यस्ता कुरामा हामीले जोडिरहेका छौँ सूचना र प्रविधिसँग। महिलाहरूलाई महिला स्वरोजगार कार्यक्रम मार्फत थुप्रै कुराहरू, अटो रिक्सा सञ्चालन गर्नेदेखि लिएर महिलाहरूले सहकारी मार्फत डेरीहरू, मसला उद्योगहरू सञ्चालन गर्ने, बुटिकहरू, तपाईँको यस्ता थुप्रै खालका स्वरोजगार, सँगसँगै किसान महिलाहरूलाई पनि प्रविधिहरू हामीले हस्तान्तरण गरेर प्रविधि क्षेत्रमा चाहिँ अब्बल बनाएर महिला किसानहरूलाई धेरैभन्दा धेरै चाहिँ उत्पादनको क्षेत्रमा लगाउने कुरालाई पनि नगरपालिकाले त्यत्तिकै ध्यान दिएको छ। र स्वास्थ्यमा त हामीले 10 वर्षे शैक्षिक रणनीति तयार गरेर प्रारम्भ गरेका थियौँ वर्ष, अहिले आजसम्म आइपुग्दाखेरि हामीले प्रव्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजनको काम सम्पन्न गरेर आगामी 5 वर्षसम्म

0: यसमा वीरेन्द्रनगर नगरपालिकाले सुरक्षा चुनौतीलाई कसरी आत्मसात गर्दै यसलाई अगाडि बढाएको छ?
1: हजुर, यो सुरक्षाको चुनौती त पक्कै पनि देखिन्छ नै, जनसङ्ख्या बढी भएसँगै भोलि सम्भावित लागु पदार्थ दुर्व्यसनीका कुराहरू होलान् होइन, अन्य कुराहरू होलान्, अब यो ट्रान्जिटको रूपमा पनि नगरपालिका छ, धेरै जिल्लाहरूमा यो नगरपालिका भएर जानुपर्छ कर्णाली प्रदेशको, अब हवाई कनेक्टिभिटी पनि नगरपालिकाभित्र एयरपोर्ट र कर्णाली प्रदेशका धेरै जिल्लाहरूमा जानलाई सुर्खेत बस पार्क हुँदै जानुपर्ने हुन्छ होइन, त्यस कारणले हामीसँग अब यहाँ जिल्ला स्थित सुरक्षा निकाय, जिल्ला सुरक्षा परिषद पनि छ, हामीले प्रमुख जिल्ला अधिकारीज्यूको अफिस यही नगरपालिकाभित्र छ, समन्वयात्मक रूपमै हामी अगाडि बढेका छौँ। अहिले नगरपालिकाले सिसिटिभीको व्यवस्थापन गर्नेदेखि लिएर थुप्रै सडक यो ट्राफिक म्यानेजमेन्टको कुरा, हजुरको चाहिँ यो फुटपाथमा व्यवसायहरूलाई व्यवस्थित गर्ने कुराहरू, यस्तो कुराहरू पनि हामीले मिलेर गरेका छौँ। त्यसै गरेर लागु पदार्थ विरुद्धका विभिन्न अभियान समुदाय प्रहरी साझेदारीको रूपमा पनि नगरपालिकाले स्थानीय प्रशासनसँग मिलेर कामहरू चाहिँ गरिरहेको छ, हामीले त्यसलाई त्यसरी नै अगाडि बढायौँ।
0: हजुर, एउटा ठुलो उपत्यका पनि हो सुर्खेत उपत्यका, भन्दा बित्तिकै मान्छेको जनजनमा चाहिँ सुर्खेत भनेर कस्तो होला भनेर कल्पना गर्न सक्नेछ, नदेख्नेका लागि देखिसकेकालाई फेरि जाउँ जाउँ जस्तो। त्यति राम्रो उपत्यकाभित्र बसेर तपाईँले आफूले चाहिँ नेतृत्व गर्नुभएको छ होइन, र एउटा कुरा के भन्नै पर्छ भने हामी जब स्मार्ट सिटीमा रूपान्तरण हुने क्रममा अभ्यास गर्दैछौँ नि, त्यसका लागि त फेरि नागरिकहरूलाई पनि स्मार्ट बनाउनु पर्ने हुन्छ, जस्तो कि स्मार्ट नागरिक एप सञ्चालन गर्ने प्रविधिका कुराहरू रहन सक्दछन्, तपाईँहरूले त्यो किसिमको सेवा प्रवाह गर्नुपर्ने हुन्छ, जस्तो कि मालपोत, खानेपानी, बिजुली र नगरपालिकाको सिफारिस जस्ता सबै सरकारी सेवाहरू झन्झट मुक्त रूपमा के डिजिटल माध्यमबाट तिर्न र तिर्न मिल्ने गरी त्यो व्यवस्था मिलाउन सकियो भनेदेखि चाहिँ होइन, नगरपालिकाको कार्यालय जानुपर्ने त्यो बाध्यता पनि हट्थ्यो भने नागरिकहरूलाई पनि अलिकति समयको सुविधा पनि पर्न सक्दथ्यो। अब यतातर्फबाट नि काम गर्नुपर्ने हो कि?
1: हजुर, अब वीरेन्द्रनगर नगरपालिकाले अहिले प्रविधि मैत्री नगरपालिकाको रूपमा र हामीले बिस्तारै पेपरलेस नगरपालिकाको रूपमा अगाडि बढाउनु पर्छ भनेर कामहरू प्रारम्भ गरेका छौँ। केही महत्त्वपूर्ण काम हाम्रा सम्पन्न पनि भएका छन् होइन, जसो राजस्व हामीले अनलाइन सिस्टमबाटै लिन्छौँ, जन्म दर्ता, मृत्यु दर्तादेखि लिएर अन्य कुराहरू, जुन घटना दर्ता पनि हाम्रो अनलाइन सिस्टमबाटै हुन्छ। अहिले भर्खरै हामीले अत्यन्त महत्त्वपूर्ण काम सम्पन्न गर्यौँ, नक्सा पास चाहिँ हाम्रो अनलाइन सिस्टममा गइसक्यो। अब
0: हजुर हजुर हजुर,
1: नक्सा पास अनलाइन सिस्टम गइसक्यो, नक्सा पासको लागि फाइल घुमाउनु पर्ने अवस्था अब अन्त्य भइसकेको छ यो नगरपालिकामा। हामीले आइएमआइएसको काम गर्यौँ, एकीकृत सूचना प्रणाली स्थापित गरिसक्यौँ, लन्च गरिसकेका छौँ, त्यसमा बिस्तारै बिस्तारै हामीले धेरै कुराहरू थप्दै जान्छौँ। अर्को कुरा चाहिँ हामीले अहिले नयाँ प्रशासनिक भवन पनि सुविधा सम्पन्न एकीकृत प्रशासनिक भवन भनेर निर्माण सम्पन्न गरेका छौँ, केही दिनमा हामी त्यसको चाहिँ अब सेवा प्रवाह त्यहाँबाट सुरु गर्दैछौँ। हामीले त्यो भवन सुरु गरिसकेसँगै एउटा के सपना देखेका छौँ र के काम अगाडि बढाएका छौँ भन्दा, हाम्रा सबै कुराहरू वान डोर सिस्टमबाट हुनेछन्, एकीकृत सेवा प्रवाह त्यहाँबाट सुरु हुनेछ, र अहिले पछिल्लो अवस्थामा प्रविधिको प्रयोग गरेर हामीले नागरिक बडा पत्र र गुनासो सुनवाईलाई चाहिँ डिजिटल माध्यमबाट अगाडि बढाउँदैछौँ। सोधेका कुराहरू एउटा नम्बर दिन्छौँ र त्यो नम्बरमा सोधेपछि सबै कुराहरू त्यस डिजिटल प्रविधिले नै, नागरिक बडा पत्रमा के छ, योजना सम्झौता गर्न आउँदा के कस्तो डकुमेन्ट ल्याउनु पर्छ, विवाह दर्ता, जन्म दर्ता गर्दा के कस्ता डकुमेन्टहरू चाहिन्छन् भन्नेदेखि लिएर जति पनि हाम्रो नागरिक बडा पत्रमा छ सबै कुरा प्रविधिबाट नै त्यसको जवाब पाउने गरी हामीले त्यो तयारी गरेर पनि अगाडि बढाएका छौँ। नगरपालिकालाई हामी बिस्तारै बिस्तारै पूर्ण रूपमा प्रविधि मैत्री बनाउनु पर्छ भन्ने हाम्रो उद्देश्य छ भने, अहिले चाहिँ हामीले यो सरसफाइको क्षेत्रमा यो स्वच्छ खानेपानी, स्वच्छ शौचालयको अवस्थादेखि लिएर यो जति पनि हाम्रो सेफ्टी ट्याङ्की सरसफाइ गर्दाखेरिको कुराहरू होला, यी सबै अनलाइन सिस्टमबाट गर्ने गरी पनि प्रविधिहरू जडान गरेर काम अगाडि बढाइसकेका छौँ।
0: हजुर हजुर, अनि यसैमा जस्तै बाहेक साइकल लेन र अपाङ्ग मैत्री सडक होइन, सडकहरू फराकिला सुरक्षित र अनि रूपमा साइकल ट्र्याक तथा दृष्टिबिन एवं अपाङ्गता भएका व्यक्ति मैत्री, त्यस्तो किसिमको हामीले पदमार्ग निर्माण गर्न सक्यौँ भने सबैलाई सहज हुन सक्ने थियो नि, यतातर्फको योजना पनि छ यहाँको?
1: जस्तो अहिले हामीले हाम्रो नीतिमै के राखेका छौँ भने, जति पनि सरकारी संरचनाहरू निर्माण हुन्छन्, भवनहरू जो नगरपालिकाले नक्सा पास गर्नुपर्ने हुन्छ, अनिवार्य अपाङ्ग मैत्री निर्माण गर्नुपर्ने हाम्रो नीतिमा पनि छ त्यो कुराहरू होइन। हामीले नयाँ बन्ने सडकहरूमा त्यो कुरा लागू गर्नलाई भनेर नीति गरेका छौँ। कतिपय सडक

0: पहिला नै सुरु भइसकेका पनि छन्। तर अब विषय चाहिँ यो गम्भीर विषय हो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता त नगरपालिकाले राख्छ र कतिपय नयाँ कुराहरूमा हामीले प्रारम्भ गरेका छौँ, अब यसलाई पूर्ण रूपमा लागू गर्न अब अहिले नै नसके पनि यो कुराहरू चाहिँ नगरपालिकाको प्राथमिकतामै रहेको कुरा चाहिँ छ।
1: यहाँको यो वीरेन्द्रनगर नगरपालिका क्षेत्रबाट सुरु हुन्छ कर्णाली राजमार्ग होइन, जहाँ जुम्लासम्म पुग्नको लागि सडक पनि विस्तार गरिएको छ होइन, उद्योग व्यापार व्यवसायहरूमा यो नगरपालिकाले कतिको सहजीकरण गरेको छ उद्योग फस्टाउनको लागि, व्यापारीहरूलाई पनि सहज ढङ्गबाट दर्ता हुन पाउने गरी कसरी काम गर्नुभएको छ?
0: हजुर, अब यसमा प्रदेशकै क्यापिटल सिटी पनि भएको र धेरै मात्रामा सार्वजनिक जग्गाहरू पनि भएको नगरपालिका यो पर्छ होइन, साबिकमा प्लानिङ गर्दै गर्दा त्यस कारणले यहाँ उद्यमीहरूको लागि त्यो वातावरण तयार गरिदिने हामीले सार्वजनिक जग्गा चाहिँ उहाँहरूलाई विभिन्न उद्योगहरू भनौँ न स्थानीय कच्चा पदार्थमा आधारित रहेर तयार पारेका सामग्रीहरू निर्माणको लागि बेच्नको लागि कोसेली गृह निर्माणमा सहजीकरण गर्नेदेखि लिएर यो नगरपालिकामा त अब कर्णाली प्रदेशभरि उत्पादन गरेका सबै चिजहरू आइपुग्छन्, यो नगरपालिकामा मात्रै नभएर यहाँ नगरपालिका मार्फत देशभरका विभिन्न क्षेत्रहरूमा त्यो सामानहरू निर्यात हुने पनि गर्छ।
1: हजुर हजुर, अनि वीरेन्द्रनगर नगरपालिकाको आफ्नो स्थानीय गौरवको आयोजनाहरू के सुरु गर्नुभयो, के सम्पन्न गर्नुभयो र के नयाँ गर्नु अझ आवश्यक छ?
0: अहिले हामीले यस नगरपालिकाको प्रमुख भोलि हाम्रो कार्यकाल सकिँदै गर्दा हामीले सुरुवात गरेर काम गरेका आयोजनाहरू यो सबैभन्दा ठुलो करिब करिब 6-7 अर्ब 7-8 अर्बकै छ, दुईवटा प्याकेज गरेर टेन्डर भएर काम अगाडि बढेको भेरी पम्पिङ खानेपानी आयोजनालाई लिन्छौँ, यो राष्ट्रिय गौरवकै आयोजना हो। त्यसै गरेर अहिले हामीले यहाँको ल्यान्डफिल साइड फोहोर व्यवस्थापनलाई पनि हामीले कुहिने फोहोर सेफ्टी ट्याङ्कीको फोहोर हामीले एकदम व्यवस्थापन गर्न सफल भएका छौँ भने नकुहिने फोहोर पनि अहिले पनि हाम्रो च्यालेन्जको विषय छ, हामीले त्यसको व्यवस्थापनको लागि कामहरू गरिरहेका छौँ। त्यसै गरेर यो नगरपालिकाभित्र चक्रपथ निर्माणको प्रक्रियालाई हामीले अगाडि बढाउन सहजीकरण गरेर यस नगरपालिकाभित्र त्यो कामहरू पनि भइरहेको छ होइन, सार्वजनिक जग्गा संरक्षण गरेर थुप्रै यो पब्लिक प्लेसहरू बनाउन हामी सफल भएका छौँ, बस पार्क विस्तार गरेका छौँ, उज्यालो सडक भनेर नगरपालिकामा पुरै सडक लाइट हाइमास लाइटदेखि लिएर सबै कुराले हामीले एउटा सुरक्षित सहर बनाउनु पर्छ भनेर पनि त्यो गरेका छौँ। हामी सिसिटिभी जडानको कुराहरू, आकाशी पुल निर्माणको कुरा, गाईहरूलाई सडकमा नछोडियोस् भनेर गौशाला व्यवस्थापन गर्ने कुराहरू, यी कुरालाई हामीले एकदम प्रायोरिटी दिएर चाहिँ अगाडि बढाएका छन्। फुटपाथ व्यवस्थापनको कुरा, सडकहरू निर्माण गर्दा अनिवार्य प्लान्टेसन गर्नुपर्ने कुराहरू होइन, यी कुरा पनि नगरपालिकाको अहिले प्रायोरिटीको विषयमा परेर कामहरू भएका छन्।
1: एउटा के छ भन्दा धार्मिक तथा सांस्कृतिक विविधताको रूपमा पनि तपाईँको त्यो वीरेन्द्रनगर नगरपालिका पर्दछ है, जहाँ देउती बजे मन्दिर लगायत घण्टाघर अनि थारू तथा राउटे समुदायको रैथाने मौलिक संस्कृति अनि त्यहाँको वेशभूषा अनि त्यहाँबाट काँक्रे विहार होइन, साथसाथै तपाईँको बुलबुले ताल, यी त त्यहाँका पर्यटक लोभाउने स्थानहरू हुन् नि, नगरपालिकाले अझ यसको सौन्दर्यीकरण गर्दा र आएका पर्यटकहरूलाई पनि सुविधाजनक तरिकाले हेर्ने वातावरण मिलाउनका लागि पालिका तहबाट के कस्ता नयाँ कामहरू गरिएका छन् नि यसका लागि?
0: पालिका तहबाट हामीले सहरलाई पर्यटकीय सहरको रूपमा पनि विकास गर्ने गरी हामीले अगाडि बढेका छौँ। अहिले बुलबुले जुन उद्यान थियो त्यो उद्यानभित्र बुलबुलेमा चाहिँ अब डुङ्गा सञ्चालन छ, तालहरू निर्माण गरेर हामीले बुलबुल गर्ने धाराहरूलाई पुनर्निर्माण गर्ने, त्यहाँ चाहिँ विभिन्न पार्कभित्र चाहिँ फुल बिरुवाहरू रोपेर त्यसलाई चाहिँ एउटा सुन्दर प्राकृतिक पर्यटकीय क्षेत्र, सहरको बिचैमा एउटा चाहिँ नेचर प्रकृतिसँग गाँसिएको क्षेत्रको रूपमा विकास गरेर पनि हामीले अगाडि बढाएका छौँ। अहिले थुप्रै आन्तरिक पर्यटकहरू पनि त्यहाँ जानुहुन्छ, भ्रमण गर्नुहुन्छ। काँक्री विहार त मलाई लाग्छ यो राष्ट्रिय गौरवकै क्षेत्र पनि हो, यो वीरेन्द्रनगर नगरपालिकाको मात्र नभएर सिङ्गो राष्ट्रकै गहनाको रूपमा हामीले लिन्छौँ र यसलाई राष्ट्रिय सम्पदा मात्र होइन अन्तर्राष्ट्रिय सम्पदाको रूपमा पनि अगाडि बढाउनु पर्छ भनेर हामीले कुरा उठाइरहेका छौँ। यसको कुरा के उठाइरहेका छौँ भने बौद्ध सर्किटको रूपमा पनि लुम्बिनी काँक्री विहार र मानसरोवरसम्म जाने यात्रा चाहिँ यो एउटा तयार गर्नुपर्छ सङ्घीय सरकारले भनेर हामीले विभिन्न फोरमहरूमा कुरा उठाउने र अनुरोध गर्ने कुराहरू पनि गरिरहेका छौँ। काँक्री विहार त हामीले अहिले पुनर्निर्माण पनि भइसकेको छ, पुरातत्व विभागले स्थानीय पालिकाले त्यसको संरक्षण र सम्वर्धन गरिरहेको छ ती कुरा हाम्रो छ। तपाईँले उठाउनु भएको घण्टाघर पनि वीरेन्द्रनगर नगरपालिकाको पहिचानको क्षेत्र नै हो। अहिले जति पनि त्यहाँ त्यो क्षेत्रको हामीले पुनर्निर्माण गर्दैछौँ, त्यो पनि एउटा पर्यटकीय गन्तव्य पुगेको छ। घण्टाघर नजिकै निर्माण गरिएको मण्डलामा फोटो खिच्ने, टिकटक बनाउने मात्र होइन, मलाई लाग्छ त्यहाँ चाहिँ यी पर्यटकीय क्षेत्रहरूमा करिब 2-300 युवाहरू अहिले फोटोग्राफी भिडियोग्राफीमा स्वरोजगार पनि हुन सफल हुनु भएको छ। होइन, काक्री विहार, बुलबुले, घण्टाघर, देउती बजे मन्दिरमा हाम्रो यो नगरपालिकाभित्र शहीद पार्क पनि छ। कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा शहादत हुने शहीदहरू र विभिन्न आन्दोलनमा शहादत हुने शहीदहरूको सम्झनामा बनाइएको शहीद पार्क छ, जो पनि पर्यटकीय क्षेत्रमा निकै अब्बल बन्दै गएको छ र धेरैको आकर्षकको केन्द्र पनि अहिले त्यो बनिरहेको छ। सँगसँगै यो नगरपालिका सुर्खेत उपत्यका वडा नम्बर 1-16 हेर्नुहुन्छ भने धेरै विविधता छ। यहाँको बस्ती पनि मलाई लाग्छ कुनै पनि बेला धेरै जिल्लाहरूबाट बसाइसराई भएरै आएको हुनुपर्छ जस्तो छ। अहिले चाहिँ अब यहाँ थारू कम्युनिटी, थारू होमस्टेहरू त्यत्तिकै धेरै मात्रामा सञ्चालन छन्। कला संस्कृतिहरू पनि थारू कम्युनिटीको, गुरुङ कम्युनिटी, नेवार कम्युनिटी, होइन, त्यसै गरेर विभिन्न वेशभूषाहरू एकदमै तपाईँले हेर्दै गर्दा देउती बजे मन्दिर राज्यहरूले पूजा गर्ने त्यो एउटा धेरै अनुभूति गर्न सकिने गरी कला संस्कृतिको पनि अहिले पछिल्लो अवस्थामा विकास भएको देखिन्छ। अब झ्याउरे टप्पा त यहाँको चाहिँ अब एउटा रैथाने जस्तै पनि हो, होइन, यी कुराहरू पनि यो नगरपालिकाभित्र रहेका छन्।
1: यसैमा फेरि थारू संस्कृतिलाई पनि हामीले जोगाउनु पर्नेछ, होइन, फेरि सुर्खेतमै राउटे जातिहरूको बसोबास रहेको थाथलको रूपमा पनि चिन्न सकिन्छ। अब एकातिर हामीलाई एउटा के चुनौती छ भनेदेखि उनीहरूको जीवन स्तरलाई पनि माथि उठाउनु पर्ने, उनीहरूको संस्कृतिलाई पनि संरक्षण गर्नुपर्ने, यी कुरा अलिकति चुनौतीको रूपमा रहेको जस्तो पाउनु भएको छ कि होइन, हामीले माथि उठाउन सकिन्छ उहाँको जीवन शैलीलाई भन्ने लाग्छ, के लाग्छ?
0: थारू कम्युनिटी एकदमै विकास भएर गइरहेको अवस्था पनि छ अहिले पछिल्लो अवस्थामा, होइन, यहाँको कला संस्कृति होमस्टेहरू पनि धेरै सञ्चालनहरू भइरहेका छन्। तर राउटे कम्युनिटी अलिकति छिमेकी जिल्ला जहिले त्यसैसँग सम्बन्धित हाम्रो यो सल्यान जिल्लाहरूमा पनि बसाइसराई सुर्खेत सल्यान दैलेख एउटा फिरन्ती रूपमा चाहिँ उनीहरू बसाइसराई गरेर गरिरहेको अवस्था पनि देखिन्छ। र अहिले राउटे समुदायको रूपमा पनि हामीले अल्पसङ्ख्यक समुदाय भनेर यसको संरक्षणमा नगरपालिकाले व्यवस्थापन गर्न खोजिरहेको छ। तर च्यालेन्ज चाहिँ के छ भने अहिले पनि राउटे समुदाय एउटै स्थानमा बस्न नमान्नु, नअडिनु, उहाँहरूले त्यसलाई चाहिँ बस्न नखोज्नु, त्यो व्यवस्थापन गर्न चाहेर पनि व्यवस्थापन गर्न नसकिरहेको र उनीहरूले होइन हामीले चाहिँ परम्परागत रूपमा हाम्रो जे संस्कृति छ त्यसलाई बचाउनु पर्छ भन्ने खालले उनीहरू जानु र स्थानीय सरकारले व्यवस्थापन गर्न सकिन्छ कि भनेर लाग्नु दुवै चुनौतीपूर्ण चाहिँ अहिले देखिन्छ। राउटे बस्तीहरू पनि छिमेकी जिल्ला र हाम्रो नगरपालिका हाम्रो जिल्लामा पनि एउटा फिरन्ते रूपमा रहिरहेको जिल्ला चाहिँ हो यो।
1: हजुर, अनि युवाहरूलाई रोजगारमा विस्तार गर्नका लागि, प्रवर्धन गर्नका लागि, किनकि अहिले युवाहरूको समस्या निकै चुनौतीको रूपमा रहेको छ कि, धेरै अध्ययन गरेका छन् तर यहाँ बसेर रोजगार मिलेको छैन, उनीहरू जानुपर्नेछ विदेश, त्यस्तो किसिमको समस्यामा परेका ती युवाहरूलाई वीरेन्द्रनगर नगरपालिकाले, वीरेन्द्रनगरपालिकाभित्र रहेका शिक्षित युवाहरूलाई र सिपयुक्त युवाहरूलाई लक्षित गरेर के कस्ता कार्यक्रमहरू ल्याएको छ र के ल्याउनु पर्ने आवश्यक देखिन्छ त?
0: हामीले लामो समय काम गर्दै गर्दा लक्षित वर्ग भनेर दलित, जनजाति, महिला, बाल बालिकामा अलि धेरै काम गरेको देखिन्छ। देशमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूले यसमा अलि बढी काम गर्दै आएको अवस्था पनि छ, होइन, तर पछिल्लो अवस्थामा युवाहरूलाई स्वरोजगार बनाएर स्वदेशमै काम गर्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय मलाई लाग्छ तिनै तहको सरकारको लागि एउटा चुनौतीको विषय पनि बन्दै गइरहेको छ। तर यति हुँदाहुँदै फेरि हामीले हाम्रो स्थानीय क्षेत्रको सम्भावना के हो र स्थानीय क्षेत्रमा नै काम गर्न सक्ने इन्भाइरोमेन्ट कसरी बनाउन सकिन्छ भनेर अलि बढी लगानी गर्ने र लाग्नुपर्ने बेला पनि हो जस्तो लाग्छ। अब एउटा स्थानीय पालिकाले गर्ने भनेको त विभिन्न युवाहरूको माग अनुसारको ट्रेनिङहरू हामीले दिइरहेका छौँ। अहिले धेरैभन्दा धेरै हामीसँग चाहिँ सूचना र वीरेन्द्रनगरको सवालमा सूचना र प्रविधि सम्बन्धी नै उहाँहरूले ट्रेनिङ माग्नुहुन्छ। गत साल पनि हामीले यो हाउस वायरिङको, प्लम्बिङको, होइन, त्यसै गरेर तपाईँको यो डिजिटल मार्केटिङको सफ्टवेयर सफ्टवेयर डेभलपको फोटोग्राफी भिडियोग्राफीको थुप्रै तालिमहरू दियौँ। अहिले उहाँहरू चाहिँ अब जनसङ्ख्या धेरै बिहे बर्तीबन्ददेखि लिएर पसलहरूको एउटा होइन व्यवसायको चाहिँ प्रमोट गर्ने कुराहरूदेखि लिएर फोटोग्राफी भिडियोग्राफी यहाँको पर्यटकीय क्षेत्रहरूमा गएर त्यो काम गर्दै गर्दा यति राम्रो भइरहेको छ। उहाँहरूले चाहिँ अहिले हामीलाई थप अझ माथिल्लो लेभलको ट्रेनिङ पनि नगरपालिकाले दिनुपर्छ भनेर आउनुहुन्छ। र हामीले गत साल एउटा यो करियर काउन्सिलिङको ट्रेनिङ पनि गर्यौँ। हामीले अब नगरपालिकाभित्र मात्रै भन्दा पनि कतिपय कुरा क्लाउड कम्युनिटी यो ट्रेनिङहरू सञ्चालन गर्दै गर्दा यहाँ विश्वविद्यालय पनि छ होइन। अब
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज
4: प्रस्तुत छ श्री चण्डीमा आधारित धारावाहिक नाटक दुर्गा सप्तशती भाग पाँच, लेखक श्रीहरि रूपाखेती।
5: आदरणीय श्रोता, मध्यम चरित्रको यो तेस्रो र अन्तिम भाग हो। पहिलो र दोस्रो श्रृङ्खलामा अष्टादश भुजा भएकी भगवती महालक्ष्मीको उत्पत्ति वर्णन तथा महिषासुरको सेनावधका साथै उनी देवीको रोमाञ्चकारी युद्धको नाटकीय प्रस्तुति गरियो। अब यो मध्यम चरित्रको अन्तिम श्रृङ्खलामा महिषासुर वध र देवी स्थितिको प्रसङ्ग आउनेछ।

0: हे ऋषेश्वर मेधा, युद्ध मैदानबाट भागेका असुर सेनापतिहरूले त्यसपछि के गरे ऋषिवर?
1: हो ऋषिवर, मलाई पनि यो वृत्तान्त सुन्न अत्यन्त उत्सुकता जागृत भइरहेछ। आज्ञा होस् मनीश्वर।
2: हे राजा सुरत, हे समाधि वैश्य, त्यसरी महिष सेनाको ठुलो क्षति भएपछि कालले कुत्कुत्याएका ती असुर महारथीहरू खुब रिसाए। सेनापति चिक्षुर देवी महालक्ष्मीसँग सामना गर्न आफै गयो र उसले भन्यो,
3: मेरा सैन्यको क्षति सहन नसकी म सेनापति चिक्षुर आफै उपस्थित छु। देवी सावधान।
4: म तलाई हिजैदेखि युद्ध भूमिमा खोजिरहेकी थिए, कहाँ दुम्केको थिइस्? भला आएछस्? बेसै भयो।
3: देवी, यो युद्ध स्थल बढी कुरा गर्ने ठाउँ होइन। सामना गर यी मेरा बाणका पर्राहरूलाई।
4: खै तेरो सर्वसा कता उड्यो? लाताई
3: देवी, लौ अब यस खड्गको सामना गर।
4: अब तेरो काम सकियो, ला यो त्रिशूल।

0: लो यो शक्तिको सामना गर।
1: महासेनानी चामल, मैले तसँग कुनै सामना गर्नु छैन। तेरो शक्ति त टुक्रा टुक्रा भयो। मेरो वाहन सिंहसँग त

0: यसरी हे राजन, हे वैश्यवर, अजिङ्गरका मुखमा भुसुनाहरू पसेझै महिषासुरका सैन्य प्रमुखहरू एक एक गरी मारिँदै गए। सेनानी उदग्रलाई देवीले रुख र ढुङ्गाले हानेर मारिन्। कराल देवीको मुठी प्रहारले मर्यो। उद्धत गदा प्रहारले, वास्कल भिन्दीपाल प्रहारले मर्यो। अन्धकलाई देवीले बाण हानेर मारिन्। उग्रास्य, उग्रवीर्य र महाहनु नामका महारथीहरूलाई देवीले त्रिशूल घोपेर मारिन्। विडाल तरवारले र दुर्धर तथा दुर्मुख देवीको बाण प्रहारले मरे।
1: हे ऋषिवर, अब त महिषासुरको अत्याचारमा पूर्ण विराम लाग्नुपर्ने हो। बताउनुहोस् न ऋषिवर, त्यसपछि उसले के गर्यो?
0: हे रवैश्य, महिष भनेको असुर हो। असुरहरू कि त उग्र तपस्या गर्दछन् कि त नराम्ररी नासिन्छन्। अब उसको नासिने बेला आएको छ, त्यसैले ऊ क्रोधले भरिपूर भएर रिसाइरहेको छ, चुर चुर भएर रिसाइरहेको छ।
1: त्यसपछि के हुन्छ त ऋषिवर?
0: ऊ मायावी छली राक्षस त छँदै थियो, त्यसपछि अत्यन्तै डरलाग्दो भीम काय राँगाको रूप लियो उसले। महिषासुर राँगाको रूप लिएर युद्धस्थलमा उत्रिन्।
1: अनि उसले के उल्का मचायो त ऋषिवर? आज्ञा होस्।
0: के मात्र गरेन राजन, उसले सके जति उपद्रव गर्यो। खुरले भुइँ खन्दै, थुत्नाले फुङ्कार गर्दै, सिंहले ढिस्काहरू भत्काउँदै, राता राता आँखा पारेर देवीगणलाई समेत आतंकित पार्यो उसले। अजिङ्गरका झैँ लामा लामा सास फालेर जमिनको धुलो उडाएर पूरा आकाश नै कुइरी मण्डल पार्यो राजन।
1: त्यसपछि गुरुदेव?
0: वैश्यवर, त्यसपछि पुच्छर ठड्याएर पछाडिका दुवै खुट्टा फालेर जताततै उफ्रिन थाल्यो। त्यसको धक्काले गर्दा जमिन धाजा धाजा पारेर चिरियो। भीषण वर्षाले झैँ पहिरो गयो। आकाश चुम्बी शिखरहरू हल्लिएर भासिन थाले।
1: पिदधातु सुभारी सान, भगवती देवीले हामी सबैको कल्याण गरून्। तस्यै देव्यै नमो नमः, उनै देवीलाई हाम्रो नमस्कार छ। त्यसपछि के भयो गुरुवर?
0: सा क्षिप्त्वा तस्य वै पाशं तं बबन्ध महासुरम्। देवी भगवतीले पाश फालेर त्यस महासुरलाई बाँधिन्। तर
1: के गुरुदेव?
0: तर त्यो मायावी महिषासुर राँगाको रूप छोडेर फेरि सिंह भयो। त्यसलाई देवीले खड्गले काटिन्। तर काटिसक्दा नसक्दै ऊ पनि खड्ग हातमा लिएर पुरुषको रूपमा परिणत भयो। पुनः देवीले उसको ढाल र खड्ग दुवै काटिदिइन्। त्यसपछि महिषासुर दुई दारा उठेको मत्ता हात्ती भएर आयो राजन। आफ्नो लामो बलिष्ठ सुनले देवीको बाहन सिंहलाई पछिल्तिरबाट बेरेर घिसार्न थाल्यो। खड्ग प्रहारद्वारा देवीले त्यसको सुँड काटिदिइन्। अनि फेरि त्यो राँगो भएर पुनः उत्पात मचाउन थाल्यो।
1: अहो, महिषासुर त साह्रै झण्ड रहेछ गुरुदेव, यसले अझ के उल्का ल्याउने होला?
0: अब देवी महालक्ष्मीले पनि प्रचण्ड क्रोधको रूप धारण गर्नुभयो। पटक पटक उत्तम मद्यपान गर्न लाग्नुभयो। राता राता आँखा तर्दै देवी चण्डी त्यस असुरतिर जाइ लाग्नुभयो। हे राजन, हे वैश्यवर, यो देखेर महिषासुर गर्जियो। फुँ फुँ गर्दै आफ्ना बलिष्ठ सिंहले पहाड उधिनेर देवीमाथि फालिदियो। देवीले त्यस पहाड खण्डलाई बाणले चूर्ण चूर्ण पारिदिनुभयो। अनि देवीले भन्नुभयो,
2: ससुर तैले खूब गरिस, अब तेरो जातिको भि बुद्ध भेटिने लागेको छ। याद गरेस् आक्रमणकारी असुरराज, अब एकै छिन पर्खी, म अलिकति मधुर सेवन गर्दैछु, त गर्जुदै गर्। जब मेरो मधुपान पूर्ण गर्नेछु, गर्जिने पालो देवताहरूको हुनेछ, बुझिस्? अब तेरो मृत्यु तेरे टाउको वरिपरि घुम्दै छ।
3: मलाई रागो मात्र नठान देवी, अब म तलाई छाड्दिन।
2: महिषासुर, म पनि तलाई उम्किन दिन यहाँ आएकी होइन दानव। खै तेरा लाखौ लाख सेनाहरू, तेरा ती बचकना फुच्चे महावीर रथी महारथीहरूलाई कता हालिस्? कहाँ गयो तेरो त्यो सेनापति चिछुर? तेरा ती तथा कथित वीर योद्धाहरूको रगतले नघाएको यो मेरो त्रिशूल, यो खड्ग अब तलाई पर्खेर बसेको छ, बुझिस्?
3: देवी चण्डी, त धेरै कुरा गर्छेस्।
2: महिषासुर, कुरा होइन, तलाई म छिट्टै मृत्यु दिदैछु, अब त मर्न तयार।

0: हे राजन, हे वैश्यवर, यसरी अत्याचारी महिषासुर को अन्त्य भयो।
1: महिषासुर मर्यो गुरुदेव?
0: हो राजन।
1: त्यसपछिको वृत्तान्त सुनौ न ऋषिवर।
0: हुन्छ वैश्यवर, म सुनाउँछु। त्यसपछि भगवती महालक्ष्मीको ममतामयी सौम्य मूर्तिको अन्तिम दर्शन पाएर महिष दानवले आँखाका दुई पलक बन्द गर्यो। उसको दुष्टतापूर्ण पाप चरित्रबाट उसले मुक्ति पायो। यता सकल इन्द्रादि देवता आफ्नो खोसिएको राज्य प्राप्त हुने निश्चयमा खुशीले नाच्न लागे। गन्धर्वहरू गाउन लागे। यसै बीच ऋषि महर्षि किन्नर किन्नरी र अप्सराहरू सहित इन्द्रदेव स्तुतिगान गर्न थाले। समग्र देवगणले देवराज इन्द्रलाई साथ दिए।
2: देवी महालक्ष्मीको महिष मर्दिनी देवीको भक्त वरदायिनी देवीको।
3: हे देवी, हे महालक्ष्मी, हे सिंहवाहिनी, हे भक्त वरदायिनी, हे चण्डिका, हामी समस्त दिक्पालहरूको रक्षा गर्नुभयो। हामी कृतकृत्य भएका छौँ नारायणी। हामी तपाईँको जयकार गर्दछौँ।
2: देवी महालक्ष्मीको।
3: हे देवी, तपाईँ देवकार्यकी स्वाहा र पितृकार्यकी स्वधा रूपिणी हुनुहुन्छ। वेदकी त्रयी ब्रह्मज्ञानीको पराविद्या र सकल शास्त्रकी मेधा हुनुहुन्छ। यस्ती तपाईँलाई कोटि कोटि नमस्कार छ।
4: देवगणहरू, तपाईँहरूको स्तुतिले म प्रसन्न छु। वरदान माग्नुहोस्।
3: हे देवी, हामी कृतार्थ भएका छौँ। हजुरलाई बिर्सने बुद्धि हामी देव र मनुष्य कसैमा पनि नआओस्। विपद परेका बेला रक्षा गर्नुहोला मातर।
4: तथास्तु।
0: हे राजा सुरथ, हे समाधि वैश्य, यति भनेर माता महालक्ष्मी अन्तर्ध्यान हुनुभयो। भगवती महिषासुर मर्दनीको कृपाले सकल देवलोक सुरक्षित भयो।

0: अहिले सुन्दै हुनुहुन्थ्यो श्री चण्डीमा आधारित धारावाहिक नाटक दुर्गा सप्तशती भाग 5, लेखक श्रीहरि रूपाखेती, पात्रहरू जितेन्द्र महत अभिलाषी, मदनदास श्रेष्ठ, उदय खनाल उमेश, अम्बिका प्रधान, दीपक राजगिरी, मनोज बुढाथोकी, नवराज लम्चाल, वासुदेव खनाल, आरजे सिंह, शिरोमणि दवाडी, पार्श्व गायन उदय खनाल उमेश, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम रामाजी, सहयोगी नवराज मानन्दर, विशेष सहयोगी उदय खनाल उमेश, निर्देशन सहयोगी मनोज बुढाथोकी, आरजे सिंह, नाटक संयोजन तथा निर्देशन मदनदास श्रेष्ठ।
1: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा सरकारले सिफारिश गरेका 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन। तिनै तहबीच राज्य शक्तिको बाँडफाँड, सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न र तेहरानका माग सम्बोधन नभएसम्म अमेरिकासँगको वार्ताको औचित्य नभएको इरानको भनाई। अब समाचार विस्तारमा। संसदीय सुनवाई समितिले सरकारले सिफारिश गरेका 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि सुरेश कुमार, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन्द्र, श्रीलंका लागि प्रस्तावित राजदूत डाक्टर मञ्जला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। यसअघि समितिको बैठकमा श्रीलंका लागि प्रस्तावित राजदूत डाक्टर मञ्जला कुमारी झाले आफूले राजदूत नियुक्त भएपछि नेपालमा बौद्ध अध्ययन, इन्जिनियरिङ र मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या वृद्धि गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनवार, मलेसियाका लागि प्रस्तावित चुडामणी खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापामाथि गम्भीर आरोप लागेकाले कार्ययोजना प्रस्तुत गर्न दिएर संसदीय सुनवाई स्थगित गरिएको थियो। गम्भीर आरोपका उजुरी परेकाले सांसदहरूले राजदूतको प्रस्ताव फिर्ता लिन सुझाव दिए पनि सुनवारले भने आफूमाथि लागेको महिला हिंसा र जर्मनीले डिपोर्ट गरेको आरोप अस्वीकार गर्नुभयो। सुनवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र जापानका लागि प्रस्तावित विज्ञान कुमार थापाको सुनवाई पनि स्थगित गरेको थियो। कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उहाँहरू विरूद्ध थप उजुरी प्राप्त भएकाले विस्तृत अध्ययन गरेर मात्रै सुनवाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो। बैठकमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि झापाका केही स्थानीयसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपियाँ लिएको र अहिले राजदूत सिफारिश भएपछि रकम फिर्ता गर्न थालेको, धेरैवटा सामाजिक सञ्जाल चलाएर ब्ल्याकमेलिङ गरेको, म्यान पावर कम्पनीसँग साँठगाँठ रहेको र म्यान पावर कम्पनीकै गाडी प्रयोग गर्ने गरेको भनी उजुरी प्रमाणसहित प्राप्त भएको बताएपछि सभापति बोध नारायण श्रेष्ठले थप अध्ययन गरेर सुनवाई प्रक्रिया अगाडि बढाउने बताउनुभयो। यसै गरी जापानका लागि प्रस्तावित थापाको जापानमा पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सभापति श्रेष्ठले सुनवाई स्थगित गर्नुभएको थियो। संघ प्रदेश र स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड, सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड़ दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित 2 दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ़ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। संघीयता कार्यान्वयनका क्रममा अधिकारको क्षेत्र अस्पष्टता, कार्य जिम्मेवारीको दोहोरोपन, कानून निर्माणमा ढिलाइ, कर्मचारी तथा संरचनागत व्यवस्थापन, वित्तीय स्रोतको कमी, संघीय सम्पत्ति तथा दायित्व हस्तान्तरणको अपूर्णता र अन्तर सरकारी समन्वयका चुनौतीहरू विद्यमान रहेको जनाएको छ। कोशी प्रदेश सम्मेलनले संविधान प्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग तथा सुशासन र नागरिक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्नु संघीयता सबलीकरणको आधार हो भन्ने निष्कर्ष सहित दिगो विकासको लक्ष्य, नेपाल सरकारको सुवर्ण योजना तथा 7 वटै प्रदेशका आवाधिक योजना, नीति र प्राथमिकता समेटिएका विषयप्रति ऐक्यबद्धता जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न 5 मुलुकका राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका आवासीय दूत चार्ल्स
ह्विटलीले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाण पत्र पेश गर्नु भएको हो। त्यसै गरी इन्डोनेसिया, घाना, सुडान र बुर्नाईका गैर आवासीय राजदूतहरूले पनि आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नु भएको छ। रसुवा भोटेकोसी बाढीबाट प्रस्तावित प्रभावित उद्योग व्यापार व्यवसायको पुनर्स्थापना तथा पुन उत्थानका लागि बैंक र वित्तीय क्षेत्रको सहयोग र बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिनु भएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको पाँचौं सत्र अन्तर्गत भोटेकोसी बाढी पश्चात व्यवसायको पुनस्थापना र पुनर्निर्माण विषयमाथि छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्की यति बेला घर बार गुमाएका बाढी प्रभावित व्यवसायहरूको मनोबल उच्च बनाइनुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रभावितहरूको व्यापारिक आर्थिक गतिविधि पुनस्थापनाका लागि राज्य बैंक तथा वित्तीय संस्थाहरूले साथ सहयोग देखाउन जरूरी रहेको बताउनुभयो। रौतहटको चन्द्रपुर नगरपालिका आठ मोतीपुर स्थित भित्री सड़क खण्डमा स्कूल बसको ठक्करबाट हिजो एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीय छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद सन् 2027 29 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्र संघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28 करोड 24 लाख 14 हजार 56 रोयल्टी संकलन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम सशस्त्र प्रहरी बल नेपाल नमगढ 13 हेडक्वार्टर पर्साले 14,25,500 बराबरको अवैध सामग्री हिजो बरामद गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ। असौज 8 11 गतेसम्मको झरीपछिको बाढी पहिरोले घरवास गुमाएर होल्डिङ सेन्टरमा अस्थायी शिविर र आफन्त कहाँ बसेका विस्थापितलाई सामग्री उपलब्ध गराइएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। झाजरकोटको चुनी चाँदे गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहान करिब 2 बजे चुनी चाँदे गाउँपालिका 2 गौरी गुवा स्थित भित्री सड़क खण्डमा सुर्खेतबाट चुनी चाँदे जाँदै गरेको कर्णाली प्रदेश 02001C1243 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जीप चालक जुनी चाँदै गाउँपालिका 9 कल्ली स्यालाका करिब 20 वर्षीय सन्त बहादुर बस्नेत र जुनी चाँदै गाउँपालिका 3 दिलबहादुर भण्डारीकी श्रीमती करिब 30 वर्षीय विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उहाँका करिब 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनी चाँदे गाउँपालिका 3 स्यालाकी करिब 50 वर्षीय शीतला टमाटा घाइते भएका छन्। घाइते तीनैजनाको अवस्था मध्यम रहेको र उहाँहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो। यस वर्षको मनसुन हिजोदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग अनिश्चितकालीन युद्ध वा लामो समयसम्म वार्ता गर्ने चाहना नरहेको जनाएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वाशिङटनले तेहरानका माग स्वीकार नगरेसम्म इरानले लडाईँ जारी राख्ने बताउनु भएको हो। मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदीय सुनवाई समितिद्वारा सरकारले सिफारिश गरेका 13 जनामध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन। तीनै तहबीच राज्य शक्तिको बाँडफाँट, सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणालीको कार्यान्वयनमा जोड़ दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न। र तेहरानका माग सम्बोधन नभएसम्म अमेरिकासँगको वार्ताको औचित्य नभएको इरानको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। पछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहीबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ। नागरिक हुनुको अर्थ केवल अधिकार उपभोग गर्नु मात्र होइन, आफ्ना सपनाहरू पछ्याउँदै समाज र राष्ट्रका लागि नयाँ बाटो पहिल्याउनु पनि हो। जब अठोट बलियो हुन्छ, उमेर, लिङ्ग, पारिवारिक जिम्मेवारी र भौगोलिक विकटता कहिल्यै पनि अवरोध बन्न सक्दैन। आजको श्रृङ्खलामा हामी यस्तै दुई साहसी नेपाली चेलीहरूको कथा जोड्दैछौँ, जसको सङ्घर्ष र सफलता वर्तमान युवा पुस्ताका लागि एउटा जीवन्त नागरिक शिक्षा र प्रेरणाको स्रोत बनेको छ।
3: सोलु खुम्बुकी एमडी लामा शेर्पा र सङ्खुवा सभाकी किपा लामु शेर्पा, यी दुई नाम आज सफलता र साहसका पर्यायवाची बनेका छन्। दुवैजनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्नु भएको छ। अझ किपा लामु शेर्पाले त सन् 2025 भित्रै एकै वर्षको छोटो अवधिमा सगरमाथा, मकालु, मनासलु र आमा दबलम लगायत 6 अग्ला हिमालहरू चढेर अर्को कृतिमान कायम गर्नुभएको छ। तर के यो यात्रा सजिलो थियो त? पक्कै पनि थिएन। दुबईको बाल्यकाल चौरी गोठको कठिन दैनिकीमा बित्यो। घाँस दाउरा र गोठको काम गर्दा गर्दै हुर्किएका उहाँहरूका लागि सुरु सुरुमा हिमालका चुचुराहरू केवल टाढाबाट हेर्ने दृश्य मात्र थिए। हिमाल आरोहण आफैमा एक अत्यन्त साहसिक, रोमाञ्चक र जोखिमपूर्ण कार्य हो। तर याङडी लामा र किपा लामुको कथालाई अझ खास र अनुकरणीय बनाउने पाटो भनेको उहाँहरू दुवैले आमा बनिसकेपछि यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ।
2: समाजमा अक्सर मानिन्छ कि विवाह र सन्तान उत्पत्तिपछि महिलाको करियर वा सपनाहरूमा पूर्ण विराम लाग्छ, तर उहाँहरूले आफ्नो पारिवारिक जिम्मेवारी र आमाको भूमिकालाई मजबुरी होइन, आफ्नो हिम्मत र शक्तिको आधार बनाउनु भयो।
4: मेरो बच्चा 3 भइसक्यो, जस मैले सगरमाथा पनि चढ्नुपर्छ भनेर चाहिँ महाकालु हिमालले नि मलाई देखाइदिएछ। सगरमाथा चाहिँ मैले यहाँबाट गएको 4 एभरेस्ट बेस क्याम्पमा मैले एक नाइट पनि नसुतिकन 4 टपमा पुगेछु।
5: सगरमाथा त मैले 1 अगाडि मात्रै हो, एकदमै खुसी भएर रोयो र के भन्छ, मलाई चाहिँ रुन आएन, त्यो तल दुःखै दुःखले गइरहेको थियो नि त।

0: अझै कहाँ होला समीर भन्दाखेरि त फेट्टै आइपुगेछ कि।
1: आदरणीय श्रोता, नागरिक शिक्षाले हामीलाई कर्तव्य, दायित्व र आत्मबल सिकाउँछ। याङडी लामा शेर्पा र किपा लामो शेर्पाको यो जीवन कथाबाट वर्तमान युवा पुस्ताले सिक्नै पर्ने केही मुख्य पाठहरू छन्। चुनौतीलाई अवसरमा बदल्ने र आमा बनिसकेपछि पनि कीर्तिमान कायम गर्न सकिन्छ भन्ने उहाँहरूको सफलताले महिला सशक्तिकरणको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आजको नागरिक शिक्षामा हामीले दुवैजनाको प्रेरणादायी आरोहणको कथा जोडेका छौँ।
2: सबैभन्दा पहिला त दुवैजनालाई धेरै धेरै स्वागत छ।
3: हजुर, धन्यवाद।
2: कुराकानीको सुरुवात चाहिँ बाल्यकालबाटै गरौँ है। किपुजी, यहाँको बाल्यकाल कस्तो थियो, कसरी हुर्किनु भयो र कसरी त्यो शिखरसम्म पुग्न सफल हुनुभयो?
4: ठ्याक्कै महाकालुको हिमालको अगाडि चढ्नेको चौरी गोठ चाहिँ मेरो बुवाले चाहिँ जस्तै ठ्याक्कै त्यो चार हजारको हाइटमा लाँदो रहेछ। अनि चौरी गोठमा बस्थ्यो, हामी चाहिँ फ्यामिली आठजना, दिदीभाइ तिनजना, दाजुभाइ पाँचजना, ड्याडी मामीसँग दसजना। भएपछि हामी पढ्नु लेख्नु चाहिँ पाएन। के हुन्थ्यो भने हाम्रो उसमा चाहिँ त्यति बेला छोरी मान्छेले चाहिँ पढाउनु हुँदैन भन्ने टाइपको हजुर बाजेहरूले चाहिँ त्यस्तो कुरा गर्थ्यो कि। त्यही भएर मलाई पढ्नु पाएन। गोठमा बस्दै बस्दै अलिकति आफू त्यस्तै खेतीपाती गर्ने अनि चौरी गोठ जाने त्यस्तै त्यस्तै टाइपमा अलिकति स्कुल जानु कहिले नै पाएन। मेरो एक दिन भागेर गएको थियो, मामीले भाइहरू स्कुलै लानु पर्थ्यो भन्ने खालको कुराहरू आएको थियो आउँथ्यो मलाई। जस त्यो कुरामा अलिकति गाह्रो हुन्छ। म चाहिँ सुरुमा काठमाडौँमा चाहिँ भागेर आएको थियौँ कि, चौध पन्ध्र वर्ष अगाडि म 16-17 वर्षको थियो होला। जस मेरो बुवा चाहिँ बितेको थियो कि, त्यति बेला भागेर आउँदाखेरि चाहिँ सोद्धाखेरि चाहिँ जस मैले सम्झिन्छ होइन, जस अरूलाई त बुवा हुन्छ हराउने होइन, हाम्रो चाहिँ हुँदैन भन्ने कुरामा चाहिँ अलिकति आफू चाहिँ कमजोरी भइदिँदो रहेछ। 19 वर्षमा बिहे गरेको थियौँ। बिहे गरेपछि सुख पाउँछ भन्ने टाइपको अब हुन्छ नि त मान्छेलाई। 19 वर्षमा बिहे गरे, 20 वर्षमा आमा भयो। हेर्नु न, बच्चाको आमा हस्बेन्डको चाहिँ त्यही लाइनमा चाहिँ होटल व्यवसाय छ क्या उहाँहरूको चाहिँ। अनि त्यसपछि म चाहिँ त्यही व्यवसायमा मैले चाहिँ बट्टी पसल चलाउँथ्यो। त्योभन्दा अगाडि चाहिँ म चाहिँ बट्टी पसल चलाउने चाहिँ मेरो हस्बेन्डले फेरि होटलै भयो, त्यहीँबाट चाहिँ मन परापर भएर अनि त्यसपछि त्यो उसमै मलाई चाहिँ जस मेरो कारमै होला। पहिला चाहिँ हिमाल चढ्नु एकदमै डर लाग्थ्यो कि, मेरो हस्बेन्ड गएको थियो, मैले बिहे गरेपछि मेरो छोरा 4 महिनाको हुँदाखेरि उसले एभरेस्ट चढ्न जान्छु भनेर गएको थियो। अरू गाउँको साथीहरू सबै जाने, म पनि जान्छु भनेर। ऊ उहाँ चाहिँ 21 वर्षको, म 20 वर्षको। त्यसपछि उहाँ चाहिँ टिबेटमा जानुभयो कि, टिबेट साइडबाट चाहिँ अब फोन पनि लाग्दैन थियो कि। मलाई चाहिँ डर लाग्थ्यो जस हिमालतिर अब एक्सटेन्ड भएछ भन्ने बेलामा चाहिँ मलाई त राति पनि ज्यानले चाहिँ के हुँदो रहेछ सम्झेर त्यो आत्माले चाहिँ सुत्नु नदिँदो रहेछ कि जस हुन्छ नि। त्यो त्यति बेलाको अनुभवमा चाहिँ मलाई एकदमै डर लाग्थ्यो, हिमाल नचढिदिने हुन्थ्यो, किन चढ्नु पर्यो होला। पछि चाहिँ मलाई मेरो बच्चा 3 भइसक्यो, हस्बेन्डले पनि सिङ सिङ चढ्नु थाल्यो, एभरेस्ट चढेर पनि फर्केर आउनुहुन्छ, अर्को पालि पनि चढ्नु जान्छ फर्केर आउँछ, अर्को पालि फेरि K2 जान्छु भन्छ फर्केर आउँछ, अनि मानसोलो जान्छु भन्छ फर्केर आउँछ। कति मान्छेहरू हिमाल चढ्नु त्यही माकालो चढ्ने मेरै घरको अगाडिबाट जान्छ। अनि त्यसपछि मलाई चाहिँ पछि इच्छा जग्यो कि, मेरो 3 बाबु पनि अब ठुल्ठुलो भइसक्यो, मलाई चाहिँ इच्छा के भयो भन्दाखेरि माकालो हिमाल चाहिँ मैले त्यहीँ अगाडि नै हुर्केको भएर चाहिँ म चाहिँ माकालो चाहिँ मैले पनि सक्छु होला ट्राई गरेँ भने चाहिँ भन्ने कुराहरू चाहिँ अलिकति मनमा इच्छा जाग्यो कि। इच्छा हुँदो रहेछ कि मनमा चाहिँ, अब त्यो हुन्छ नि अरूहरूले हौसला दिएर होइन कि, त्यति बेला चाहिँ मलाई आफ्नै इच्छा जाग्यो कि, जस्तै त्यो माउन्टेन चाहिँ मलाई सक्छ होला भन्ने खालको। हस्बेन्डसँग नै त्यो कुरो हेर्नु, हस्बेन्डले त नै हुँदैन तिमीले सक्दैन भने टाइपको हुन्छ, तर आफूले चाहिँ इच्छा त्यो जाग्यो थियो कि। अनि त्यसपछि चाहिँ मैले यहाँ काठमाडौँमा आएँ बच्चा पढाउँछु भनेर। बच्चा छोडेर बस्नै नसक्दो रहेछ, त्यो यो आमा र बच्चाको सम्बन्ध भन्ने चाहिँ एकदमै गाह्रो छ। संसारमा यतिको माया स्ट्रङ चाहिँ हुँदैन जस्तो लाग्छ मेरो अनुभवमा चाहिँ होइन। काठमाडौँमा पनि मैले रेस्टुरेन्ट खोलेको थिएँ, रेस्टुरेन्ट खोलेको उसमा चाहिँ मैले फेरि त्यो टेक इन लाइनको मान्छेहरू धेरै चिन्ने भएर चाहिँ उनीहरूसँग कुरा भयो, मलाई पनि चढ्नु मन छ भनेर मैले जोक टाइपको आफूलाई मन पनि लागिरहेको कुरामा मैले त्यसरी भनेको थिएँ। मैले एउटा भाइले पनि मैले सेयरिङ गरेको थिएँ कि, अनि कसरी चढ्ने त भन्ने कुरामा चाहिँ हामी सिब्लिङ नै चढ्ने भन्ने कुरा, त्यो चेली र माइती चढ्ने भन्ने कुरा थियो। 24 चाहिँ हाम्रो प्रोग्राम त्यस्तो थियो, त्यति बेला चाहिँ सक्सेस भएन हाम्रो। अनि जे भयो भने उहाँहरूले चढोस् म त यत्तिकै चढ्छु भन्ने कुरामा चाहिँ मैले माकालो हिमाल चढेको थियो। अनि त्यसपछि त्यसमा चाहिँ म यङ्गेस्ट भनेर त्यत्तिकै मलाई थाहा थिएन, मेरो अनुभव यङ्गेस्ट नेपालको यङ्गेस्ट लेडिज भनेर माकालो चढ्नेमा भनेर मलाई जिल्लाबाट सम्मान गरेको थियो छ नि। माकालो हिमालले चाहिँ मलाई आशीर्वाद दिएको जस्तो लाग्छ, त्यही माउन्टेनको अगाडि जन्मेको पनि जस मैले सगरमाथा था पनि चढ्नुपर्छ भनेर चाहिँ माकालो हिमालले नि मलाई देखाइदिएको।
2: सगरमाथा पनि चढ्नु पर्छ,
4: सगरमाथा चाहिँ मैले यहाँबाट गएको 4 दिनमै एभरेस्ट बेस क्याम्पमा मैले एक नाइट पनि नसुतिकन चार दिनमै टपमा पुगेछु।
2: साहसिक महिला हो। यही सँगसँगै अब एङडिजीको पनि अनुभव सुनाउन, जस्तो यहाँको बाल्यकाल कसरी बित्यो, सर्वोच्च शिखरको आरोहणसम्म कसरी पुग्न सफल हुनुभयो?
0: बाल्यकाल त अब गाउँमै बित्यो, सोलुखुम्बुमै बाल्यकाल बित्यो। बाल्यकालमा अब दुःखहरू थिए, तर अहिले सम्झिँदा त्यो दुःख पनि रमाइलो लाग्छ मलाई। बुवा आमा भनेको खेती किसान हो। अब गाउँ घरमा स्कुल जाँदाखेरि बुवा आमालाई सघाउँदै गाउँकै खेती किसान गरेर अब त्यो गाई गोठहरू थियो त्यतै काम गर्दा नै बाल्यकाल यसरी नै बित्यो। त्यसपछि अब मैले सगरमाथा चढ्ने चाहिँ सपना कसरी देख्यो भन्ने कुरामा चाहिँ गाउँ हिमालमै भएकोले गर्दाखेरि हाम्रै आँगनबाट चाहिँ हिमालहरू धेरै देखिन्छ। जस्तै अब यो खाङतेका भयो, थाम्सेरकोहरू भयो, हाम्रो ठ्याक्कै घरबाट फुत्तै बाहिर निस्किन साथै हाम्रो लहरै हिमालहरू देखिन्छ। म आफैलाई पनि म अहिले पनि बुझ्न सक्दिनँ, मलाई एउटा उत्सुकता चाहिँ जहिले पनि के लाग्छ भने ठुलो डाँडा देख्यो भने चाहिँ त्यो डाँडामा गएर हेर्दाखेरि चाहिँ त्यहाँबाट देखिने ठाउँहरू चाहिँ कस्तो होला, त्यसको डाँडा पछाडि के होला भन्ने उत्सुकता चाहिँ मलाई अहिले पनि लाग्छ। अहिले पनि म एउटा होटल व्यवसाय हो मेरो चाहिँ, यो पिके दुधकुण्डा ट्रेकिङ रुटमा सहस्र बेनी दुधकुण्डाको बेस क्याम्पमा होटल छ, त्यहाँनिरबाट पनि मेरै घर होटलको आँगनबाट पनि त्यहाँ माउन्टेनहरू एकदम नजिकै छ, त्यहाँ पनि डाँडाकाँडाहरू देखिन्छ। अहिले पनि मलाई त्यो डाँडामा गएर हेर्दा अर्को डाँडा कस्तो होला भन्ने उत्सुकता लाग्छ। त्यस्तै सेम उत्सुकता मलाई सानोमा भएको थियो, त्यो हिमालमा गएर त्यो माथि समिटमा गएर शिखरमा गएर हेर्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ तलतिर चाहिँ कस्तो देख्ला, त्यसको पछाडि चाहिँ कस्तो होला, त्यही सबभन्दा उच्च बिन्दु होला, त्यहाँदेखि उता त केही पनि होइन होला भन्ने जस्तो लाग्ने, त्यहाँ गएर कहिले हेरौँ हेरौँ जस्तो पनि त्यस्तो लाग्ने बच्चाको उत्सुकता। अनि त्यस्तै त्यस्तैमा मलाई चाहिँ के भयो भने यही रेडियो सुन्ने क्रममा, अब गाउँघरमा त टिभी हुँदैन थियो, सुन्ने रेडियो नै हो, रेडियो सुन्दाखेरि चाहिँ मलाई, म सानै थियो त्यतिखेर, अब कति वर्षको, अब सानै 1 class 2 classतिर पढ्थ्यो, म 1 कक्षा 2 कक्षा भनौँ न त्यस्तोमा पढ्थ्यो होला, यो पासाङ लोमु शेर्पा बित्नु भएछ कि, त्यो बेला चाहिँ देशको अब ठुलो, उहाँ पनि अब ठुलो मान्छे त हो नि, उहाँ एउटा राष्ट्रिय विभूति हो होइन, अनि उहाँ बित्नु भएपछि चाहिँ त्यो शोक धुन बजेको रहेछ कि। अहिले बिचार त रेडियो कुही कुही मात्रै गरेर कराइबस्छ, एकदम दुःख लाग्दो, अनि मैले चाहिँ मेरो बाजा मात्रै बज्छ त, अनि यो त बोल्दैन रहेछ भनेको, अनि मेरो मम्मीले चाहिँ त्यतिखेर पासाङ लमु शेर्पा भन्ने चाहिँ बित्नु भएछ, हिमाल चढ्न जानुभएको रे अनि बित्नु भएछ, त्यसैको यो शोक धुन रहेछ भन्नुभयो कि। सगरमाथा हजुर, म उहाँलाई पनि सम्झिन चाहन्छु हजुर, यत्रो माथि सगरमाथा त ऊ त्यो माथि थाम्सेरको डाँडा भन्दा पक्कै अग्लो नै होला, त्यो डाँडाबाट फर्केर आउन सकेन भनेपछि अब पछि म चाहिँ जानु पर्यो, अनि माथि डाँडामा हेर्नु पर्यो र त्यो तलतिर के देख्दो रहेछ, कसरी चढ्ने रहेछ, कसरी झर्ने रहेछ, म चाहिँ अब बाटोमा केही नभइकन फर्केर आएर म यो अनुभवहरू चाहिँ सेयर गर्छु, किनभने उहाँलाई पनि माथि डाँडामा त चढ्नु भयो त के देख्नु भयो, उहाँले त्यो सेयर गर्नु सक्नु भएन नि भनेर त्यो खालको चाहिँ मेरो दिमागमा आएको थियो। त्यतिखेरदेखि नै एउटा सगरमाथा चढौँ भन्ने एउटा छाप चाहिँ त्यहाँबाट चाहिँ बसेको हो।
2: अनि कति सालमा चढ्नुभयो सगरमाथा?
0: सगरमाथा त मैले 1 वर्ष अगाडि मात्रै हो, 2025 मे 19 दिन चाहिँ मैले सगरमाथाको शिखरमा।
2: तपाईँहरू दुईजना सगरमाथाको शिखर चुम्नुभयो, त्यो शिखरमा पुग्दाखेरि तपाईँहरूलाई कस्तो अनुभव भयो?
0: छोटकरीमा ठ्याक्कै मैले भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ मेरो ठ्याक्कै अनुभव चाहिँ के भयो, म एकदमै टु बी अनेस्ट भन्नु पर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ माथि डाँडामा गएर एकदमै खुसी भएर रोयो र के भन्छ, मलाई चाहिँ रुन आएन, त्यो तल दुःखै दुःखले गइरहेको थियो नि त, अझै कहाँ होला समिट भन्दाखेरि त फेट्टै आइपुगेछ कि, जससँग ठुलो आश्चर्यचकित चाहिँ भएन त्यो बेला चाहिँ। अब अहिले चाहिँ मलाई लाग्छ होइन, अहिले चाहिँ त्यो पल चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ नि त, तर त्यतिखेर चाहिँ अब तल त्यो साउथ कोलतिरको चिसो अनि त्यो हिलरी स्टेपतिरको कति गाह्रो छ, साउथ कोलतिर गाह्रो छ नि त, चिसोहरू पनि छ, त्यसले गर्दाखेरि मलाई बरु तल बिचतिर चाहिँ एकदमै रमाइलो लागेको थियो। कहाँनिर भने हिलरी स्टेपभन्दा अलिक तलतिर पुग्दाखेरि चाहिँ मौसम एकदमै राम्रो भएको थियो र मैले तलतिर हेर्दाखेरि चाहिँ यो बादलभित्र हिमालको त्यो चुचुराहरू चाहिँ फुल फुलेको जस्तोहरू थियो कि, सेतो बादलभित्र फुल फुलेको जस्तो देखेको र एकदमै त्यतिखेर चाहिँ एकदम भन्यो भने अद्भुत नै लागेको थियो र ठ्याक्क कै सबभन्दा अगाडिदेखि लिएर त्यो लोचे र मकालो हिमाल चाहिँ अगाडि नै यति सुन्दर थियो, त्यो शब्दमा त्यो सुन्दरताको बयानै छैन, कहाँ अहिले त कति धेरै होला भन्दा भन्दा भन्दा भन्दा ठ्याक्कै आइपुगिहालेछ। माथि पुग्दाखेरि चाहिँ त्यति टाढा टाढासम्म देख्न सक्ने चाहिँ थिएन मौसमले, बादलले ढाकेको थियो अलिकति मौसम चाहिँ, एक्सपेक्टेसन एउटा थियो, रियालिटीमा अर्कै भन्थ्यो
2: एक्सपेक्टेसन।
4: त्यो समेकमा पुग्दा चाहिँ राम्रो थियो अनि तल्लोपारा चाहिँ एकदमै नराम्रो थियो। केम्फो ती हामी हिँड्ने बित्तिकै वेदर खराब भएर 150 जना थियो भने चाहिँ हामी टपमा पुग्ने चाहिँ 9-10 जना थियौँ के। औ कमृताहरू नि थियो, उहाँहरू नि थियो, उहाँहरू सो समेट भएर फर्किनु भयो। कति धेरैजना लौरे विदेशी लौरेहरू थियो, ब्याड वेदर थियो कि, एकदमै खराबी थियो त्यो वेदर चाहिँ। अहिले त्यो एकजना हाम्रो मन्त्री पनि थियो, के नाम उहाँको नाम,
0: विश्व प्रकाश शर्मा भन्ने, उहाँ वेदर बिग्रेर फर्केर आउने दिन उहाँ चढ्नु भएको
2: हो।
4: उहाँ चाहिँ म भन्दा एक दिन अगाडि नै बेस क्याम्पबाट हिँडिसकेको थियो, मेरो गाइड थियो, गाइड नि
0: गाह्रो छ नि भन्न पो, सजिलो त कम्ती गाह्रो छ, गएर हेर्दा त धेरै गाह्रो छ किनभने माउन्टेन हो, सबैको शरीर एउटै हुन्छ भन्ने हुँदैन। हजुर, उसले सक्दा मैले किन नसक्ने, उसको ज्यान यस्तो छ भने मेरो किन हुँदैन भन्ने चाहिँ हुँदैन। सबैको आफ्नो आफ्नो ज्यान र आफ्नो आफ्नो अनुसारको हुन्छ, त्यही भएर अब उहाँलाई त्यो भयो गाह्रो हो।
4: अनि त्यसपछि हामी चाहिँ हिँड्यौँ बेस क्याम्पबाट, भोलि बिहान 1 बजीतिर चाहिँ म क्याम्प 2 पुगेको थिएँ, अनि त्यहाँ रेस्ट गरेर भोलि चाहिँ क्याम्प 3, अनि त्यसपछि क्याम्प 4 जाँदाखेरि चाहिँ एकदमै वेदर खराब भएको थियो कि। अनि त्यसपछि त्यस्तो भएपछि चाहिँ म चाहिँ अब यहाँबाट त त्यत्रो आँटेर गयो है, मैले चाहिँ गिभ अप दिएन कि, बालकुनियामा त्यहाँ अक्सिजन चेन्ज गर्नुपर्ने रहेछ होइन, त्यहाँ चाहिँ एकदमै वेदर खराब भइदियो क्या। मान्छे भनेको त्यो क्याम्प 4 माथि बालकुनियासम्म यत्तिकै लगभग मेरो विचारमा 150-160 जनै छ जस्तो लाग्यो मलाई त्यति बेला, 90-100 जनै फर्के भनौँ न। अनि अरू चाहिँ हामीसँग 10-15 जना चाहिँ अगाडि पुगेछ, म भन्दा अगाडि 6-7 जना पुगेछ मेरो गाइडसँग, अनि हामी त्यस्तै 10 जना जति पुग्यौँ समेटमा। कस्तो भन्दाखेरि ओल्डकै हाइस भन्छ होइन, कहाँ होला त जस्तो टाइपको हुँदो
2: रहेछ, अझै
4: छ कि। अब वेदर ठिक भयो, बिहानको 4 बजीदेखि चाहिँ अलिकति वेदर राम्रो भयो, लु अब चाहिँ हामी मर्दैनौँ, जोस भाँचेर जोस सगरमाथाको टपमा चाहिँ पुग्छु भन्ने चाहिँ मेरो मनमा त्यो सोचेको थियो, जोस आँट्यो सक्सेस भयो नि त भने नि हुन्छ। जब टपमा पुग्दाखेरि चाहिँ त्यो टपमै पुगेर शिखरमै पुगेर चाहिँ मैले यस्तो हेर्दाखेरि चाहिँ तल मुनि चाहिँ बादल केही देख्दैन, अनि उतापट्टि हेऱ्यो भने त्यो चाइनाको उस चाहिँ देख्यो, बरु उतापट्टि चाहिँ देख्यो, तर मैले त्यो
0: नेपाल साइड
4: चाहिँ देखेन, किनकि बादलै बादल थियो, अनि बादल मुनि चाहिँ जोस हाम्रो नेपाल थियो भनौँ, जो सिमानामा चाहिँ पुग्यौँ भन्ने कुरा चाहिँ सगरमाथाकै टपमा गएर चाहिँ पुग्यौँ।
2: पक्कै पनि तपाईँहरू दुईजना साहसिक चेलीहरूले सगरमाथा आरोहण गर्नुभयो, हाम्रा हिमालहरू हाम्रा शिखरहरूलाई जोगाउनु पर्छ, वातावरणलाई जोगाउनु पर्छ। यहाँको आँखाले जुन हिमाल चढ्दाखेरि त्यहाँ परिवर्तनका सङ्केतहरू के देख्नुभयो, जलवायु परिवर्तनका कुराहरू, हिउँ कम परेको अथवा त्यहाँ काला पत्थर पनि भइरहेका छन् ठाउँ ठाउँमा भन्ने, जस्तो हिउँ हुने ठाउँमा ढुङ्गा मात्र देखिन्छ, पत्थर मात्र देखिन्छ भन्ने कुरा सुनिन्छ नि।
0: पहिलाको भन्दा हिमालमा हिउँ छैन, हजुर छैन, अनि यो धेरै कम छ किनभने कहाँनिर भने तलै आधा शिविरमै पनि पहिला नदेखिने चट्टानहरू देखिन थालेको छ, र माथि त्यसपछि गएर ठाउँ ठाउँमा पनि, जस्तै अब यो पहिलाका गाइडहरूको कुरा सुन्दाखेरि चाहिँ अहिले यो क्याम्प 3 भन्दा माथि एउटा त्यो एलोबेन रक भन्ने छ है, एलोबेन रक भन्नेमा चाहिँ पहिला आइस नै आइस थियो अरे, अहिले त्यहाँ धेरै अब लगभग 25-30 मिटर जति एकदमै रकै रक छ, त्योभन्दा माथितिर पनि धेरै ठाउँमा आइस नभएर रकहरू देख्न थालिएको छ। त्यसले गर्दाखेरि अब जलवायु परिवर्तनले चाहिँ हिमालमा हिउँहरू एकदम हिउँहरू बिलिरहेको छ, यसरी नै बिलेर जाने हो भने चाहिँ अब अलिक धेरै पछाडि चाहिँ हिमाल चढ्न पनि निकै नै गाह्रो हुने, किनकि हिमालमा हिउँ नै कम भएपछि हिमाल चढ्न गाह्रो हुन्छ, जुन हिमालमा अलिक त्यो बसेको हिउँहरू हुँदाखेरि त हिमाल चढ्न सजिलो हुने हो नि। जुन हिमाल चढ्दाखेरि लगाउने लुगाहरू र त्यही अनुसारको जुत्ता क्राम्पन्सहरू लगाएपछि चाहिँ हामीलाई त्यो रकमा चाहिँ एकदमै गाह्रो हुन्छ।
4: मैले देखेको कुरा चाहिँ अब हिमालमा हिउँ त बिल्छ नै, त्यहाँको गाइड बिल्यो भने कसले चढ्छ, म चाहिँ त्यो भन्छु, किनकि शेर्पा गाइडलाई धेरै लेडिज होस् जुनसुकै जातको होस् माउन्ट एभरेस्टमा हिमालमा गाइड गर्नेलाई नेपाल सरकारले धेरै रेस्पेक्ट गर्नु देखाएको छु। मैले कसरी बोकेँ भन्दाखेरि मैले महाकालु चढेँ, एभरेस्ट 4 दिनमै चढेँ, मैले जस मेरो स्पोन्सरले मलाई सपोर्ट गरेर मलाई हौसला दिएर मलाई त्यहाँ ठाउँमा पुग्न मेरो बग्गेले पुगेँ, उता के अरे मानसोली हिमाल पनि चढेँ गोर्खा जिल्लाको, 3 दिनमा चढेर म 4 दिनमा काठमाडौँ आइपुगेको थियो। त्यो यात्रामा चाहिँ मैले के देखेँ भन्दाखेरि शेर्पा गाइडहरूले मलाई क्वेसन गर्नुहुन्थ्यो कि बहिनी देखेँ नि त अब माथि त अक्सिजन छोपिरहेको हुन्छ, मास्क लगाइरहेको हुन्छ, म एक्लै हिँड्दाखेरि कहिले मेरो गाइड पछाडि आइरहेको हुन्छ, अब हिँडिरहेको हुन्छ, अनि तिमी हिँड्नु सक्दैन बिस्तारै हिँड्दै गर भन्ने टाइपको हुन्छ नि दाइसँग, त्यो म को भनेर त्यो चिन्दैन, मैले चिन्नु चाहिँ चिन्छ बिचरा, उहाँहरूले त्यो शेर्पै हो जस भने चाहिँ क्वेसन के गर्नुभयो भने तिमीहरू के गर्नु आएको अरे क्या, तिमीहरूको दुःख हेर्न आएको, म माइतीहरूको दुःख हेर्नु आएको भने त क्या, मैले तिमीहरूको नि भनिनँ माइतीहरूको दुःख हेर्नु आएको, काठमाडौँमा चस्मा र ब्रान्ड लुगा लाएर हिँड्छ, यहाँ चाहिँ तपाईँहरू किन त्यति धेरै दुःख गरेछ, पैसा कमाउनलाई त हामी काठमाडौँमै बसेर पनि कमाउन सक्छौँ, अरू काम गरेर पनि कमाउन सक्छौँ, किनकि हाम्रो ज्यान जोखिममा राखेर त्यत्रो काम गरेपछि तपाईँहरूलाई त्यो रेस्पेक्ट चाहिन्छ भन्ने खालको फिल मलाई भइसकेको थियो। मलाई हिमालय त्यो फिल दिइसकेको थियो नि त, नेपालकै सरकारले सिकाएको नै होइन, जस्तो मलाई स्कुलमा गएर मलाई सिकाएको नै होइन, मलाई हिमालयले चाहिँ मलाई त्यो कुराहरू सिकाइदियो कि त्यस्तो खालको त्यो कुराहरू अनुभव गर्नुपर्छ भन्ने टाइपको चाहिँ मलाई हिमालयले नै त्यो आफू हिँड्दा हिँड्दै नै मलाई अनुभव गरिसकेको थियो। त्यस मेरो ज्ञानमा चाहिँ मलाई त्यस्तो
2: एकदम। अब अर्को कुरा गरौँ न, महत्त्वपूर्ण कुरा, तपाईँहरू हिमाल जाँदाखेरि अब हाम्रो भावी पुस्ताका लागि यी हिमालहरूलाई पनि जोगाउनु छ र मानव कल्याणको लागि नै जोगाउनु जरुरी छ। खास गरेर अहिले पछिल्लो समयमा हिमाल आरोहण गर्दाखेरि जुन किसिमको यो प्लास्टिक लगायतका विभिन्न फोहोरजन्य पदार्थहरू त्यहाँ थुप्रिएको देखिन्छ, जसले वातावरणलाई पनि असर पारिरहेको हुन्छ, त्यहाँ सरसफाइको अवस्था कस्तो पाउनुहुन्छ, त्यहाँको फोहोर व्यवस्थापन कसरी भएको पाउनुहुन्छ तपाईँ दुईजनाले भन्नु न।
4: अब फोहोरहरू चाहिँ फोहोर त धेरै नै देख्छ, एभरेस्टमा मैले धेरै फोहोर देखाएको छु आज होइन, त्यो फोहोर सफा हुने भनेको पैसा कहाँबाट आउने, हाम्रो ट्याक्स तिरेकोले हो कि हामी त्यहाँ गाइड गर्नेहरूले टिप्नु पर्ने हो, त्यो हो नि त। अब टुरिज्म बोर्डले चाहिँ यत्तिको पैसा उठाउँछ भने त्यो हिमाल किन नजोगाउने, त्यो हिमालको लागि त्यत्रो पैसा आउँछ भने हामी त्यहाँ गाइड गर्नेले रेस्पेक्ट किन नपाउने। त्यहाँ गाइड गर्दाखेरि जस मेरो हस्बेन्ड अहिले गाइड गर्नुहुन्छ, हामीले नि ट्याक्स तिर्छौँ होइन, म शेर्पा गाइड भएको भए विदेशमा गएर पनि कमाउन सक्छु, हाम्रो देश राम्रो होस्, टुरिज्ममा पैसा आउनु भनेको त हाम्रो देशको लागि भनेको त हामी सबैले होइन, तेरो र मेरो छैन नि त, तेरो र मेरो छैन, जस हामी शेर्पा भएर नि शेर्पाको लागि मात्रै भनेको छैन, जस हामी शेर्पा लेकमा जन्म्यौँ लेकमा काम गर्ने त्यस उहाँहरूले नि रेस्पेक्ट हुनुपर्छ भन्ने कुरा हो कि, सरकार त हाम्रो हो नि त, नेपालको झन्डाको हुनुपर्छ कुरा त्यो हुनु। अनि त्यसपछि शेर्पाले एकदमै जोगाउनु जरुरी छ, किनकि भोलि मेरो छोराले हिमाल चढ्दैन कि होइन, उहाँहरूलाई सुविधा एउटा सुविधा, अब जस्तै कति धेरै शेर्पाहरू हिमालमा मर्छ, उहाँहरूको फ्यामिलीलाई कति नेपाल सरकारले 20 लाख दिने रहेछ, उहाँले कति 1 लाख पैसा कमायो भने 5% ट्याक्समा कटाउँछ, त्यो पैसा कहाँ युज गर्छ, उहाँको फ्यामिलीले हेर्नु पर्दैन, त्यो कुरामा दुःख छ नि त हामीलाई।
0: त्यहाँको फोहोरको व्यवस्थापनमा चाहिँ म चाहिँ के देख्छु भने त्यहाँ चाहिँ फोहोर चाहिँ अब कति कुरा चाहिँ अब जानी जानी पनि गरिँदैन त्यहाँको फोहोर, जस्तै कुनै बेला अब हिमाल चढ्न गएको एकदमै ठुलो त्यहाँनिर भनौँ न हिउँ पर्यो यो त्यो भयो, त्यो टेन्टहरू भाँचिन्छ नि, भाँचियो यो त्यो भन्यो भने त त्यहाँनिर मान्छेको ज्यान जोगाउन नै गाह्रो छ। अब त्यस्तो अवस्थामा चाहिँ मान्छेहरू अब त्यो सामानहरू छोडेर अब त्यो भत्किसकेको बिग्रेकोहरू छोडेर तल आउने हुन्छ, त्यतिखेर अब त्यो अर्कोचोटि जाँदाखेरि त त्यो कामै लाग्ने हुन्छ, त्यो त्यत्तिकै रविस भएर बस्छ, त्यसरी फोहोर भएको त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा चाहिँ मैले देखेको चाहिँ अब हिमाल त प्रत्येक हिमालबाट धेरै रोयल्टी उठ्छ, सगरमाथा मात्रैबाट पनि वर्षमा अरबौँ रोयल्टी चाहिँ उठ्छ सरकारमा है। अहिले त एकजना विदेशी बराबर $15,000 तिर्नुपर्ने हुन्छ, त्यत्रो $15,000 तिरिसकेपछि सकेसम्म जानी जानी त कसैले फोहोर गर्दैन, मैले त्यहाँ देखेको जानी जानी त गरिँदैन, कहिलेकाहीँ यस्तो विपत्ति आउँदाखेरि त्यहाँनिर अब त्यहाँ ग्रुप धेरै त्यहाँ त अब 40-50-60 ग्रुप हुन्छ नि त, त्यत्रो त्यत्रोकोमा कोही त अब त्यो हावाहुरी आउँदा टेन्टहरू भाँचिन्छ, त्यो नेक्स्ट टाइम जाँदाखेरि त्यो फोहोर हुने हो, त्यो चाहिँ कसरी सफा गर्न सकिन्छ भने अब त्यो सरकारमा आएको त्यत्रो अरबौँ रोयल्टी चाहिँ अलिकति सरसफाइमा सुरुमा चाहिँ अब 1-2 वर्ष चाहिँ त्यो अभियान नै चलाएर सरसफाइ गर्नु पर्यो, त्यसपछि फेरि त्यसपछि त सधैँ अभियान चलाएर त सकिँदैन, त्यसपछि चाहिँ के गर्नु पर्यो भने हामी प्रत्येक जाने मान्छेहरूले पनि एकदमै इमान्दारीता साथ भएर त्यहाँनिर आफू गएपछि फोहोरहरू गर्नु भएन, फोहोरहरू चाहिँ छोड्नु भएन, अब फोहोरहरू नछोड्न साथ त योभन्दा पहिलाको फोहोरहरू अभियानले सट्टै सफा गरेर सब फोहोर भएन भने र अबदेखि हामीले प्लास्टिक छोडेन फोहोर नै गरिएन भने त फोहोर भएन नि त, त्यसरी पनि सफा गर्न सकिन्छ। शेर्पाहरू गाइडहरू अब शेर्पा भन्नाले शेर्पा जाति मात्रै होइन कि, त्यहाँनिर चाहिँ एउटा कामको एउटा पोस्टलाई पनि शेर्पा भनिन्छ,
4: जस्तै अलिकति हिमाल चढेर अलिकति गिरिन ओल्ड रेकर्ड होला भएपछि युएस जानुपर्ने, युएसमा गएर किन डलर कमाउनु पर्यो, हाम्रै देशमा त्यहाँ डलर लिएर आओस् न, सरकारले चाहिँ त्यो सिस्टम राखिदिएको भाइ, उहाँहरू युएस जान्थ्यो, हाम्रो यस्तो सरकार जस्तो देशमा बस्नु छोडेर, मलाई मन छैन कुनै देशमा नि गएको छैन, मेरो मनमा चाहिँ मलाई त्यो लाग्छ
0: आफ्नै देशमा। अब यो गाइडहरू चाहिँ अब विदेश पलायन नहोस्, किनकि अब यो दिगो पर्यटनमै आयो नि त यो कुरा पनि, किनकि गाइडहरू जोगाउनु पर्यो गाइडहरू जोगाउन चाहिँ कसरी हुन्छ भने गाइडहरूको इन्सुरेन्सहरू राम्रै छैन, गाइडहरू कस्तो दुःख छ भने एकजना गाइड बित्यो भने त्योसँग गएको विदेशीलाई पो गुहारेर उहाँ विदेशबाट पो त्यो बच्चाहरू पढाइदिने यो त्यो हुन्छ। अब सरकारबाट त्यो एकजना घरको बुवा बितेपछि त्यो बच्चाको शिक्षा अब स्वास्थ्य सबै अब डामाडोल हुन्छ। त्यसमा चाहिँ सरकारले केही पनि हेर्नु भएको छैन। त्यो गाइडहरूलाई जोगाउनको लागि उनीहरूलाई इन्सुरेन्सहरू पनि राम्रो हुनु पर्यो, केही सुविधाहरू हुनु पर्यो। हाम्रो नेपालीहरू हाम्रो नेपालमै काम गरौँ, हामी विदेश पलायन नहौँ
4: भन्ने गाइड गर्ने हामी नेपाली
0: हजुर
4: हामीले गर्दा चाहिँ नेपाल स्वर्ग जस्तो भइरहेछ। नेपालमा कति धेरैजनाले अस्ति त्यस्तो घटना भएको पाइरो लागेको भनेर चाहिँ कति सहयोग आयो विदेशबाट, सारामा त त्यहाँ छ भनेर हो।
2: अब अन्त्यमा हामी एक एक मिनटमा कुराकानी सिद्ध्यौँ। अब यहाँहरू दुईजना सगरमाथा आरोही अथवा हिमाल आरोही, सगरमाथाको छोरी, मकालुको छोरी, अन्त्यमा हाम्रा युवा पुस्ताहरूलाई छोटकरीमा के सन्देश दिन चाहनुहुन्छ? हिमाल जोगाउने कुरा, हिमाल चढ्ने कुरा, हिमालबाट आर्थिक समृद्धि ल्याउने कुरा, देशको लागि एउटा एक किसिमको कायापलट गर्ने कुराहरूमा युवा पुस्ताहरू छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: अब युवा पुस्तालाई अहिले देशमा यो टुरिज्ममा चाहिँ एकदमै देख्छु म चाहिँ सम्भावना सम्भावना एकदमै छ। अब तपाईँहरू अब हिमालमै लाग्ने हो भने हामीलाई के चाहिँ यहाँ खुसी छ भने आफ्नो देशमा बसेर यहीँ काम गर्नुको खुसी चाहिँ, अब विदेशमा त अब अरूको अन्डरमा काम गर्नुपर्छ नि। माउन्टेनमा चाहिँ मलाई चाहिँ एकदमै फ्रिडम लाग्छ कि, कस्तो रहेछ भने एकचोटि गएपछि एउटा लत बस्ने जस्तो रहेछ कि, त्यो एकदमै रमाइलो हुने, त्यहाँको सुन्दरताले लोभ्याउने। अब एकचोटि त्यहाँ त दुःख नै भए पनि फेरि घर आएपछि त्यो दुःख बिर्सिने हजुर, त्यसले गर्दाखेरि हिमालमा चाहिँ एकदम फ्रिडम पनि छ। नेपालमा चाहिँ टुरिज्मकोमा चाहिँ एकदमै सम्भावना छ। तपाईँहरू यदि हिमाल नै यतै पेसा बनाउनुहुन्छ भने पनि यसमा राम्रो छ। तपाईँहरूले यसमा चाहिँ एकदमै ट्रेनिङहरू राम्रो गरेर तपाईँ एकदमै पर्फेक्ट हुनुभयो भने चाहिँ यसमा सम्भावना धेरै छ।
4: म चाहिँ यो भन्छु, अब हाम्रै देशमा त्यस्तो गर्दा त हाम्रो भनेको हाम्रो हो कि, हाम्रो भनेको हाम्रो, विदेशको भनेको विदेशको, बाहिरको हाम्रो एभरेस्टको अगाडिको त हाम्रो हो नि त, नेपाल भनेको त हाम्रो हो नि त, तेरो र मेरो छैन कि। जस त्यो कुरामा लाग्दाखेरि चाहिँ जस राम्रो छ, एकदम राम्रो छ, तर राम्रो मतलब ज्यान जोगिममा राखेर काम गर्नुपर्छ। मनमा अलिकति दुःख होला, त्यो दुःख कसले पोखाउने चाहिँ अलिकति मलाई पनि भएको छु। नेपाल सरकारले धेरै दोष दिएको चाहिँ होइन, त्यो अलिकति बुझ्न चाहिँ त्यो जरुरी छ कि। जस्तै
0: रोयल्टी उठाउने मात्रै भयो, तर त्यता कसरी जोगाउने, के फेसिलिटी दिने भन्नेमा चाहिँ एकदमै ध्यान पुगेको छैन।
4: गर्दै गर्दै बित्यो भने चाहिँ मैले बुझ्न खोजेको थिएँ क्या, 20 लाख रुपियाँ दिने रहेछ होइन, पहिला 15 लाख थियो भने अहिले 20 लाख, 20 लाखले के पुग्छ त? अहिले त सरकारी स्कुल त खासै राम्रो पर्दैन भनेर बोरिङ प्राइभेट स्कुल पढाउनु पर्छ, अनि त्यहाँ गाइड गरेको पैसाले चाहिँ हामीले बोरिङ स्कुल पढाउँदाखेरि त्यो पढाउनुमै ठिक हुन्छ न, हाम्रो पेन्सन पाएको छ, हामीले चाहिँ देशको लागि त्यत्रो भनेर बिचरा उहाँहरूले गाइडहरूले कति मेहनत गरे हुन्छ। हाम्रो नेपाल सरकारले चाहिँ एकदमै त्यो कुरा चाहिँ जरुरी छ। युवाहरूले चाहिँ आशा गर्नु चाहिँ त्यही नै हो जस्तो लाग्छ, किनकि नराम्रो होइन राम्रो छ, एकदमै त्यो कुरामा चाहिँ लाग्नुहोस्। जस हाम्रो चेन्ज हुनेछ पक्कै, जस हाम्रै पछि जन्मेको हुनसक्छ त्यो कुरामा फिल गर्ने, अहिले जन्मेको छैन भने चाहिँ पछि जन्मेको हुनसक्छ। जस आफ्नो देश नछोड्नु होला, आफ्नो देशलाई माया गर्नु होला, सबैले माया गर्यो भने मायामै मायामै अब जस विश्वको आग्लो हिमाल नै यहाँ छ भने चाहिँ हामी नडराउनु होइन, अलिकति पहिरो आयो भने त्यो कुरामा दुःख नहुनु,
2: नेपाल सुरक्षित छ
4: एकदमै, सबैले माया गर्छ। विश्वको मान्छे यहाँ आउँछ भने हामी बरु युएसमा झन्दिनौँ, विश्वको आग्लो माउन्टेन चढ्ने आउँछ, हेर्नु आउँछ, बेस क्याम्पसम्म पुग्नले भए पनि लट्ठी टेकेरसम्म चाहिँ डलर लिएर आउँछ भने चाहिँ हाम्रो देश केमा कमी छ त? छैन नि, तर अलिकति सिस्टम छैन भन्ने कुरामा मात्रै हो, तर हामी त्यसमा दुःख मन छैन, किनकि हामी एकदमै
0: अब आशा गरौँ सरकारले गर्नेछ,
4: सरकार पनि हाम्रै त हो नि,
0: यो सरकारले चाहिँ गर्नेछ,
4: अहिलेको सरकारले चाहिँ मलाई गर्छ भनेर मलाई आशा छ।
3: याङडी लामा शेर्पा र किपा लामो शेर्पाको यो साहसिक कथा केवल दुईजना व्यक्ति वा आरोहीको सफलता मात्र होइन, यो त हरेक त्यो नेपालीको सपनाको कथा हो जो प्रतिकूल परिस्थितिमा पनि अघि बढ्न चाहन्छ। यदि तपाईँसँग सपना छ, दृढ इच्छा शक्ति छ र कडा मेहनत गर्ने हिम्मत छ भने संसारको कुनै पनि सगरमाथा तपाईँका लागि असम्भव छैन।
1: आजको नागरिक शिक्षा कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। अर्को साता यस्तै नयाँ विषय र प्रेरणादायी प्रसङ्गका साथ पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि प्राविधिक सहकर्मी मिनर्भा वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालन सहकर्मी भानुभक्त खड्का र यो विमला राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। संसदीय सुनवाई समितिले सरकारले सिफारिस गरेको 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशी लाई राजदूतमा अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंका लागि प्रस्तावित राजदूत डाक्टर मञ्चला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। संघ प्रदेश र स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड, सहअस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित 2 दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। संघीयता कार्यान्वयनका क्रममा अधिकार क्षेत्रको अस्पष्टता, कार्य जिम्मेवारीको दोहोरोपन, कानून निर्माणमा ढिलाइ, कर्मचारी तथा संरचना व्यवस्थापन, वित्तीय स्रोत कमी, संघीय सम्पत्ति तथा दायित्व हस्तान्तरणको अपूर्णता र अन्तर सरकारी समन्वयका चुनौतीहरू विद्यमान रहेको जनाइएको छ। कोशी प्रदेश सम्मेलनले संविधान प्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग तथा सुशासन र नागरिक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्नु संघीयता सबलीकरणको आधार हो भन्ने निष्कर्ष सहित दिगो विकास लक्ष्य, नेपाल सरकारको 16 योजना तथा 7 प्रदेशका आवधिक योजना, नीति र प्राथमिकतामा समेटिएका विषयप्रति ऐक्यबद्धता जनाएको छ। रसुवा भुटेकोशी बाढीबाट प्रभावित उद्योग व्यापार व्यवसायको पुनर्स्थापना तथा पुनः उत्थानका लागि राज्य, ब्याङ्क र वित्तीय क्षेत्रको सहयोग र बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरूले जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनको 5 सत्र अन्तर्गत भुटेकोशी बाढी पश्चात व्यवसायको पुनर्स्थापना र पुननिर्माण विषयमाथि छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्कीले यति बेला घरबार गुमाउनु भएका बाढी प्रभावित व्यवसायीहरूको मनोबल उच्च बनाइनु पर्नेमा जोड दिनुभयो। नेपाल संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सन् 2027 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देश मध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,56 रुपियाँ रोयल्टी संकलन गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: कुरा गर्दा अब स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नवरात्रको 5 दिन दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्ये कि 5 स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको 5 दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वती नै स्कन्द माताका नामले कहलाउनु भएको हो। दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज जोशीले जानकारी दिनुभयो। असोजमा मात्रै गड्डाचौकी नाकामा 4,700 स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 टिभी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग अनिश्चितकालीन युद्ध वा लामो समयसम्म वार्ता गर्ने चाहना नरहेको जनाएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वाशिङटनले तेहरानका माग स्वीकार नगरेसम्म इरानले लडाईँ जारी राख्ने बताएका छन्। यसैबीच होर्मुज जलमार्ग नजिक 2 पानी जहाज डुबेका छन्। एउटा पानी जहाजमा प्रक्षेप्यास्त्र वा अन्य कुनै प्रक्षेप्यास्त्र जन्य वस्तुले प्रहार गरेको बताइएको छ भने अर्को समुद्री बारूदी सुरुङमा परेर डुबेको जनाइएको छ। निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात प्रभावित हुनुका साथै पानी जहाजको आवागमन सुस्त भएको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपाने एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका दशैं सम्बन्धी लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। हामी नेपालीहरूको महान पर्व बडा दशैं सबैको घर घरमा प्रवेश गरिसकेको छ। यसैले यस महान पर्व बडा दशैंको उपलक्ष्यमा हाम्रो श्रोताहरू, विज्ञापनदाताहरू, शुभेच्छकहरू सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना। दशैं पर्वको आफ्नो पहिचान, विशेषता, चिनारी अर्थात् आफ्नै संस्कार रीतिरिवाजले भरिएको पर्व हो। यसैले घरबाट टाढा भएकाहरू सकेसम्म भ्याएसम्म घरमा पुग्ने, आफ्ना आफन्तीसँग भेटघाट, दशैंको खुसी साट्ने, शुभकामना लिने दिने, आशीर्वाद लिने यस्तै यस्तै रमाइलो पल हो यो बडा दशैं। जुन कुरामा कलाकारहरूको पनि ध्यान गएको हुन्छ र त दशैं सम्बन्धी विभिन्न गीतहरू बजारमा आएका छन्। हो, आज हामी तपाईँहरूलाई यिनै गीतहरूले मनोरञ्जन गराउनेछौँ। सबैभन्दा पहिला कुलेन्द्र विश्वकर्मा, विमल परियार र सविता परियारको स्वरबाट।

गाउँघर वनपाखा दसैँमा मात्र होइन अरू बेलामा पनि रमाइलो हुन्छ। त्यसैले त दसैँ आयो गाउँतिर झरिन्छ, गाउँतिर गइन्छ, सँगै साथीहरू देश विदेशबाट जम्मा भइन्छ अनि रमाइलो गरिन्छ। न त धेरै जाडो न त गर्मी नै छ। यति बेला बारीमा अम्बा केरा पाकेका होलान्, खेतमा मार्सी धान झुलेको छ, न त धुलो न त हिलो छ। गरिबदेखि धनीसम्म खुसी हुने पर्व हो यो, धुमधामसँग मनाउने पर्व हो यो दसैँ। चण्डी भन्ज्याङ देउरालीमा भनौँ कि आफ्नै पाएक पर्ने लिङ्गेपिङ चर्केपिङ, बेलुकी रोदीमा घन्किने लोक भाकाको रनकले वारी गाउँ पारी गाउँसम्मको रनकै छुट्टै हुन्छ र त दसैँ आएको जस्तो लाग्छ। र सात समुद्र तरेर यसरी आएका छन् टिका सानु, रविन लामिछाने, पूर्णकला विशी, सम्झना भण्डारी, सुनिता बुढा छेत्री र साथीहरू।

मनाउन धेरै भन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू सात समुद्रबाट जहाजको टिकट काटेर कोही आइसकेका छन्, कोही आउने क्रममा छन्। लामो समयसम्मको बिछोडको पीडालाई आफ्ना आफन्तीको भेटले रमाइलो बनाउँछ। अनि जन्मेको हुर्केको ठाउँमा गाउँघरमा कहिले पुगौं हुन्छ हुनु स्वाभाविक पनि हो। तपाईँहरूलाई पनि भएको होला जसरी यहाँ यी कलाकारहरूले पनि। रमाउने हो रङ्ग रसैमा, सबै मिली रमाइलो गर्ने हो यसपालिको बडा दशैंमा। सबैले यसरी नै रमाइलो गरी यो बडा दशैंलाई रमाइलो गरी मनाउनुहोला भन्दै अबको पालोमा डाँडापारी जन्मेको गाउँ छ, बाल्यकालको याद आउँछ भन्दै यो दशैंमा घर आउँदैछु राखे जमरा भन्दैछन् विष्णु खत्री।

बाल्यकालका कुरा, यस्तै चाडपर्व आउँदा सङ्गी साथीसँग रमाइलोको कुरा, संसारका ठूला ठूला सहरबाट पनि गाउँघरलाई सम्झेर आउने गर्दछन् परदेशीहरू। केले मोहनी लगाएको होला हाम्रा गाउँघर रस्ती बस्तीसँग? वास्तविक कुरा त यो हो नि, हो हाम्रो गाउँघरमा वास्तविक जीवन छ, हाम्रो संस्कार संस्कृति संसारकै धनी छ र त जुनसुकै देशमा पुगे पनि गाउँघरलाई सम्झेर फर्कन्छन् र भन्छन्, मेरै गाउँ प्यारो छ, मेरै गाउँमा रमाइलो छ, चिसो हावा र मुलको पानी कहाँ गएर बिर्सिउँला भन्दै थिए यी कलाकार भने अबको पालोमा विष्णु माझीको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा दसैँ सम्बन्धी गीतहरू सुनाउने इच्छा हुँदा हुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार वर्षा सिलवाल र घमेश दुलालको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले देशका हिमाली क्षेत्रलाई सड़क सञ्जालमा जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महत्वाकांक्षी पूर्व पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ। यस नवीन योजना अन्तर्गत पूर्वाधार विकास मन्त्रालयले पहिलो चरणको सम्भाव्यता अध्ययनका लागि औपचारिक सम्झौता गर्दै काम अगाडि बढाएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार यस आयोजनाको निर्माणतर्फ पहिलो कदम स्वरूप प्रारम्भिक सम्भाव्यता अध्ययनको काम शुरू भइसकेको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेले मुलुकको सुदूरपश्चिमदेखि सुदूरपूर्वका हिमाली जिल्लाहरूलाई एउटै सड़क सञ्जालमा समेट्ने गरी पूर्व पश्चिम हिमाली पर्यटकीय राजमार्गको निर्माण कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो। करिब 1500 किलोमिटर लामो हुने अनुमान गरिएको यस प्रस्तावित राजमार्गले मुलुकको 16 हिमाली जिल्लाका धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई आपसमा जोड्ने लक्ष्य राखेको छ। तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सड़क यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित रत्नपाक भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढाइएको छ। सरकारले यस परियोजनालाई अगाडि बढाउन काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना 2050 तयार गरी सार्वजनिक समेत गरिसकेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3 वर्ष लगाएर सो गुरु योजना तयार गरिएको हो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशील बाबु ढकालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीको सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपाक भक्तपुर मेट्रो रेल परियोजनालाई अगाडि बढाइएको जानकारी दिनुभयो। संसदीय सुनवाई समितिले सरकारले सिफारिस गरेको 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जङ्ग बहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि प्रस्तावित राजदूत डाक्टर मञ्चला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। संघ प्रदेश र स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड, सहअस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित 2 दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमा भएका व्यवस्था बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमालमा आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रुपियाँ रोयल्टी संकलन गरेको छ। नवरात्रको 5औं दिन दशैं घरुवा पूजा कोठामा आज 9 दुर्गा मध्येकी 5औं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको 5औं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सिमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। असोजमा मात्रै गड्डा चौकी नाकामा 4,700 स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टिभी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डा चौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग अनिश्चितकालीन युद्ध वा लामो समयसम्म वार्ता गर्ने चाहना नरहेको जनाएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वासिङटनले तेहरानका माग स्वीकार नगरेसम्म इरानले लडाईँ जारी राख्ने बताएका छन्। यसैबीच होर्मुज जलमार्ग नजिक 2 पानी जहाज डुबेका छन्। एउटा पानी जहाजमा प्रक्षेप्यास्त्र वा अन्य कुनै प्रक्षेप्यास्त्र जन्य वस्तुले प्रहार गरेको बताइएको छ भने अर्को समुद्री बारुदी सुरुङमा परेर डुबेको जनाइएको छ। निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात प्रभावित हुनुका साथै पानी जहाजको आवागमन सुस्त भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत गर्दछौँ। प्रविधिमा हुनुहुन्छ लक्ष्मण विष्ट र उद्घोषणतर्फ छौँ विमला राई, रुक्मिणी पोखरेल र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ सुर सप्त कार्यक्रम। करिब 12 बजेसम्म 12 बजे समाचार, 12 बजेको समाचारपछि 12:05 सुन्नुहुनेछ सेरोफेरो कार्यक्रम, 1 बजे समाचार, 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण, 1:20 दसैँ गीतहरू बजाउनेछौँ करिब 2 बजेसम्म, 2 बजे अङ्ग्रेजीमा समाचार, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम।

0: साह्रै मिठो उत्कृष्ट गीत, यो मेरो टोपी कैलाशको शिर जस्तो, यो मेरो टोपी हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी नेपाली वीर जस्तो। साह्रै मिठो मर्मस्पर्शी हाम्रो यो स्वदेश गानबाट हामीले आज कार्यक्रम सुसप्तक शुरू गर्यौं। आदरणीय श्रोता अनि रेडियो नेपाल सुनेर बस्नुभएका तमाम श्रोतामा हामी फेरि पनि आजको यो सुसप्तक कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौ। यसै गरी रेडियो नेपालको युट्युब च्यानल हेरेर बस्नुभएका तमाम दर्शकमा पनि हामी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौ। आज पनि ठिक यो बिहिबारको समयमा हामी यहाँहरू माझमा आएका छौं, रेडियो नेपालको यो भव्य अनि सबै स्टुडियोमा। आज हामीले गीत प्रस्तुत गर्यौं भर्खर एउटा मिठो, जो गीतलाई हाम्रा सर्जक स्रष्टा श्रद्धेय जो गायक संगीतकार जो गीतकार हुनु व्यक्तित्व गोपाल इन्जनले यसलाई सिर्जना गर्नुभएको थियो। उहाँको साथमा थुप्रै गायक कलाकारले गाएका थिए, त्यसमध्ये आज हामीले हाम्रा सम्मानित गायक तथा संगीतकार आदरणीय श्री किरण प्रधानलाई आजको हाम्रो सुसप्तक कार्यक्रममा निम्ताएको छौं। हामी धेरै वाद्यवादक साथीहरू छौं यहाँ, ती साथीहरूको परिचय म दिन्छु बिस्तारै। तर आजको सुसप्तक कार्यक्रममा म थोरै संक्षेपमा आजका हाम्रा विशेष अतिथि पाल्नुहुने सम्मानित गायक तथा संगीतकार किरण प्रधानज्यूको म थोरै परिचय दिन चाहन्छु। त्यसपछि हाम्रो सुसप्तक कार्यक्रमले बिस्तारै लय समात्नेछ, मिठा मिठा गीत संगीतहरू गुन्जनेछ। मैले उहाँको नाम लिन साथ उहाँले गाउनुभएका धेरै गीतहरू तपाईँको मानसपटलमा आयो होला, पक्कै पनि आज ती गीतहरू आज हामी सुनाउनेछौँ सुरसप्त कार्यक्रममा। विक्रमसम्म 2010 साल श्रावण 12 गते पिता जगत मर्दन प्रधान तथा माता लक्ष्मी प्रधानको कोखबाट उहाँको भारतको दार्जिलिङमा जन्म भएको हो। उहाँहरूको बसाई सराई मेची चिया कमान हुँदै स्थायी बसोबास काठमाडौँमा हुन गयो। विक्रमसम्म 2027 सालमा उहाँहरू काठमाडौँ आउनुभयो सपरिवार। त्यो आउनुको कारण के थियो भने उहाँ पढे लेखेको व्यक्तित्व हुनुहुन्थ्यो, त्यो उहाँले अध्ययन गरेर दार्जिलिङ फर्किसकेपछि त्रिभुवन विश्वविद्यालयमा एउटा अध्यापनको लागि त्यो सिलसिलामा उहाँ काठमाडौँ आउनुभयो। र यो हामीले भन्दाखेरि पारिवारिक परिचय त मैले दिएँ, तर किरण प्रधान भन्न साथ दार्जिलिङमा जन्मिएको व्यक्तित्व, जहाँ दार्जिलिङ नेपाली कला नेपाली सङ्गीतको प्रखर एउटा खानी भएको ठाउँ हो, जहाँ थुप्रै कलाकारहरू जन्मिएका छन्, थुप्रै गीतकार संगीतकार गायक गायिकाहरू थुप्रै आउनुभएको सङ्गीत क्षेत्रमा, त्यसमध्ये किरण प्रधान पनि एक हो। उहाँ जन्मेकै गाउनको लागि भन्दा पनि हुन्छ। 2028 सालमा स्वर परीक्षा दिनुभएर उहाँ एकैपटक उत्तीर्ण पनि हुनुभयो। पहिलो गीत थियो मलाई त मेरो डम्फुको ताल मनपर्छ बोल थियो, आधुनिकमा आँसुमा कहिले नडुब्नु बोलको गीत थियो। सो गीत 2029 सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। त्यसपछि उहाँका निकै चर्चित गीतहरूमा भूल हो तेरो भागी हिँड्नु अति सान्दर्भिक गीत छ, पत्थरको मुठ देखेर भन्ज्याङको डिलमा बसी बिर्सु भन्दा सम्झना पो के सोचे मैले के भयो अहिले, लाखौं आँखा आकाशमा माया पृथ्वीको चोखो कथा जस्ता कैयौं कालजैर उहाँका ती चर्चित गीतहरू आई नेपाली श्रोताहरूले सुन्न पाए। गायनमा भर्सटाइल व्यक्तित्व भएका कारणले उहाँले चलचित्र आधुनिक गीति नाटक लोकगीत भजन स्वदेश गान गरेर जम्मी 400 भन्दा बढी गीत उहाँले गीत गाइसक्नु भएको छ। उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ, हामी यसको अर्थ केही यहाँहरूलाई बुझाउँदैछौ। उहाँले 50 भन्दा बढी कवि कलाकारहरूका माटोका मूर्ति पनि बनाइसक्नु भएको छ, राम्रो मूर्ति बनाउने एउटा कलाकार पनि हुनुहुन्छ उहाँ। ससङ्गीत अ बुक अफ द नेपाली म्युजिक नामक पुस्तक प्रकाशन गरिसक्नु भएको छ। सङ्गीतमा नेपाली भाषा बाहेक अङ्ग्रेजी हिन्दी नेवारी बङ्गाली र जापानिज भाषा समेत उहाँ बोल्न सक्नुहुन्छ। नेपाली सङ्गीतमा विद्यावारिधि अर्थात पीएचडी समेत गर्नुभएको छ, त्यसैले हामीले उहाँलाई डाक्टर किरण प्रधान भन्दा पनि हुन्छ। प्रतिष्ठित विद्यालयको नामले चिनिने होली गार्डन स्कुलका प्रिन्सिपल पनि हुनुहुन्छ। अघि केही समय अगाडि मात्रै हामीलाई थाहा भयो होली गार्डन स्कुलमा एसएससी दिँदाखेरि त्यहाँका पढ्ने विद्यार्थी भाइ बहिनीहरूले सङ्गीत विषय लिएर जाँच दिने पनि पाउँछन्। नेपालमा यो नयाँ होइन पुरानै हो, तर एउटा सङ्गीतको लागि जुन स्कुलले गरेको जुन योगदान छ जुन कार्य छ त्यो प्रशंसनीय योग्य कार्य छ, त्यसलाई हामीले सम्झिनुपर्छ। उहाँको थुप्रै छ, जस्तो नेपालमै भन्दाखेरि आधुनिक सङ्गीतमा गायनमा 2030 सालमै प्रथम पुरस्कार प्राप्त गरिसक्नु भएको छ। यसै गरी छिन्नलता पुरस्कारदेखि थुप्रै अनगिन्ती मान सम्मान उहाँले प्राप्त गरिसक्नु भएको छ। आज मैले यो उहाँको थोरै संक्षेपमा परिचय गराएँ। म यो परिचयपछि उहाँलाई हाम्रो सम्मानित आजको स्रष्टा व्यक्तित्वलाई म हार्दिक स्वागत गर्न चाहन्छु। किरण सर यहाँलाई हार्दिक स्वागत छ,
1: धन्यवाद
0: हाम्रो कार्यक्रममा। है यो मिठो स्वदेश गानबाट जो गीत स्वदेश स्रष्टा गोपाल युञ्जनले सृजना गर्नुभएको गीतमा जुन यहाँहरूले गाउनु भएको छ यो मेरो टोपी, आज शिरमा टोपी पनि देखिएको छ, टोपीको महिमा, हाम्रो वीर नेपालीको महिमा होइन, जसले पनि भइरहेको छ भने जुन थियो यो गीतबाट आज हामीले कार्यक्रम सुरुवात गर्यौँ। आज हामीलाई पनि गर्व लागेको छ कि तपाईँ आज हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। अब यो यति धेरै समयपछि लगभग 28-30 सालमा नेपाल प्रवेश गरेको व्यक्तित्व, अझै 25 सालै हो क्यारे होइन,
1: सुरुवात 27-मा
0: सुरुको कुराकानी गर्दाखेरि, अब यतिखेर हामी यो 83 सालमा छौँ, 5 दशकभन्दा बढी समय कटिसकेको छ
1: है।
0: अब यसरी आज हामी साझबाज छौँ, हाम्रा वाद्यवादक साथीहरूसँग जमघट जमघट गर्दैछौँ, यो कस्तो फिल भएको छ अलिकति बताइदिउँ न।
1: धन्यवाद आजको यो तपाईँको यो उत्कृष्ट कार्यक्रममा मलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। धेरै दिनपछि यो रेडियो नेपालको यो राम्रो सुन्दर स्टुडियोमा फेरि आउँदाखेरि मलाई चाहिँ कस्तो लागिरहेछ भन्दाखेरि छोरी चेलीहरू आफ्नो घरबाट माइत आए जस्तो के
0: है,
1: मलाई माइतै भन्नु पर्यो, ससुराले भन्नु मिलेन अघि माइतै भन्नु पर्यो, हाम्रो सङ्गीत कलाको लागि त यो माइतै माइत गर्नै हो। अब पहिला जुन किसिमको माहौल थियो त्यो माहौल चाहिँ साह्रै नै अहिले फिल गर्दाखेरि चाहिँ बडा खट्किया छ अघि, किन भएन यो, र मेरो त यही रेडियो नेपालको यही कार्यक्रम मार्फत सम्बन्धित विज्ञज्यूहरू अथवा सम्बन्धित प्रशासनिक क्षेत्रका प्रमुख व्यक्तित्वज्यूहरूलाई चाहिँ मेरो अनुरोध छ, प्लिज यो रेडियो नेपाललाई बचाउनका लागि चाहे जस्तो सुकै भए पनि गीतहरू चाहिँ रेकर्ड गर्ने एउटा व्यवस्था चाहिँ हुनु पर्यो। यहाँ सङ्गीतको यो बनाएको स्टुडियो बनाएको नै सङ्गीतको लागि हो, जापानिजहरूले बनाइदिएको हो, फर्स्ट टाइममा यो हामी त पहिला पुरानो स्टुडियोमा गीत गाउँथ्यौँ 27 सालमा त होइन, त्यति बेला 27-28 के पछि हामी झन्डै 39 पनि त्यहीँ गीत गाइरहन्थ्यौँ यो बनिँदै गर्दाखेरि पनि, अनि त्यहाँबाट जब यहाँ आयौँ, यहाँ आएपछिको यस्तो सोफिस्टिकेटेड ट्र्याक, अब त्यति बेला त सिङ्गल ट्र्याक थियो, यहाँ आएपछि त दुईवटा ट्र्याकमा सुरु भयो नि, अनि हामीहरूले म्युजिकलाई चाहिँ अलग्गै ट्र्याक गरेर पछि भोइस मात्रै गाउन पनि थाल्यौँ हामीहरूले अघि। अब त्यो देख्दाखेरि त्यो सम्झिँदाखेरि त यहाँ आउँदाखेरि त माइती घरमा आउँदाखेरि त बाउआमा नै नभएको घर जस्तो हो अघि, माइती नै नभएको जस्तो फिल भइरहेछ कि मलाई त, र प्लिज अहिले जो पनि आउनु भएको छ, अहिले त हाम्रो प्रधानमन्त्री नै कलाकार हुनुहुन्छ अघि, उहाँको नजर यहाँ परोस् र छिटोभन्दा छिटो यसलाई फेरि हराभरा हेर्न पाऊँ, यहाँ आउँदाखेरि आनन्द मन होस्, खुसी लागोस् र त्यो सृजनाहरू यसै पनि निस्किन्छ नि त्यसपछि त अघि। अब एउटा अचम्बको कुरो यहाँलाई भनौँ, मैले अहिले भर्खर जुन चाहिँ गीत गाएँ नि यो गीत 2036 सालतिर होला, म र गोपाल दाई आएर मेरो डेट थियो यहाँ गीत गाउने डेट थियो, यो गीत लिएर आएँ म, गोपाल दाई यहाँ म्युजिक एरेन्ज गर्नुहुँदै थियो, म चाहिँ माथि गीत पास गर्ने ठाउँमा पुगेँ, त्यहाँ एकजना रूपा खेतीजी भन्ने हुनुहुन्थ्यो, अहिलेसम्म याद छ त्यो, किनभने त्यो रेड लेटर डे हो मेरो लागि अघि त्यो, उहाँलाई यो गीत देखाउँदाखेरि उहाँले किरणजी यो त गीत पास हुँदैन तपाईँको भनेर भन्नुभयो, अनि किन पास हुँदैन यो गीत, के छ गल्ती के छ, यस्तो गीत हो र यो नराम्रो छ र भनेको, होइन हजुर भने कसलाई भन्नु पर्यो त भन्नु, डाइरेक्टरलाई भन्नुहोस् भनेर भन्नुभयो, अनि डाइरेक्टरको म गएँ
0: हजुर,
1: डाइरेक्टरमा जाँदाखेरि पनि उहाँले गीत यसो हेर्नुभयो, ए यो गीत हुँदैन भनेर यसरी फालिदिनु भयो, पानै फालिदिनु भयो, अनि तल आएँ गोपाल दाईलाई भने अघि दाई डाइरेक्टरले त हुँदैन भन्यो, भने को छ डाइरेक्टर भन्यो, अब त्यति बेला चिनाजानी थिएन होइन, उहाँ इन्जिनियर हुनुहुन्थ्यो, अनि रेडियो नेपालको इन्जिनियर साहबलाई भेट्नु पर्यो भनेर दाई र म गयौँ सुरु सुरु, गएपछि यो सार्वजनिक ठाउँमा आज यो भन्दैछु, हिजो त पञ्चायत काल थियो र पो अलिकति गाह्रो थियो, आजको दिन त अलिकति स्वतन्त्र भएर बोल्न त पाइन्छ नि त, र यो इतिहास खोल्दैछु मैले, दाई बितेर गइसक्नुभयो कि मेरो गुरु हो, मेरो अब सङ्गीत सम्राट गोपाल इन्जन दाई, दाई र म गयौँ, अनि जेम साहब यो गीत किन हुँदैन भने, उहाँले यस्तो गीत पनि लिएर आउनुहुन्छ लानुहोस् भन्नुभयो, होइन किन चाहिँ हुँदैन, कारण त देखाउनु पर्यो नि त, यो कारणले हुँदैन भन्नुहोस् न, मैले भनेपछि हुँदैन भनेपछि हुँदैन भनेर भन्नुभयो कि उहाँले, अनि एकछिन दाई पनि चुप्प लाग्नुभयो, एकछिन भित्र रिस त उठ्यो होला नि, हतपत्त दाई रिसाउनु हुन्न थियो कि, नर्मल्ली रिसाउने मान्छे नै होइन है, उहाँले अनि जुरुक्क उठ्यो, पास हुँदैन होइन त, हुँदैन, अब तपाईँ के भन्ने, अब तपाईँ फलम चलाउने मान्छे, म कलम चलाउने मान्छे, कहाँ मिल्छ कुरा भनेर जुरुक्क उठेर हिँड्नु भयो। अनि त्यसपछि तल आएर हिँड किरण पर्दैन गर्नु भनेर हामी
0: कति
1: अब यो यो गीतलाई त त्यति बेला त अब हुँदैन भनेर चाहिँ बाइकट गरिदिएको गीत हो नि त, तर आजको दिनमा साँच्चै नै प्रजातन्त्र आएको फिल गर्छु नि त। यो गीत यही संस्थाले हुँदैन भनेको आज मैले सुरुवात तपाईँको कार्यक्रममा यहाँबाट सुरुवात गरेँ।
0: कति राम्रो यो सन्दर्भ जोड्नु भयो, तपाईँले सुनाउनु भयो, यो एउटा इतिहासको कुरालाई सुनाउनु भयो। पक्कै पनि किरण सरले भने जस्तै अलिकता सङ्गीतलाई बुझ्ने हामी पनि चाहन्छौँ, अलिकता निर्णायक ठाउँमा बस्ने व्यक्तित्वहरू पनि सङ्गीतलाई माया गर्ने, सङ्गीतको मर्म भावलाई बुझ्ने मान्छे आइदिनु। पक्कै पनि यो सङ्गीतको केही विकास हुन्छ रेडियो नेपाल, हामी पनि त्यही चाहिँ त्यो हुनुपर्छ पनि, नेपाली सङ्गीतले नै रेडियो नेपाललाई चिनायो र रेडियो नेपालले पनि कलाकारलाई चिनाएकै हो। यी सबै कुराको परिपूरकको हिसाबले कुरा गर्दाखेरि एकअर्कामा सम्बन्ध ठुलो छ, त्यसले गर्दाखेरि यो यस्ता कुराहरूले चाहिँ एउटा इतिहास जुन किसिमको हुँदैन भन्ने कुरा आएर आज सबैको प्रिय बनेको छ। ती गीतहरू, ती भावहरू, ती गीतको जुन शब्दहरू हामी कुराकानी गर्दै जान्छौँ,
1: त्यति बेला बुझिदिने भयो।
0: मिठा मिठा गीतहरू छन् यहाँका, अब हामी कुराकानी त गर्छौँ पनि, तर पनि ती मिठा मिठा गीत सुन्ने सबैजना अलिकता लाला

0: पक्कै पनि जीवनलाई अगाडि बढाउँछ भनेदेखि केही सङ्घर्ष गरौँ, केही गरौँ, अनि मात्र जीवनमा सफल पाइन्छ, सफलता पाइन्छ। साह्रै मिठो गीत थियो। किरण सर, यो गीत जुन गाउनुभयो, यति मिठा मिठा गीत गाउनु भएको छ जसले एउटा मानिसलाई केही गर्ने प्रेरित गर्छ। हेर्दै जाँदाखेरि यहाँको सहकार्य हामीले अघि नै सरले भनिसक्नु भएको छ, सङ्गीत सम्राट गोपाल युञ्जन हाम्रा श्रद्धेय व्यक्तित्व जसले नेपाली सङ्गीतमा थुप्रै गीतहरू दिनुभएको छ, तपाईँले धेरै एउटा उहाँसँग सहकार्य गर्ने अवसर खोज्नु गुरु पनि भन्नुभएको छ, गुरु पनि उहाँ दिव्य हालिङको, उहाँको पनि सङ्गत यहाँले धेरै गर्नुभयो, धेरै सङ्गीतमा गाउनु भएको छ। यस्ता मिठा गीतहरू गाउने अवसर कहाँबाट जुझ्यो? पहिला त हामी हेर्दाखेरि नारायण गोपाल र गोपाल युञ्जनको सम्बन्ध, मिज्यूको सम्बन्ध लाग्थ्यो, पछि फेरि अलग्गै फेरि तपाईँसँग पनि उहाँको सम्बन्ध गाँसेर अलिक मिठो गीत गाउनुभयो, यो कसरी जुड्यो होला यी कुराहरू?
1: अब यो के भयो भन्दाखेरि नि अलिकति ब्याकग्राउन्डमा जानुपर्छ है। हजुर, म अलिकति प्रसङ्ग झिकौँ। हजुर, हजुरको समय कस्तो छ मलाई थाहा छैन, तै पनि यो गीत गाउनु भन्दाखेरि अगाडि मैले गोपाल युञ्जन दाईलाई चिनेको थिइनँ।

0: मैले म एकलव्य जस्तो नारायण दाईको गीतहरू सुन्थेँ, गाउँथे स्टेजमा. मलाई भगवान्ले एउटा शक्ति दिएको छ भन्छु म. नारायण दाईको गीत रेडियो नेपालमा रेकर्ड भएर बिहिबारको दिन बेलुका नयाँ गीतहरूको एउटा कार्यक्रम हुन्थ्यो कि, त्यसमा बज्ने बित्तिकै दोस्रो हप्तामा त्यो सुनेको एक हप्तापछि नारायण दाईको गीतहरू म गाउँथेँ. त्यो म उभिएको धुलोले सुनोस् मेरो गीत भन्ने, होइन लौ सुन म भन्छु मेरो रामकानी, कुन चाहिँ गीत गाइनँ मैले, सबै उहाँको गीतहरू गाएँ. मलाई खासमा स्टेजमा चिन्ने भनेको नै नारायण दाईको गीत गाएर नै चिनेको. र मलाई त स्टेजमा गाउँदा गाउँदासम्म केसम्म भन्थ्यो भने, ए नारायण गोपालको छोरा भन्थ्यो कि. नारायण दाईको त छोराछोरी थिएन, तर मलाई चाहिँ स्वरको हिसाबले चाहिँ भन्थ्यो कि, धेरै मिल्ने भयो. अनि एक दिन गोपाल योञ्जन दाईले मलाई बोलाउनु भएछ, बोलाउनु भयो कसैको मार्फत. अनि म गएँ दाई, अनि जाँदाखेरि त्यो एउटा कम्पिटिसन थियो, लौ सुन म भन्छु मैले गीत गाएको थिएँ, फर्स्ट भएको थिएँ म त्यसमा. अनि दाईले, ए मेरो म्युजिकको गीत त तिमीले गाए रहेछौ, ल त सुनाऊ त मलाई भनेर भन्नुभयो. अन्त मैले अब त्यस्तो पूजनीय मान्छे होइन त्यो, उसको उहाँको अगाडि मैले गाउनु मलाई एकदमै पिर पऱ्यो कि, कसरी गाउने भन्ने जस्तो भयो. फेरि म त्यति बेला हार्मोनियम बजाउँथेँ, गिटार मात्रै बजाउँथेँ. गिटारमा, दाई म गिटारमा गाउँ भने, हुन्छ गाउँ न त म हार्मोनियम बजाउँछु भनेर दाईले हार्मोनियम बजाउनु भयो. मैले गीत गाएँ, गाइसकेपछि ल ठिक छ अब तिमीले प्र्याक्टिस गर्न आउनु मेरोमा भनेर भन्नुभयो. त्यो दिन मैले ठुलो आशीर्वाद पाएँ भनौँ न अघि, त्यो दिन चाहिँ मैले मेरो गुरु पाएँ. अनि त्यसपछि गीत गाउने सिलसिलामा रेडियो नेपालमा त पहिला पहिला डेट आउँथ्यो होइन, यो दिनमा चाहिँ भनेर एक महिना अगाडि दुई महिना अगाडि नै त्यो झन्कार भन्ने पुस्तकमा फलना दिन चाहिँ तिमीले गाउने भनेर नाम तोकेर आउँथ्यो. अनि एउटा डेट आयो, अनि त्यसपछि दाईलाई भने, दाई डेट आयो एउटा गीत गाउनुपर्ने भने, अन्त दाई चाहिँ त्यहाँ हामी प्र्याक्टिस गरेर एकछिन गरिसकेपछि दाई एकछिन चिया खानलाई या त टोयलेट जानलाई बाहिर निस्किनु भयो. उहाँसँग यस्तै एउटा डायरी थियो नेपाली कागजको के,
1: हजुर हजुर
0: त्यो कागज थियो. अनि मैले पाना पल्टाउँदै गएँ, अनि त्यहाँ एउटा गीत भेटेँ कि, मायालु हजार हुन्छ भन्ने है. अनि दाई आउनुभयो, दाई यो गीत गाउँछु नि म भनेर भने. कुन चाहिँ गीत भने, मायालु हजार हुन्छ भने, शब्द साह्रै मिठो छ नि त त्यो पनि अघि. अनि दाई गाउँछु भनेको त, दाईले के भन्नुभयो भने, ए तिमी ढिलो भयो, यो त ध्रुव किसिल गाइसक्यो भनेर भन्नुभयो. अनि त्यसपछि अरू हेर न छ त्यहाँ भनेर भन्यो. अनि ठ्याक्क पाना पल्टाउँदै गएपछि यो भुलो तेरो देखेँ मैले. देख्ने बित्तिकै अन्त, दाई यो गीत त कसैले गाएको छैन होला नि भनेर पहिल्यै सोधेँ कि, अनि गाएको छैन भन्नु यो गीत गाउने त भने, ल भनेर. अनि घुँडा धसेर झन्डै डेढ महिना दाईसँग बसेर प्र्याक्टिस, ए एक एकवटा पिस पिस घोकाउनु भएको दाईले होइन. अनि त्यसपछि जब तयार भयौँ, मतलब म तयार भएँ, त्यसपछि ल रेकर्ड गर्न जाने भनेर अन्त यहाँ आएर रेकर्ड गऱ्यौँ. अनि भाग्यवश त्यति बेला रत्न रेकर्डिङ संस्थानले चाहिँ त्यो डिस्क रेकर्ड कालो के 45 डिस्क रेकर्ड बनाउँथ्यो, अनि त्यसमा मौका पाएँ मैले दुईवटा गीत गाउने. अनि गोपाल दाईकै दुईवटा गीत गाएँ, एउटा दुखियाको कर्म मेरो भन्ने र यो एउटा गीत. अनि त्यो 45 रेकर्डमा आयो. तर विडम्बना चाहिँ के भयो भन्दाखेरि, त्यो 3 मिनटको मात्रै हुँदो रहेछ कि त्यो एउटा गीत चाहिँ.
1: ए हजुर हजुर.
0: अनि त यहाँ नर्मल्ली गाएको अहिले जुन स्पिडमा हामीले गायौँ नि, यो झन्डै झन्डै 3.5 मिनट पाउने 4 मिनट पुग्यो होला यो गीत अहिले गाउँदाखेरि. त्यति बेला त त्यो 3 मिनटमा गाउने गीत त, 3 मिनटमा बनाउनु पर्ने गीत जापानमा पठाएर फर्किँदाखेरि त त्यो स्पिड बढेछ कि.
1: ए हजुर हजुर.
0: स्पिड बढेछ, घटाउने बित्तिकै त स्पिड बढ्ने भयो त्यहाँ. अनि अलिकति स्वर अलिकति कस्तो कस्तो सुनिहाल्छ कि. हुन त धेरैजनाले चाहिँ यो मेरो गीत भन्दैन थियो, नारायण दाईकै गीत भन्थ्यो होइन. पछि पछि मात्रै अब हुन त आजसम्म पनि यो एउटा कालजी गीत बनिएको छ. अनि एउटा प्रसङ्ग, म रेडी नेपालमा भएकोले यो एकदम प्रसङ्ग मलाई पुरानो इतिहासहरू खुब याद आयो कि. यो गीतले अघि यहाँले भन्नुभयो जस्तै यो जीवनलाई एउटा दृष्टि दिने, एउटा जोस दिने, होइन बाँच्न लाउने गीत छ नि. पाण्डव सुनवारजीले एउटा गीती नाटकको ऊ गर्नुहुन्थ्यो कि, कार्यक्रम चलाउनुहुन्थ्यो, के नाम छ उहाँको त्यो गीती नाटकको मैले बिर्सेँ. अनि उहाँले चाहिँ जहिले पनि यो मेरो गीत चाहिँ लास्टमा त्यही दुखान्त कथा बनाएर चाहिँ अन्त लास्टमा चाहिँ यो गीत सुनाउनुहुन्थ्यो. अनि एक दिन म रेडियो नेपालमा यसै डेट माग्न आउँदाखेरि, ए किरणजी आउनुहोस् आउनुहोस् भनेर, के भयो पाण्डवजी भने, के हो तपाईँले यस्तो गरिदिने भनेर गाली गर्नुभयो मलाई. के गरेँ यार मैले, के भयो भनौँ न भने त, हैट त्यति बेला तपाईँको गीतले गर्दाखेरि यहाँ एउटा मान्छे झुन्डेर मर्ने

0: मान्छे बाँचेर आएको छ, अरे म छक्क परेँ, के भयो यो, के भन्नुभयो तपाईँले भनेर भने त यो भुलो तेरो गीत मैले मेरो गीती नाटकमा बजाएको थिएँ, त्यो झुन्डिन लागेको थियो अरे त्यो मान्छे, बाहिर कसैको घरमा चाहिँ यो गीत बजेको सुनेछ अरे त्यो मान्छेले, झुन्डिन लागेको मान्छे, अनि त्यो ऊ झुन्डेको मान्छे, झुन्डिन लागेको मान्छेले छोडेर ऊ फेरि आएछ, बाँचेछ अरे कि, अनि उसले पाण्डव सुनवारजीलाई चाहिँ चिठी लेखेछ, दाई तपाईँले बजाएको यो गीतले म फेरि बाँच्ने प्रेरणा जाग्यो मलाई भनेर, उहाँलाई चाहिँ त्यो सुन्ने मान्छेलाई चाहिँ मैले गाएको भन्ने थाहा भएन, नाम त्यति बेला त अब गीती नाटकमा नाम त दिँदैन थियो नि त, कथा हुन्थ्यो, अनि पाण्डवजीले त्यसरी भन्नुभयो कि अहिले यो गीतको प्रसङ्ग अहिले मलाई रेडियो नेपालमा बस्दाखेरि याद आयो, त्यहीँ बाहिर त्यो गोलो राउन्ड छ नि त्यहाँ बसेर मलाई कराउनु भएको पहिला,
1: मर्नु
0: चाहेको मान्छे जति बाँचेछ भन्ने नि, गीतले कति ठुलो चाहिँ शक्ति रहेछ गीतमा भन्ने नि, अघि
1: हजुर हामीले एउटा इतिहासमा पढ्दै जाँदा एउटा गीत सुनेपछि मान्छे आत्महत्या गर्थे भन्छ
0: होइन,
1: त्यो अब त्यो अहिले हामीले सुन्दाखेरि चाहिँ तपाईँकै गीत सुनेर चाहिँ मान्छेले आत्महत्या रोक्यो होइन भनेदेखि, यो एउटा अचम्म शक्ति छ सङ्गीतमा। आज हामी यो सुरसप्त कार्यक्रममा हाम्रो सम्मानित गायक किरण प्रधानज्यूसँग हामी बसिरहेका छौँ र हाम्रो अतीतका कुराकानी गर्दै गीतसँगै सुन्दै रमाइरहेका छौँ। पक्कै पनि हामीले कहिलेकाहीँ यो सङ्गीतमा भएका जुन उत्पादन, सङ्गीतमा भएका जुन किसिमका कथा छन् ती सुन्दा आनन्द लाग्छ, समय बितेको थाहा हुँदैन,
0: हजुर
1: थोरै समय छ
0: सरी,
1: अब हामी फेरि पनि गीतमै हाम्रो त लक्ष्य केही गीत सुन्ने नै हो कार्यक्रम भुकेसम्म, पाँचवटा गीत चाहिँ हामी पुऱ्याउने भन्ने हाम्रो योजना, त्यसले गर्दा अर्को गीत चाहिँ अब हामी कुन सुनौँ होला,
0: यहाँ रेडियो नेपालबाटै मेरो आफ्नै शब्द सङ्गीतमा गाएको एउटा गीत छ भन्ज्याङको डिलमा बसी भन्ने,
1: हजुर हजुर
0: त्यो गीत प्र्याक्टिस गरौँ न
1: हजुर, नेपालमै आउनु भएको छ, नेपालमा गाइयो पनि त्यो गीत, नेपाली स्टाफले लेख्नु भएको,
0: यसको कथा पनि सुन्नुहोस् है, अलिकति छोटो छोटकरी म भन्छु, समय छैन है, यो पुरानो बिल्डिङ छ नि, त्यति बेला त पुरानो बिल्डिङ थियो,
1: हजुर हजुर,
0: एक दिन डेट माग्न भनेर म गएको, भर्याङमा चढ्दै गर्दाखेरि एउटा यो सेतो पाना चाहिँ घोप्टो परेको सेतो पाना के
1: ए हजुर हजुर
0: भुइँमा भेटेँ, अब म टिचर मान्छे त्यसलाई नागेर जान सक्दिनँ है सरस्वतीको भनेर टपक्क टिपे, यसो हेरेको गीत छ, ओहो गीत सुने गीत पढ्दै गए कस्तो मजा लाग्यो कि, भन्ज्याङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त, कतै केही माग्न पाएँ तिमीलाई नै माग्छु म त, त्यहाँ भन्दाखेरि राम्रो अरू लभको ऊ के हुन्थ्यो है, अनि दौडेर गएँ, त्यही रूपा खेतीजी नै हुनुहुन्थ्यो, रूपा खेतीजीलाई ए रूपाजी यो कसैले गाउनु भएको छ भनेको, मुनि फेरि माधव घिमिरे लेखेछ, मैले त सम्झेँ त्यति बेला त राष्ट्रकवि हुनुभएको थिएन माधवज्यू, माधव घिमिरेज्यू, म त उहाँकै होला भनेर सम्झेँ कि, अनि उहाँको गीत पनि यसरी भुइँमा यसरी फालिरहेको रहेछ भन्दा होइन, त्यहाँबाट लिएर आउँदाखेरि कसैले झार्यो होला, कसैले गाएको छैन, तपाईँलाई मन पऱ्यो भने गाउनुहोस् भनेर भन्नुभयो, कसको गीत हो यो माधवजी भन्ने, खै मलाई पनि थाहा छैन भनेर भन्नुभयो, अनि घरमा गएँ, त्यो गीत मन परेपछि त 15 मिनटमै त्यो ट्युन भयो, रेडी भयो, त्यसपछि प्र्याक्टिस गर्न थालेँ, डेट पायो, रेकर्ड गरेँ, तर पनि त्यो शब्दकार भेटिएन, पछि 1.5 वर्षपछि पोखराबाट एउटा फोन आयो मलाई,
1: हजुर
0: होइन किरणजी धेरै धेरै धन्यवाद छ मलाई प्रसिद्ध बनाइदिनु भयो तपाईँले भनेर एकैचोटि भन्नुभयो, अनि मैले चाहिँ तपाईँ को बोल्नु भएको भनेर सोधेँ, म माधव घिमिरे हो, मेरो गीत तपाईँले गाइदिनु भयो नि त, अरे 1.5 वर्षपछि त्यो गा त्यो शब्दकार मेरो भेट भयो कि, भरे त अनि तपाईँ चाहिँ कहाँ हुनुहुन्छ के हुनुहुन्छ भनेको त, पोखराको रेडियो नेपालमा म कार्यरत छु, पहिला म रेडियोमै थिएँ काठमाडौँमा, म यता पोस्टिङ भएको छु भनेर भन्नुभयो कि,
1: हजुर हजुर,
0: अनि उहाँ चाहिँ पोस्टिङमा पोखरामा,
1: ए त्यो बोला ल ठिक छ,
0: यो जे होस् यो कथा यो गीतको ब्याकग्राउन्ड चाहिँ
1: यस्तो
0: यो यस्तो छ कि, हजुर।

0: कन्याङ्गको डिलमा बसी तिम्री बाटो हेर्छु म त, मिठो गीत यो, गीत हामीले बारम्बार सुन्दै आइरहेको र नेपालमा धेरै गुन्जिएको गीत हो यो। हजुर, अखिल जस्तो यो गीत अब यहाँले त्यति लामो समय बिताइसक्नु भएको छ सङ्गीतमा, एउटा सर्जक, एउटा तपाईँ सङ्गीतकार, गायक, पुस्तक लेखन पनि गर्नुभएको छ, सङ्गीतमा पिएचडी पनि गर्नुभएको छ, मूर्तिकार पनि हुनुहुन्छ, अध्ययनमा पनि त्यत्तिकै हुनुहुन्छ, स्कुल पनि सञ्चालन गर्नुभएको छ, धेरै कार्यभूत छ है धेरै। अब हेर्दाखेरि यति समयसम्म आइयो, अहिले नयाँ पुस्ता त्यत्तिकै आइरहेका छन्, अहिलेका सङ्गीतहरू एकदमै यो बजारमा व्यावसायिक रूपमा अगाडि बढिरहेका छन्, युज बढ्यो, यति गयो, यति पैसा कमायो, यति आयो भन्ने हामी धेरै कुरा पाउँछौँ अहिले सङ्गीतमा। के लाग्छ यहाँलाई, हामीले रोपेका ती कुराहरूले फलहरू बिस्तारै फक्रेर ती फुल फुलेका हुन् कि
1: लाग्छ? यो होइन, यो नेचुरल प्रोसेस हो होइन। एउटा रुख ठुलो बिस्तारो जन्मेर ठुलो हुँदै जान्छ, फल दिँदै जान्छ, पातहरू झर्दै जान्छ, फेरि नयाँ पात आउँछ वसन्तमा होइन, फेरि अर्को फल लाग्छ। यो नेचुरल प्रोसेस हो, यसमा कुनै अप्ठ्यारो मान्ने अथवा नराम्रो मान्ने प्रसङ्ग नै आउँदैन।
0: नजरमा तपाईँको भोगाइमा हेर्दाखेरि अहिले सङ्गीतलाई, सङ्गीतप्रति कति प्रभावित हुनुभएको छ, के लाग्छ यो सङ्गीतले जुन किसिमले हाम्रो नेपाली भन्छौँ नि सङ्गीतको जुन एउटा हाम्रो स्वर्ण काल थियो, स्वर्ण समय थियो, जुन बेलामा यी स्टुडियोमा भन्दाखेरि धेरै कलाकार जुट्थे, गाउँथे, मिहिनेत गर्थे होइन, अभ्यास गर्थे, साधना गर्थे, धेरै कुरा हुन्थ्यो नि त्यो बेलामा। अब अहिले त्यो कुरा छैन, तर मान्छे छिट्टै अहिले भाइरल हुन चाहन्छ, छिट्टै मान्छे चर्चामा आउन चाहन्छ, यो सबै कुरा छ, यो देख्दा के लाग्छ?
1: अब यो चाहिँ चक्र साइकल हो कि,
0: साइकल हो,
1: साइकल हो यो कि, कुनै समयमा अब नाति दाईहरू होइन, प्रेमदोज दाई, नारायण दाईहरूले गाउने गीतहरूको एउटा तरिका थियो, त्यसपछि हाम्रो सेकेन्ड पुस्ता हामी आयौँ, त्यसपछि हामी पछि अर्को जेनेरेसन आयो, त्यसपछि अर्को होइन। तर प्रत्येकको आफ्नो आफ्नो इन्ट्रेस्ट र आफ्नो आफ्नो भोगाइ छ। अब झन्कारविद भन्ने पनि आएको थियो कुनै जमानामा होइन। एकपल्ट हाम्रो राष्ट्र कविज्यूले भन्नुभएको थियो कि, मेरो एउटा पुस्तकको विमोचनको बेलामा उहाँले बडा मार्मिक कुरा भन्नुभयो कि, अहिलेको सङ्गीतहरू भनेको, अहिलेको गीतहरू भनेको चाहिँ गीत सुन्ने बित्तिकै जिउ हलाउँ हलाउँ लाग्छ अरे, जिउ हल्लिन्छ अरे कि। तर पहिलाका गीतहरू, किरणजीहरूको गीतहरू चाहिँ, नारायण दाईहरूले गाएको, प्रेमदोज दाईहरूले होइन, गोपाल दाईहरूले रचना गरेको, नाति दाईहरूले गरेको, तिनीहरूले चाहिँ मुटु हल्लाउँथ्यो कि, मन हल्लाउँथ्यो होइन। त्यो त्यो भनेको अर्कै कम्पन थियो होइन। अहिले पनि त्यो गीत आउँदैछ, बिस्तारो त्यो साइकल घुम्दैछ नि। अहिले मेलोडियस गीतलाई फेरि प्रभावमा आयो नि, बिचमा आएर, बिचमा दोहोरी आए, ऱ्याप आए होइन, के गीतहरू आए, तर मेलोडियस गीत भनेको, आधुनिक गीत भनेको त कहिले पनि नमर्ने रहेछ नि, सदाबहार हुने रहेछ कि यो गीत होइन। जुनै जेनेरेसन आए पनि त्यो गीत अहिले पनि हेर्नु न, रियालिटी सोतिर हेर्नुपर्छ, त्यो झाङझाङ झुङ्गुझुङ्गु गीतहरू गाउँदैन कसैले कम्पिटिसनमा, सिरियस गीत नै गाउँछन् है, मिठो गीतहरू नै गाउँछन्, जुन चाहिँ मेलोडियस मनमा छुने हुन्छ, अनि त्यहाँ जज बस्ने जजहरूले पनि त्यस्तै गीतहरूलाई नै प्रायोरिटी दिन्छन्, किन भन्दा समयको माग हो यो।
0: हजुर हजुर,
1: जुन चाहिँ गीतले चाहिँ मान्छेको मनमा आनन्द दिन्छ, भगवान भेट्छ भन्छ नि, सङ्गीतले त भगवान भेट्छ नि त भनेको, त्यो हिसाबले त्यो सुन्दाखेरि आनन्द आउने नै, त्यो नै त भगवान भेट्नु भने।
0: किरण सरले भने जस्तै राष्ट्रकवि माधव प्रसाद घिमिरेले भन्नु भएको छ कि, जहाँ सङ्गीत हुन्छ त्यहाँ भगवान्को वास हुन्छ।
1: सही कुरो, एकदम 100%
0: हजुर लाग्नु भएको छ। अब हामी कुराकानी त धेरै गर्न मन लागिरहेछ, अब हामीसँग समय पनि कम छ।
1: हजुर,
0: मिठो गीत गाउनु भएको छ यहाँले, जुन एउटा यो माया प्रीतिको गीत जुन थियो होइन,
1: हजुर,
0: यो मान्छे छोड्यो जुनमा, मान्छेको मान्छे छोड्यो जुनमा, मान्छेको मन मनमा बसेको थियो होइन, एउटा माथिएको यहाँको भर्सटाइल हामी गायकै रूपमा पनि चिनिरहेको छौँ, गाउनु भएको छ यहाँले, मिठो गीत गाउनु भएको छ। त्यो गीत सुन्न मलाई पनि मन लागेको छ, खास भन्यो भनेदेखि यो गीत सुन्यो कि जस्तो लागेर
1: हुन्छ,
0: मेरो फरमाइस चाहिँ
1: हुन्छ, कोसिस गर्छु
0: के गर्नु।

0: सुन्दाखेरि हामी पनि एउटा यो यति फिलिङ्स छ यो गीतमा, यति मिठो गाइदिनु भएको छ किरण सरले यो गीत, साँच्चै यो गीतको सिर्जना मिठो बनेको छ। यो निकै यो चलचित्रमा आइसकेपछि यो गीत निकै चर्चामा आए पनि होइन, अब यहाँको पनि धेरै तारिफ पनि भयो होला यहाँको स्टाइल।
1: यो हाम्रो नेपाल चलचित्र सङ्घले त गोपालिन्दन दाईलाई बेस्ट म्युजिक डाइरेक्टर,
0: हजुर,
1: यो हिरो खेल्ने रविन्द्र खड्कालाई बेस्ट हिरो,
0: हजुर,
1: फिल्म बेस्ट,
0: हजुर,
1: अनि सिङ्गरमा
0: हजुर
1: बेस्ट दिएको, अन्त बेस्ट सिङ्गर भएको है।
0: हजुर,
1: यो खासमा चाहिँ कुरो के पर्यो भन्दाखेरि म रक्सी नखाने, झाँड चुरोट केही पनि खाँदिनँ है, अनि यो गीत चाहिँ दाइले अब मैले चाहिँ खासमा के भने त मलाई जहिले पनि ब्याकग्राउन्ड सङ फिल्ममा ब्याकग्राउन्ड सङ मात्रै धेरैवटा फिल्ममा गाएँ होइन, अनि योपालि चाहिँ हिरोको गीत गाउँछु भनेर दाइसँग झगडा गरेँ।
0: हजुर,
1: अनि दाइले साँच्चै गाउने हो त हिरोको गीत, मेहनत गर्नुपर्छ भन्नुभयो, हुन्छ गर्छु दाइ भनेर भने 3 महिनासम्म खट्यौँ। यो अब चारवटा पाँचवटा गीत छ मेरो होइन, त्यो सबैमा त्यो भजन पनि गाएको छु, लोकगीत पनि गाएको छु, आधुनिक पनि, यो मतवाला गीत पनि सबै। अनि यो गीत गाउने बेलामा चाहिँ हाम्रो गीत लेख्ने चेतन कार्की दाई, फिल्म बनाउने बिएस थापा दाई र डाइरेक्टर डिबी थापा दाई, सरी डिबी थापा चाहिँ बनाउने, बिएस थापा दाई चाहिँ डाइरेक्टर, उहाँहरू तिनैजनाले यो किरणले गीत गाउनै जान्दैन सक्दैन, यो यस्तो मतवाला गीत, यसलाई त त्यो बियरको बिरको मात्रै सुँगाइदियो भने लड्छ यो, यसलाई यसलाई गाउनु दिनु हुँदैन भनेर चाहिँ भन्ने झगडा भयो। अनि रेकर्डिङ गर्न पर्सिक दिन जानु छ भन्दाखेरि त्यसको अघिल्लो दिनमा चाहिँ मैले च्यालेन्ज गर्नु पऱ्यो कि ल बिएस थापा दाई या डिबी थापा दाई, तपाईँले फाइनेन्स गरेको यो गीत भोलि गएर रेकर्ड गर्दाखेरि राम्रो भएछ भने तपाईँले न मतलब भएन रहेछ भने चाहिँ तपाईँले जति म माथि खर्च गर्नुभएको छ, प्लेनमा जाने आउने होटलमा बस्ने यताउता सबै खर्च म दिन्छु, गीत राम्रो भएन भने, भयो भने चाहिँ जति खर्च गर्नुहुन्छ त्यसको डबल मलाई दिनुपर्छ हो है दाई भनेर भने। अनि त्यसो भनेपछि बिएस थापा दाईले चाहिँ ए किरण भाइले यतिको चाहिँ भनिसकेपछि त एकखेर गाउन दिउँ न त भन्नुभयो, तर पनि चेतन दाईले त हुँदैन त्यसले गाउनै सक्दैन भन्नुभयो। पछि बम रेकर्ड भएपछि गीत राम्रो भयो, गोपाल दाईले धाप दिनुभयो स्याबास भनेर भन्नुभयो, बिएस थापा दाईले पनि राम्रो भन्नुभयो, डिबी थापा, चेतन कार्की दाई त अझै पनि त्यत्रो गीत गाइसकेर राम्रो भयो सबैले भनिरहेछ, भुइँ नछोड्लास् भन्छ बा, म त बुझ्दै बुझिनँ दाई यस्तो राम्रो गीत गाइसकेर पनि तपाईँले के भन्नुभएको यो भुइँ नछोड्लास् भनेर रिसाएँ नि म त। अब भर्खरकै अब आज आज भन्दाखेरि झन्डै 40 वर्ष अगाडिको गीत है यो, अनि त तन्देरी नै थिएँ नि त त्यति बेला त, अन्त अहिले पनि कम त छुइनँ होला, रमाइलो नि। अनि पछि दाईले भन्नुभयो लाटा तैँले बुझिनस्, घमण्ड नगर्नु,
0: होइन छोड्नु, त्यही त
1: होइन छोड्नु भनेको त्यो हो, तँलाई त्यस्तो राम्रो गाएको छ, स्वर राम्रो छ, यसलाई चाहिँ बचाएर राख्नु भनेर भन्नुभयो कि दाई पनि फेरि जाँड रक्सी चुरोट केही पनि नखाने,
0: हजुर हजुर,
1: चेतन दाई र मेरो चाहिँ एकदम मिल्थ्यो कि कुरा, हामी चाहिँ कोक खाने दुईजना, अरू सबैजना रक्सी खाने, हामी चाहिँ कोक खाने, जोस यस्तो प्रश्न।
0: यो पक्कै पनि यो गीतलाई यो एउटा फिलिङ्समा ल्याउनलाई जुन किसिमको यथार्थ बनाउनुको लागि धेरै कलाकारको धेरै मिहिनेत
1: हुन्छ, हो नि हो नि हजुर, एकदमै चाहिन्छ।
0: हामी पनि सुन्छौँ कहिले कहिले रेकर्डिङमा, अब भारतीय कलाकार किशोर कुमारले पान खाएर ओखाइ पान बनाएर उहाँलाई गाउनुभयो हुनुहुन्थ्यो, म मात्र फेरि कहिले जाँड रक्सी नखाने, तर उहाँले रक्सी गीत धेरै गाउनुभयो होइन, त्यसले गर्दाखेरि सन्दर्भ यी कुराहरू आउँछन् पनि सङ्गीतमा। अब हामी आज धेरै मिठा मिठा गीत सुन्यौँ, जान त मन छैन तर के समयको एउटा पाबन्दी, समयले गर्दाखेरि हामीले छुट्टो निपर्ने अवस्था पनि आउँछ
1: भाइ, हजुर,
0: हामी सुसप्त कार्यक्रममा प्रत्येक बिहिबार आउने गर्छौँ हाम्रा स्रष्टाहरूलाई लिएर, जसले नेपाली गीत सङ्गीतमा एउटा अमूल्य हामीलाई सम्पत्ति दिनुभएको छ, अमूल्य हामीलाई नासो दिनुभएको छ, त्यो नासोलाई त्यो गीत सङ्गीतलाई हामी यहाँ प्रस्तुत गर्न आइरहन्छौँ। र आजको कार्यक्रममा हामीले सम्मानित गायक सङ्गीतकार किरण प्रधानज्यूलाई निम्ति आएका थियौँ, र हामी जाने बेला भइसकेको छ। अब आजको कार्यक्रमबाट हाम्रा वाद्यवादक साथीहरू गर्बुजा, यसै गरी इफेक्टमा रुबिन गन्धर्व, सुनिल बर्देवा हाम्रो हाम्रो इफेक्टमा हाम्रो रिदममा, यसै गरी मैले बाँसुरीमा निरञ्जन भण्डारी, सारङ्गीमा खड्ग गन्धर्व, गिटारमा दीपक सुनाम, यसै गरी किबोर्डमा नुछे मर्जन, यसै गरी क्यामरा पर्सनमा हाम्रो रोम थापा र हाम्रो रेकर्डिस्ट भाइ मोहन रायमाझी र म दिवाकर शर्मा, हाम्रो विदा हुने बेला भइसकेको छ, अर्थात् कार्यक्रमबाट हामी जाँदैछौँ। अर्को हप्ता फेरि यहाँहरू माझमा आउनेछौँ। अब अन्त्यमा किरण सर, अब हामी विदा हुने भइसकेको छ आजको हाम्रो कार्यक्रममा। भौतिक रूपमा हामीले आज यहाँ आइदिनु भयो, यति मिठा गीत सङ्गीतबाट हामीलाई कार्यक्रमको शोभा बढाइदिनु भयो, होइन? त्यसको लागि यहाँ आभार व्यक्त गर्न चाहन्छौँ। आगामी दिनमा अझ यहाँका मिठा गीत सङ्गीत हामी सुन्न पाऊँ, नेपाली गीत सङ्गीतमा अझै पनि यहाँको नाम हामी सदा सर्वदा सुन्न पाऊँ, यहाँ हाम्रो कामना छ।
1: हजुर, म श्रोतालाई अथवा युट्युब हेर्ने दर्शक महानुभावहरूलाई चाहिँ के मात्रै भन्छु भन्दाखेरि, नेपाली सङ्गीतलाई माया गर्नुहोस्। मुखले मात्रै होइन, नेपाली सङ्गीतलाई सुनेर हेरेर, नेपाली चलचित्रहरूलाई हेरेर प्रोत्साहन गरिदिनुहोस्। कलाकार बाँच्ने भनेको नेपालमा गीत गाएर अथवा बाजा बजाएर बाँच्न सकिन्न, तर जति तपाईँले हेरिदिनुहुन्छ, जति तपाईँले माया गरिदिनुहुन्छ, प्रोत्साहन त पाउँछ, जिउने आशा हुन्छ, सृजना गर्ने रहर बढ्छ। त्यसको लागि मेरो हृदयदेखि नै यहाँहरूलाई अनुरोध छ, नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्। धन्यवाद।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। नवरात्रको पाँचौं दिन दशैं घरुवा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्र नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोभिड, डेंगु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 1000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1044 जनाको उद्धार भएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनु भएको छ। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै

नमस्कार, रेडियो नेपालबाट सेरोफेरो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत अभिवादन गर्दछौ। आजको यात्रामा पनि रेडियो नेपालबाट प्रत्येक बिहिबार मध्याह बाह्र बजेको समाचारपछि करिब एक बजीसम्म तपाईँहरूले समसामयिक विषयमा विचार प्रधान कार्यक्रम सेरोफेरो सुन्दै आउनु भएको छ। तपाईँको साथमा छु म प्रज्ञा सरदान, टेक्निकल सपोर्टमा हुनुहुन्छ लक्ष्मण विष्ट। हामी करिब एक बजीसम्म तपाईँको साथमा रहनेछौँ र आज हामी कार्यक्रम सेरोफेरोमा जीवन समयसँग जोडिएका विषयमा खुलेर कुराकानी गर्न आएका छौँ। आफ्ना अनुभव साट्न र साना व्यवहारबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन कसरी सकिन्छ भन्ने बारेमा आज हामी कुरा गर्नेछौँ। आज अक्टोबर 15 अर्थात् विश्व हात धुने दिवस हो, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि आज हो। यी दुवै दिवसले हामीलाई स्वस्थ, सरसफाई, महिला सशक्तिकरण र सामाजिक जिम्मेवारीको महत्त्व सम्झाउँछन्। यति बेला नेपालीहरूको महान चाड बडा दशैंको रौनक हाम्रो घर आँगनमा आइसकेको छ। कतै घर सफा गर्ने चटारो छ, कतै मिठो मसिनो खानेकुरा बनाउने तयारी होला, कतै टाढा टाढाबाट परिवारका सदस्यहरू घर फर्किरहेका होलान्। दशैंले परिवारलाई जोड्छ, सम्बन्धलाई नजिक ल्याउँछ र आपसी माया तथा सद्भाव साट्ने अवसर पनि दिन्छ। तर के हामीले दशैंको खुसी मनाइरहँदा स्वास्थ्य र सरसफाईलाई पर्याप्त ध्यान दिएका छौँ त? दशैंको तयारीमा घरदेखि खेतबारीसम्म खटिने ग्रामीण महिलाको श्रम र योगदानलाई कति सम्मान गरेका छौँ त? अनि चाडपर्वको खुसी परिवारका सबै सदस्यले समान रूपमा अनुभव गर्न पाएका छन् त? हात धुनु सामान्य काम जस्तो लाग्न सक्छ, तर साबुन पानीले सही तरिकाले हात धुने बानीले झाडा पखाला तथा विभिन्न संक्रामक रोगको जोखिम घटाउन मदत गर्छ। त्यसै गरी ग्रामीण महिलाको श्रमको सम्मान, उनीहरूको स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न समतामूलक समाज निर्माणका लागि उत्तिकै महत्त्वपूर्ण देखिएको छ। त्यसैले आज सेरोफेरोमा हामी कुरा गर्नेछौँ स्वास्थ्यको ख्याल, ग्रामीण महिलाको सम्मान र दशैंलाई सबैका लागि खुसी, सुरक्षित र समानताको पर्व कसरी बनाउने। कार्यक्रम सुन्दै गर्नुहोला, आफ्ना विचार र अनुभव हामीसँग साट्न अवश्य पनि फोन गर्नुहोला। म छु तपाईँहरूसँग र आजको सेरोफेरो लिएर हामी उपस्थित भएका छौँ र आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। तर अब दशैंको मुखमा छौँ हामी, पर्सि त फुलपाती, त्यसपछि दशैंको अझ रौनक सुरु हुन्छ, भोलिसम्म कार्यालयहरू पनि अहिलेसम्म त खुल्ला नै छन्। त्यसैले गर्दाखेरि शनिबारपछि चाहिँ पुरै दशैंको बिदा पनि हुँदैछ, कार्यालयहरू पनि बन्द हुन्छन्, सबै आफ्नो परिवारसँग रमाइलो गर्दै हुनुहुन्छ होला। तर हामीले दशैंका कुरा गरिरहँदा, दशैंको रमाइलो मान्ने, दशैंलाई रमाइलो चाडको रूपमा हामीले मनाइरहँदाखेरि हाम्रो बाढीबाट पीडित भएका धेरै हाम्रा नेपाली अरू दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ। भर्खरै फेरि बुढी गण्डकीले हामीलाई त्यत्रो ठुलो अर्को एउटा दुःख दिएर गएको छ। त्यसै गरी त्योभन्दा अगाडि भोटे कुसी बाढी पहिरोबाट धेरै नै पीडित हुनुहुन्छ धेरै मानिसहरू, र अझै उहाँहरूको राहत, उहाँहरूको बासस्थानको लागि हामीले धेरै प्रयासहरू गर्नुपर्नेछ, सहयोग गर्नुपर्नेछ। त्यसैले गर्दाखेरि उहाँहरूका लागि पनि दशैं आओस् म यही भन्न चाहन्छु, सबैका लागि दशैं आओस्, हरेक नेपालीका लागि दशैं आओस् र दशैं सबैका लागि सुखद र शुभ रहोस्, मङ्गलमय होस्। म दशैंको अग्रिम हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। तपाईँ र मेरो भेट अब दशैंपछि मात्रै पनि हुनेछ। त्यसैले गर्दाखेरि अहिलेका लागि हामी एउटा दशैंसँग सम्बन्धित गीत राख्छौँ। गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ रेडियो नेपालमा। कार्यक्रम सेरोफेरोमा फोन गर्दै रहनुहोला र सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, दशैंसँग सम्बन्धित यो मिठो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। आज हामी सेरोफेरो कार्यक्रममा कुरा गर्नेछौँ स्वास्थ्यको ख्याल, ग्रामीण महिलाको सम्मान र दशैंलाई सबैका लागि खुसी, सुरक्षित र समानताको पर्व कसरी बनाउने भन्ने सन्दर्भमा। तपाईँहरूले हामीलाई सुनेर फोन गर्न सक्नुहुनेछ, फोन गर्दै रहनुहोला भन्ने म आग्रह गर्न चाहन्छु। आज एक त दुईवटा विषय परेका छन्, दुईवटा दिवस परेका छन्। एउटा विश्व हात धुने दिवस, त्यसै गरी अर्को छ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। हात धुनु बानी एउटा राम्रो, हाम्रो लागि ठुलो महत्त्वपूर्ण कुरा हो, हामीलाई लाग्न सक्छ कि सानो कुरा हो भनेर। स्वास्थ्यका लागि सधैँ महँगो औषधि वा जटिल उपचार नै आवश्यक हुन्छ भन्ने छैन। कतिपय अवस्थामा चाहिँ सामान्य देखिने बानीले पनि ठुलो स्वास्थ्य लाभ दिन सक्छ। साबुन पानीले हात धुने बानी एउटा त्यस्तै महत्त्वपूर्ण अभ्यास पनि हो। त्यसै गरी दसैँ जस्ता चाडपर्वमा घरमा आफन्त र पाहुनाको आवत जावतहरू बढ्छ। मासु, फलफुल तथा विभिन्न परिकार बनाउने र खाने क्रम पनि बढ्छ। यस्तो अवस्थामा व्यक्तिगत सरसफाई र खाद्य स्वच्छतामा ध्यान दिनु झनै महत्त्वपूर्ण हुन्छ। त्यसै गरी दसैँको खुसीमा स्वास्थ्यलाई व्यवस्था नगरौँ भन्न हामी चाहन्छौँ। र आजको विषय पनि त्यही हो, सफा हात, सुरक्षित खाने पानी, राम्रो पकाइएको खाना र सफा भान्सा हाम्रो परिवारको सुरक्षाका आधारहरू पनि हुन्। त्यसै गरी आज ग्रामीण महिलाको योगदानलाई सम्झिने र उनीहरूले भोगिरहेका चुनौतीबारे छलफल गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवसर पनि हो। हाम्रो ग्रामीण समाजमा महिलाहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म घरधन्दा, बालबालिकाको हेरचाह, खेतीपाती, पशुपालन, परिवारको व्यवस्थापनमा खटिरहेका हुन्छन्। उनीहरू खाद्य उत्पादनदेखि परिवारको पोषण र स्थानीय अर्थतन्त्रसम्मका महत्त्वपूर्ण आधार हुन्। तर प्रश्न उठ्छ, उनीहरूको श्रमको उचित मूल्याङ्कन भएको छ त? निर्णय प्रक्रियामा उनीहरूको आवाज सुनिएको छ त? शिक्षा, स्वास्थ्य सेवा, प्रविधि, वित्तीय पहुँच र आर्थिक अवसरमा उनीहरूले पर्याप्त अवसर पाएका छन् त? दसैँ आउँदा घर लिपपोत गर्ने, खाना बनाउने, पाहुनाको सत्कार गर्ने र परिवारका सबै सदस्यको आवश्यकता पूरा गर्ने जिम्मेवारी प्राय महिलामाथि नै बढी पर्ने गर्छ। गाउँमा त खेतीपाती र घरधन्दासँगै चाडपर्वको तयारी पनि उनीहरूले नै धानिरहेका हुन्छन्। त्यसैले यसपटकको दसैँ मनाउँदा आमालाई, दिदीबहिनीलाई, श्रीमती वा घरमा रहेका अन्य महिलालाई केवल काम गर्ने व्यक्तिका रूपमा होइन कि सम्मान र आरामको अधिकार भएका व्यक्तिका रूपमा पनि हेर्ने गरौँ। घरको काम सबैले बाँडौँ, ग्रामीण महिलाको श्रमलाई सम्मान गरौँ र उनीहरूलाई आफ्नो निर्णय आफै गर्न सक्ने वातावरण हामी निर्माण गरौँ भन्न चाहन्छौँ। यही विचारसँगै आजका लागि कार्यक्रम सेरोफेरोमा पहिलो श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हेलो
1: जी, नमस्कार।
0: नमस्कार, राम पुकारजी कार्यक्रममा स्वागत छ।
1: बहुत बहुत धन्यवाद हजुर, बडा दशैंको सबैजनालाई शुभकामना मेरो परिवारको तर्फबाट।
0: हजुर, तपाईँहरूलाई पनि धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। आजको विषय त सुन्नुभयो होला?
1: ए, सुने, धेरै कुरा तपाईँले भन्नु सक्नुभयो, धेरै राम्रो कुरा भन्नुभयो।
0: हजुर, हात, आज विश्व हात धुने दिवस पनि हो, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि हो।
1: हेर्नुहोस्, सबभन्दा पहिला त दसैँ आएको छ, माताको पुज्ने छ प्रत्येक घर घरमा। हामी ईश्वरको पूजा गर्छु, ईश्वर सफाईको पूजा गर्छन्। यो महिलाहरू नै घरको सबै सफा सुग्घर गर्नुहुन्छ। उहाँले उहाँ त एउटा लक्ष्मी भगवतीको रूप हुन्, उहाँ पुज्नीय हो। ऊ आफ्नो हातले जुन काम गर्छ, पुज्नीय, जसले गर्दैन त्यसले थाहा छ कि म गरिरहेका छैन। जो आफ्नो कर्तव्य आफ्नो आमा बुवाको माइतीमा, ससुरालीमा जतिजना छ उसलाई आफ्नो कर्तव्य जिम्मेवारी निभाउँछ, त्यो धेरै नै सराहनीय कुरो हो।
0: हजुर,
1: हामी ईश्वरको पूजा गर्छौँ, ईश्वरको सफाइको पूजा गर्छौँ। म भनिसकेँ, हात सफाइले त भर्खर कोरोनाबाट हेर्छु, नेपालबाट समय समयमा हात कसरी धुने हो भने यसको जनसभ्यता जनचेतना फैलिसकेको छ। हात धुनाले धेरै किसिमको रोग, यसले सास प्रश्वास, झाडा पखाला, पेट सम्बन्धी रोग आफै आफ हराएर जान्छ।
0: हजुर, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि।
1: शुक्राम लामाजीलाई पनि मेरो परिवारको तर्फबाट
0: हजुर, तपाईँलाई पनि धेरै धेरै शुभकामना, बडा दसैँको धेरै धेरै शुभकामना, बडा दसैँ 2083 को तपाईँलाई पनि धेरै धेरै शुभकामना। अहिलेलाई हामी छुट्टिन्छौँ है। त राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई हामी स्वागत गर्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
2: हजुर, नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? इन्द्रजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धेरै धन्यवाद हजुर, आराम हुनुहुन्छ?
0: म आराम छु। बडा दशैंको तपाईँलाई शुभकामना।
2: हजुर, धेरै धन्यवाद हजुरलाई। लगायत प्रविधि होइन रेडियो नेपाललाई पनि धेरै धेरै शुभकामना
0: हजुर
2: मेरो तर्फबाट प्रदर्शनको आज शुभकामना दिन पाइयो
0: हजुर अनि आजको विषय सुन्नु भएको होला हाम्रो इन्द्रजीले
2: हजुर आजको विषय एकदम राम्रोसँग हजुरले भनेको सुने राम्रो लाग्यो अनि विषयमा प्रवेश गर्नुभन्दा पहिला पनि दुई कुरा चाहिँ हजुरसँग सोध्नु मन लाग्छ मलाई
0: हजुर
2: त्यो यो त्यो कृषि कार्यक्रम पूर्वी कुशल दिदी हुनुहुन्छ उहाँ चाहिँ रिजनल नेपालबाट रिटायर हुनुहुन्छ कि होइन रिटायर हुनुभयो
0: लक्ष्मी भुषाल दिदी रेडियो नेपालको कर्मचारी होइन उहाँ चाहिँ नि यो हाम्रो कृषि कार्यक्रम पनि उतैबाट आउँछ होइन उहाँले उहाँबाटै रेकर्ड गर्ने हो उहाँ रेडियो नेपालको कर्मचारी चाहिँ होइन
2: धेरै पहिलेदेखि सुन्दै आएको छ भनेदेखि आज पनि चाहिँ नयाँ हुनुहुन्छ बुढियामामा त्यही भएर मैले होइन सोध्ने मन लाग्छ अनि यो कार्यक्रमको बारेमा नि दिँदा चाहिँ यो हाम्रो कार्यक्रम जस्तो अहिले हजुरले चलाउनु भएको छ घन्टा कार्यक्रम होइन त्यसपछि अरू कार्यक्रम आइरहन्छ नि त
0: हाम्रो स्टुडियो त अब दुई तिनवटा छन् होइन तर अनियर हुने स्टुडियो लगभग एउटै हुन्छ फोन भएको स्टुडियो एउटै छ अरू अरू स्टुडियोबाट पनि हामीले चाह्यो भने गर्न सकिन्छ हाम्रो स्टुडियोबाट तर किन तपाईँलाई स्टुडियोमा केही प्रब्लम छ र यही स्टुडियो अब बिहान दिउँसो बेलुका बढी युज हुने चाहिँ अहिले मैले जहाँबाट बोल्दैछु त्यही हो होइन समाचार पढ्ने स्टुडियो हाम्रो फरक छ गीत सङ्गीत रेकर्डिङ गर्ने हाम्रो म्युजिक स्टुडियो फरक छ प्रोग्रामहरू रेकर्डिङ गर्ने हाम्रा दुईवटा स्टुडियो प्रोडक्सन 1 र प्रोडक्सन 2 भनेर दुईवटा स्टुडियो छुट्टै छन् होइन अनि मेन अनियर हुने कोठा चाहिँ अहिले म जहाँ बोलिरहेको छु यही मेन मास्टर कन्ट्रोल भन्छ नि यसलाई बत्तीबाट हो अनि बढी चाहिँ यही बढी धेरै जस्तो चाहिँ यही रुमबाट हुन्छ होइन तर हामीले चाह्यो भने अरू अरू जहाँबाट पनि अनियर हुन सक्छ
2: हजुर त्यही त अब यो विभिन्न किसिमको हुन्छ नि जस्तो धुम बजाउने कुरा अब जिज्ञासा पनि हरेक कुरा साह्रै अप्ठ्यारो छ कति छिटो भ्याउनुहुन्छ है त्यही भएर जिज्ञासा
0: एकै ठाउँबाट भ्याउनुहुन्छ एउटै प्राविधिकले भ्याउनुहुन्छ भ्याउनु पऱ्यो नि अहिले टेक्नोलोजीको जमाना छ होइन पहिला त अहिले त धेरै सुविधा तपाईँले हामीलाई त्यस्तो कसरी गर्नुहुन्छ होला भन्नुहुन्छ होइन पहिला त स्पुल टेप भन्ने हुन्थ्यो पुरा रिल पहिला फिल्महरूको रिल देख्नु भएको छ होला नि भिडियोमा त्यो कार्ट्रेज वाला भिडियोवाला हेर्नुहुन्थ्यो होला नि डेकमा हालेर हेर्ने हो त्यस्तै साना हाम्रा गीतका क्या कार्ट्रेजहरू हुन्थे त्यस्तै गरी स्पुल टेप हुन्थ्यो कार्यक्रम रेकर्ड गर्ने अहिले त कम्प्युटरमा गर्छौँ हामी त्यति बेला त बिग्रियो भने त्यो रिललाई निकालेर मेसिनमा राखेर काटेर टेपले टाँसेर फेरि बजाउने हो त्यस्तो हुँदैन मिस्टेक हुनु हुँदैन तर बेला बेलामा भएको हुन्छ तर मानवीय त्रुटि हुन् सानातिना त्रुटिहरू मान्छेले गर्दाखेरि कहिले काहीँ कस्तो भइदिन्छ कम्प्युटरमा पनि एउटा बजाएको अर्कैतिर ओभरल्याप भएर बज्न पनि जान्छ होइन मिस्टेक हुँदैन भन्ने होइन तर कहिले काहीँ सानातिना मिस्टेकहरू अवश्य पनि भएकै हुन्छन् तर त्यस्ता मिस्टेक हुँदाखेरि चाहिँ हामीले क्षमा पनि माग्नुपर्छ मागेका पनि हुन्छौँ होइन तर सकेसम्म हाम्रो ऊ चाहिँ के हुन्छ प्रयास चाहिँ के हुन्छ भने जिरो मिस्टेक हाम्रो चाहिँ नै लक्ष्य हुन्छ
2: त्यही पनि भएको हुन्छ धेरै जस्तो चाहिँ किनभने पहिलाको भएपछि त अहिले धेरै सुविधा भएको छ पहिला पनि कति राम्रोसँग आइरहन्छ कार्यक्रम भने अहिले झन् राम्रो भइरहेको छ भन्ने
0: धेरै
2: धन्यवाद है
0: हजुर
2: अब धेरै जिज्ञासा मेटाइदिनु भयो यसलाई धन्यवाद र अब हजुरले राखेको विषयमा प्रवेश गर्नुपर्दा सबैभन्दा त अब प्रदर्शनी 2023 सालको पावन अवसरमा सम्पूर्ण रेडियो बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदी पनि देशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ तिरामा हुनुहुन्छ होइन जुनसुकै धेरै धेरै शुभकामना होइन मनाउनु होला कसो होइन मनमा के भन्ने अब हामी मन मानव जाति चाहिँ धेरै सचेत छौँ तैपनि हामीलाई प्रकृति धेरै धेरै विपत्तिहरू धेरै आएको छ भन्ने भनाइ सोचौँ है अब आज हात धुने दिवस जो भन्नुभयो हजुरले योमा चाहिँ अत्यन्तै राम्रो छ किनभने हामीले हरेक पल काम गर्दा अथवा कुनै पनि क्रियाकलाप गरिसकेपछि आएपछि हात धुनै पर्छ खाना खाँदा भन्दा पहिला खाना खाइसकेपछि त्यसै गरी अब यो बेला बेलामा नङहरू पनि काट्ने र ससाना बालबालिकाहरूको पनि विशेष गरेर बिस्तारै नङहरू काटिदिने र उहाँहरूको हात पनि धोइदिने मुख हात खुट्टाहरू अब किनभने उनीहरू माटोमा जताततै खेल्छन् अब उनीहरूलाई त्यतिकै खाना पनि खाइहालेका हुन्छन् हात मुखमा लगेका पनि हुन्छन् अब हामीले पनि कतिपय के गर्छौँ भने आफ्नै हात धो भनेर त्यति मतलब नगरेर खाएको पाइन्छ त्यस्तो चाहिँ नगरौँ अब पानीले रुपियाँले भनिरहेछ अब हजुरहरूले भनिदिनु पाउँछ र अन्य कुराबाट सचेत छौँ र हात धुने पानीको विकास गरौँ भन्ने पनि लागिरहेको छ
0: हजुर
2: पहिला गणतन्त्र दिवस भन्नुभयो होइन, यो पनि
0: अन्तर्राष्ट्रिय महिला ग्रामीण महिला दिवस,
2: हजुर अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको उपलक्ष्यमा सम्पूर्णलाई शुभकामनाको साथसाथै यो पनि चाहिँ अत्यन्त राम्रो छ किनभने महिलाहरूले चाहिँ काम गर्नुपर्छ हामीले गर्नु न भन्ने किसिमको एउटा किसिमको मानव विश्वास पनि छ होइन, अहिले त अलिक परिवर्तन भएको छ त्यो ठिक होइन, किनभने सबैले गर्नु न जस्तो घरको सरकारी कर्मचार लिएर सरकारी काट्नु अथवा होइन हरेक कुरा बनाउनु, अब हाम्रो आमाहरूले हामी सानो हुने बेला एक्लै कति धेरै काम गर्नुहुन्थ्यो, धानको कुरा पिस्नबाट लिएर गाई भैँसीलाई पानी बोकेर नदीबाट लिएर खाना पकाउने दाउरा छिर्ने अब दसैँ तिहार आएपछि चाहिँ रोटीहरू पकाउने पिठोहरू फुट्ने धेरै थुप्रै थुप्रै गर्नुहुन्थ्यो, तर हामी भने रमाइरमाइने खाने मात्रै गर्छौँ होइन, अहिलेको अब कति दुःख हुँदो रहेछ भन्ने कुरो, त्यस कारणले गर्दा हामी सबै बराबर सबैले सबैको बराबर काम गर्नुपर्छ भन्ने लाग्छ र गरौँ र गर्नुपर्छ, र दसैँको चाहिँ यो पर्वमा चाहिँ खानपिनमा विशेष गरेर अब डाक्टरहरूले भन्ने सल्लाह अनुसार र हामी आफैले पनि आफूले खराब हुने चिजहरू चाहिँ नखाउँ र ठिकै स्वास्थ्यलाई फाइदा हुने तरिकाले खाउँ होइन भन्ने सन्देश छोड्दै
0: धेरै धेरै धन्यवाद इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँकीबाट हामीसँग कार्यक्रम सेयर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो, धन्यवाद इन्द्रजी तपाईँलाई, अहिलेलाई हामी छुट्टिन्छौँ, फेरि अर्को साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गर्छु म, कहाँबाट को हुनुहुन्छ, हेलो हेलो
3: हेलो नमस्ते नमस्कार सर,
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर,
3: हेलो
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ होला,
3: म जनकपुरबाट मेरो गाउँको नाम कटरेट हो राजेश्वर यादव मैले बोलेको,
0: राजेश्वरजी कार्यक्रममा स्वागत छ यहाँलाई,
3: ठिकै छ
0: दसैँको शुभकामना बडा दसैँको,
3: ठिकै छ
0: धन्यवाद भने आखै त धन्यवाद तपाईँलाई पनि शुभकामना भन्नु पर्यो नि त,
3: ल ठिकै छ तपाईँलाई पनि शुभकामना,
0: ठिकै छ भेरी गुड ठिकै छ सबै ठिकै छ होइन त, जिन्दगानी ठिकै छ नि
3: हजुर,
0: जिन्दगानी ठिकै छ
3: एकदम राम्रो छ, म भन्दा त त्यो कसैलाई सबैलाई हुनु पर्यो,
0: सबैलाई हुनु पर्यो भेरी गुड, अनि राजेश्वरजी आज हामी कार्यक्रम सेरोफेरोमा विश्व हात धुने दिवस अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस आज हो, त्यसै गरी अब दसैँ नजिकिएको छ, यी सबै विषयमा कुराकानी गर्दैछौँ, शुभकामना आदान प्रदान पनि गर्दैछौँ, अनि स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण कुरा हो होइन,
3: सुन्नुहोस् न
0: हजुर,
3: मान्छेलाई सम्पत्ति भनेको दुइटै मात्रै हो स्वास्थ्य र शिक्षा, हो कि होइन भन्नु
0: हो एकदमै
3: हो, त्यसैले मैले भनेको म आफ्नो छोरा छोरीलाई भन्छु ल सबै मान्छेलाई भन्छु कि सम्पत्ति भनेको दुइटै हो यो दुनियाँमा, जति दिन दिनुहुन्छ भने सम्पत्ति यही हो स्वास्थ्य र शिक्षा र काम,
0: हजुर
3: त्यसैले मैले भनेको कि आज हात धुनु, मैले अहिले खाना खाइरहेछु, मेरो पसल छ किराना पसल छ मेरो,
0: ए हजुर हजुर साबुन पानीले हात धुनु भयो नि खानु अगाडि,
3: ए एकदम मेरो म त डिटोल साबुनले पानी हाल सेनिटाइजरले धोइरहेछु के,
0: भेरी गुड, हात चाहिँ हामीले हरेक बेलामा सफा गरी धुनुपर्छ,
3: हजुर हजुर
0: हजुर, किनभने मैले धेरै देख्छु जस्तो तपाईँ तराईदेखि हुनुहुन्छ जय जनकपुरदेखि हुनुहुन्छ होइन, म धेरै जस्तो हाम्रो तराईतिर या काठमाडौँमै पनि तराईबाट आउनुभएका तराईका बासिन्दाहरूले चाहिँ पान खानुहुन्छ अनि खैनी खानुहुन्छ है, हुन त यता पहाडीहरूले पनि खानुहुन्छ आजभोलि खैनी अनि खानुहुन्छ अनि मुखभित्र हात हाल्नुहुन्छ अनि पुरा कोट्टाएर फाल्नुहुन्छ अनि त्यही हातले अरूलाई हात ह्यान्डसेक

0: गुड. अनि
1: अनि म छोरालाई भन्छु त्यो प्याथोलोजी पढेछ क्या. त छोरालाई भन्छु हेर्नु सबभन्दा के छ र स्वास्थ्य शिक्षा भनेको के हो, खाना खानु कुन खाना रुच दिन्छ, के खानुहुन्छ हाम्रो जिउ मतलब राम्रो रहन्छ. त्यो छोरालाई पनि भन्छु के चाउ चाउ चाउँछ अहिले पनि खान्छ
0: हो नि. आज आजभोलि केटाकेटीहरू बिहानै गएर कलेज बिहान मर्निङ कलेज छ भने बिहानै गएर चाउमिन खाने है. अनि मेरो एकजना छिमेकी बाबु सानो बच्चाको चाउमिन बिहानै कलेज गएको रे 11 पढ्ने अनि चाउमिन खाएको रे अनि त्यसपछि सन्चो भएन होइन. खाली पेटमा त्यस्तो चाउमिन यो क्यान्टिनहरूले पनि पकाउने कुरामा अलिक ध्यान दिनु पऱ्यो कि. कलेजको क्यान्टिनहरूले के कुरा हेल्दी छ त्यो बनाउनु पऱ्यो नि. बिक्री हुन्छ भनेर बनाएर भएन नि. यसमा अलिकति कलेजहरू पनि स्ट्रिक्ट कलेज प्रशासनले पनि यसमा ध्यान दियोस् भन्न चाहन्छु म. के बिहानै बिहान खानेकुरा के हो त हेल्दी फुड. हेल्दी फुड बनाउनु पर्यो नि त कलेजले त होइन.
1: बिहानै बिहान मतलब के छ के अरे भियतनामको भियतनामको मान्छेले के बिहानै बिहान खान्छ काँचै खाना खान्छ के. काँचै खाएर मतलब खिरा खास चाहे काउल के अरे बन्दा कोपी हुँदैन त्यो बन्दा कोपी मतलब बिहानै बिहानै मतलब धोएर पखालेर खानुपर्छ. पेटको सबभन्दा राम्रो त्यही हुन्छ के.
0: स्वस्थ खाना खाउँ, सरसफाइमा ध्यान दिउँ होइन. अनि यो घरमा खाना बनाउने दसैँ अब दसैँ लागेको छ. हामी नौरथामा नौ देवीको पूजा गर्छौँ तर घरका देवीहरूलाई चाहिँ हामीले बस्ने रेस्ट गर्ने अवसर नै दिँदैनौँ होइन. आफ्नै घरका देवीहरूलाई बिहानदेखि साँझसम्म कामै काम.
1: सुन्नुहोस् न हजुर, देवी भनेको मतलब घरैमा देवी रहन्छ के. छोरा मतलब बेटी र बुहारी देवी हो नि.
0: हो त, त्यही त म भन्दैछु घरका देवीहरूलाई चाहिँ आराम गर्न नदिने.
1: मन्दिरमा थोरै देवी रहन्छ. मन्दिर त हेर्नको लागि मात्रै. यो राम्रो मन्दिर छ, आगराको ताजमहल छ, जानकी मन्दिर छ, पशुपति छ. हेर्नको लागि मतलब मतलब के ठाउँ हो के. त्यो त्यसमा देवी थोरै रहन्छ.
0: त्यसैले घरका देवीहरूलाई पनि सम्मान गर्नु पर्यो. मन्दिरमा गएर मात्रै सम्मान हुँदैन.
1: मतलब घरको देवीलाई सम्मान गर्नु पर्यो.
0: माया पनि गर्नु पर्यो, सम्मान पनि गर्नु पर्यो. जहाँ सम्मान हुन्छ त्यहाँ चाहिँ नि माया आफसे आफ हुन्छ होइन. त्यसैले गर्दाखेरि हाम्रो आमा दिदी बहिनी घरमा जो हुनुहुन्छ उहाँहरूलाई दसैँको बेलामा रेस्ट गर्न दिनुहोस्, बस्न दिनुहोस्, आराम गर्न दिनुहोस्. पुरुषहरूले काम गर्नुहोस्,
1: सुन्नुहोस् न, कतिखेर काममा लगाउनु, कतिखेर सुत्न दिनु, कतिखेर खाना खानु, सबै कुरोमा ध्यान पर्छ. अनि मान्छे के हुन्छ भने जिउ
0: स्वस्थ हुन्छ. त्यसैले सबै बराबर हो भन्ने कुरा बुझ्नु पर्यो. धेरै धेरै धन्यवाद राजेश्वरजी. अरू केही भन्न चाहनुहुन्छ दसैँको?
1: दसैँको के भन्न चाहन्छु, यो काठ मार छ नि, यो रात देवीमा के अरे 10-15 lakh चरण छ. त्यो के कहाँका जो सबै बन्द हुनु पर्यो. यो बालन सरकारलाई भन्छु यो हिंसा एकदम बन्द गरिदिनुहोस्,
0: काटमार बन्द गरिदिनुहोस्. तपाईँको भनाइ त्यही
1: होइन
0: त. धेरै धेरै धन्यवाद, धेरै धेरै शुभकामना बडा दसैँ 2083 को. अहिलेलाई हामी छुट्टिन्छौँ. राजेश्वर यादव हुनुहुन्थ्यो जनकपुरबाट, हामीसँग कार्यक्रम सेरफेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, नमस्कार. सेरफेरका माध्यमबाट सञ्चालिका प्रज्ञा शरद अनि रेडियो सुन्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूमा बडा दसैँ, यमपञ्चक, छठ लगायत सम्पूर्ण चाडबाडको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु. म सुदर्शन सत्याल, पाँचखाल काभ्रेबाट.
0: सुदर्शन सर, कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हजुर धन्यवाद.
0: अहिले काभ्रेमै हुनुहुन्छ?
2: हजुर, पाँचखाल.
0: कलेजको सक्यो अब पढाइ?
2: कलेज बिदा भयो.
0: ए बिदा भयो, तिहार पछि खुल्छ अब, छठपछि.
2: हजुर छठपछि.
0: अनि आजको विषय पक्कै सरले सुन्नुभयो होला.
2: हजुर सुने. म संक्षेपमा के कुराहरू भन्छु.
0: हजुर प्लिज.
2: एउटा सानो प्रसङ्ग खुलासा गर्छु. हाम्रो गाउँघरमा पहिलेदेखि बाहिरबाट भित्र पस्ने बित्तिकै पानी र आगो छोएर मात्र भित्र पस्नुपर्छ अनि बच्चा छुनुपर्छ भन्ने चलन छ नि. यो हात धुनेसँग सम्बन्धित छ. त्यो पानी छुने भनेको हात राम्रोसँग साबुन पानीले धुने र आगो छुने भनेको चाहिँ त्यो चिसो हात सुकाएर ओवानो बनाएर भित्र पस्ने. यसको अर्थ सफा सुग्घर भएर भित्र पस्नुपर्छ भन्ने हाम्रो मान्यता यहाँ हात धुने दिवससँग जोडिन्छ. र यो सबै आम श्रोताहरूलाई

0: हात धुने बारेमा त अब जानकारी छँदै नै छ, यो हाम्रो परम्परा पनि जानकारी होस् र यसलाई हामीले मान्दै जाउँ, त्यसो भए हामी सफा सुग्घर हुन्छौँ भन्ने कुरा चाहिँ जानकारी गराउँछु। र अर्को कुरा, ग्रामीण महिलाहरूलाई जुन किसिमको काममा हामी लगाउँछौँ अथवा हाम्रो समाजले त्यो किसिमको परम्परा जुन बनाउँदै आएको छ, यसमा चाहिँ म के भन्छु भने महिला र पुरुष एक रथका दुई पाङ्रा हुन्, होइन, दुवैले समान काम गर्ने हो भने दुवैलाई बराबरी कामको बोझ हुन्छ र आत्मसम्मान भएको पनि महसुस हुन्छ। त्यसैले हामी सबैले आफ्नो घरबाटै यो समतापूर्ण समाजको परिकल्पनाको उद्देश्य पुरा गर्न लागि परौँ भन्छु। र दसैँको विषयमा चाहिँ म थोरै के भन्छु भने, हामीले हाम्रो दसैँलाई परम्परागत रूपमा जसरी हामीले मान्दै आएका छौँ त्यसमा चाहिँ केही परिष्कार गर्दै ऋणमुक्त, दशामुक्त र खुसियालीको चाडबाडको रूपमा मनाऊ, कसैप्रति अन्याय नगरौँ, आफूले आफैलाई पनि अन्याय नगरौँ, किनभने यो खानपानको विषयमा हामीले अस्वस्थकर खानेकुरा, बढी खानेकुरा र स्वास्थ्यभन्दा चाहिँ बाहिर गएर हामीले खानेकुराहरू खायौँ भने हामीलाई रोगले आक्रमण गर्न सक्छ। त्यसैले दसैँलाई दशा होइन खुसीको चाडका रूपमा चाहिँ बडो हर्षोल्लासका साथ मनाऊ, आफ्ना सबै आफन्तहरूसँगै बसेर चाहिँ मिलेर हातेमालो गरेर दसैँ जस्तो चाडलाई, यो परम्परागत रूपमा मान्दै आएको चाडलाई चाहिँ पुस्तौँ पुस्तासम्म एउटा परिष्कृत र समय सापेक्ष चाडको रूपमा हस्तान्तरण गर्दै जाउँ पुस्तौँ पुस्तासम्म भन्न चाहन्छु।
1: हजुर, निकै राम्रो विचार सुदर्शन सर, धेरै धेरै धन्यवाद अनि बडा दसैँको धेरै धेरै शुभकामना पनि। दसैँपछि मात्रै
0: म एउटा सानो जिज्ञासा राखौँ प्रज्ञाजी।
1: हजुर हजुर प्लिज।
0: यो अब हुन त मिल्छ कि मिल्दैन, मलाई आफैलाई जिज्ञासा लागेको कुरा, जस्तो यो लोकगीतको क्षेत्रमा कोमल ओली र माया ओलीको स्वर भनेर लोकगीत सुन्दै आएको, त्यो माया ओली भन्ने नाम प्रज्ञा शरदको
1: हो सर? हो मैले बोल्नेमा चाहिँ प्रज्ञा शरद भन्छु के,
0: गीतमा।
1: सुदर्शन सत्याल हुनुहुन्थ्यो पाँचखालबाट, हामीसँग कार्यक्रम सेर फेर आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि हामी कुराकानी गर्नेछौँ, कुराकानीको क्रमलाई निरन्तरता दिने नै छौँ। अहिलेका लागि भने हामी एउटा गीत राख्छौँ, बाढी पहिरोसँग सम्बन्धित गीत छ यो, किनभने भोटे कोसीपछि फेरि बुढी गण्डकीले हाम्रो देशमा धेरै ठुलो क्षति पुर्याएको छ, बाढी पहिरो गएका छन्, हरेक वर्ष बाढी पहिरोले हामी नेपालीहरूलाई दुःख पनि दिइराखेको छ। यसै सन्दर्भमा तयार पारिएको छ एउटा नयाँ गीत बुढी यो बाढी पहिरोसँग सम्बन्धित, दिवाकर शर्मा, हरिशङ्कर चौधरी, मीना नेपाली र मनिषा पोखरेलको स्वरमा रहेको यो बाढी पहिरो सम्बन्धी गीत हामी अब राख्दैछौँ। यसका रचनाकार हुनुहुन्छ राजन कार्की र सङ्गीतकार हुनुहुन्छ कीर्ति नेउपाने। यो गीत गीतपछि तपाईँहरूसँग हामी फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नु होला रेडियो नेपालमा कार्यक्रम सेरो फेरो।

0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी कुराकानी गरिरहेका छौँ, आज अक्टोबर 15 तारिक विश्व हात धुने दिवस, त्यसै गरी आज हो अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि, र दसैँ पनि नजिकिँदैछ। त्यसैले गर्दाखेरि हामी यी समग्र विषयहरूलाई समेटेर उपस्थित भएका छौँ। दसैँको खुसीसँगै परिवारको जिम्मेवारीको पर्व पनि हो दसैँ। दसैँ टिका र जमरा लगाउने, मान्यजनबाट आशीर्वाद लिने, परिवारसँग भेटघाट गर्ने र सम्बन्धमा आत्मीयता बढाउने पर्व हो, तर यसको खुसी देखावटी खर्च, ऋणको बोझ वा अनावश्यक प्रतिस्पर्धामा सीमित नहोस् भन्ने हामी चाहन्छौँ। आर्थिक अवस्था अनुसार चाडपर्व मनाउन जरुरी छ। खानपानमा सन्तुलन राखौँ, यात्रामा ट्राफिक नियम पालना गरौँ, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष ख्याल गरौँ, घरमा काम गर्ने सहयोगी र तथा परिवारका सबै सदस्यको सम्मान गर्ने बानी बसालौँ। दसैँमा परिवारसँग बसेर टिका लगाउनु मात्रै पर्याप्त हुँदैन, परिवारका सदस्यका कुरा सुन्नु, उनीहरूको भावना बुझ्नु र उनीहरूलाई समय दिनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले गर्दाखेरि यसपटकको दसैँमा एउटा सानो संकल्प गरौँ, हात धुने स्वस्थ बानी अपनाउने गरौँ, महिलाको श्रमको सम्मान गर्ने गरौँ, घरको जिम्मेवारी बाँड्ने र चाडपर्वको खुसी सबैसँग समान रूपमा बाँड्ने अवसरका रूपमा हामीले यो दसैँलाई लिन सक्छौँ। हामी कार्यक्रम सेरोफेरोमा छौँ। हामी यति बेला हाम्रो टेलिफोन लाइनमा आफ्नो विचार राख्नुको लागि कोही साथीले फोन गरिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
4: सिस्टर नमस्ते।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
4: चितवन रतनगर टाढी तिलक अधिकारी।
3: चितवनबाट तिलक अधिकारी भन्नुभयो?
4: हजुर, चितवन रतनगर टाढी तिलक अधिकारी।
3: रत्नगर टाढी तिलक तिलक अधिकारी, हजुरलाई कार्यक्रममा स्वागत छ, साथै आउँदै गरेको बडा दसैँको धेरै धेरै शुभकामना पनि
4: यहाँहरूलाई पनि सबैलाई।
3: धन्यवाद। आजको विषय हजुरले सुन्नुभयो होला, आज विश्व हात धुने दिवस पनि हो, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि हो।
4: हजुर,
3: हजुरको के छ हात धुने बानी घर परिवारमा?
4: हजुर, सबैमा बच्चादेखि नै हामीले यो संस्कार चाहिँ बसालिरहेका थियौँ।
3: हजुर,
4: यो संस्कार एकदम राम्रो संस्कार हो है।
3: हजुर,
4: हाम्रो संस्कारलाई हामीले अपनाउँदै गइरह्यो भने कि भावी सन्ततिहरूलाई पनि सजिलो हुन्छ है। हामीले नि बानी व्यवहार बिगार्यौँ भने चाहिँ उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ भोलि गएर। हामीले अहिलेदेखि नै सिकाइरह्यौँ भनेदेखि सबै कुरा उनीहरूले बुझ्दै जान्छन् र आफ्ना सन्ततिहरूलाई पनि उनीहरूले सिकाउँछन् है। अनि सिस्टरले अहिले भर्खरै भन्नुभएको कुरालाई मैले मनन गर्दै त्यही कुराहरू म स्वीकार्छु।
3: हजुर, दसैँ नजिकिँदैछ, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइरहँदाखेरि हामीले दसैँमा चाहिँ नि सबभन्दा धेरै अब हामी गर्छौँ पूजा देवीको, होइन, घरकै हाम्रा देवीहरू चाहिँ नि एकदमै व्यस्त हुनुहुन्छ, कहिले पनि फुर्सदै हुँदैन दसैँमा। हामीलाई त दसैँ किन आउँछ होला जस्तो लाग्छ भन्ने देवीहरू पनि हुनुहुन्छ, होइन। त्यसैले गर्दाखेरि घरमा भएका देवीहरूलाई चाहिँ कतिको सहयोग गर्नुहुन्छ हजुरले?
4: गरिन्छ, भात पकाउने बेलामा पनि, यताउता दायाँ बायाँ लुगासुगा धुने बेलामा, उनी अफिसमा जान्छन्, म अफिस गएको बेलामा, उनले अफिस गएको बेलामा, मैले भ्याएसम्म सबैले एक अर्कालाई सहयोग गरेर नै हामी अगाडि बढिरहेका छौँ।
3: भेरी गुड हजुर। अनि अरूलाई केही भन्न चाहनुहुन्छ, शुभकामना दिन चाहनुहुन्छ यो दसैँमा? दसैँ कसरी मनाउने, यो पालिको दसैँ अलिक फरक छ, किनभने कति हाम्रो आफ्नै नेपालीहरू चाहिँ बाढी पहिरोबाट पीडित हुनुहुन्छ, होइन, अहिले पनि बाहिर सेल्टरमा बसिरहनु भएको छ, उहाँहरूको लागि पनि दसैँ पक्कै पनि सहज त छैन होला अहिले त। त्यसैले गर्दाखेरि सबैका लागि दसैँ समान रूपमा आओस्, त्यसका लागि तपाईँ के भन्न चाहनुहुन्छ?
4: त्यहाँ हजुरले समान रूपमा भन्नुभयो त्यही कुरालाई स्वीकार्दै, अब आउने दसैँ, अब जुन आइरहेको दसैँ छ त्यसलाई अब हामीले जे जस्तो अवस्थामा छौँ त्यही अवस्थालाई स्वीकार गर्दै हामी अगाडि बढ्नुपर्छ। अब जे हुनु थियो भइहाल्यो, त्यो प्रकृति प्रकोप हो, त्यो

0: हामीले ल्याएको होइन, प्रकृतिले ल्याएको कुरा हो, त्यसलाई अब हामीले बिर्सेर आउने दिनहरूलाई राम्रोसँग अगाडि बढाउनुपर्छ भन्ने कुराहरू मन गर्दै हामी अगाडि बढ्नुपर्छ। दसैँको सबै नेपाली दाजुभाइ दिदीबहिनी देश विदेशमा हुनुभएका, रेडियो नेपालमा हुनुभएका सबै पनि इष्टमित्र मेरा मामाली ससुराली सबै भाइ बहिनी छोराछोरी सबैलाई दसैँको शुभकामना दिन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद, तपाईँलाई पनि धेरै धेरै शुभकामनासँगै अहिले हामी छुट्टिन्छौँ है त। तिलक अधिकारी हुनुहुन्थ्यो चितवन रत्नगरबाट, आँडीबाट हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ, कहाँबाट को हुनुहुन्छ। हेलो,
2: हेलो, धरानबाट जीवा भट्टराई।
1: नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार छ सबैलाई, विजयादशमीको तिहारको छठको आजै शुभकामना म दिन्छु, किनभने फोन लाग्छ लाग्दैन अब अर्को हप्ता त तपाईँ हुनुहुन्न नि,
1: भएको हुनाले आज अब दसैँ पछि मात्रै आउँछु म त।
2: हजुर हजुर, अब यो सरसफाइको विषयमा चाहिँ
1: हजुर
2: मैले सुनेको र जानेको विषय चाहिँ के भने
1: हजुर
2: हात धुने, हात जति धोए पनि हातबाट त्यो कीटाणुहरू त्यो सफा हुँदैन क्या, साबुन लगाएर त्यस्तो खालको कीटाणुहरू छ, यस कारणले हात त धुने। तर मैले चाहिँ जहाँसम्म के सल्लाह दिन्छु भने सक्नुहुन्छ भने खानेकुराहरू चाहिँ दाल भात तरकारीहरू चाहिँ चम्चाले खाने गर्नुहोस्, सबभन्दा राम्रो चम्चाले पखालेर खाएपछि कुनै कीटाणु हाम्रो पेटमा जाँदैन, सबैभन्दा राम्रो। अब अर्को कुरा, नारी दिवस, नारी अन्तर्राष्ट्रिय नारी दिवस भनेर
1: अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस,
2: ग्रामीण महिलाको विषयमा चाहिँ अब अहिलेको यो प्रविधिले कोही पनि महिलाहरूलाई ग्रामीण बनाएको छैन, हेर्नुहोस् यो फेसबुकले यो मोबाइलले गर्दा
1: सोसियल मिडियाले
2: सबै महिलाहरू स्मार्ट हुनुहुन्छ, त्यसमा खुसीको कुरा त्यो हो। अब अर्को के अरे,
1: अब दसैँकै हो अरू त,
2: अब दसैँ
1: विश्व हात धुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस,
2: मेरो चाहिँ म चाहिँ माछा मासु खान्न, अब मेरा जति पनि नाता गोता दाजु भाइ दिदी बहिनी छोरी बुहारी छोरा सबैलाई म विजयादशमीको शुभकामना, यहाँ हुने विदेशमा हुने काठमाडौँमा हुने सबैलाई विजयादशमीको शुभकामना होस्। दसैँ मनाउँदाखेरि आँखा पट्टी बाँधेर नबार्नु नबनाऊ, होसियारी गरेर मनाऊ, र बाढी पीडितहरू अब पहिरो पीडितहरूलाई के भन्नु, त्यो दुःख खबर छ, उहाँहरूले पनि अब पृथ्वी माता भगवती हुन्, पृथ्वी मातालाई पुकार नदी नालाहरू लौ है हामीहरूलाई नोक्सान नगर भन्ने रूपबाती गर्ने दसैँ मनाउने, मेरो यति हो।
1: हस्, धेरै धेरै धन्यवाद जीवाजी, यहाँलाई शुभकामनासँग यसलाई हामी छुट्टिन्छौँ। जीवा भट्टराई हुनुहुन्थ्यो धरानबाट, हामीसँग कार्यक्रम सेर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो,
3: हेलो,
1: नमस्कार।
3: नमस्कार हजुर, नमस्कार,
1: कहाँबाट को बोल्दै हुनुहुन्छ होला? हजुर, टेकेन्द्र के ओर
3: हजुर
1: टेकेन्द्र ओर सुर्खेतबाट भन्नुभयो। टेकेन्द्रजी, आजको विषय सुन्नु भएको छ तपाईँले? हजुर, आज विश्व हात धुने दिवस, त्यसै गरी अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि आज है, पर्सि त पर्सिबाट त दसैँको फुलपाती नै सुरु भइहाल्यो। धन्यवाद। अनि अरू विषयमा के भन्न चाहनुहुन्छ तपाईँ अहिलेको सन्दर्भमा, स्वास्थ्य त्यसै गरी ग्रामीण महिलाको कामको योगदानको सन्दर्भमा भन्नु पर्दाखेरि कसरी लिनुहुन्छ तपाईँ?
3: योगदानको लागि भन्नुपर्दाखेरि
1: तपाईँ अलिक फोनमा मुख गराएर बोल्नु न, तपाईँ बोलेको सानो आइरहेछ।
3: हुन्छ, म एकदम सिरियसमा भन्नाले लिन सक्छु मैले, किन भनेपछि अहिले महिलाको कामहरू विगत पनि भएको कारणले गर्दा र यो चाहिँ सबैभन्दा कुरोहरू के हुन्छ भने उहाँहरू नहुन्छ अनिवार्य कुनै कुराहरू पनि हुन सक्दैन भन्ने छ।
1: हजुर, ग्रामीण महिलाको योगदान तपाईँको विचारमा गाउँघरका महिलाले परिवार र समाजका लागि पुर्याएको योगदानको उचित सम्मान भएको छ जस्तो लाग्छ?
3: सम्मान चाहिँ अलिकति भयो भने त जस्तो छ, संविधानमा दत्तक जति ग्यारेन्टीको अधिकार चाहिँ त्यति त संस्थामा चाहिँ कार्यान्वयन भएको छैन, यो कार्यान्वयन हुनुपर्छ भनेर
1: नै यो त हरेक घर घरको कुरा भयो होइन। उहाँहरूको जीवन सहज बनाउन के गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? ग्रामीण महिलाहरूको जीवन कति विकट ठाउँहरू पनि छन् नि अहिलेको हाम्रो देशमा हेर्ने हो भने त होइन, कतिले त अब
3: हस्पिटल त सुत्केर हुँदा खेल्न पनि अब त्यो ठाउँमा सम्बन्धित ठाउँमा नपुग्दा नपुगेर पनि ज्यान गएको हामीले
1: हो नि।
3: यसको लागि अब पहुँच तथा जस्तै बाटोघाटोदेखि सबै चाहिँ हुनुपर्छ भन्ने मेरो चाहिँ।
1: धेरै धेरै धन्यवाद टेकेन्द्रजी, अहिलेलाई हामी छुट्टिन्छौँ है त। धेरै धेरै शुभकामना पनि तपाईँलाई आउँदै गरेको बडा दसैँको। टेकेन्द्र वर हुनुहुन्थ्यो सुर्खेतबाट, हामीसँग कार्यक्रम सेयर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। अन्तिम श्रोता आजका लागि हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। हेलो
4: नमस्कार। हजुर
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? बौद्धबाट के भन्नुभयो हजुरको नाम? बिर्ख बहादुर घिसिङ। अनि तपाईँको घर बौद्ध यही काठमाडौँ पर्यो?
4: होइन म्याम, मेरो चाहिँ रामेछाप हो, होइन रामेछाप खानादेवी गान्धी गाउँपालिका वार्ड नम्बर 2 हो मेरो चाहिँ।
1: ए हजुर
4: हजुर।
1: अनि आजको विषय सुन्नु भएको छ दुर्गा बहादुरजी?
4: हजुर, म सुन्दाछु म्याम। म चाहिँ एक्लै काम गर्दै रेडियोमा कति फोन गर्छु, केमा पनि फोन लाग्ने, आज बल्बिन्दै फोन लागेर काम सुटिक फोन ट्राई गरेको हजुर लाग्यो। आज यो त खुसी पनि भयो, यो तपाईँको एउटा कुरो पनि सुन्यो होइन, तपाईँको लोकगीत पनि सुन्नु पायो, तपाईँको नाम जोडिनु पायो, धेरै खुसी लाग्यो है। तपाईँको मैले धेरै विभिन्न कार्यक्रम सुनेको, फोन लाग्दै लाग्दै लाग्दै बल्ल बल्ल आज लाग्छ, म धेरै खुसी भएको,
1: धेरै मलाई पनि खुसी लाग्यो। नयाँ नयाँ श्रोताहरूसँग कुराकानी गर्नु पाउँदा मलाई पनि खुसी लाग्छ। धेरै धेरै धन्यवाद यहाँले फोन गर्नुभयो त्यसका लागि। अनि आज हामी कार्यक्रमको लगभग अन्ततिर आउन लागिसकेका छौँ, यहाँको विचार हामी सुन्न चाहन्छौँ। आज विश्व हात धुने दिवस पनि, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि,
4: हात अनिवार्य धुने पर्यो किनभने हाम्रो नेपालमा त्यस्तो सफा कामै छैन है, जहाँ थियो फोहोर जहाँ थियो फोहोर, त्यही भएर हामीले हातको एकदम खानपिनको लागि पनि, हामीले आफ्नो अर्को जिउमा छुनुको लागि पनि हामीले आफ्नो हात चाहिँ टाइम टाइममा धोएर एकदम फाइदा, स्वास्थ्यलाई एकदम फाइदा। म त योगा पनि सिकाउँछु, योगा टिचर पनि हो म होइन न, त्यही भएर हर बुढोको चाहिँ मैले चाहिँ अरूलाई पनि सिकाउँ, फेरि पनि यो कुराहरूलाई चाहिँ अप्नाएर आफ्नो स्वास्थ्य कसरी राख्ने, अब स्वास्थ्य कसरी बस्ने, अहिलेको हस्पिटलहरूमा चाहिँ हामी पैसा बुझाउ मात्रै हो, त्यो भन्दा सकेसम्म रोगै लान नदिनु चाहिँ हामीले हात धुनदेखि लिएर खानपानमा ध्यान दिनुदेखि लिएर सब्जीहरूदेखि ध्यान दिएर सबै कुरो चाहिँ म सिकाएर हुन्छ, आफू पनि त्यसलाई अप्नाएर बसेको हुन्छ। अब दोस्रो कुरामा चाहिँ अब नारी ग्रामीण महिला दिएको छैन
1: हजुर हजुर,
4: यसको लागि अब यो दसैँको बेलामा हामी नेपालको एउटा विडम्बना छ, सबैजना छोराछोरी यहाँ घर गइसकेपछि घरमा बाउ आमा अथवा घरको महिलाहरूलाई सहयोग गर्छ होला कोही, कतिपय कतिपय चाहिँ चाहेर चाहिँ उनीहरू चाहिँ गाउँ घुम्न ठिक्क बिजार छन् आमाहरूलाई साथी होइन, हो मेरो छोरा आयो, मेरो छोरी आयो, मेरो अब बुहारी आयो, नातिनीहरू आयो, खाना पकायो, यताउता यता हेर उति यता, कठिनाइ त कठिनाइ छ तर गर्नेले चाहिँ धेरै सहयोग पनि गरिरहेको हुन्छ। म पनि गाउँतिर गयो भन्दा यो सबै म जानेन होला, म गाउँमा गयो भने म पनि आउनु धेरै सहयोग गर्छु है, अब उनीहरू घरको काम गर्नु भने म चाहिँ गर्छु, गाई गोरुलाई घाँसहरू काटिदिने, बाख्रालाई घाँस काटिदिने, म त्यस्तो गर्छु, सबै त्यस्तो गऱ्यो भने चाहिँ राम्रो हुने हो। अब सबै त्यस्तो मन एउटै हुँदैन, केटा अब रात दिन पास खेल्ने, कौडा खेल्ने, फेर अब मजेर पान सिभेन गरेर चाहिँ झलझगडा गर्ने, घरमा आएर पैसा हारायो भने बुढीलाई पिट्ने कुद्ने, यस्तो चलनहरू यस्तो विकृतिहरू धेरै छन्, यस्तोहरू चाहिँ अलिकत परिवर्तन गर्न सक्यो भने धेरैको घरको महिलाहरू आमा दिदी बहिनीहरूले धेरै सुख पाउँछ, म त्यही भन्न चाहन्छु।
1: हजुर धेरै धेरै धन्यवाद दुर्गा बहादुरजी, यहाँलाई दसैँको शुभकामना दिँदै अहिले हामी छुट्टिन्छौँ है त। दुर्गा बहादुर घिसिङ हुनुहुन्थ्यो बौद्धबाट, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आजका लागि हामीलाई कार्यक्रमबाट बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। आजको सेरोफेरोमा हामीले विश्व हात धुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र दसैँसँग जोडिएका स्वास्थ्य, समानता र सामाजिक सद्भावका विषयमा कुराकानी गर्यौँ। हामीले सम्झनुपर्ने केही कुराहरू छन्, जस्तो स्वस्थ समाज निर्माणका लागि सफा हातसँगै सफा सोच पनि आवश्यक छ, महिलाको श्रमको सम्मान गर्नुपर्छ, घर परिवारको जिम्मेवारी मिलेर बाँड्नुपर्छ र चाडपर्वको खुसी आर्थिक अवस्था वा लैङ्गिक विभेदका कारण कसैका लागि बोझ बन्न दिनुहुँदैन। आउनुहोस्, यस दसैँमा घर मात्र होइन हाम्रो व्यवहार पनि सफा बनाऊ, हात धुने बानीलाई जीवनशैली बनाऊ, ग्रामीण महिलाको योगदानलाई सम्मान गरौं, माया र सद्भाव तथा आत्मीयता सबैसँग बाँडौं। यही शुभकामना सहित आजको सेरोफेरोबाट म बिदा हुन्छु। तपाईँहरू सबैको दसैँ सुखद, शुभ, सुरक्षित र मङ्गलमय रहोस्, यही शुभकामना छ। आजका लागि टेक्निकल सपोर्टमा साथ दिनुहुने लक्ष्मण विष्टसँगै म प्रज्ञा शरद बिदा हुन्छु। अब 1 बजे सुन्नुहुनेछ समाचार। 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेको लागि हामीलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। नवरात्रको पाँचौं दिन दशैं घरुवा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नेपालीको महान चाड बडा दशैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म 2,62,753 जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म 37,964 सवारी साधन मार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको हो। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 1,000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1,044 जनाको उद्धार भएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनु भएको छ। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ। जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दोहोरो मतदाता नामावली हटाउने क्रममा जिल्लाका 645 मतदाताको नामावली हटाएको छ। मतदाता नामावलीमा एकै व्यक्तिको नाम एकभन्दा बढी पटक समावेश भएको पाइएपछि नामावली अध्यावधि गरी दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो। नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ। लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रूपमा काम अघि बढाउन लागि हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर 3 सांसद सोभिता गौतमको पहलमा उक्त काम अघि बढेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब बाँकी समाचार. नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ. निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मत परिणाम आइसक्ने जानकारी दिनुभयो. र इरानले अमेरिकासँग अनिश्चितकालीन युद्ध वा लामो समयसम्म वार्ता गर्ने चाहना नरहेको जनाएको छ. इरानी संसदका सभामुख मोहम्मद बागिर गालिबाफले वासिङटनले तेह्र का माग स्वीकार नगरेसम्म इरानले लडाई जारी राख्ने बताएका छन्. यसैबीच होर्मुज जलमार्ग नजिक दुईवटा पानी जहाज डुबेका छन्. एउटा पानी जहाजमा प्रक्षेपास्त्र वा अन्य कुनै प्रक्षेपास्त्र जन्य वस्तुले प्रहार गरेको बताइएको छ भने अर्को समुद्री बारुदी सुरुङमा परेर डुबेको जनाइएको छ. निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात प्रभावित हुनुका साथै पानी जहाजको आवागमन सुस्त भएको छ. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा चाडबाडहरू नजिकै गर्दा बजारमा मासुको बिक्री वितरणको अवस्था कस्तो छ, खास गरी बङ्गुर पालन व्यवसायमा संलग्न किसानहरू अथवा मासु व्यवसायीहरू उपभोक्तालाई कस्तो मासु खरिद गर्न सल्लाह दिनुहुन्छ, समग्रतामा नेपालमा मासुजन्य पदार्थको बिक्री वितरण, माग र आपूर्ति र आयात तथा निर्यातको अवस्था के छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पशुपालक किसान संघका केन्द्रीय अध्यक्ष, बङ्गुर व्यवसायी संघका संस्थापक महासचिव र माउन्ट एभरेस्ट हाइजेनिक मिट प्राली, जहाँ विशेष गरी बङ्गुरको वध गरिन्छ, यसका सञ्चालक सचिव दिल्ली राज पौडेल। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: नमस्कार, धन्यवाद।
1: कुराकानीको सुरुवातमा चाहिँ यहाँ महत्वपूर्ण संस्थाहरूको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ, खास गरी पशुपालन, त्यसभित्र अझ बङ्गुर व्यवसायी पनि यहाँ हुनुहुन्छ, बङ्गुरको वध स्थल सञ्चालन गरिरहनु भएको छ। यो नेपालमा चाडबाडको समयमा मासुको बिक्री वितरणको अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
2: धन्यवाद। अब हाम्रो चाडबाडहरू एकदम नजिक आइरहेछन् र हाम्रो नेपालको संस्कृति पनि के छ भने चाडबाडमा चाहिँ नहुँदा पनि खोजेर भए पनि तुल्याएर भए पनि खानुपर्ने अवस्था छ भने यस्तो बेलामा चाहिँ आम उपभोक्ताहरूमा चाहिँ मासु कसरी सहज तरिकाले पुर्याउन सकिन्छ भन्ने कुरा चाहिँ आजको महत्त्वपूर्ण कुरा र चुनौतीको विषय पनि यहाँ छ। किनभने चाडबाड भनेको बर्खा सकिने बित्तिकै लगत्तै चाडबाड आउने, तर विगत केही वर्षदेखि चाहिँ चाडबाडको मुखमा चाहिँ हाम्रो प्राकृतिक प्रकोपहरू अत्यन्त दर्दनाक हिसाबले आउने,
1: बर्खा
2: भइसकेको कारणले बाटोघाटोमा चाहिँ धेरै अवरोधहरू हुने, पशु चौपायहरू बाटोमा ल्याउँदाखेरि चाहिँ बाटैमा कति दिनसम्म गाडीमै बस्नुपर्ने कारणले पशु चौपायको चाहिँ त्यही मृत्यु पनि हुन सक्ने भएको कारणले चाहिँ यो चाडबाडको बेला चाहिँ बढी सेन्सिटिभ हुनुपर्ने बेला आएको छ। अब यसै प्रसङ्गमा चाहिँ अहिले पनि कृष्ण भिरमा गएको पहिरो राम्ररी क्लियर भएको छैन र त्यसले गर्दाखेरि चाहिँ बाटो अवरोधको अवस्था छ र हाम्रो चाहिँ मुख्य बजार काठमाडौँ उपत्यका भएको कारणले काठमाडौँ उपत्यकाका उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने काम चाहिँ चुनौतीपूर्ण काम देखिन्छ।
1: बङ्गुर पालन व्यवसायमा यहाँ संलग्न भएको करिब 15 वर्ष भएको रहेछ। यस्तो चाडबाडमा यहाँले बङ्गुरको मासु बेच्दै आएको हुनाले बङ्गुरको मासुका उपभोक्तालाई कस्तो मासु खरिद गर्ने सल्लाह दिनुहुन्छ?
2: धन्यवाद। अब चाडबाडमा बङ्गुरको मासु चाहिँ काठमाडौँ उपत्यकामा बङ्गुर पालन अहिले छैन, यहाँ चाहिँ सहरी विकासको कारणले चाहिँ यहाँको व्यवसायले सबै विस्थापन भएर काठमाडौँ बाहिर गइसकेका छन्। यसको मतलब के हुन्छ भने हामीले काठमाडौँ उपत्यकाभित्र चाहिँ बाहिरबाट बङ्गुर ल्याएर यहाँ बध गरेर मासु उपलब्ध गराउनुपर्ने अवस्था छ। मैले अघि पनि जोडिसकेँ, बाटोघाटोको असुविधाको कारण र टाढाबाट बङ्गुर ल्याउनु पर्ने कारणले यो पनि समस्याको एउटा चाहिँ कारण बनेको छ।
1: यद्यपि जसरी भए पनि बजारमा बङ्गुरको मासु आउँछ, होइन, जति आउँछ त्यो बङ्गुरको मासुका जति उपभोक्ता छन् ती उपभोक्ताले चाहिँ बङ्गुरको मासु खरिद गर्नु अगाडि ध्यान दिनुपर्ने कुरा के हो?
2: अब उपभोक्ताले खरिद गर्न अगाडि त बङ्गुर सकेसम्म चाहिँ उपभोक्ताले कहिले ल्याएको, कहाँबाट ल्याएको, कसरी बध भएको, कुन ठाउँमा भएको भन्ने कुरा चाहिँ जिज्ञासा राखेर चाहिँ मासु पसलहरूलाई सोधिदिनु पर्यो पहिलो कुरा। दोस्रो कुरा, जो मासुको व्यवसाय गर्ने व्यवसायीहरू हुन्छ उहाँहरूले पनि बाटोमा ल्याउँदा ल्याउँदै थाकेर आएको बङ्गुर हुन्छ, त्यसलाई चाहिँ एक दिन दुई दिन रेस्टमा राखेर मात्रै त्यसलाई चाहिँ बध गरिदिनु पर्यो, ताकि त्यो बङ्गुरको चाहिँ थकान मेटिएर चाहिँ ऊ अलिकति तन्दुरुस्त हुन सकोस्। अब हाम्रो जेनरली आँखाले हेर्दाखेरि चाहिँ कुन बङ्गुर स्वस्थ छ, कुन बङ्गुर अस्वस्थ छ भन्ने कुरा छुट्याउने त्यति धेरै ठुलो मापदण्ड नेपालमा बनिसकेको छैन र यसलाई सम्बोधन अब विस्तार हुँदैछ, त्यसलाई पनि हामी पछि कुरा गरौँ। तर उपभोक्तालाई चाहिँ सबैभन्दा पहिले चाहिँ मासु कहिले काटेको, कहाँबाट ल्याएको, यी कुराहरू चाहिँ एकदमै बुझेर र मासुको कलर हेर्नुहोस्, मासु कालो भइसकेको छ त्यो मासु खरिद नगर्नुहोस्, किनभने त्यस्तो मासुहरू चाहिँ हाम्रो खानाको लागि स्वास्थ्यको लागि चाहिँ हानिकारक हुन्छ। कुनै कुनै मासुहरू चाहिँ आजको भोलि रहेको हुन्छ, त्यो राम्ररी डिफ्रिजमा राखेको छ कि छैन, मासु जति 8 घन्टा 10 घन्टा 12 घन्टा पुरानो हुन्छ त्यति मासुको फ्लेभर देखिन्छ, मासुको त्यसमा चाहिँ कलर पनि आउँछ। तर त्यो पहिचान गर्नुपर्दा चाहिँ मासु अलिक अस्वाभाविक दाग परेको, कालो भएको, त्यस्तो निलो परिसकेको मासुहरू छ भने त्यसमा चाहिँ ढुसिएर आएको छ भने चाहिँ त्यस्तो मासु चाहिँ नकिन्नलाई म आम उपभोक्तालाई अनुरोध गर्न चाहन्छु।
1: अनि जो बङ्गुरको चाहिँ व्यवसाय गर्नुहुन्छ यहाँहरू जस्तो व्यवसायीहरू, उहाँहरूले पनि त उपभोक्ताको स्वास्थ्यको लागि ध्यान दिनु पर्यो, व्यवसायहरूले गर्नुपर्ने के हो?
2: व्यवसायले सबैभन्दा ध्यान उपभोक्तालाई त साँच्चै भन्दा उपभोक्ता, हाम्रो उपभोक्ता शिक्षाको अभाव, उपभोक्तामा चेतना स्तरको अभाव छँदैछ र उहाँहरूलाई अवेर गर्ने र मैले चाहिँ स्वस्थ मासु मात्रै उत्पादन गर्नुपर्छ, खुवाउनुपर्छ भन्ने कुराको चेतना चाहिँ सबैभन्दा पहिले हुनुपर्ने नै व्यवसायले हो।
1: त्यो थाकेको छ कि छैन, तन्दुरुस्त छ कि छैन, स्वस्थ छ कि छैन, बिरामी छ कि कतै भन्ने कुरा ख्याल गर्ने त व्यवसायले
2: भनेपछि उसले चाहिँ कस्तो मासु काटेर फेरि व्यवसायले के सोच्नु पर्यो भने यो व्यवसाय मैले व्यवसाय गरेको मैले यहाँबाट बेच्दा हुन्छ भन्ने सोच्नु भएन। बेचेर किन्ने मान्छे म आफू उपभोक्ता पनि हुँ र मेरा आफन्त पनि उपभोक्ता हुन्। मैले बेचेको मासु चाहिँ मेरै आफन्तले मेरै घरमा मेरै परिवारले खान सक्छ, त्यसकारण मैले चाहिँ धर्म छाड्नु हुँदैन, मैले चाहिँ यस्तो चिज बेच्नु हुँदैन भन्ने कुराको सबैभन्दा बढी चेतना हुनुपर्ने वर्ग भनेकै जो मासु कटिङ गरेर बजारमा ल्याउँछ त्यो मान्छेमा बढी चेतना हुनुपर्छ।
1: हजुर, यहाँहरू किसानको बङ्गुर फर्ममा जानुहुन्छ, बङ्गुर खरिद गर्नुहुन्छ, त्यसपछि आफ्नो वधस्थलमा ल्याएर बङ्गुरको वध गर्नुहुन्छ अनि त्यो मासु बजारमा पठाउनुहुन्छ। उपभोक्ताहरूले चाहिँ तपाईँहरूले बेचेको मासु स्वस्थ छ भनेर थाहा पाउने मापदण्ड त छैन भन्नुभयो यहाँले, होइन? यद्यपि उपभोक्ताले ध्यान दिने कुरा पनि यहाँले भनिहाल्नु भयो, तर केही अलि महत्त्वपूर्ण कुरा जो उपभोक्ताले ध्यान दिनै पर्ने हुन्छ, जस्तो बङ्गुरसँग सम्बन्धित केही रोगहरूको कुरा होला, यसमा केही अलिक महत्त्वपूर्ण कुराहरू?
2: होइन, यसमा त धेरै छ महत्त्वपूर्ण कुरा, अब फेरि पालन नखटिनुपर्छ क्या। अहिले हामीले गरेको कुरालाई एड्रेस गर्न चाहिँ पालन गर्ने मान्छेले पनि बङ्गुरको कुन कुन उमेर समूहमा कस्तो कस्तो भ्याक्सिन लगायो भने चाहिँ बङ्गुर रोगमुक्त हुन्छ भन्ने कुरा उहाँहरूले पनि ध्यान दिनुपर्छ र यसको लागि चाहिँ नेपाल सरकारले असल पशुपालन अभ्यास चाहिँ निर्देशिका बनाएर जारी पनि गरेको अवस्था छ। तर नेपाल सरकारले चाहिँ यसलाई मनिटरिङ गर्न नसकेको कारणले यो चाहिँ हुबहु कार्यान्वयन हुन नसकेको अवस्था पनि छ। जब पाल्ने मान्छेले चाहिँ टाइम टाइममा दिनुपर्ने भ्याक्सिनहरू प्रपरली दिएको छ भने त्यो मासु स्वस्थ नै हुन्छ। त्यसमा जुकाको भ्याक्सिनहरू हुन्छ, एफएमडीको भ्याक्सिन हुन्छ, अनि स्वाइन फिभरको चाहिँ भ्याक्सिनहरू दिएको हुन्छ। ती चिज चाहिँ भ्याक्सिन टाइम टाइममा दिएको छ भने त्यो मासु चाहिँ त्यो रोगमुक्त हुन्छ, एक। दुई नम्बर चाहिँ अब जहाँ कटिङ हुन्छ त्यो कटिङ गर्ने मान्छेले चाहिँ कटिङ गर्ने ठाउँमा सफा शुद्ध सुगर हुनु पर्यो, पानी शुद्ध पानी प्रयोग गरेको हुनु पर्यो। कटिङ गर्दाखेरि चाहिँ त्यहाँ कुनै किसिमको चाहिँ कन्टामिनेसन हुने खालका व्यवहारहरू मान्छेले देखाउनु भएन र त्यो मासु चाहिँ फेरि कटिङ भएको स्थानदेखि पसलसम्म पुग्दाखेरि हामीले जुन ट्रान्जिट हुन्छ, डेलिभरी गर्ने ठाउँ हुन्छ, त्यो पनि हामीले चाहिँ हाइजेनिक तरिकाले गर्नुपऱ्यो, क्रेटमा हालेर गर्नुपऱ्यो, गाडीमा हालेर गर्नुपऱ्यो, खुल्ला मोटरसाइकलमा बोरामा कोचेर यस्ता चिजहरू गर्नु भएन। यी चिज गर्यो भने चाहिँ उपभोक्ताले स्वच्छ ताजा मासु खान पाउनुहुन्छ। तर यसमा फेरि पनि आजको टटकाल आवश्यकता भनेको चाहिँ हाम्रो उपभोक्ताको चेतनाको स्तर चाहिँ अझै बढ्नुपर्छ।
1: हजुर, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले पशु वत्सला तथा मासु जाँच ऐन 2055 कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका ललितपुर, काठमाडौँ र भक्तपुरमा आउने मङ्सिर 1 गतेबाट यो कार्यान्वयनका लागि सुरुवात हुँदैछ। तपाईँहरू जस्ता मासु व्यवसायहरूले यो ऐन कार्यान्वयन गर्नका निम्ति कस्तो भूमिका निर्वाह गर्दै हुनुहुन्छ?
2: धन्यवाद, यो बहुत महत्त्वपूर्ण क्वेसन हो। मैले यो व्यवसाय गर्न थालेको 15 वर्ष भयो र 15 वर्षदेखि नै मलाई मेरो व्यक्तिगत रूपमा लागेको कुरा चाहिँ हामीले गरेको व्यवसायले यसका उपभोक्तालाई असर पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरामा चाहिँ डेवानदेखि नै चिन्तित भएर चाहिँ सरकारसँग यो कार्यान्वयन यो जारी भएको 2055 भए पनि म 2068 व्यवसाय गर्दै गर्दा एउटा एजेन्डामा चाहिँ यो थियो कि मासु जाँच चाहिँ तुरन्त कार्यान्वयन होस् ताकि उत्पादनदेखि उपभोक्ता स्थलसम्म स्वस्थ र स्वस्थ मासुजन्य पदार्थहरू पुगोस् र यो कुरा चाहिँ बिस्तारै नेपाल सरकारले सुनेर अब चाहिँ यो कार्यान्वयनको चरणमा गइसकेको छ र मङ्सिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा कार्यान्वयन हुँदैछ। यसका लागि मासु निरीक्षकहरू नियुक्ति भइसक्नु भएको छ र सुपरिवेक्षकहरू पनि नियुक्ति भइसक्नु भएको छ र हामी पनि निरन्तर सरकारसँग संवादमा र हाम्रा आइडियाहरू सेयरिङमा हामी लागिरहेका छौँ।
1: तर तपाईँहरू जस्तो बङ्गुरको मासु व्यवसाय गर्दै आउनुभएका ठुला व्यवसायीहरूसँग त बङ्गुरको बच्चाला पनि छ, यहाँहरूले चाहिँ वधस्थल निर्माण गर्नु भएको छ, आधुनिक हिसाबले वैज्ञानिक हिसाबले यहाँहरूले वध गर्नुहुन्छ, त्यहाँ स्वच्छता होला मासुको। तर जो चाहिँ सामान्य मासु पसलेहरू हुनुहुन्छ जहाँ बङ्गुरको मासु बेचबिखन हुन्छ, त्यहाँ चाहिँ स्वस्थ मासु पुग्छ कि पुग्दैन, त्यहाँ तपाईँहरूको भूमिका के हुन्छ, अथवा उहाँहरू जससँग वधस्थल छैन उहाँहरूले चाहिँ कसरी मासु बेच्ने, समस्या पर्दैन?
2: अनि यो समस्या यही छ र कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा सरकार पनि एकदमै चिन्तित छ अहिले र उहाँहरू निरन्तर रूपमा हामी व्यवसायहरूसँग पनि सम्पर्कमा गरेर समन्वय कसरी गर्ने भन्ने कुरामा हामी हाम्रो आइडियाहरू सेयरिङ गरिरहेछौँ।
1: जस्तो कसरी गर्ने?
2: अब एक नम्बरमा जोसँग अलिक ठुलो भोलुममा चाहिँ वध गर्ने ठाउँ छ, तर न्यूनतम पुरा गर्नुपर्ने मापदण्डहरू पुरा गरेको छैन भने तिनीहरूलाई चाहिँ अब उनीहरूसँग क्षमता पनि छ, योग्यता पनि छ, तर गर्न नचाहेर चाहिँ त्यो नभएको पनि हुनसक्छ। हाम्रो सरकारी नियम अलिक फितलो भएको कारणले पनि त्यो भएको हुनसक्छ। तर त्यस्ता व्यवसायहरूलाई पहिलो चाहिँ केही समय दिएर, 6 महिना वर्ष दिनको समय दिएर, अहिले नै तुरुन्तै आजको भोलि नगरी नहुने न्यूनतम कुराहरू के हुन्? भुइँमा टाइल बिछाउने होला, पशुलाई चाहिँ ह्याङ्गिङ गरेर मात्रै बध गर्न पाइने होला, र त्यसलाई चाहिँ भुइँमा माटोमा नपर्ने गरी चाहिँ मासुलाई चाहिँ सुरक्षित गर्नुपर्ने होला, अनि बध गर्नुभन्दा अगाडि चाहिँ पशु चिकित्सकलाई परीक्षण गराउनु पर्ने, बध गरिसकेको मासु पनि एकपल्ट परीक्षण गर्ने, र त्यो पुरा गरिसकेपछि चाहिँ अहिलेलाई खान योग्य छ भनेर चाहिँ पशु चिकित्सकले चाहिँ मासुमा छाप लगाइदिनुहुन्छ, र त्यो मासु मात्रै बजारमा जाने हुँदा अब मङ्सिर 1 गतेभन्दा पछाडि चाहिँ 100 नभए पनि 90% चाहिँ मासुमा शुद्धता कायम हुन्छ। यस कुरामा विश्वास गरौँ। अब जहाँसम्म रह्यो हजुरले भनेको क्वेसन एउटा बाँकी नै छ, त्यो के हो भनेदेखि, जसको बधस्थल पनि छैन, सानो सानो दिनको एउटा बङ्गुर काटेर बेचिराख्नु भएको छ भने अब उनीहरूलाई के गर्ने त?
3: हो,
2: अब यो चाहिँ मेजर कुरा हो।
3: यहाँ त पशुपालक किसानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, बङ्गुर पालन बङ्गुर व्यवसाय सङ्घको महासचिव हुनुहुन्छ, के गर्ने छ यहाँहरूले, के निकाल्नु भएको छ उपाय?
2: अब जस्तै मेरो महालक्ष्मी नगरपालिकामा बधस्थल छ, मेरो बधस्थल बिचमा मैले सञ्चालन गरेँ, अहिले चाहिँ अलिकति कन्स्ट्रक्सन, यो चाहिँ मासु जाँच ऐनलाई मिट गर्ने खालको बनाउँदैछु, हुनसक्छ मैले 10 अगाडि उपभोक्तालाई मैले सोचेको मासु दिन सक्दिनँ किनभने मेरो कन्स्ट्रक्सन पेरियड छ, तर तिहारमा म दिन सक्छु। एक अर्को कुरा चाहिँ मैले मेरो टेरिटोरी महालक्ष्मी नगरपालिकाको पनि त्यो गोदावरी खोलाको किनारमा 8-10 ठाउँमा चाहिँ बङ्गुर कटिङ हुन्छ, तर उहाँहरूको व्यवस्थित बधस्थल छैन
3: छैन
2: भनेपछि मेरो यहीँदेखि पनि आह्वान के हो भने, त्यस्ता व्यवसायहरूलाई चाहिँ समन्वयमा आउनुहोस्, तपाईँहरूको बङ्गुर मेरो बधस्थलमा ल्याउनुहोस् र मापदण्ड पुरा गरेर कटिङ गरेर तपाईँले चाहिँ आफ्नो बजार लगेर बेच्नुहोस्। पहिलो कुरो चाहिँ जहाँ छ नजिकको स्रोत त्यहाँ लगेर कटिङ गर्नु पर्यो। एक, यदि त्यो भएन भनेदेखि चाहिँ अहिले मासु सुपरिवेक्षकले चाहिँ अनुगमन गर्नुहुन्छ र कुन चाहिँ बधस्थल वा बध गरिरहेको ठाउँमा चाहिँ थोरै सुधार गर्ने अहिले गर्न सकिन्छ, क्षणिक रूपमा तत्कालमा चाहिँ अल्पकालीन सकिन्छ भन्ने कुरा उहाँहरूलाई जजमेन्ट हुन्छ, उहाँहरूले चाहिँ त्यहाँ लगेर पशु बध गर्ने चाहिँ व्यवस्था मिलाइदिँदै हुन्छ। तर म एउटा काट्नु पाउनुपर्छ, मैले यहीँ काट्नुपर्छ भनेर अब व्यवसायीले डेट कसेर सरकारलाई असहयोग गर्ने काम चाहिँ गर्नु हुँदैन। यो सबैको संयुक्त प्रयास भयो भने यो मासु जाँच अनि कार्यान्वयन हुन्छ, यसले व्यवसायलाई पनि फाइदा छ, उपभोक्तालाई फाइदा हुँदैन भएको, सरकारलाई पनि फाइदा छ, जम्मैले छ। तर हामी अलग अलग बाटोबाट हिँड्न खोज्यौँ, एकले अर्कालाई असहयोग गर्न कोसिस गर्यौँ भने अब सरकारले त जसरी पनि कार्यान्वयन गर्ने भनेर छ, बल प्रयोग गर्न पनि सक्छ, त्यति बेला हुने सम्भावित जोखिमलाई पनि अहिलेदेखि मूल्याङ्कन गरेर त्यसमा चाहिँ सचेत भइदिनुको लागि म विशेष आग्रह गर्छु।
3: अर्को कुरा, यहाँले अघि भन्नुभयो नि मासुसँग उपभोक्ताको जनचेतनाको लेभल कुन छ त्यो जोडिन्छ, कस्तो उपभोक्ताले स्वच्छ मासु खरिद गर्छ, कस्तो उपभोक्ताले स्वच्छ मासु हो कि होइन भन्ने कुरा थाहा पाउँदैन भन्ने कुरा उपभोक्ताको चेतनामा भर पर्छ जो भन्नुभयो नि, हो यो उपभोक्तामा स्वच्छ मासु खरिद गर्नका निम्ति जुन जनचेतनाको अभाव छ यसलाई पुरा गर्नका निम्ति सरकारले के गर्नु पर्ला?
2: सरकारको त पहिलो दायित्व सरकारकै हो, अझ स्थानीय सरकार स्थानीय शासन सञ्चालन ऐनले पनि स्पष्ट भनेछ, स्वच्छ मासु आफ्नो उपभोक्तालाई खुवाउने, अनुगमन गर्ने, नमिलेका कुरा छन् भने त्यसलाई मिलाउन लगाउने, प्रचार प्रसार गर्ने काम सबै स्थानीय पालिकाहरूकै अधिकार क्षेत्रभित्र पर्छ। तथापि स्थानीय पालिकाहरूको पनि अहिले यो ऐन कार्यान्वयन गर्न अलिकति जटिलता त्यहाँ पनि देखिएको छ, के छ भने अब स्थानीय पदाधिकारीहरूको पदावधि सकिने अवस्थामा छ, उहाँहरूले चाहिँ कति रिक्स मोल्न सक्नुहुन्छ यो कुरामा पनि डिपेन्ड गर्नुभयो। तर काठमाडौँ उपत्यकाभित्र चाहिँ कुनै पालिकाले म अहिले तयार छैन भन्दैमा पनि यो हुनेवाला छैन, किनभने यहाँका एक त उपभोक्ता नेपाल अधिराज्यभरिका चाहिँ सचेत उपभोक्ता काठमाडौँमा छन्, त्यसकारण अब उपभोक्ताले नै यसलाई चाहिँ सबैभन्दा पहिले चाहिँ पहल गर्नुपर्छ मेरो भन्दा एउटा त्यो। दुई नम्बरमा चाहिँ उपभोक्ताको स्तर अनुसारको चेतनाको स्तर पनि त्यही किसिमको छ, कोही उपभोक्तालाई खाएर बाँच्नेछन्, कोही बाँच्नलाई खानेछन्, कोही बाँचेर खाने खालका छन्। हाम्रा उपभोक्ताहरू 3 खालका छन्, जो अलिकति बढी सेन्सिटिभ छ, ऊ चाहिँ धेरै कुरामा बुझेको छ, शिक्षित छ, उसले चाहिँ मासु उसको शरीरलाई कति चाहिन्छ, कस्तो मासु कहाँ किनेर खाने भन्ने कुरा उसले खोज्न सक्छ। तर जो डे टु डे काममा गर्ने मजदुर टाइपको चाहिँ हाम्रो उपभोक्ताहरू हुनुहुन्छ, उहाँलाई त आज जसरी भए पनि मासु खानुपर्छ, चाँडो लिएर खानुपर्छ भन्ने छ। अब जब मासु जाँच अनि अब कार्यान्वयनमा जान्छ भने चाहिँ यसको दुईवटा पाटो चाहिँ मेजर छ, एउटा चाहिँ बध गर्नुभन्दा अगाडि पशुको परीक्षण हुने, बध गरिसकेपछि मासुको परीक्षण हुने, र सर्टेन टाइम चाहिँ केही समय 8 घन्टा 6 घन्टा चाहिँ चिलिङमा राखेर त्यो मासुमा भएको चाहिँ एउटा मासुको वास्तविक रूप पनि देखिनु पर्यो, र मासुमा भएका साधारण जम्सहरू छन् भने ती मर्ने गरी चाहिँ राखेर मात्रै बजारमा बिक्री वितरण गर्न पाइने भएको हुनाले अब मङ्सिरको चाहिँ पछाडि आशा गरौँ हाम्रा अधिकांश उपभोक्ता चाहे चेतना भएका हुन् चाहे चेतना नभएका हुन् उहाँहरूको किचनमा केही न केही सुधारिएको र हामीले अपेक्षा गरे भन्दा राम्रो मासु चाहिँ पुग्छ।
3: हामी संवादको अन्त्यमा छौँ, अन्तिममा चाहिँ यहाँ पशुपालक किसान सङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, नेपालमा समग्र मासुजन्य पदार्थको जस्तो बङ्गुरको मात्रै होइन अन्य पनि मासुजन्य पदार्थको बिक्री वितरण, त्यसको माग, आपूर्ति, आयात र निर्यातको अवस्था के छ?
2: यसमा चाहिँ सबैभन्दा पहिलो के छ, मासु बाह्रै महिना खाने चिज भयो, तर स्पेसल चाडबाडको बेला चाहिँ हाम्रो संस्कृति कल्चरले पनि हामी अलि बढी मासु खोज्छौँ र अलि बढी मासु खान्छौँ, र जति बेला हामी चाहिँ मासुको बढी माग हुन्छ बजारमा, आपूर्ति व्यवस्था चाहिँ त्यो अनुपातमा भएको हुन्छ, किनभने एउटा वेमा गएर हुन्छ। सामान्यतया खसी बोका गाउँघरमा पनि एउटा चाहिँ खसी दसैँलाई पाल्ने भन्ने चलन छ र घर घरमै काटेर खाने चलन छ, र यो अहिले मासु जहाँ चाहिँ यसलाई चाहिँ रेस्ट्रिक्ट गरेको छैन चाडबाडमा, अनि कुनै हाम्रो चाहिँ धर्म संस्कृति परम्पराहरूमा चाहिँ हामीले त्यो मासु चाहिँ आफ्नो ठाउँमा बध गरेर खान पाइन्छ। तर त्यहाँ पनि के छ भने त्यो बध गर्ने ठाउँ त्यहाँ पनि सुरक्षित बनाउनु पर्यो र स्वच्छ पानी प्रयोग गर्नु पर्यो, अब उपभोक्ता आफै चेतनशील हुनु पर्यो भन्ने कुरा छ। र मैले अघि जोडेको चाहिँ यहाँ काठमाडौँमा सबैभन्दा ठुलो समस्या चाहिँ भैँसीको उपलब्धता चाहिँ अलिक गाह्रो छ अहिले, किनभनेदेखि चाडबाड अरू बेला पनि नर्मली 4-5 बेटलाङ्गा भैँसी कटिङ हुन्छ, अब यो बेला चाहिँ हाम्रो चाहिँ बलि दिने ठाउँ ठाउँमा चाहिँ पूजा आजा गर्ने, र हाम्रो चाहिँ नेवारी संस्कृति चाहिँ एउटा यस्तो राम्रो मासु संस्कृति भएको संस्कार छ यो, पहिले उहाँहरूले चाहिँ मासु प्रसादको रूपमा गाउँमा बाँड्नुहुन्थ्यो, त्यो बाँड्दा उहाँहरू व्यवसाय हुनुभयो र आज त्यो व्यवसाय चाहिँ यहाँसम्म आइपुगेको छ, र यसमा स्पेसली खड्गी समाज यसमा इन्भल्भ हुनुहुन्छ, र उहाँहरूलाई चाहिँ अहिले के छ भने व्यवस्थित तरिकाले बध गर्ने ठाउँको अभाव छ, काठमाडौँ उपत्यकामा बध गर्न पाइन्न, तर यहाँको उपभोक्ताको आचरण चाहिँ कस्तो छ भने ताजा देख्दा देखेको आँखा अगाडिको रगत चुइँदा चुइँदाको मासु खानुपर्ने भएको कारणले चाहिँ त्यो अवस्थामा चाहिँ अलिकति चुनौती छ। तथापि अब आउँदा दिन त अब हामीले सुखद दिन देखिरहेको छौँ, तर अहिलेको यो हामी फोकस कहाँ छौँ भन्दा आसन्न दशैँको मुखमा छौँ, हामी
3: आयात त हुँदैन नेपालमा,
2: आयात त हुँदैन मासु
3: पुग्छ, हामी आत्मनिर्भर छौँ,
2: हामी आत्मनिर्भर छौँ, तर 5-star होटलतिर चाहिँ उहाँहरूले चाहिँ बाहिरको ब्रान्डेड अलि ल्याउनु चाहिँ त्यो भनेको कम्ती हो, र अहिले नेपालमा चाहिँ विभिन्न किसिमका रोगको संक्रमणको कारणले केही अभाव चाहिँ छ, जस्तै बङ्गुरमा अफ्रिकन स्वाइन फिभर अहिले पनि छ, राँगा भैँसीहरूमा चाहिँ लम्पी स्किन आदि इत्यादि कहिले काहीँ देखिरहन्छ, र नेपालमा चाहिँ ट्र्याक्टर संस्कृति आयो, राँगा भैँसी पाल्ने चलन हटायो, यसले गर्दाखेरि चाहिँ हामी राँगा भैँसी चाहिँ इन्डियाबाट आएतै हो, नेपालबाट मात्र उत्पादन चाहिँ पुग्दैन, यहाँको पनि 50-60% चाहिँ यहाँको उत्पादन भइरहेछ, अब खसी बोका पहिले हामी इन्डियाबाट ल्याउँथ्यौँ अहिले नेपालमै पुग्छ, तर यो चाहिँ के छ भने अहिले इन्डियामा खसी बोकाको मूल्य यहाँभन्दा बढी भएको कारणले
3: निर्यात पनि त हुन्छ होला नि, हाम्रो
2: निर्यात कसम भएको छ भने पनि त्यसलाई रोकेर पहिले चाहिँ हाम्रो आपूर्ति चाहिँ अपडेट गर्नुपर्छ भन्नु।
3: हस्, यहाँले यो चाडबाडको समयमा मासु वितरणको अवस्था, खास गरी बङ्गुर पालन व्यवसाय, पछिल्लो समय कार्यान्वयनमा जान खोजेको पशु बत्सला तथा मासु जाचन 2055, उपभोक्ताको जनचेतनाको आवश्यकतादेखि लिएर केही महत्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि, धेरै धेरै धन्यवाद।
3: आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो पशुपालक किसान संघका केन्द्रीय अध्यक्ष, बङ्गुर व्यवसायी संघका संस्थापक महासचिव एवं माउन्ट एभरेस्ट हाइजेनिक मिट प्रणालीका सञ्चालक सचिव दिल्ली राज पौडेल। आजलाई कृषि सम्वाद यति नै, कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश न्यौपानी आज्ञा चाहन्छौ, नमस्कार।

अहिले सुनायौं दशैंसँग सम्बन्धित गीत रमेश परियार र रोजिना पुन मगरको स्वरमा रमेश परियारको रचना र संगीत रहेको थियो। यसै गरी अबको पालोमा सुनाउँदैछौ यो अर्को गीत लोक पौडेल र टीका प्रसाईको स्वरमा हरि उप्रेतीको रचना रहेको छ भने विकास चौधरीको संगीत

अहिले सुनायौं गोपाल तिमलसिन्हा र दिलमाया तामाङको स्वर, गोपाल तिमलसिन्हाको रचना र संगीत रहेको थियो। हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यहाँहरूले सुनिरहनु भएको छ दशैं पर्वसँग सम्बन्धित गीतहरू। अबको पालोमा सुनाउन लागिरहेका छौं कोपिला तामाङ र नवराज ढुङ्गानाको स्वरमा रहेको यो अर्को गीत, साजन पराजुलीको रचना रहेको छ भने नवराज ढुङ्गानाको संगीत।

अहिले सुनायौं देवबहादुर सहनी र साथीहरूको स्वरमा रहेको यो गीत देवबहादुर सहनीको रचना र संगीत रहेको थियो। अहिलेलाई दशैं पर्वसँग सम्बन्धित गीतहरू सुनाउने क्रम कन्तेमा सुनाउन लागिरहेका छौं। टंक बुढा थोकी, सरू गौतम र अमृता नेपालको स्वरमा रहेको छ यो गीत। टंक बुढा थोकीको रचना रहेको छ भने अर्जुन कार्कीको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 2 बजे अंग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: आफन्तसँगको भेट त सधैँ हुन्छ,
3: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
2: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
3: प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
2: कार्यक्रम फ्यान बक्स
4: रेडियो नाटक रेडियो नेपालमा।
5: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
6: लाल खोली खोले जाउ जाउ, गुरुजी अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
7: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
8: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 समय रेडियो नाटकको समय।
9: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
4: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
10: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
8: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30
4: केवल रेडियो नेपालमा।
11: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
4: हरेक शनिबार दिउँसो 1:30।
12: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
13: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
14: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
4: रेडियो नाटक रेडियो नेपालमा।
15: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
8: हरेक शनिबार दिउँसो 1:30
4: रेडियो नेपालमा।
16: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
17: झन्डु आयुर्वेद,
18: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
17: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
18: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
17: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
18: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट र देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम स्यारवी डुलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो प्रसारण हुनेछ। 5:30 लोकधोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान बबिन ढुङ्गानाको स्वरमा। रमेश क्षितिजको रचना रहेको छ भने शिखर सन्तोषको सङ्गीत। यो स्वदेश गान पछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाई एन्ड नमस्कार. कार्यक्रम सम्झना र सन्देशको परिखाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना. अहिलेको यो समयमा तपाईँ आफ्नै घरमा हुनुहुन्छ, आफ्नै गाउँघरमा हुनुहुन्छ, या आफ्नै देशमा हुनुहुन्छ, या परदेशमा हुनुहुन्छ. घरमा नहुन पनि सकिन्छ, अलि टाढा हुँदा पनि घरको याद आउनसक्छ. हजुर जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ 42 11 7 21 42 11 7 36 आउनको लागि तपाईँलाई सम्पर्क नम्बर मैले छोडिरहँदा यति बेलाको समय वास्तवमा भन्यो भने घरतिर यदि घरबाट टाढा गएको अवस्था छ भने पनि घरतिर दौडिने अब समय हो. किनकि दसैँ पर्व भित्रिसकेको छ, दसैँ पर्वको रौनक छाइसकेको छ. दसैँ पर्वले हाम्रो घरहरूलाई, हाम्रो समाजलाई, हामीहरू सबैलाई रमाइलो महसुस गराइरहेको छ. त्यस कारण पनि परदेशीका दाजुभाइ दिदीबहिनी घर आउने लर्को बढेको छ, र घरदेखि अलि टाढा हुनुभएका फेरि आफ्नै घरमा जाने लर्को पनि बढेको छ. यो दसैँ बेलामा तपाईँहरूलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छौँ कार्यक्रम सम्झना र सन्देशको तर्फबाट. र शुभकामना दिँदै गर्दाखेरि हामी यात्रा गर्दैछौँ पक्कै पनि, किनकि अहिले गाडीहरू, प्लेनहरू, प्लेनको टिकट नपाएको अवस्था छ. बसहरू, माइक्रोहरू, यी कुरा, यी यस्ता साधनहरू भरिभराउ भएको अवस्था छ. टिकट किन्नेको लहरको थुप्रै छ, बाहिरिने अथवा काठमाडौँदेखि बाहिरिने पनि थुप्रै जनसङ्ख्यामा बाहिरिएको अवस्था छ. हामी यात्रा त गर्छौँ, तर यात्रा गर्दै गर्दाखेरि हाम्रो यात्रा सहज बनाउनको लागि हामीले के गर्नुपर्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ. कतै गाडीको अलिकति बाटोको अवस्था धेरै अलि अप्ठ्यारो परेको कारण पनि तपाईँ यात्रा गर्दै गर्दाखेरि लगभग अलिकति 2-2.5 घन्टाको अथवा 3 घन्टाको जाममा पर्न सकिने अवस्था रहन्छ. र यो बेलामा चाहिँ त्यति बेला वरिपरि पसल नहुनसक्छ, पानी खान मन लाग्ला, होइन अलिकति भोक लागे जस्तो हुनसक्छ. त्यस कारण पनि सहज रूपमा बोक्न सकिने चिजहरू जुन हलुका खालका हुन्छन् र त्यति बेलाको भोक मेटाउन सकिने खालका चिजहरू बोक्नुको साथै पानीका बोतलहरू पनि आफ्नो ब्यागमा हाल्दाखेरि सहज हुन्छ यात्रा. तपाईँको यात्रा शुभ बनोस्, घरमा खुसियाली छाओस्, किनकि दसैँको रौनक बढिरहेको छ. पक्कै पनि घरको यात्रा गर्दै हुनुहुन्छ होला, कोही परदेशीका मान्छे देशमा आउँदै हुनुहुन्छ होला, घर सम्झेर, आफन्त सम्झेर. सबैको यात्रा शुभ बनोस् भन्ने कामना गर्न चाहन्छु कार्यक्रमको तर्फबाट. र आज तपाईँ मसँग जोडिनु हुनेले पनि यसै विषयमा रहेर बोल्नुहोला भन्न चाहे. सम्झना सन्देश त छँदैछ.

हजुर, जसरी गीतले भने भन्यो त्यसरी नै सबैजना आफ्नो घरमा जान मिल्ने समयले साथ दियोस् भन्ने कामना गर्दै अब भने आजको पहिलो कलरको टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो हेलो हेलो, कोही हुनुहुन्छ तर उहाँले उहाँको आवाज मैले सुन्न सकेन। कहाँबाट को हुनुहुन्छ? तपाईँको फेरि टेलिफोन लागोस्। हेलो, हजुर, नमस्कार।

0: रुक्मिणीजी, आवाज आएन है हजुरको?
1: म बोलिरहेको छु त तपाईँ।
0: आवाज नआए पनि म एक कुरो बोल्छु है त, त्यसैदेखि सबैजनालाई पहिला त यो दसैँको हार्दिक मङ्गलमय शुभकामना अनि शुभकामना दिनुपर्छ। आज धेरै रामकुमार थापा, गणेश श्रेष्ठ, निरुता चन्द, पूजा चन्द, जमन खड्ग, पर्वत आँसु, बिमला पिएम, हेमराज जोशी, कैलाली, पुष्पा चौधरी, सप्तरी, हिरा धामी, दार्चुला, देवकी धामी, धनगढी, झपट राव आसाम, हेम सरोवर डोटी, सन्ध्या आयर कञ्चनपुर, जीवन कार्की, सुमी लिम्बू, एडमन्ड पराजुली, दिपा थापा, बालाजर, माया ओली, प्रज्ञा सर दिजु, चन्द्र बस्ने दमक, रत्नबहादुर थापा, मोरङ, दुर्गा मगर, बेलबारी मोरङ, अर्को नागदहमा पनि हुन्छ दुर्गा मगर, गरिमा श्रेष्ठ, काभ्रे, यशोदा थापा, सिन्धु पाल्चोक, सानु गुरुङ इताम, हिरा अधिकारी, बराट सर्केट, इन्दिरा घिमिरे दिदी, विराटनगर, अल्का कोरेला, चिसापानी खोटाङ, कला केसी श्रेष्ठ, साउथ कोरिया, गङ्गा कुमारी छेत्री, भार बर्दिया, सुप्रिया सुनार दैलेख, निर्मला भट्ट, डिल्ला सैनिक गाउँपालिक, बैतडी, गोविन्द पन्त समर्थ, थुप्रै थुप्रै हुनुहुन्छ मलाई चिन्ने नचिन्ने सबैलाई आजको दिन राम्रो होस् र सबैलाई दसैँको शुभकामना भनेर बिदाउन चाहन्छु हजुर।
1: हस् त, बाई बाई शेखरजी। शेखर प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो उहाँ हामीसँग, म बोलेको सुनेन भन्दै हुनुहुन्थ्यो। फेरि पनि अर्को कोही हाम्रो साथमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, नवलपुरदेखि साजन महतो, के छ रुकमुरजी?
1: एकदम ठिकठाक छ साजनजी, सन्चय हुनुहुन्छ?
2: एकदम सन्चय छ, दसैँको उपलक्ष्यमा हार्दिक शुभकामना।
1: थ्याङ्क यू तपाईँलाई पनि,
2: पर्वको शुभकामना हजुर।
1: तपाईँलाई पनि धेरै धेरै शुभकामना छ है।
2: अनि तपाईँले आफ्नो घर जाँदाखेरि बाटो एकदम राम्रो छ है।
1: अनि गाडीहरू कतिको जाम भइरहेछ? गाडीहरू दौडेको दौडेछ होला है? दुईतर्फी राखेको छ, अलि अलि बढी गाडीहरू हिँडे होला होइन अलि, किनकि मानिसहरूको जाने चाप बढेपछि गाडीको पनि रुटहरू बढ्छ नि त, गाडीहरू थप गर्छ नि त।
2: हजुर,
1: धेरै गाडीहरू दौडिरहेको होला, बाटो चाहिँ क्लियर छ होइन त्यतातिर?
2: क्लियर छ हजुर, कञ्चनपुरसम्म काठमाडौँ गए पनि हुन्छ हजुर।
1: वाओ हजुर, साजनजी अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त।
2: ल, सर्वप्रथम हजुरलाई है
1: हजुर थ्याङ्क यू।
2: ओम मणि साहब कोटा, रामबहादुर खड्का, शेखर प्रसाद श्रेष्ठ, नरेन्द्र रिमाल, हरकबीर सन्त्याल, जमुना तामाङ, सुरज भण्डारी, रामपुत्र राई, शेखर प्रसाद श्रेष्ठ, अनि तपाईँको मलाई साजन भन्ने चिन्न चिन्न अगाडि आउने पछाडि आउने दुईजनालाई हजुर है।
1: हस् त, छुट्यौँ त, हस् त, बाबाई। साजन महतो हाम्रो साथमा नवलपुरबाट हुनुहुन्थ्यो, उहाँले बाटोको बारेमा जानकारी गराइसक्नु भएको छ, मजाले बाटो खुलेको छ भन्नुहुन्छ। यात्रा गर्दै हुनुहुन्छ भने नवलपुरतिर चाहिँ अप्ठ्यारो छैन रहेछ है त। फेरि पनि म टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
3: हेलो,
1: हजुर नमस्कार।
3: नमस्कार,
1: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: मेरो नाम मकवानपुर कैला चारबाट जय बहादुर ठोकर।
1: जय बहादुर ठोकर,
3: हजुर हजुर
1: हजुर। अनि जयजी,
3: हजुर हजुर,
1: तपाईँतिर कस्तो छ बाटोघाटो?
3: हाम्रोतिर बाटो खास राम्रै छ।
1: राम्रो छ होइन त?
3: हजुर हजुर,
1: गाडीहरू मजाले हिँडिरहेछ।
3: हजुर,
1: अब दसैँको बेला छ, कतिपय मानिसहरू घर जाने हुनुहुन्छ, धेरैजना, कतिपय भन्दा पनि धेरैजना मानिसहरू घरतिर लाग्नुहुन्छ होइन, कसैको घर कता कता कोहीको कता हुन्छ नि त, अनि चारैतिरको बाटो सहज भए पनि पक्कै पनि यात्रा सहज हुन्छ होइन? हजुर, अब हामी सम्झना सन्देशतिर लागौँ। ल, सुरु गर्नुहोस्।
3: मेरो सम्झना सन्देश भन्नुपर्दा, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई विजयदशमीको उपलक्ष्यमा ह्याप्पी दसैँ भन्न चाहन्छु।
1: छुट्यो त?
3: हस्
1: त, बाई बाई। जय बहादुर ठोकर हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, म अर्को टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो, नमस्ते रुक्मिणी दिदी, म मलेसियाबाट लवली किरात राई।
1: हजुर, मलेसियादेखि अहिले हुनुहुन्छ लवलीजी होइन?
4: हजुर हजुर,
1: हामीलाई अनलाइन सुन्दै हुनुहुन्छ मलेसियामा?
4: हजुर हजुर, म अनलाइन सुनेरै फोन गरेको
1: हजुर। हजुर हजुर, अनि कस्तो छ मलेसियातिर?
4: मलेसियामा ठिकै छ, समग्रमा जति पनि हामी नेपालीहरू अथवा भियतनाम बर्माको साथीहरू हुनुहुन्छ जति पनि सब आरामै कुशलै अब दसैँ तिहार भन्ने कुरा हुँदैन, यहाँको बेग्लै छ यहाँको परिस्थिति होइन, यहाँदेखि लगेर चालचलन रीतिरिवाज अब के गर्नु अब बाध्यताले अब टाढा भयो। दसैँ तिहार आइरहँदाखेरि
1: मलेसियाबाट हुनुहुन्थ्यो लवली किरात राई, उहाँको फेरि टेलिफोन लागोस् भन्न चाहन्छु, बिचमा फोन कटेको छ र यति बेला यतातिर आफ्ना घर परिवारले पक्कै पनि रेडियो नेपाल सुन्दै हुनुहुन्छ होला। लवलीजी बोल्दै हुनुहुन्थ्यो, सबैको लागि मिठो सम्झना पनि गर्नुभएको छ भन्न चाहे, लवली किरात राई भनी चिने जति सबैलाई उहाँले सम्झना खोज्दै हुनुहुन्थ्यो र टेलिफोन कटेको छ, पक्कै पनि प्रवासमा हुनुहुन्छ। यति बेला हामी नेपालीहरू घर आउने क्रम जारी रहँदा, प्रवासबाट पनि घर आउँदाखेरि आउने क्रम जारी रहँदाखेरि कतिपयलाई नमिल्न सक्छ आउनको लागि कामको सिलसिलामा, र कतिपय उहाँले लवलीजीले भने जस्तै कतिपय देशहरूमा चाहिँ आफ्नै रीतिरिवाज संस्कार संस्कृति हुन्छ, त्यो अनुसार चाहिँ नेपालीलाई अप्ठ्यारो पनि पर्न सक्छ, मतलब त्यो चाडपर्व मनाउनको लागि। र पनि आफ्ना जो जो आफन्त हुनुहुन्छ साथीभाइहरू त्यहाँ भएका, त्यहीहरू नजिक भएर एक छाक भए पनि सँगै खाना खानु जसले गर्दाखेरि अलिकति रमाइलो पन फिल हुन, रमाइलो पन आउन सक्छ भन्न चाहन्छु। र घर आउने क्रम जारी भइरहँदाखेरि कति त विदेशबाट घर पनि आइसक्नु भएको छ नेपाल, र आउन नपाउनुभएका थुप्रैजना साथीहरू जो हुनुहुन्छ तपाईँहरू एक आपसमा सुख दुःख साटासाट गर्नुहोला भन्न चाहेँ, मिलेसम्म है त्यो पनि। अब फेरि पनि टेलिफोनतर्फ लाग्छु भन्दै थिएँ, टेलिफोन आएको भन्दा पनि साङ्गीतिक कोसेली राख्नतर्फ म लागेँ। कोही हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर, अब भने साङ्गीतिक कोसेली।
5: हेलो
1: हजुर, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
5: नमस्कार हजुर, म चित्तन रामबहादुर खड्का।
1: हजुर रामबहादुरजी ठिक हुनुहुन्छ?
5: यहाँ धान काट्ने बेला छ हजुर, अलिक सानो आइरहेको छ।
1: हजुर धान काट्दै हुनुहुन्छ?
5: हजुर थ्रेसर ल्याउने, धान काट्ने मेरो अलिक पछि छ, अरू वरिपरि सबै धमाधम धान फर्काउने मेलो, परल फर्काउने मेलो छ हजुर।
1: हजुर हजुर, अब फटाफट सम्झना सन्देश लाग्यो है त
5: सम्बन्ध हाम्रो रेडियो नेपाल सम्पूर्ण कर्मचारीलाई यो दसैँको शुभकामनामा चाहिने हाम्रा चाहिने सबैले पूर्व पश्चिम हिँड्दा भोज पुर्याउनु होला, जुगाएर भाग लानु होला, घाँटी ढाड लिनु होला, ओमनी सापकोटा, प्रकाश गुरुङ, साधन महतो, शिखर कोइराला, सम्पूर्ण सम्पूर्ण सम्पूर्णलाई बिर्सा छैन,
1: हस्त बाई। रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब राख्छु साङ्गीतिक कोसेली, रुक्मन लिम्बूको सुरमा रहेको छ, सुरेन्द्र राणाको रचना, बिबी अनुरायको सङ्गीतमा। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: कार्यक्रम सम्झना सन्देशको पर्खाइमा रहनुभएका सबै सबैको टेलिफोन हामी रिसिभ गर्छौँ अनि ती सम्झना सन्देश तपाईँका आफन्तसम्म पुर्याउने काम गर्छौँ। फेरि पनि टेलिफोनमै हामी लाग्छौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
1: हेलो रुक्मणीजी, नमस्कार नमस्कार। मस्त रहनुहोला, व्यस्त पनि रहनुहोला रुक्मणीजी। आउँदै गरेको विजय दशमी, छठ पर्व, दिपावली, म हजुरलाई मेरो तर्फबाट मङ्गलमय शुभकामना। हजुरको कञ्चनपुर भीमफेरी घर जानलाई एकदम बाटो क्लियर छ। अहिले चाहिँ ठ्याके काठमाडौँमा घन्टा डबल गाडी घुर्र हिँडेको छ, कहीँ जाम लक्का धक्का छैन, है त रुक्मणीजी? म
0: हजुर हजुर नमस्कार, नमस्कार ओमणीजी। अनि सन्चै हुनुहुन्छ नि, टक्क आत्त भन्न पाइयो होइन?
1: तर तपाईँ अलि बिरामी हुनुहुन्छ, अस्ति सोमबारको कार्यक्रममा तपाईँको भोइस अर्कै थियो, आज अलिकति अर्कै छ है त?
0: हजुर हजुर, मलाई अलिक त्यति ठिक छैन, अलिकति जो सन्चो हुँदैछु म पनि होइन।
1: हजुर हजुर, तपाईँ छिटै सन्चो हुनुहुन्छ पनि मलाई।
0: हजुर ओमणीजी,
1: हजुर,
0: भनेपछि जति पहिला गाडी गुड्थ्यो त्यसको डबल गुडिरहेको छ बाटोमा अहिले?
1: एकदम डबल, साँच्चै हो कि? एक्ज्याक्टली भन्नु पर्दाखेरि
0: हो त,
1: तपाईँको मलेसियाको जस्तो टायरको मात्रै आवाज छ के, यति रमाइलो छ कि
0: है अहिले बाटो, बाटोमा हिँड्न असाध्य सहज छ, राम्रो छ बाटो
1: एकदम। हाम्रो नारायणघाटबाट तपाईँ कञ्चनपुरसम्मलाई, त्यहाँबाट उता पूर्वको त भन्न सक्दिनँ है फेरि म त।
0: हजुर हजुर, नारायणघाट पुग्दा पुग्दाखेरि अलिकति बाटो अस्ति बिग्रेको बाटो बनेर दुईतर्फी चले छ र गाडीको चाप अलि बढी भएको हुँदाखेरि केही समय लाग्न सक्ने त छँदैछ होइन? र पनि त्यहाँ गयो भने दौड्न पाइन्छ
1: एकदम, त्यहाँ नारायणघाट पुल कट्ने बित्तिकै त केही टेन्सन छैन। तर पानीहरू आदि इत्यादि औषधिहरू सबै यात्रुहरूले सुरक्षा लिएर हिँड्नु होला है, यो पनि
0: हजुर हजुर। अब सम्झना सन्देशतिर लागौ।
1: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई विजय दशमी, छठ पर्व, दिपावलीको मङ्गलमय शुभकामना। अनि मेरो साथीहरू भन्नु पर्दाखेरि नरेन्द्र रिमाल, राजाराम राय माझी, इन्द्र प्रसाद भूषाल, सार्जन महतो, रामपुकार राय, रामबहादुर खड्का, सुखराम लामा, नगेन्द्र रिजाल, जीवन सहयात्री सुमी लिम्बू, बिमला एम्प, निशा लामा, दोलखा चरी कोट गढे, श्रेष्ठ गौतम बुद्ध जन्मस्थल रूपन्देही भन्दै म हजुरको यस सबैबाट बिदा हुन्छु। रुक्मणीजी नमस्कार।
0: भाइ हामीसँग ओमणी सापकोटा हुनुहुन्थ्यो नलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने आजको अन्तिम कलरको टेलिफोन म रिसिभ गर्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो नमस्ते हजुर।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
2: म दुर्गाबार घिसिङ, यो माङकाल, बौद्ध माङकालबाट।
0: हजुर, के छ हाम्रो घिसिङजीको हालखबर?
2: एकदम ठिक छ हजुर, आज मैले आज भर्खर खाता खोलेको।
0: हजुर,
2: अघि पनि टक्क लाग्यो, अहिले पनि फोन टक्क लाग्यो है, वर्षैदेखि ट्राई गरेको,
0: हजुर
2: आज चाहिँ टक्क टक्क फोन लाग्यो, म एकदम खुसी छु
0: है, काम गर्दा गर्दै पनि रेडियो सुन्नुहुन्छ। ठ्याक्क बौद्ध भन्नुभयो,
2: माङकाल, बौद्ध माङकाल, माथि माङकाल।
0: हजुर, बौद्धको माङकालमा हुनुहुन्छ, एकदम ठिक ठाक छ। अनि रेडियो बढ्दै
2: ट्राई गरेको, फोनै लाग्दैन लाग्दैन, बल्ल बल्ल बल्ल
0: लाग्यो है,
2: तपाईँको नवदुर्गले चाहिँ साथी हो
0: क्या, हुनसक्छ हुनसक्छ।
2: हाम्रो प्रज्ञा स्वरूपको पनि ठ्याक्क लाग्यो,
0: हजुर,
2: अहिले पनि अघि पनि अन्तिम स्रोत, अहिले पनि अन्तिममा ठ्याक्क ठ्याक्क लाग्यो,
0: रमाइलो भएछ होइन त। अब सम्झना सन्देश लाग्यो, हजुर सम्झना सन्देश भन्नुपर्दा कसलाई सम्झनुहुन्छ?
2: अब यो खुसी सबैभन्दा पहिले त तपाईँहरूलाई एकदम यो विशेष दशमीको शुभकामना,
0: हजुर,
2: अनि सम्पूर्ण रेडियो सुन्ने बस्नेहरूलाई सबले राम्रोसँग दसैँ मान्नुहोस्, जाँड डिखाएर हवाला नगर्नुहोस्, कुटपिट नगरोस्, जाँड के अरे कौडा तास कौडाहरू नखेल्नुहोस् भन्न चाहन्छु। सबैको राम्रोसँग दसैँ मानेर काठमाडौँ फर्किनुहोस् भन्न चाहन्छु। म चाहिँ यसपालि घर जान्न है,
0: हजुर,
2: त्यही भएर सबैलाई राम्रोसँग मान्नुहोस्, बाटोमा राम्रोसँग जानुहोस् भन्न चाहन्छु म।
0: हुन्छ, अब छुट्यौँ त, बाई बाई। दुर्गाजी हुनुहुन्थ्यो हामीसँग बौद्धको महाङकालबाट, हाम्रो माझबाट गइसक्नु भएको छ शुभेच्छा व्यक्त गर्दै। अब भने बिदा माग्ने बेला पनि भइसकेको छ, आजको अन्तिम कलर हुनुभयो दुर्गाजी। आज हामीलाई टेलिफोन गरेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरू, रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोता, आदरणीय श्रोता लगायत मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने साथी देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र दसैँ सम्बन्धी यो गीत छोड्न चाहन्छु, टङ्कबुढा थोकी र अशोक दर्जीको सुरमा रहेको छ, बुनु प्रेतीको रचना, प्रकाश बिन्दु कविता दक्षताको सङ्गीतमा रहेको गीत राख्छु। यो गीतपछि तपाईँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त, दसैँ सबैको शुभ बनोस्, हार्दिक मङ्गलमय शुभकामना।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। दशैं आएसँगै सीमा नाकामा नेपाल फर्किनेको चाप। काठमाडौँबाट आज बिहानसम्म 2,62,000 बढी मानिस गाउँ फर्किए। प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास ब्याङ्कलाई अर्थमन्त्रीको आग्रह। मोबाइल ब्याङ्किङ मार्फत ठगी बढ्दै सचेत रहन प्रहरीको आग्रह। र पाकिस्तानमा एक विद्यालयको छत खस्दा बाल बालिका सहित 29 जनाको मृत्यु। अब समाचार विस्तारमा। नवरात्रको पाँचौँ दिन दशैँ घर वा पूजा कोठामा नवदुर्गा मध्येकी पाँचौँ स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नेपालीको महान चाड बडा दशैं मनाउने सिलसिलामा घटस्थापनादेखि आज बिहानसम्म 2,62,753 जनयात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ। दशैं नजिकिएसँगै दशैं तिहार मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट मात्रै दैनिक 5,000 संख्यामा नेपालीहरू दशैं मनाउन स्वदेश भित्रिरहेका छन्। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
1: चाड पर्वहरू घर आँगनमै भित्रिएपछि भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि पुगेका नेपालीहरूको घर फर्किने क्रम बढेको छ। परिवारसँग टाढा रहेकाहरू खुसी साटासाट गर्न हरेक वर्ष दशैंका बेला यसरी नै घर फर्किने गर्दछन्। स्वदेशमै रोजगारको पर्याप्त अवसर नहुँदा घर खर्च धान्न पश्चिम नेपालका पहाडी जिल्लाबाट पुस्तौंदेखि भारत जाने बाध्यता छ। स्वदेशमै रोजगार पाइए आफूहरूलाई परिवारसँग टाढिएर भारत जानुपर्ने बाध्यताको अन्त्य हुने उनीहरू बताउँछन्।
2: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दशैं मान्न अब फेरि 8 महिनापछि
3: रोजगार पाएको भए त हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन।
4: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँ ठाउँमा नेपालमा कुनै केही व्यापार बिजनेस हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
1: परदेशमा वर्षभरि पसिना बगाएर पनि चाड पर्वले नेपालीलाई आफ्नो माटो र परिवारसँग फर्काउँछ। दशैं तिहारको उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै परिवेश। घटस्थापना यता दैनिक करिब 5,000 नेपाली जमुना नाका भएर नेपाल फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाको तथ्याङ्क छ। नेपाल प्रहरीले भारतबाट फर्किने नेपालीको सहजताका लागि जमुना नाका, नेपालगञ्ज बस पार्क र कोहलपुर बस पार्कमा हेल्प डेस्क समेत स्थापना गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: दशैं आएसँगै सीमा नाकामा नेपाल फर्किनेहरूको चाप सम्बन्धी बाँकी संवाददाताको यो रिपोर्ट। पछि अन्य समाचार। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 1,000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1,044 उद्धार भएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनुभयो। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभएको छ। थाइल्यान्डको राजधानी ब्याङ्ककमा जारी विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी ब्याङ्ककमा रहनुभएका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्दा बीच भएको भेटवार्तामा अर्थमन्त्रीले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकोमा मन्त्री डाक्टर वाग्ले एसियाली विकास बैङ्कप्रति नेपालको तर्फबाट कृतज्ञता पनि व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यसले प्रसवका बेला आमाको मनोबल बढाउने र बच्चाको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने जस्ता व्यवस्थालाई प्राथमिकतामा राखिएको छ। नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ। लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रूपमा काम अघि बढाउन लागि हो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर 3 सांसद सोभिता गौतमको पहलमा उक्त काम अघि बढेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेक्षण विज्ञापन र सन्देश।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त
6: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पोखरामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक सहित 2 मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्ग अन्तर्गत आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक 19 सफल कुमार श्रेष्ठ र पैदल यात्री 45 कृष्ण कुमालको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिनुभयो। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत आजै सार्वजनिक गर्ने गरी तयारी गरेको जनाइएको छ। मोबाइल ब्याङ्किङको प्रयोग बढेसँगै अनलाइन ठगीका घटना पनि दिन प्रतिदिन बढ्न थालेका छन्। अपरिचित व्यक्तिबाट आउने फोन म्यासेज तथा लिङ्कका कारण सर्वसाधारणले ब्याङ्क खातामा रहेको लाखौं रुपैयाँ गुमाउने गरेको प्रहरीको तथ्याङ्क छ। बैतडीमा चालु आर्थिक वर्षको 2 महिनामै मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएको भन्दै 23 निवेदन परेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
8: म्यासेन्जरमा आएको अपरिचित लिङ्कमा क्लिक गर्दा बैतडीको सुरनयाँ गाउँपालिका 5 कर्ण बहादुर मणैले 2,09,000 रुपियाँ गुमाउनु पर्यो। गाउँमै सानो किराना पसल सञ्चालन गर्दै आउनुभएका मडेलको मोबाइल ब्याङ्किङबाट रकम गायब भएपछि उहाँ अहिले न्यायको खोजीमा प्रहरीसम्म पुग्नु भएको छ।
9: त्यो एउटा लिङ्क आयो, थियो त्यसलाई थिचेर मोबाइलै काम नगर्ने भयो। त्यति बेला ब्याङ्कको पासवर्ड गयो, त्यसलाई फेरि मोबाइलले हेक गरिदियो। पैसा पुरै आफ्नो खातामा हालेर बिहानसम्म पनि खुलेन मोबाइल। अपडेट भएर क्या, फेरि अपडेट सकेसम्म पुग्ने भयो, फेरि अपडेट हुने ब्याङ्कमा गएर केस निकाल भन्दाखेरि केसै छैन, चेक लेखेर 2,00,000 लगाएको थिएँ, पैसै छैन खातामा। त
8: यस्तै बैतडीमा बसेर मजदुरी गर्दै आउनुभएका कैलालीका अर्जुन चौधरी पनि मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएपछि समस्यामा पर्नु भएको छ।
10: बारी पिरियड के त आएको थियो, एनसेल एप्सको विज्ञेट गर्नु हाँस भनेर आएको थियो मेसेज, अनि मैले त्यसमा क्लिक गरेँ। एकछिनपछि फोन आयो मोबाइलमा, ले भन्यो वाट्सएप चलाउँछ किन, मैले पनि चलाउँछु। एकदिनले वाट्सएपमा फोन गरेँ, यो गर भनेर मैले जस्तै तिमीले भने त्यस्तै गरिदिए, अनि पछि क्युआर माग्यो मेरो, क्युआर दिए, वाट्सएप दिँदाखेरि
8: यी त मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीका प्रतिनिधि घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएको भन्दै 41 निवेदन परेका थिए। चालु आर्थिक वर्षको 2 महिनामै थप 23 निवेदन परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार राय,
11: अनलाइन स्क्याम या अनलाइन ठगी मोबाइल ब्याङ्किङ ह्याक भन्ने जुन छ नि, यो अहिले सबैतिर बढ्दो अवस्थामा छ। यो 82-83 जिल्लाभरिमा टोटल 41 निवेदन परेको थियो यो अनलाइन ठगी होला। 15,92,256 रुपियाँ बराबर ठगी भयो भन्ने कुरो, त्यो सबै निवेदन टोटल गरेर त्यसरी भएको थियो। त्यो मध्येको 31 निवेदन चाहिँ हामीले फर्चोड गरेर 3,02,619 बराबरको रकम हामीले फिर्ता गराइसकेका छौँ। त्यसै गरी अब यो आर्थिक वर्षमा 23 निवेदन हामीमा परिसकेका छ, जसमध्ये 21,38,143 रुपियाँ बराबर चाहिँ ठगिएको भन्ने कुरो हामी कहाँ उजुरी परेका छ।
8: मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीबाट जोगिन सर्वसाधारण आफै पनि सचेत हुन आवश्यक छ। अपरिचित व्यक्तिले पठाएको लिङ्कमा क्लिक नगर्ने, चिट्ठा परेको वा उपहार प्राप्त भएको भन्दै आउने फोन तथा म्यासेजमा विश्वास नगर्ने तथा ब्याङ्कको पासवर्ड, ओटिपी तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिने कुरामा ध्यान दिनुपर्ने प्रहरीले बताएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब बाँकी समाचार। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण 15 डफालाई बदली गर्न नारायण दलगण 16 डफाका 203 शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन्। उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका 204 नेपाली शान्ति सैनिक गैराती स्वदेश फिर्ता भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल उक्त मिसनमा नेपाली सेनाका 1,079 शान्ति सैनिक कार्यरत छन्। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज बिहान भएको निजी विद्यालयको छत खस्दा 28 बाल बालिका र 1 शिक्षिका सहित 29 मृत्यु भएको छ। दुर्घटनामा 50 बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद आसिमले बताउनुभयो। घाइते तथा मृतक बालबालिका सबै 13 वा सोभन्दा कम उमेरका रहेका उहाँले जानकारी दिनुभयो। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ। उद्धारकर्मीले भग्नावशेष मुनि फँसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम गरेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। र इरानले अमेरिकासँग अनिश्चितकालीन युद्ध वा लामो समयसम्म वार्ता गर्ने चाहना नरहेको जनाएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वासिङटनले तेहरानका माग स्वीकार नगरेसम्म इरानले लडाई जारी राख्ने बताएका छन्। यसैबीच हुर्मुज जलमार्ग नजिक दुईवटा पानी जहाज डुबेका छन्। एउटा पानी जहाजमा क्षेप्यास्त्र वा अन्य कुनै क्षेप्यास्त्रजन्य वस्तुले प्रहार गरेको बताइएको छ भने अर्को समुद्री बारुदी सुरुङमा परेर डुबेको जनाइएको छ। निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात प्रभावित हुनका साथै पानी जहाजको आवागमन सुस्त भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दसैँ आएसँगै सीमा नाकामा नेपाल फर्किनेको चाप। काठमाडौँबाट आज बिहानसम्म 2,62,000 बढी मानिस गाउँ फर्किए। प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई अर्थमन्त्रीको आग्रह। मोबाइल ब्याङ्किङ मार्फत ठगी बढ्दै सचेत रहन प्रहरीको आग्रह। र पाकिस्तानमा एक विद्यालयको छत खस्दा बालबालिकासहित 29 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। बर्की दशमी पाँचौँ दिन आज नौ दुर्गा मध्ये पाँचौँ देवी स्कन्द माता विधिपुराको पूजा आजा गरिधर छत। नवरात्रिक अवसरमा काठमाडौँ उपत्यका सहित देशभरि शक्तिपीठमा बिहानी चोकोने दर्शन तसो पूजा आजा गर्लार भक्तजनक भिड लागिरहे। धार्मिक मान्यता अनुसार स्कन्द माता पूजा आजा गर्नेमा शक्ति सम्पत्ति विद्या तसो परिवारमा सुख शान्ति पाइला धार्मिक विश्वास रचिक। येमाज नेपाली महान पर्व बर्के दशमी नजिकिलसँगै काठमाडौँ उपत्यकाबाट घटस्थापना दिन सोकोने आफ्नै घर फर्कला यात्रुक चाप दिन दिने बढी धरलिक। काठमाडौँ उपत्यका भिन्न भिन्न नाकामा देशक भिन्न भिन्न जिल्ला जैलार नाभो तसो छोटो दूरिक सार्वजनिक यातायातमा यात्रुक चहल पहल बढी धरलिक। जागिर कर्लार पढाइ बस्लार लग उपत्यका बस्दै आइलार लग दशमीमा परिवार तसो आफन्तसँगै भेटघाट गरेको चाडपर्व मनाले गाउँ फर्कलार क्रम बढ्ल हो। यातायात महासँगै यात्रुलाई टिकट काटेको मात्र यात्रा गरे टोक्ल भाडा तिरे तसो मोटर गाडी अवस्था जाँच गरेको मात्र यात्रा कार्यालय अनुरोध गर्न छ। राष्ट्रपति रामचन्द्र पौडेल आगु आदिवासी जनजाति आयोगक वार्षिक प्रतिवेदन बुझाल रचिक। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजना गर्ल विशेष भेलामा आयोगक अध्यक्ष रामबहादुर थापा मगरे आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन बुझाल राष्ट्रपति सचिवालय जनाल रचिक। नेपालक संविधानक धारा 294 संवैधानिक आयोगक प्रतिवेदन राष्ट्रक मुख्य आगु बुझिया पर्ला संवैधानिक व्यवस्था रचिक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले नेपालले भोग्लो प्राकृतिक विपत्ति पाछे फेरि उठ्लार तसु हावापानी उत्थानशील फेरि बानालारमा नेपाललाई सघ्यालै एसियाली विकास बैङ्कले अनुरोध गरिरहेलक। थाइल्याण्डक राजधानी बैङ्ककमा भइधरल विश्व बैङ्क तसु अन्तर्राष्ट्रिय मुद्रा कोषक वार्षिक बैठकमा सहभागी अखेर थाइल्याण्डक राजधानीमा रहल अर्थमन्त्री डाक्टर वाग्ले तसु एसियाली विकास बैङ्कक अध्यक्ष मासातो कान्दा बीचक भेटवार्तामा उसे अनुरोध गर्ल ओख्रिक सचिवालय जनाल हो। भेटवार्तामा अर्थमन्त्री डाक्टर वाग्ले बाढी पाछे उद्धारमा सहयोग गर्ल तसु आपतकालीन अनुदान चार स्वीकृति दिलमा एसियाली विकास बैङ्कलाई नेपालकबाट आभार व्यक्त गर्ल रहेस। उयो अवसरमा अध्यक्ष कान्दै नेपालक विकासक लागि मिलेको काम गरेले बर्के प्राथमिकतामा रहल बाझ्ल रहेस। छलफलमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय तसु मन्त्रालयक सहसचिव अमृत लम्साल सहभागी रहला छ। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय मायक तसु भर्खर जन्मल छोराटेक अधिकार पक्का गर्दै आफ्नै दुध खुवालारमा जोगालार बढालार सुधारलार तसु सहयोग गरेले मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरिरहेक। यसै आगु स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित तसु सोलारी बनाले नयाँ निर्देशिका जारी गर्ल मन्त्रालय आज प्रेस नोटकबाट जानकारी दिल हो। नयाँ निर्देशिकै सुत्केरी तसु नयाँ भर्खर जन्मल छोराटेक लागि स्वास्थ्य संस्था अनिवार्य रूपमा मानै पर्ला 10-10 मापदण्ड सुरा टोक्ल रचिक। काभ्रे पलाञ्चोक जिल्ला बनेपाग चारदो बाटोमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ल रचिक। पुलिस दिवसक अवसरमा रगतदान कर्लार कार्यक्रम आयोजना गर्ल हो। कार्यक्रममा 61 जनै रगतदान गरिरहेला। बिरामीले चैला रगतक अभाव अखै नै दिलार उद्देश्य रगतदान कर्लर कार्यक्रम गर्ल जिल्ला पुलिस कार्यालय काभ्रे पलाञ्चोके जनारे लिग। शिक्षा तसु खेलकुद मन्त्रालय शिक्षा ठाउँको बजेट सोलारी रूपमा लागू गरेले तसु नीतिगत सुधारक लागि सातैवटा प्रदेशमा तीन दिने कार्यशाला पूरा गरिरहेले। कार्यशालामा शैक्षिक गुणस्तर सुधार बजेट खर्च स्कुल शिक्षा ऐन संशोधन तसु सङ्घ प्रदेश तसु स्थानीय तह माझक समन्वयबारे छलफल गर्ल मन्त्रालय जनाल रचिक। मन्त्रालय स्कुलक आवश्यकता तसु विद्यार्थी सङ्ख्याक आधारमा शैक्षिक पूर्वाधार विकास गर्लार समावेशी शिक्षालाई सुधारलार तसु मास्टर तालिममा प्रदेश सरकारक भूमिका बढालार योजना आगु सार्लर छात्। यसनिकै स्कुल शिक्षा ऐनलाई व्यवहारिक तसु विद्यार्थी केन्द्रित बनालार तसु शिक्षा नियमावली संशोधनक तयारी भइधरल सुरा जनाल रचिक। भोटेकोसी बाढी प्रभावित परिवारक राहत फेरि बनालार तसु जीवन चाल्यालाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटक विदुर नगरपालिकासँगै मिलेको काम गर्ला सम्झौता गरिरहेले। सम्झौता अनुसार बाढी कारण हेराल परिवारक एकल महिला बाब्याग मायक गुमाल छोडाटे तसु बुद्र बुद्री हकल परिवारलाई हरेक परिवार 1,00,000 रुपियाँ सहयोग मिलादी छन्। यसनिकै 2,000 घर परिवारलाई परिवार पछि 15,000 रुपियाँ क्यास सहयोग 1,000 परिवारलाई जीवन चाल्यालाई सहयोग तसु 2,000 घर परिवारलाई घर भाडा मिलादिलार योजना रचिक। रेडक्रसे पिलार पानी बस्लार व्यवस्था तसु स्वास्थ्य सेवा तसु शैक्षिक पूर्वाधारमा फेरि बनालारमा सुरा सहयोग गर्लार जनाल रचिक।
यमाज गोर्खाक बुढी गण्डकी बाढी प्रभावित ठाउँबाट 1044 जना हेलिकप्टरबाट उद्धार गर्न रहेछ। सहायक मुख्य जिल्लाधिकारी नेत्र प्रसाद शर्मा अनुसार जैल आइतबारै सो आजसम्म उद्धार गर्न मध्ये 70 जना विदेशी मानस रहेछन्। बाढी कर्ते उत्तरी गोर्खा जैलार बुल्लारबाट तसो पुलमा नाश पुग्नेछ उची मानस लग फसलरला। नेपाली सेना हेलिकप्टरबाट उद्धार सँगै खाइलार कुरो तिरपाल सिरक तसो अर्को सामग्री सुरा उछि पुराल रहेछ। यीबीच नेपाल रेडक्रस सोसाइटी पनि स्वयंसेवक खटाको उछि खाइलार कुरो दिनदिनै बढ्दै जैल जनसङ्ख्या चापलाई सडक यातायाते मात्र धाने नै पार्लार अख्निक अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक व्यवस्थापनलाई सजिलो बनालार उद्देश्य सहित रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजना आगु बढाएर लिक सरकारले यी परियोजनालाई आगु बढाएले काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना 2050 ठिक गरेको सार्वजनिक सुरा करिसिडारेले। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका आर्थिक तसु प्राविधिक सहयोगमा 3 वर्षलाईको उसे गुरु योजना ठिक गर्ल हो। पूर्वाधार विकास मन्त्रालय सहसचिव तसु विकास सहायता समन्वय महाशाखा मुख्य सुशील बाबु ढकाले काठमाडौँ उपत्यका यातायात सिस्टमक सुधार गरेले जाइकाक सहयोगमा गुरु योजना ठिक पार्ल तसो उयो अनुसार रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजनालाई आगु बढाल जानकारी दिल हो। नेपाली काङ्ग्रेसक 15 महाधिवेशनभित्र केन्द्रीय कार्य समिति छानेले भैधरल भोट गर्न सेबे नतिजा आज रातिसम्म सार्वजनिक करलार भइरहेक। निर्वाचन समितिक सदस्य सचिव राजु कटुवाले आज रातिसम्म सेबे पदक भोटक रिजल्ट भइसिधालार जानकारी दिलरछाट। काङ्ग्रेसक नयाँ नेतृत्व छानेलाई सभापति उपसभापति महामन्त्री तसु सहमहामन्त्री सहितक पदाधिकारी भोट गर्नलार काम पुरा भइसिधारे लिक। अख्नि केन्द्रीय सदस्य पट्टी खुला महिला प्रदेशगत समावेशी तसु अर्को समूह भोट गर्ने धरेला। चितवनक भरतपुर एयरपोर्ट परिसरमा सरसफाई तसु व्यवस्थापन कमजोर रखल गुनासो बढ्नेछ जिल्ला प्रशासन कार्यालय दिठाको 4 सुधार कार्यालय निर्देशन दिलरछ। कानून न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतम तसो मुख्य जिल्ला अधिकारी गणेश अर्याल सहित टोली एयरपोर्ट परिसर दिठाल हो। दिठाटे चर्पी फोहोर अख्ल लगातार सरसफाई नै गर्ल तसो पूर्वाधार व्यवस्थापनमा कमजोरी देखन जैनेसो एयरपोर्ट कार्यालय मुख्य दीपक विकलै सुधार गरेर निर्देशन दिल रछात भने उही उसे कमजोरी सुधार गर्ला कट्टरता सुरा जनाल रहेस। विज्ञापन बोर्डे डिजिटल विज्ञापनक नियमन नै चैदो नयाँ विज्ञापन रोकेले तसु सरकारी विज्ञापनक स्पष्ट व्यवस्थापनलाई प्राथमिकतामा धरिरहेले। बोर्डक अध्यक्ष सन्तोष श्रेष्ठ सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा आगु बुझाल वार्षिक प्रतिवेदनमा सामाजिक सञ्जालकबाट अखलार नै चैदो विज्ञापन रोकलार विज्ञापन बारे कानून सुधार तसु सेवा दिलारलाई पुरा डिजिटल बनालार योजना समेत लरछिक। बोर्डे स्वास्थ्य बारे आधार नयाँ दावी तसु गैर कानूनी विज्ञापन करलार सामाजिक सञ्जाल अकाउन्ट तसु प्लेटफर्म उपर दिठालार तसु कारवाही आगु बढाल जनाल रछिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक्करिनु।

अहिले भर्खरै दोनर भाषामा समाचार प्रसारण भइसकेपछि यहाँले सुन्नुभयो गीत। चेपाङ भाषामा टी बैरागी शम्भुको स्वर रहेको थियो भने माया अभागीको सङ्कलन। अब सुनाउँदैछौँ नेपाल भाषामा यो अर्को गीत। देवमणि डङ्गुलको स्वर रहेको छ भने सङ्कलन गायक स्वयंकै रहेको छ।

अहिले सुनायौँ गुरुङ भाषामा यो अर्को गीत चन्द्रबहादुर गुरुङको स्वर रहेको थियो भने सङ्कलन रेशम गुरुङको. अब सुनाउँदैछौँ मैथिली भाषामा नारायण बस्नेतको स्वर तथा सङ्कलन रहेको छ.

अहिले सुनायौं धर्म गुरुङको स्वर तथा संकलनमा यो अर्को गीत मनाङ्गे भाषामा। अब सुनाउँछौं थुलुङ राई भाषामा कृष्ण कुमार राईको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौं ताजपुरिया भाषामा यो अर्को गीत जीना ताजपुरियाको सुर दुर्गा देवी ताजपुरियाको संकलन. योभन्दा अगाडि सुनाएका थियौं माझी भाषामा भोजराज काफ्लेको स्वरमा रवि कुमार प्रजाको संकलन रहेको थियो. अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ शेर्पा भाषामा पेमा शेर्पा छिरिङ लामा लाक्पा डोमा शेर्पा र लाक्पा शेर्पाको स्वर रहेको छ यस गीतमा. संकलन हो हिमालयन सांस्कृतिक केन्द्रको. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ. त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ. शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम सेर्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईँको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नवदुर्गा मध्येकी पाँचौँ स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नेपालीको महान चाडबडा दसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आज बिहानसम्म 2,62,753 जनयात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। दसैँ नजिकीयसँगै दसैँ तिहार मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट मात्रै दैनिक 5,000 संख्यामा नेपालीहरू दसैँ मनाउन स्वदेश भित्रिरहेका छन्। यसै गरी दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनः निर्माणमा नेपाललाई सघाउन एसियाली विकास ब्याङ्कलाई आग्रह गर्नुभएको छ। थाइल्यान्डको राजधानी ब्याङ्ककमा जारी विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी ब्याङ्ककमा रहनुभएका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास ब्याङ्कका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्रीले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैर आवासीय राजदूत लिस्ट योवतीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसिया बीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। मोबाइल बैङ्किङको प्रयोग बढेसँगै अनलाइन ठगीका घटना पनि दिन प्रतिदिन बढ्न थालेका छन्। अपरिचित व्यक्तिबाट आउने फोन म्यासेज तथा लिङ्कका कारण सर्वसाधारणले बैङ्क खातामा रहेको लाखौँ रुपैयाँ गुमाउने गरेको प्रहरीको तथ्याङ्क छ। बैतडीमा चालु आर्थिक वर्षको 2 महिनामै मोबाइल बैङ्किङ मार्फत रकम चोरी भएको भन्दै 23 निवेदन परेको हाम्रा संवाददाता कृष्ण विष्टले जनाएका छन्। सरकारी अस्पतालमा सहज र सुलभ उपचार पाउने अपेक्षासहित अस्पताल पुग्ने बिरामी चिकित्सकको अनुपस्थितिका कारण उपचारै नगरी फर्कन बाध्य भएका छन्। उदयपुर सदरमुकाम स्थित जिल्ला अस्पतालमा आज ओपिडीको पुर्जा लिएर उपचारको प्रतीक्षामा बसेका 4 दर्जनभन्दा बढी बिरामी चिकित्सक नहुँदा निराश भएर घर फर्किएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज बिहान निजी विद्यालयको छत खस्दा 28 बालबालिका सहित 1 महिला शिक्षक सहित 29 जनाको मृत्यु भएको छ। दुर्घटनामा 50 बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असिमले बताउनुभयो। घाइते तथा मृतक बालबालिका सबै 13 वा सोभन्दा कम उमेरका रहेको उहाँले जानकारी दिनुभयो। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: Di Radio Nepal yena Christmas Sherpane Sherwi Kela Sangyur Sendonang Mimang TV Thofari Galuptang Lamla Dimdol Tiwa Sanga Tadik Kimo Thopo Tapki Karfondo Upatika Traffic Ki Dimdol Sinkyong Kitopla Cholomo Sob Migyuloki Ratna Park Phaktapur Metro Rail Ki Charchi Kochon Gwe Shunki Di Charchila Gojutupla Karfondo Upatika Sahari Yadiyat Fornali Ki Guri Yojana Nitongo Ngapchu Joni Khafele Khyausang Shen Gwe Purvadar Gyargyal Lun Khanki Tungche Tizina Bikas Samanai Chokpi चो सुनिल बाबु ढकालकी काठमाडौँ उपत्यकाकी डिम्युर्की ठडेक नेताङ यर्गे सोभला जापान जम्बुलिङ रोग्राम नियोग जाइकाकी रोग्रामला गुरु योजना जोतङ ती गुरु योजना नाङसिन रत्नपार्क भक्तपुर मेट्रो रेलकी छर्सी गोचु ख्यान्थोक नाङसुङ नोर्लोनपो डाक्टर स्वर्णिमु वाग्लेकी यम्बु ग्यालखपला रङजुङकालेकी जोसालिन्सी फोको क्योनकी जुग्ला नागलुप चालक ताङ क्योन फोको सखुल याङलुङ जोप्ला यम्बुला रोग्रामा खितुप्ला एसियाली विकास बैङ्कला सुवा जाग्नाङ ग्वाय थाइल्यान्डकी ग्यालसा बैङ्कला चिन्क्योङ ख्यान वतोप जम्बुलिङ बैङ्कताङ जम्बुलिङ मुद्रा कोषकी लोखर छुप्तुला छोकछुक नङ्गुप्ला बैङ्कला जुन वतोप लोनपो डाक्टर वाग्ले ताङ एसियाली विकास बैङ्की छोकचो मसातो कान्दा फला थुक्टे छुङनी लोनपो वाक्लेकी ती सुवा चाग्नाङगु नोर्लोनपु डाक्टर वाक्लेकी ठुङ्गी खाङकी सेतोपियन सिङचिन रामचन्द्र पौडेल्ला आदिवासी मिरिक सोपी लोखर प्रतिवेदन चिकेम ग सिङचिन ल्याखुङ शीतल निवासला रिङलारिम चिकोटिक क्यानी छोपी छोक्चो रामबहादुर थापा मगरकी पल्जोलो नितुङ गेचुक्या नितङ गेचुक्या सुम्की लोखर प्रतिवेदन चिगेफ नाङ्गु सिङचिन टुङ्गी खाङकी सेतोपियन थोतेन लोन खाङकी हामाताङ मलख्यो आङी ओङछ्या थाक्सोत्की आङला हामी होमाराङ तेर्गो ओङछ्या सुङक्योप ख्याने यर्ग्य सप्ताङ रोक्राम कितुबला मातृ शिशु मैत्री थोतेन छोपी ल्यारिम जिनक्योङ कितुब निर्देशिकाङी तोङ्गे चुग्या सुम ख्याफेल ख्यानक्वा दिसिनाङ गोमी निर्देशिकला मङ लेवा सोनी सम्बा निर्देशिका कि अङे हामाताङ अङे तन्दोक्ला थोतेन छोपी यन्जुक मेन्जुक लक्लेने किगो माफतण्डकी सिजु चितम्बा चितम्बासङ थाक्सोत ख्यानोकोतो सेनक्वा नेपाली काङ्ग्रेसकी थेङ्गु च्याङी छोक्सेन नङ्गी उले लाकी छोक्पा थप तन्दोग्ला खि वतो फोट कप लाकातिवा अरि गोमो डुपा क्यानी गोमो सेक्ला ख्याफेल खितोप सेनक्वा वदेम छोक्पी छोक्मी टुङ्गेक राजु कटुवा कि अरि गोमो सेक्ला कोसा तेरिकी भोटको निसिन्ने ख्याफेल खितोप ख्यान्थोक नाङसुङ काङ्ग्रेसकी सम्बा गोठी थप तन्दोग्ला छोक्चो छोक्चो सेन्पा महामन्त्री छक्रोक महामन्त्री तङ कुछप तिमी भोटको निसिन्दोप सेनक्वा नेपाल रेड क्रस सोसाइटी कि फोर्टीको शिष्य तक्की क्यून फोको सखुल कि मितिवाला पल्जो रोग्राम दाङ यम्बा रोग्राम कि ल्यारिम तिवा को चुन क्वा रेड क्रस सोसाइटी कि स्वतकला स्वर्णी तोरु मितिवा चोलो प्रोग्राम जुग्ला टेङ्गी रोग्राम दाङ यम्बा ल्यारिम नासो को चौयन रेड क्रस तेजिन रेड क्रिसेन्ट सोसाइटी कि जम्बुलिङ महासङ्घ आइएफआरसी कि टुङसे तेजिन कार्यकारी चो जगन चापा गाईकी स्वतकी क्योन फोको सखुल जिनङ्गु फ्रिम्बाला स्वतकी क्योन फोको सखुला त याङलुङ्गु सेम्बा रोग्रामकी ल्यारिमसङ जिनक्योङ कितोप सुङ्गुफिएन ती लाकी तोदोग्ला नेपाल रेड क्रस सोसाइटी तङ विदुर टुङख्यार पर्लासङ थुनलम छुङ्गुफ सेनक्वा थुनलम यिगी नाङसिन रेड क्रसकी स्वतकला तोरुप मि खाङबा हाम्फुमो चिग्राङ वतुफ हावा हामा मेतु पेजा तङ मि केन्दा तिबी वतुफ खाङबाला टेङ्गा बुम चिक तेजेन याम्बा खाङबा तोङ नि चोइला टेङ्गा तोङ चेङ्गा तेरुप थाक्सोत्याउ सेनक्वा बुढी गण्डकी स्वतकी क्योन फोको सखुल तेमा मेरा तोङ चिक्सिनाङ लाग्पा मितिओला यम्बी मक्मी हेलिकप्टर तेमा सुङक्योप क्याउ सेनक्वा जङ्गिमाने जुन आरिङ जफुरी सेक्ला मेरा तोङ चिक्ताङ शिवजुस्या सिमिला सुङक्योप क्याउ गोर्खा जुङकी साइक सो नेत्र प्रसाद शर्माकी ख्यान्तोक नाङसुङ सुङक्योप क्याउ मितिवी नङला मेरा दिन्छु छिग्याउकी मि गोतोप चो शर्माकी सुङसुङ रेडियो नेपाल ने शेर्वी सङ्घ्य डोप्सुङ लसी ता लेङ्गे तिवी सेनाङ थोपकी शेर्वी डोलोकी ल्यारेम
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ यर्ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा कि लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्बाकी लाक्षे ओतो ग्याङसिङ सब्जी निरी खेलेन चिक्दाहीन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यर्ग्या तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम

0: Sherwi ke chotanga rikshungati wa yarge tongupla tang sungkyup kitupla rejo nepalni tongi na wau Sherwi ke ki larim Sherwi dolu ke larim sendula chun watu sherwa hachunup ijunum dang changa chale terila komchokla nga larim jinkyongma christmas sherpa chokne tastale noriki chafurbi chhermodokerang garing sang sherwi dolu ke larim tongupla nga larim jinkyongma tang lakse badal ja de studio la demkwa लसी आरिङकी दे ल्यारिमला दाङमलक डुपा छुङ्गुफ क्याकर्की दार्जिलिङकी दासा नाछोक्ला कोजी क्याउ जमलिङ सेर्वी छोकचेन्ताङ लेन्चुमकी ल्यारिमला छोकसुक कितुप तन्तोक्ला गलासङ ल्यारिमला डप कोकफ गेसुम ती ल्यारिमकी रिम्बाला रङ ग्याके दार्जिलिङकी सोनादा सिरुफ दासाला शेर्पा प्रोग्रेसिभ कल्चर सोसाइटी सोनादाकी छोकसु अचु फुर्तेम्बा शेर्पा लामा तङ क्याना अरौर किरुफ कोकफ गेसुङ आरिङकी दे ल्यारिमला खोङ आचुताङ ख्यान क्याउ आरो उरा चोगो छदि ख्यान वतप तपकी ल्यारिम तिङसोक सेक्सेनो नाङ सिने लेङ्गे दिवा तेरिला सफियन
1: सभापति जाउँ है ल प्रेसिडेन्टहरू नि रिक्सु सबै जे ज्ञानलाई त नहो त
0: अन्त
1: रिक्सु सबै जे ज्ञानलाई त्यो त लो ठोकिदिन्छु घर घमाल नि छोरी रिक्सु सबै लागेर ज्ञाने हो त क्या त्यो लो खल्जी त च्याङ छ घर
0: त थ्याङथाङ बोला ती अझ कि मोसी त्यही सुगो सुन्दोस् त
1: ती
0: रेडियो सेनाङ जुन भयो त थ्याङ्क यति
1: यहाँ मसी नदी गाइसी चाहिँ घमाया उ पालु त्यो चाहिँ हेम्बोने सुनाउँछ है तान्दा त्यही यहाँ दे सुनाउँदा है यहाँ घमल त यो काला पोखरिन
0: देशी
1: के साथी यहाँ के दादा काला पोखरिन काला पोखरी सन्दकपुर गाउँपालिका जस्तो सन्दकपुर गाउँपालिका खेल्कि त देउति लो खल्जी एकदम चिया चुरोलाई खाला छौँ
0: सन्दकपुर गाउँपालिका सिधै चुपो जोङखाला खेल्कि
1: त इलाम जिल्लालाई खेल्कि इलाम जिल्ला
0: टङमै जुङ र अचुरङ गोमला फ्योगी नाङ कि अचु कि
1: पालामा त सोलो नि फेबी नि फुटेम्बा लामाङ्गन भाइ लामाङ्गन भाइ यहाँ लामाङ्गन भए त लामा सेर नि हुन्छ मारि लामाङ्गन भाइ मलाई त्यो फुटेम्बा लामा गन भएर सिकाउँछ लामाङ्गन भाइ लो खाली
0: दार्जिलिङ कि सोना दादा सलाती चुके नै फ्यौ तदा लोपजुङ कि तन्दोकला कि लाकी कोकप फाने कि
1: गमलाई यो काला पौडी लङ्किने दार्जिलिङ मेम्जी भयो कि मेम्जी तमा दिवा रङ फेर दिवा सजिलिया भयो सेर्वा छाँगा छाली बङ्गे भयो सौ हिजिङ्गा सेर्वा भयो सिक्या तमा माथि दिए सुना त हो
0: तँदै त अचु गोमला दिया दार्जिलिङलाई फेउ पकि दिया कि चिसो कि नै ताङदाङ तँदै त लोकल जित कि तिङ्गिन नै ताङदे चुपै थुङ्गे
1: घुमिदिए गोमालाई तमा दाकी गाका पका थियो त ठोकि दाग्बी टेबा तिमी त दाग्बी टोल थियो गोमालाई साह्रै ल्याम हो
0: तँदै
1: त चाहिँ तोरिङ गर्नु पा त्यही जाँदै आँगा तिमी मेस्यो कि निरा चाहिँ सेउ तामे कि दाग्बी रिसिउँ लगाएको थियो कि दुई दाग्बी के उठाला दाग्बी आङ्गी ठोकिरहँ त लामा कता सुकिने तमा दाग्बी जेन्तीकिरुलाई गेङ्गुकिरु ठोला सुकिने कि होइन तमा त्यहाँ चाहिँ दाग्बो न्यामसीमा न्यामसीमा अब सिसुमा छिरो नि तामा त्यहाँ चाहिँ फोन नाङ्गो तँ काङ्ग्रेस चुक्याकी गयो भने ती टोल र नाति तान्दा दिदे यहाँ लगाएको थियो है तर
0: सुनादालाई
1: सत्य चाहिँ ya malwa tane las
0: ta aj ya rikshung la sang ta ma ke ri ki rang rikshung cho la sang ale chupu da chinge thong na ta na aj gi lu la bol ha sing aj gi te ta na lu la te ha sing
1: las
0: a shubru thapu ti ol ha sing di di aj gi lob jung ti rang gi cho rang gi rikshung rang gi ke ke lob jung di wa di ta na aj gi di chi chok la so na da shir wi chi chok la ju ne wo to rim ba la rangi joda jor mati wala ti choki tering wala ti lob jung
1: di di ti ge sa da na yo yo ne ma ho ni ta ma de na lo lo nga to sa te to jor de ding ta ma te asu de ki chok bi de ki chok bi ni te je shiru tam lo ga ta ma nga du ja jem go la zan di la do yi ti asu ta ma lu re la sin ta ma te asu na nga de de ki mi ge do di shiru wa di sa ro kham no da bu shiru ta mi ki ro kham no se ya di to ye nga la ya de dege ge ge la yau ja to ge tam de ge sok bi de la ga ta na to ge na da bi puri la lam ni da bi ro khal ji ta tu wa ta na da bi ji ju so pa la
0: khal ji ta tu
1: ni ra ro ja ti puri khal ta na di khal ji ta tu wa ta ma ge ngu la che sin ge ngu la ni ran ro ga ja ge ngu la ka ta gi ni ra mo ho ja de sa la ga ni si kim lang ka ta gi ya mur la ka ta ngu ja par kal ka ta delhi kalimpong kharsang puri da sa ni ran la ka ta gi ta ma ni ran de te do ga ja ta ti la da be mar sa che la gi
0: ta na di so na da la di sher wi tho ti wa cho choi wa tang la
1: ta na di ge sa de su na da la di da be second solo si da be sher wa di puri si na mang di de su na da la yi ta na do kya khol gi a je zo so tu zo ai
0: la se
1: so tu zo ai kham ba
0: so
1: tu zo ai kham ba de su na da ne so di ba go da si ru ti mo puri khelu da gi mo tu ru de ba go da ti di su na da gi khol na khelu da ta ma de so tu zo da go si she ro wa
0: ta ba ta lo gi ki shi la la sing di tong la ti di yul yul la dob mi ti wa da sa po ne dob mi ti wa ti mera chik ti ti da sa chik la gal ti ki tong ba ti wa rang phel ni mang bo si na mang bo dob lo gi ki wa to tab ki ta da so na da la ti tong ba mera cho ti ba ma la dia phem ni ti dia ti tong ba ti wa phel ni mang bo lo chi ngai ki chuk wi wa tang la
1: ti ti ti ya da tam ba da bi ga ga ba ga de ti so lo ni so phe wo no de
0: la se
1: na gu so lo she ro ti na wo za da gi ishe wi tan lo ge ze ze nyu ngo ze gi mi se so lo she wa ti na wo za de ti suna la la di mama tu ge na da ma da bi ga ga pa ga ti di o ti ta so lo so ni so ga no
0: ve
1: so a lo so ni to goma goma la ngo za da bi shira ti de o no ta ni na de o ti ge mo lo rein de za ve se ni da bi shira de de de so lo so ni to ga no no ta ma di la ngo zo di ta ma ta to khal sum dang jian an de zo la khal sum
0: dang
1: zo di
0: shi ri hang
1: yi khal sum de jian an la khal sum da ji
0: ただ、
1: dawa chukbi chewa shi, di dawa chukbi chewa shi la dhe chewa shi la chukpa chay shi shi. Lala yang dhagbi sherwa tibi dhukpa chay shi, dhukpa chay shi, dhukpa chay shi min. Di dawa chukbi chewa shi, dawa chukbi chewa shi di kiri dha. Tama dhe so larim ten dhagbi di dhe di...
0: Chewa chi thamba?
1: Iye, chay shi. Di nam gangi
0: chi
1: thamba la dhe, chewa chi thamba dhe chay shi gura dha. Larim ten kiri dha. Tam de dak be de kon ja jang wa e topla sang se kin tam ni mo sang chom le ga re go mo chom bol ki ani tam de dak be kon ja dang de ran de ga tam
0: si tong la yu la la sin ti tong la si si na tarung sang yu la tam yem bol la sang ta chi chok to ta mera ni dig ne mera sum dig ne ki mera re re ki rang khang ba re re ki cho bu lu luk so de ne tong ne jong de dak be chi so she ri chi so
1: go mal de de di pala gya la gi kiru za
0: la
1: so yi
0: kambare
1: re ki kambare ni ni ding ne to gi ne go ta na de to mi de ya ta na de de da gbi di da gbi so pa le mo de da
0: ta
1: ma da gbi trust ji song we trust
0: trust
1: song we ta ma trust ta da ko de gi so pa di wa puri di ne de gi di puri ni cho cha la gi kiru la ta yoyima tongola de dakwi chokpi rang kida de
2: chokpi rang sokola de dakwi ge tenga pul ni
1: la se ye tenga pul la ye tenga du ne ge la
2: oh ne tama diti la re re la teri ki
1: la re re la se na de yamu ta na de che ju di dakwi de toli u da toli si ge de kan si sin dakwi de toli chi ta ma chi jingi wa
2: toli jingi
1: toli chungi wa ye toli chungi la ti de toli re re la la la toli re re la kelo la
2: se
1: la se toli toli la
2: a du kya ne ta da da pi ki de tu so nang sin ta da porang ke u da sa la rang mi ji kyang ne de to a ne ta nge me ngi da pi ke u da sa la rang mi ji khang te rang de go si rupya me ki ta ke u da sa la yam ba da sa la gal lob chung ki tondok la Laki koka flani, dasala, the Zamulinki, dasa, natsobla, the Gushirwati, or Kelnizun, what to key. The Darjilinkis and dasa, Bungila Shirwati were no, the Karsang Sesung, Kalimpung Sesung, the Madiama dasa, some Bungish watching the Sikkim la, the US Larang Siro, UK la Sang, Tukani dasa, natsola Shirwati were Laki koka flani, Lobjunki Tondola, Felni Dobala, Didi. Dakwishir we look so diwa the kitiwa rishung diwa yurni dop tori dop tine tantiwati das a pony girlsina yamba girl kavla girlsinanti sumkyo kiruti tukyaniti dakwiki sumkyo kitokitan the seta asitiwa sunday sikim the sonadala sonadala kemi tukyani the rishung diwa sumkyo kiwala se
1: tool down teba dimdi dakwi rishung down Didi dagbi di toring galo gya nda ba ni na de goma gene de seze la gya da la
2: se
1: nda da jin la song ni la seze lam jang wa nda jin te gi sok pa lam jang wa khar sang de suna de lang khar sang de tu tha sang puri ding ne de dagbi sok bi tu dagbi so tu di dagbi ri ni gene dagbi ko si si wo da la
2: se
1: ta ba ji ya ni ya ta ma ga gu a ta te che che sui di shiri jam ye che che shiri ta tiru deja de seri zami me shogi to ye tam de dagbe ri shung la de puri la tan de to khal je to tuk dagbe ri shung sok bala tan de no e dagbe di ri shung la dagbe tam la de yar ke tong la de si gan dagbe ti chung tab da jin da ka sang ge ro ti ya ki yo na tan da yanon de kan se ana pish ni ya o de ang de o pin nan ni ko brang o de yi gi do no kang de english la kang de sung ni no o de ge ni ja se sa bu le mo e Chula me pieshti jiao de de de mo hago yi. Ni ran chuo ze ni wo de da. Dang wo mi ye chuo me de de.
2: De so na da ki zon da zon ma ti wala ti chuo ki te pa ti so ti ji wa dang no ki ma la si.
1: Chuo ki te pa ti de de kan yi zi zi. De de da bi di la mi so ba wa.
2: La si.
1: La mi so ba wa la ma so khal ji da. Xiang ge chu ru wa.
2: La si.
1: La ma khal ji de xiang ge chu ru wa. Lami chokpa. So yin dami de shola di sharo mowa ki za deri mi. Dagbi dagi sherwa di wadi. Shola changlani ki za sato sharo mowa ki za. To yin dami de dagbi suna za ta mu turu ka se sa. Ka ni ka se za de dagbi sherwa di langang zo ni chorten yane yane deno dagbi nga wa di wa tanda wongu pe za di wisang.
2: Na se. Deki ta tu son dang sin ta dagbi pe za di wasang ala me kyo ki ta chik ke ni ke ala lak parang ke sing sung ti wala sang ta lop ta la rang tong ki ta opachari khal lop jung ki tonok la ta hangala cho ki ro la mo tong dia dia ki sona da ki netang de chugu wala cho la tong
1: di di kai ji ji thana da ma cho lam ni ya saro yar ke mo do sin mi cho de lam ni yar ke mo lo no tama di Inji kisah sanglo boleh na, tama ini sanksi boleh na, polisi asin tama tu kira asin tama. Tanah pejat dia mangcho, lam ni cikir na roda. Lala tama jiri laka kira dia tu kira dia tu kira. Tama dagbi di sini, tama ni lobo tama dagbi di lati kalle na ba. Tama tinggal angat dia pejat dia di kangsi sini, di dagbi pejat di sini, pejat sanksi dagbi tiap sanksi, kita lati pejang si tiap sanksi di. Tengah jadi tiap tiang koru koru jigi no, angedi. Tama di kursa tiap so yang lo ikut kali tentu tentu kambang masa kambang wanita tama di zaratan sahijah susun susun macam ni yang lo tuisun dogo no. Tu jadi tama dagi lama tawal lo gede degi di tengyungwe. Degi di tengyungwe. Tapi hari ini lo kalau jadi cipta macam siang siang atau lama no. Tidi di kangse tourism lagagi di dana di cheti di tourism lagagi di di gari kami tongo to yo hotel kam kita ma chu ji hotel wa wa di li la la da tama to ya ti tong la da da tama ni na ma di khang la da ma da la da ang ang ni wa tama ang la school cho la tang sa da tuition la tang sa da kang ji sa da mo khom na da tama ni si ga wa ta se gundula se gundu kya tama ni na Don't know if you're enough.
2: I should be Kangada.

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो केन्द्रीय प्रसारण हो। प्रविधि संयोजनका साथीहरू रामकृष्ण शाह अनि सुधीर मिश्र र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभएको छ। थाइल्यान्डको राजधानी बैङ्ककमा जारी विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैङ्ककमा रहनुभएका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्दा बीच भएको भेटवार्तामा अर्थमन्त्रीले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैर आवासीय राजदूत लिस्ट योवतीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा नेपाल र इन्डोनेसिया बीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागले इम्युनोस प्रेसेन्ट शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वा दबाउने औषधि वर्गका औषधिको बजारमा बिक्री वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले बिरामीलाई चिकित्सकको परामर्श अनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको हो। उदयपुर सरकारी अस्पतालमा सहज र सुलभ उपचार पाउने अपेक्षासहित अस्पताल पुग्ने बिरामी चिकित्सकको अनुपस्थितिका कारण उपचारै नगरी फर्कन बाध्य भएका छन्। उदयपुर सदरमुकाम स्थित जिल्ला अस्पतालमा आज ओपिडीको पुर्जा लिएर उपचारको प्रतीक्षामा बसेका 4 दर्जनभन्दा बढी बिरामी चिकित्सक नहुँदा निराश भएर घर फर्किएका गुनासो आउन थालेको छ। नवरात्रको 5औं दिन दशैँघर वा पूजा कोठामा नवदुर्गा मध्येकी 5औं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज एउटा निजी विद्यालयको छत खस्दा 28 बालबालिका र 1 शिक्षिका सहित 29 जनाको मृत्यु भएको छ। दुर्घटनामा 50 भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताउनुभयो। पेशावरका प्रहरी प्रमुख सईद अहमदले विद्यालयका सञ्चालकलाई पक्राउ गरी दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। र जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा 3 भारतीय विद्यार्थीको मृत्यु भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्ने 41 वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। बर्लिन स्थित भारतीय दूतावासले उत्तरी राइन वेस्ट फालिया राज्यको बोचममा भएको आगलागीमा 3 भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। मृतक 3 जना जर्मनीमा अध्ययनरत थिए। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
1: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो।
3: नमस्कार, म सञ्जय ढकाल
4: र म प्रतीक्षा खनालको
3: बिबिसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालोमा आज हामी विपदमा परेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्यबारे कुरा गर्छौँ।
5: अस्थायी सेल्टरमा बस्दाखेरि चाहिँ उहाँलाई दम सम्बन्धी नयाँ सङ्क्रमण हुने जोखिम चाहिँ बढी हुन्छ। जस्तै नयाँ सङ्क्रमणहरूमा चाहिँ यो ढुसी सम्बन्धी सङ्क्रमण होइन।
4: विस्थापित पीडितहरूलाई कस्ता सेवा उपलब्ध?
6: जो जो हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा बोलाएर उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेक गर्दैछौँ।
3: र बिबिसी दर्शको पाठशाला अन्तर्गत बालबालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
4: भोटेकोसी बाढीले कयौं ज्येष्ठ नागरिकले आफ्नो छोराछोरी, नाति नातिना र प्रियजनसँगै सर्वस्व सम्पत्ति गुमाए। अहिले अस्थायी सेल्टरमा बसिरहेका कयौं ज्येष्ठ नागरिक सहाराविहीन बनेका छन्। यस्ता बाढी प्रभावित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह चाहिन्छ, उनीहरूको दीर्घकालीन संरक्षण र सुरक्षाका लागि राज्यले के गर्नुपर्छ भनेर साथी सागर बुढाथोकीले ज्येष्ठ नागरिक रोग विशेषज्ञ ऊर्जा भट्टराईलाई सोधेका छन्।
5: धेरैजना ज्येष्ठ नागरिकहरूमा दमको समस्या हुन्छ। दमको समस्या पहिल्यैदेखि हुन्छ, तर अब अहिले यो अस्थायी सेल्टरमा बस्दाखेरि चाहिँ उहाँलाई दम सम्बन्धी नयाँ सङ्क्रमण हुने जोखिम चाहिँ बढी हुन्छ। जस्तै नयाँ सङ्क्रमणहरूमा चाहिँ यो ढुसी सम्बन्धी सङ्क्रमण होइन, अरू सङ्क्रमणहरू हुने जोखिम चाहिँ बढी हुन्छ। किनकि उहाँहरू तिन चारजना सँगै बस्नुभएको कारणले गर्दा एकजनालाई कुनै भाइरस लाग्यो भने अर्को ज्येष्ठ नागरिकलाई पनि त्यो सर्न सक्ने सम्भावना बढी भएको भएर त्यो समस्या चाहिँ अलि बढी हुन्छ। त्यो सँगसँगै चाहिँ उहाँहरूलाई सुगर प्रेसर होइन, सुगर प्रेसरको नियमित रूपमा दबाईहरू ज्येष्ठ नागरिकहरूले खाइरहनु भएको हुन्छ र त्यो समयमा चाहिँ उहाँहरूले आफ्नो सुगरको जाँच गर्न पाउनु भएन, प्रेसर नियमित जाँच गर्न पाउनु भएन, या सुगर प्रेसर सम्बन्धी दबाईहरू समयमा खान सक्नु भएन या खानपिन मिलेन भने त्यो सम्बन्धी समस्याहरू आउन सक्छ। त्यस्तै अब पानी प्रशस्त मात्रामा खान पाउनु भएन भने चाहिँ शरीरमा पानीको मात्रा कम हुने, त्यो जस्तै अब पानीमा पनि सङ्क्रमण छ भने चाहिँ पानीले गर्दा नै झाडा पखाला हुने, यस्ता समस्याहरू चाहिँ उहाँहरूमा शारीरिक समस्याहरू देख्न सकिन्छन् भने मानसिक समस्याहरूमा चाहिँ उहाँहरूलाई चाहिँ आत्तिने, एन्जाइटी अनि एक्लोपना, अनि एक्लोपनाले गर्दाखेरि चाहिँ डिप्रेसन चाहिँ देखिन सक्छ।
7: अधिकांश ज्येष्ठ नागरिकले चाहिँ यो बाढीमा चाहिँ आफ्नो प्रियजनहरू, छोराछोरी, नाति नातिना लगायतका आफन्तहरू गुमाउनु भएको छ। यस्तो बेलामा चाहिँ उहाँहरूको पीडा कसरी कम गर्ने?
5: उहाँहरूको जुन दैनिकी जीवनलाई सपोर्ट गर्ने सक्ने कुराहरू चाहिँ गर्न मुख्य आवश्यक हुन्छ। जस्तै अब एउटा सपोर्टको कुरा भनेको उहाँहरूको हिँडुल गर्ने क्षमता कस्तो छ होइन, उहाँहरू बाथरुम जान सक्ने सकिरहनु भएको छ कि छैन, अब खानपिनको व्यवस्था के छ, उहाँहरूले खानेकुराहरू खान पाइरहनु भएको छ कि छैन। अब हेल्थ रिलेटेड सपोर्टहरूमा चाहिँ अब उहाँहरूले अब जस्तै अब आँखा दृष्टिबिन ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूले राम्रोसँग अब आँखाले देख्न सक्नु भएको छ कि छैन, अब होइन उहाँहरूले उहाँहरूको चस्मा के छ, अब चस्मा उहाँहरूसँग छ कि छैन, अब यदि अब बाढी पहिरोभन्दा पहिला चाहिँ उहाँहरू लट्ठी टेकेर हिँड्नुहुन्थ्यो भने उहाँहरूसँग त्यो हिँड्नु सक्ने क्षमता अब लट्ठी छ कि छैन अहिलेको अवस्थामा होइन, त्यसले आफ्नो दिनचर्याको काम गर्न सक्ने क्षमतालाई चाहिँ पुरा गरिदिनुपर्छ। किनकि खाने, बस्ने, यहाँ हिँडुल गर्ने होइन, लुगा लगाउने देखि लिएर अनि अब देख्न सक्ने क्षमता होइन, यो कुराहरूलाई सपोर्ट गर्न सकियो भने चाहिँ पुग्छ। सुरुको सपोर्ट चाहिँ यो हुनुपर्छ जस्तो लाग्छ। अनि दोस्रो चाहिँ अब एक्लोपना हुन्छ, किनकि परिवार नभएपछि त एक्लोपना महसुस हुन्छ, त्यही भएर अब त्यहाँ अरू कोही नभए पनि एकअर्कासँग चाहिँ उहाँहरू घुलमिल्न सक्नुहुन्छ। त्यही भएर पियर टु पियर सपोर्ट होइन, एकले अर्कालाई सपोर्ट गरेर दुईवटा दुई तिनजना ज्येष्ठ नागरिकहरूले एकअर्कासँग पनि घुलमिल्न सक्नुभयो भने पनि अलिकता केही एक्लोपना चाहिँ कम गर्न चाहिँ सकिन्छ।
7: अब बाढी अगाडि चाहिँ उहाँहरू आफ्नै घरमा बस्नुहुन्थ्यो, आफ्नो छोरा नातिहरूसँग खेल्नुहुन्थ्यो, कृषिकर्म गर्नुहुन्थ्यो, केही पेसा व्यवसाय गर्नुहुन्थ्यो, तर अहिले त्यो सबै बगाएको छ र उहाँहरू चाहिँ सेल्टरमा चाहिँ रात लिँदै बस्नु परेको छ, अरूले दिएको रातमा भर परेर बस्नु परेको छ। उहाँहरूलाई चाहिँ अलिकति यो कुराले गर्दा धेरै मानसिक चिन्ताहरू पनि देखिन्छ, उहाँहरूलाई सामान्य जीवनमा चाहिँ कसरी फर्काउन सकिन्छ?
5: हो, यो एकदम एउटा महत्त्वपूर्ण प्रश्न हो। किनभने ज्येष्ठ नागरिकहरूमा कस के हुन्छ भने उहाँहरूले आफूले गरिरहेको कामहरू चाहिँ उहाँहरूको लागि एकदम प्रिय हुन्छ कि, अनि उहाँहरू चाहिँ दैनिकी जीवन आफ्नो दैनिकी जीवनमा चाहिँ घुलमिल भएर बसिरहनु भएको हुन्छ। अनि एक्कासी उहाँहरूको त्यो दैनिकी चेन्ज हुँदा चाहिँ ज्येष्ठ नागरिकहरू पर्टिकुलरलाई चाहिँ एकदम धेरै नै फरक पर्ने गर्छ। जस्तै पहिला पनि के हुन्छ भने जो ज्येष्ठ नागरिक अफिसमा राम्ररी काम गरिरहनु भएको छ, 50 वर्षदेखि काम गरिरहनु भएको छ, अचानक रिटायर हुने बित्तिकै उहाँहरूमा मानसिक समस्याहरू बढेको चाहिँ पहिला पनि तथ्याङ्कहरूले देखाएको छ कि पोस्ट रिटायरमेन्ट मानसिक समस्याहरू बढेको, किनकि उहाँहरूले चट्ट आफ्नो दिनचर्याबाट अलग हुनुभयो नि त। अब त्यस्तै अब यो फ्लड पनि त्यस्तै एउटा समस्या देख्न सकिन्छ। अब पोस्ट फ्लड उहाँहरू ठ्याक्क आफ्नो दिनचर्याबाट बाहिर अर्को ठाउँमा बस्न थालेपछि चाहिँ उहाँहरूलाई अब के गर्ने त, त्यसको लागि मेन भनेको चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ मैले पनि केही कुराहरूमा मैले पनि भाग लिन सक्छु कि भनेर उहाँहरूलाई चाहिँ त्यो पार्टिसिपेसन र उहाँहरूलाई त्यो इन्करेजमेन्ट चाहिँ दिनुपर्छ। जस्तै अब क्रियाकलापहरूमा या कुनै रिलिफ या रिस्टोरेसनमा उहाँहरू ज्येष्ठ नागरिकहरूलाई नै केही रोल दिन सक्यो भने पनि उहाँहरूलाई चाहिँ एउटा पर्पस मिल्छ कि।
4: उनी थिइन् ज्येष्ठ नागरिक रोग विशेषज्ञ ऊर्जा भट्टराई, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
3: बाढीका कारण विस्थापित भएका कैयन घरबार विहीनहरूले काठमाडौँमा आएर पनि शरण लिएर बसिरहेका छन्। यस्ता बाढी पीडितहरूले राहत पाउने प्रक्रियाबाट पनि वञ्चित हुने हो कि भन्ने चिन्ता छ। तर केही संस्थाहरूले राजधानीमै उनीहरूको आँकडा सङ्कलन गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने र राहत वितरण गर्ने काम गरे। त्यस्तै कार्यमा सामेल एउटा संस्थाका उत्तम निरौलाले प्रभावितहरूका निम्ति विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको साथी निरञ्जन राजवंशीलाई बताएका छन्।
8: रसुवा नुवाकोट धादिङबाट भोटेपोसीका बाढीका कारणले विस्थापित भएर काठमाडौँमा आउनुभएका मान्छेहरू जो जो हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा बोलाएर उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेक गर्दैछौँ। अब त्यो सबै एजको मान्छे हुनुहुन्छ, केटाकेटी पनि हुनुहुन्छ, वयस्क पनि हुनुहुन्छ र ज्येष्ठ नागरिक पनि हुनुहुन्छ। अनि यो चेकअप गरिसकेपछि चाहिँ उहाँहरूलाई चाहिने इन्डिभिजुअल हेल्थ सपोर्ट हाम्रो के हुन्छ हामी एसेसमेन्ट गर्छौँ र त्यसपछि प्रोभाइड गर्छौँ लङ रनमा। सँगसँगै उहाँहरूसँग हाम्रो चिनजान पनि हुन्छ। जस्तै यहाँ अहिले के परिवारको मान्छेहरू आउनुभयो, आफ्नो श्रीमान बित्नुभयो, श्रीमती चाहिँ बच्न सफल हुनुभयो, केही महिनाका बच्चा छन्, केही वर्षका बच्चा छन्, ती बच्चा बच्चीलाई हामीले कहीँ पढाउन सक्छौँ कि होइन, आमाहरूलाई हामीहरूले केही सिपमूलक तालिम दिन सक्छौँ कि, अथवा कहीँ कोठामा बस्नुहुन्छ भने सामान्य भाडा सपोर्ट अथवा खाद्यान्न सहयोग गर्न सक्छौँ कि भन्ने पनि छलफल गर्छौँ।
9: अहिले चाहिँ तपाईँले यो बालाजुमा हरेक हप्ता हेल्थ क्याम्प राखिरहनु भएको छ र त्यही हेल्थ क्याम्प मार्फत अरू पीडितहरूको विषयमा जानकारी पनि लिइरहनु भएको छ, डाटा पनि कलेक्सन गरिरहनु भएको छ, होइन? भनेपछि यहाँ आउन चाहनेहरू र कति जनासम्मलाई चाहिँ तपाईँले यो जुन तपाईँहरूको योजना छ त्यसमा चाहिँ समेट्न सक्नुहुन्छ?
8: लगभग 2,000-3,000 मान्छेलाई सेवा दिन सक्छौँ। र स्वास्थ्यका हिसाबले त हामी अहिले पनि यो बाढी आउनु अगाडि नै पनि लगभग वर्षमा 40,000 मान्छे नै पुगेर आउँथ्यौँ होइन, विभिन्न ठाउँमा क्याम्प गर्दा त्यो हामी अझै बढाउन सक्छौँ।
3: उनी थिए विस्थापित बाढी प्रभावितहरूको निम्ति नियमित स्वास्थ्य शिविर सञ्चालन गरेका उत्तम निरौला, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50+ बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
10: नमस्कार, बीबीसी दर्शको पाठशालामा म दिवाकर प्याकुरेल तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ गणित विषयका पाठहरूबाट केही आधारभूत कुरा सिक्न सक्नुहुन्छ, तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। आज हामी अनुपात र समानुपात अर्थात् रेसियो एन्ड प्रपोर्सन बारे सिकौँ है त। बुद्धि भोलि काठमाडौँबाट आफ्नो गाउँ टिमुरे जाँदैछन्, यसबारे उनी उत्साहित छन्। उनी सकेसम्म छिट्टै घर पुग्न चाहन्छन्। त्यसका निम्ति उनले झन्डै 150 किलोमिटर यात्रा गर्नुपर्छ। ड्राइभरले भनेअनुसार 1 घन्टामा 30 किलोमिटर जति पर पुगिन्छ। अब उनको गाउँ पुग्न कति समय लाग्छ होला? यो प्रश्नलाई फेरि ध्यान दिउँ है त। बुद्धिको घरसम्म जान 150 किलोमिटर यात्रा गर्नुपर्छ। 1 घन्टामा झन्डै 30 किलोमिटर जति यात्रा गरिन्छ भने उनलाई घर पुग्न कति समय लाग्छ होला? अब गणितको विधि प्रयोग गरेर दूरी र समयको हिसाब कसरी गरिन्छ हेरौँ है त। खाना पकाउने बेला आमा भन्नुहुन्छ 4 जनाका लागि 2 भाँडा चामल भए पुग्छ, तर जब पाहुना आएका दिन 12 जनासम्मका लागि खाना पकाउनु पर्छ त्यस बेला मलाई 6 भाँडा चामल चाहिन्छ। अब त्यसलाई भिन्न वा फ्र्याक्सनका रूपमा लेखौँ। चारजनाका लागि दुई भाँडा, फोर अपन टू, अर्थात् चारका मुनि दुई। बाह्रजनाका लागि छ भाँडा, ट्वेल्भ अपन सिक्स, अर्थात् बाह्रका मुनि छ। दुवै भिन्नलाई भाग गर्दै सानो बनाउँदा दुवै भिन्न बराबर हुन्छन्, अर्थात् टू अपन वान, दुईका मुनि एक। यी दुई अनुपात तथा रेसियोहरू बराबर छन्। यसरी दुई अनुपातहरू बराबर भएको अवस्थालाई समानुपात वा प्रोपोर्सन भनिन्छ। यदि कुनै अनुपात एकामुनि बी बराबर सिकामुनि डी, अर्थात् ए अपन बी इज इक्वल टु सी अपन डी छ भने त्यसलाई हामी समानुपात भन्छौँ। पहिलो अनुपातको अंश वा न्युमरेटर र दोस्रो अनुपातको हर वा डिनोमिनेटरलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौँ। यहाँ पहिलो अनुपातको अंश वा न्युमरेटर ए र दोस्रो अनुपातको हर वा डिनोमिनेटर डीलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौँ, अनि पहिलो अनुपातको हर वा डिनोमिनेटर बी र दोस्रो अनुपातको अंश वा न्युमरेटर सीलाई हामी बीचका पदहरू वा मीन भन्छौँ। समानुपातिकमा एक्सट्रिमहरूको गुणनफल ए इन्टु डी र मिनहरूको गुणनफल बी इन्टु सी बराबर हुनैपर्छ। यो नियमलाई सम्झनुहोस्। यही नियमको प्रयोग गरेर हामीले समानुपातमा थाहा नभएको मान पत्ता लगाउन सक्छौँ। यस सम्बन्धी समस्यालाई अझ स्पष्टसँग समाधान गर्न हामीले समानुपातका प्रकारहरूबारे पनि थाहा पाउनुपर्छ। समानुपात दुई प्रकारका हुन्छन्। पहिलो प्रत्यक्ष समानुपात, डाइरेक्ट प्रोपोर्सन। दोस्रो विपरीत वा अप्रत्यक्ष समानुपात, इनभर्स अर इनडाइरेक्ट प्रोपोर्सन। समानुपातमा कुनै परिमाणको मान बढ्दा वा घट्दा अर्को परिमाणमा पनि सोही अनुसार परिवर्तन हुन्छ भने त्यसलाई प्रत्यक्ष समानुपात, डाइरेक्ट प्रोपोर्सन भनिन्छ। उदाहरणका लागि अघि न भात पकाउनका लागि चाहिने चामलको हिसाब सम्झनुहोस्। मान्छेको सङ्ख्या बढ्दा चामलको परिमाण पनि बढ्नुपर्छ, तर कहिलेकाहीँ यस्तो हिसाब उल्टो हुन्छ। एउटा परिमाण बढ्दा अर्को घट्छ वा एउटा घट्दा अर्को बढ्छ। यसलाई विपरीत समानुपात, इन्भर्स प्रोपोर्सन भनिन्छ। यसबारे बुझ्न स्कुलको एउटा भवन बनाउने कामको उदाहरण हेरौँ। जति धेरै कामदार भए त्यो भवन बनाउन त्यति कम समय लाग्छ, अनि जति कम कामदार भए त्यति नै बढी समय लाग्छ। यदि 20 कामदारले 15 एउटा भवन बनाउन सक्छन् भने त्यसलाई 10 सक्न कति कामदार चाहिएलान्? यो विपरीत समानुपात हो, यसकारण हामी दोस्रो अनुपातलाई चाहिँ उल्टो बनाएर लेख्छौँ। अनि थाहा भएका दुईटा मानलाई छड्के गुणन अर्थात् क्रस मल्टिप्लिकेसन गरेर आएको गुणनफललाई तेस्रो मानले भाग गर्छौँ, र त्यो भागफल चाहिँ चौथो अर्थात् थाहा नभएको र हामीले थाहा पाउनुपर्ने मान हुन्छ। अर्थात् अब हामीले यहाँ 20 र 15 गुणन गर्नुपर्छ अनि 10 भाग गर्नुपर्छ। उत्तर 30 आउँछ, अर्थात् 30 कामदार भयो भने त्यो भवन 10 बनाइसकिन्छ। अब हामी अघि नको प्रश्नमा फर्क्यौँ। यदि चालकले 1 30 किलोमिटरको दरले गाडी गुडाउँछन् भने 150 यात्रा गर्न कति समय लाग्छ सोचौँ। यसमा हामी क्रस मल्टिप्लिकेसन अर्थात् छड्के गुणन गरेर 150 1 गुणन गरौँ अनि 30 भाग गरौँ, अर्थात् 5 लाग्ने रहेछ। हामीले यो भागमा अनुपात र समानुपात अनि समानुपातका प्रकारबारे सिक्यौँ। यसबारे अभ्यास गर्न म तपाईँलाई एउटा प्रश्न सोध्छु र त्यसको उत्तर एकछिनमा भन्छु, तपाईँ आफ्नो उत्तर जाँच्नुहोस् है त। मानौँ तपाईँका घरमा एउटा कार्यक्रमका लागि 40 पाहुना आएका छन्। हरेक 4 एक भाँडो चामल चाहिन्छ भने तपाईँले जम्मा कति भाँडा चामल पकाउनुपर्छ? हो, तपाईँले ठिक भन्नुभयो, यसको उत्तर 10 हो। हस् त, अहिलेलाई यति नै। सिकेका कुराहरूको अभ्यास चाहिँ गर्दै गर्नुहोला।
4: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ बागमती प्रादेशिक प्रसारण। अब हामी सुनाउँदैछौँ विभिन्न लोकगीत, लोक तथा दोहोरी गीतहरू। पहिलो लोक दोहोरी गीत भोजराज काफ्ले र सीता थापाको स्वरमा, भोजराज काफ्लेको लय सङ्कलनमा।

अहिले सुन्नुभयो लोकदोहोरी गीत गोरख परियार र देवी घरती मगरको स्वरमा सूर्यबहादुर बोहरा र पूर्ण बहादुर बोहराको लय सङ्कलनमा लोकदोहोरी गीत श्रवणीय क्रम मैलीलाई यति नै हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो स्वदेश गान कोइली देवी, उदित नारायण झा, मीरा राणा, मधु छेत्री र साथीहरूको समूह स्वरमा भैरवनाथ रिमालको रचना कोइली देवीको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट 13,717 भेडा च्याङडा बाहिरिएका छन्। बिहिबारसम्म मुस्ताङका पाँचवटा स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा मुगु र जुम्ला लगायतका जिल्लाबाट ल्याइएका भेडा च्याङडा बिक्रीबाट 35,53,88,000 रुपियाँ बराबरको कारोबार भएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका 7,964 र 1,000 च्याङडा र 1,204 भेडा बिक्रीका लागि बाहिरिएका छन्। त्यस्तै डोल्पाबाट 3,551, मुगुबाट 260, जुम्लाबाट 300 भेडा च्याङडा ल्याइएको थियो। तिब्बत हुँदै कोरला नाकाबाट 438 च्याङडा पनि मुस्ताङ हुँदै बाहिरिएका छन्। कार्यालय प्रमुख डाक्टर अरियालले दशैंलाई लक्षित गरी ल्याइएका अधिकांश भेडा च्याङडा बजारमा पुगिसकेको बताउनुभयो। उहाँका अनुसार मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडा च्याङडा बजारमा आउन थालेपछि चीनको तिब्बतबाट आउने भेडा च्याङडाको संख्या घटेको छ। गत आर्थिक वर्ष 2082-83 15,600 भेडा च्याङडा बिक्रीबाट मुस्ताङमा 36,50,00,000 रुपियाँ बराबरको कारोबार भएको थियो। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा आज भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 14 घाइते भएका छन्। काठमाडौँबाट धरान जाँदै गरेको बस मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका सुर्खे खण्डमा आज दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। कर्णाली नदीमा नुहाउने क्रममा नदीले बगाउँदा अछाममा 12 वर्षीय बालिका बेपत्ता भएकी छिन्। नदीले बगाउँदा अन्य दुई किशोरीलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 टोटकेसाल स्थित बेलखेत र दैलेख जोड्ने कर्णाली नदीको पक्की पुल मुनि नुहाउने क्रममा बगाउँदा मंगलसेन नगरपालिका 7 जनालीका वीरबहादुर शाहीकी 12 वर्षीय छोरी ममता शाही बेपत्ता भएकी हुन्। उनीसँगै नुहाइरहेका दुई किशोरीलाई स्थानीयले उद्धार गरेका थिए। बर्दियाको ठाकुर बाबा नगरपालिकामा बाल विवाह न्यूनीकरण तथा लागू औषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक तथा सामुदायिक अगुवाहरूले समुदाय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तर्गत धार्मिक गुरु अगुवा वर्गहरू तथा गुरुवाहरूको सञ्जालसँग आयोजित बैठक तथा छलफलमा बाल विवाह र लागू औषध दुरुपयोग नियन्त्रणका लागि सामूहिक पहल गर्ने विषयमा छलफल भएको हो। र धार्मिक सद्भाव समन्वय समिति धनुषाको आज बसेको बैठकले बडा दशैं दीपावली र छठ पर्वलाई शान्तिपूर्ण रूपमा सामाजिक सद्भाव बढाउने गरी मनाउने निर्णय गरेको छ। समिति अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद रुइटेलको अध्यक्षतामा भएको बैठकले सामाजिक सद्भाव बिगार्न खोज्नेमाथि प्रचलित कानून बमोजिम कडा कारवाही गरिने निर्णय पनि गरेको हो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। अनि 7:00 समाचार सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि 7:25 समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। अनि 7:45 प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 8:10 समानता कार्यक्रम प्रस्तुत हुनेछ। 8:30 नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि 9:15 पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछिको बाँकी समयमा दसैँ गीत सुनाउनेछौँ। 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। अनि 11:00 समाचार सुन्न सक्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
1: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 मा पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

आओ देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

मालश्री यो धुन सँगसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार, बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरूका अभिभावक तथा सम्बन्धित व्यक्तित्वहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज तपाईँहरूकै एकजना साथीसँग गरिएको कुराकानी सुन्नेछौ। आइत भाइ बहिनी, यसपालिको दसैँ पनि सुरु भइसकेको छ। दसैँको धेरै धेरै शुभकामना ल तपाईँहरूलाई। तपाईँहरूको दसैँ एकदमै रमाइलो होस्, यही छ मेरो कामना। भाइ बहिनी, आज तपाईँहरूकै एकजना साथीसँग मैले कुराकानी गरेको थिएँ, अब सोही कुराकानी सुनाउँछु। साथीको दसैँ पर्व कस्तो हुँदै रहेछ, दसैँ बिदामा उहाँलाई के गर्न मनपर्ने रहेछ, यो कुरा अब थाहा पाउने ल। तपाईँहरूको साथीले सुरुमा आफ्नो परिचय यसरी दिनुभएको छ।
1: मेरो नाम अनामिका चौधरी हो, म कक्षा 4 पढ्छु। मेरो विद्यालयको नाम सेन्ट जोसेफ इङ्ग्लिस एकाडेमी हो। म आज मम्मीको अफिस आएकी छु।
0: मम्मीको अफिस? मम्मीको अफिसको नाम के हो?
1: मम्मीको अफिसको नाम रेडियो नेपाल हो।
0: ए, रेडियो नेपाल है। अनामिकाले थाहा पाए अनुसार मम्मीको अफिसमा कतिचोटि आइसक्नु भएको छ?
1: धेरैचोटि
0: है, सानो हुँदा पनि आएको है। अनामिकाको यो छुट्टी भइसकेको, दसैँ बिदा भइसक्यो?
1: हो।
0: ए, कहिलेसम्म छ दसैँ बिदा?
1: 9 गतेसम्म,
0: कार्तिक 9 गतेसम्म। बिदाहरूमा चाहिँ अनामिकाले के गर्नुहुन्छ?
1: ड्रइङ, होमवर्क र पढ्छु, लेख्छु।
0: दसैँ मनाउनुहुन्छ घरमा?
1: हुन्छ।
0: अनामिकाको घर बाहिर, काठमाडौँ बाहिर कहाँ छ?
1: काठमाडौँ बाहिर,
0: हजुर,
1: बाँके बर्दिया।
0: बर्दिया? अनि यसपालि जाने कि नजाने?
1: नजाने।
0: नजाने, काठमाडौँमै मनाउने? किन नजाने रहेछ? मम्मीले के भन्दै हुनुहुन्छ?
1: बाटो बिग्रिया, त्यही भएर
0: काठमाडौँमै बसेर मनाउने। दसैँमा अनामिकाले के गर्नुहुन्छ त्यो पनि भनिदिनुहोस् न, थाहा पाए अनुसार।
1: त्यस्तै होमवर्क सोमवर्क ड्रइङहरू गर्दै बस्छु।
0: दसैँमा टिका लगाउने काम हुन्छ कि हुँदैन?
1: हुन्छ।
0: ए, अनामिका त सानो मान्छे, सानै उमेरको छ है, अनि टिकासँगै दक्षिणा पनि दिनुहुन्छ हो ठुला बडाले?
1: हो।
0: दक्षिणा कति दिनुहुन्छ?
1: त्यस्तै 100-500।
0: त दक्षिणा चाहिँ केमा खर्च गर्नुहुन्छ अनामिकाले?
1: पेन्सिल, कपी, इलेजर, सार्पनरहरूमै
0: हो, आफूलाई चाहिने।
1: हजुर।
0: कहिले काहीँ त जङ्क फुड पनि खानुहुन्छ होला?
1: कहिले कहिले मात्रै।
0: ए, कहिले कहिले मात्रै? जङ्क फुड खाँदाखेरि के हुन्छ, नखाँदाखेरि के हुन्छ, यो चाहिँ सर म्यामहरूले सिकाउनुहुन्छ कि हुन्न?
1: हुन्छ।
0: के हुँदो रहेछ जङ्क फुड?
1: पेट दुख्ने, टाउको दुख्ने, अरू बिरामीहरू हुने, रुगा खोकी लाग्ने।
0: त्यसो भए जङ्क फुड त खानै मिलेन होइन?
1: हो।
0: बिरामी हुन त भएन नि है। अब यो जङ्क फुडको सट्टा के खाने?
1: फलफुलहरू, तरकारीहरू, भात, दाल।
0: स्कुलमा खाजा चाहिँ के खानुहुन्छ?
1: कहिले कहिले क्यान्टिन ममले नभ्याउँदा, अनि कहिले कहिले घरकै लग्छु।
0: ए, घरकै लानुहुन्छ? कति राम्रो बानी। घरमा हुँदा मामुलाई चाहिँ के काम सघाउनुहुन्छ?
1: पानी दिने, अनि औषधीहरू, भात पस्किनेहरू, आफूले खाएको गिलासहरू धुने।
0: कति राम्रो बानी।
1: यति नै।
0: अरू के गर्न मनपर्छ नि अनामिकालाई?
1: गीत गाउन, डान्स गर्न, अनि ड्रइङ गर्न, पढ्न, लेख्न राम्रो लाग्छ मलाई।
0: आज रेडियो नेपाल सुनेर बस्नुभएका, आज कार्यक्रम बाल बाटिका सुनिरहनुभएका आफू जस्तै साथीहरूलाई के सुनाउन मन लागेको छ?
1: कविता।
0: कविता सुनाउने?
1: मेरो कविता खुसी छ रहेछ। दसैँ दसैँ आयो घरमा, खुसी छायो मनमा, मामा घर जाने रे, मिठो पापा खाने रे, जमारा पनि बढ्दैछ, रामो पिङ खेल्दैछ, सबैजना टिका लगाउने छन्, छोरी माइती आउने छन्, टिका लगाउन मन छ, गीत गाउन मन छ, म पनि मेलामा जाउँ कि नाइ दसैँको यो बेलामा, धन्यवाद।
0: वाओ, कति राम्रो। अझै केही सुनाउन मन लागेको छ साथीहरूलाई?
1: हुन्छ।
0: के सुनाउने?
1: गीत।
0: गीत सुनाउने? लगाएर सुनाउनुहोस्।
1: मेरो माया लौ दादा पारी दादै पारी।

0: हुँदैन।
1: हुन्छ, कहिले कहिले दाई हुँदाखेरि सोध्छु, दाई नहुँदाखेरि चाहिँ मोबाइलबाट सर्च गरेर।
0: दाई पनि छ? ए, कतिजना हो?
1: चारजना।
0: परिवारमा आमा,
1: म अनि दादा अनि बाबा।
0: ए, दादा चाहिँ कति कक्षामा पढ्नुहुन्छ?
1: बाह्र।
0: दादाले कतिको होमवर्क सिकाउनुहुन्छ नि उहाँको?
1: धेरै।
0: गाउँमा चाहिँ को को हुनुहुन्छ?
1: गाउँमा
0: हजुर
1: दिदी अनि दाई अनि मामा अनि बुवा अनि आमा।
0: फोनमा कुराकानी हुन्छ?
1: हुन्छ।
0: अथवा भिडियो कलमा?
1: हुन्छ।
0: ए, उहाँहरूले के भन्नुहुन्छ?
1: कहिले काम आउँछौ भन्छन्, बिस्तारै आउँदा भन्छु, म खाना खानु भयो कि छैन भन्छु, खाइसके भन्नुहुन्छ।
0: दिनदिनै कुरा हुन्छ? त्यताको हालखबर चाहिँ के छ अरे नि आज?
1: राम्रो छ अरे।
0: हो, घर चाहिँ कहिले कहिले जाने गरिया छ?
1: त्यस्तै बेसेमा अनि कहिले कहिले भेट्नको लागि जान।
0: बर्दिया जाँदाखेरि के गर्नुहुन्छ त्यहाँ?
1: त्यही साथीहरूसँग खेल्छु, कहिले ड्रइङ सुइङ गर्दै बस्छु।
0: काठमाडौँ बस्न मनपर्छ कि बर्दिया?
1: गाउँ।
0: गाउँ बस्न मनपर्छ? किन?
1: मलाई गाउँमै मनपर्छ, सबैजना त्यहीँ हुन्छ, रमाइलो हुन्छ गाउँमा।
0: हो, खानेकुराहरू पनि प्रशस्तै हुन्छ होइन, अर्ग्यानिक पाइन्छ। के हुन्छ बर्दियामा?
1: त्यस्तै खानेकुरा, तरकारीहरू।
0: के को तरकारी हुन्छ?
1: गाजर अनि मुला अनि कौली अनि भेन्टा भिन्डीहरू।
0: आफ्नै बारीमा फल्छ? ए, कति राम्रो। अब पछि जाँदाखेरि धेरै ल्याउने होला है, यता पनि लिएर आउने ल?
1: हुन्छ।
0: बाबा मम्मीले अनामिका पछि तिमी ठुलो भएपछि यो यो बन्नुपर्छ है भन्नुहुन्छ?
1: हुन्छ।
0: के भन्नुहुन्छ?
1: बाबाले डक्टर बन्नु भन्छन् अनि मम्मीले चाहिँ म जस्तै सरकारी जागिर खाऊ भन्नुहुन्छ।
0: ए, अनि अनामिका त अहिले सानै छ नि त, 9 वर्षको मात्रै है, पछि अब ठुलो भएपछि त के हुन्छ थाहा हुँदैन होइन, तर अहिले नै चाहिँ यो 9 वर्षकै उमेरमा चाहिँ यो बन्छु भनेर कस्तो खालको सोच आइरहेछ आजसम्ममा?
1: आजसम्म प्रहरी।
0: प्रहरी? ए, प्रहरी मनपर्छ? किन?
1: मलाई के अरे प्रहरी बन्न मनपर्छ, त्यही भएर मलाई बन्नै मन लाग्छ अहिलेसम्म।
0: ए हो, पछि अब ठुलो भएपछि पढ्दै गएपछि के हुन्छ त्यो त थाहा छैन होइन, अहिले टुङ्गो त छैन, त्यही पनि अहिले मान्छेले साथीहरूले म यो बन्छु म यो बन्छु भनेर भनिरहनु हुँदाखेरि तपाईँले पनि म चाहिँ प्रहरी बन्नुपर्छ होला भन्ने लागिरहेछ तपाईँलाई। ए, अनि प्रहरी बन्दाखेरि के हुन्छ, प्रहरीले के काम गर्नुपर्छ के थाहा छ?
1: प्रहरीले चोरहरूलाई समात्ने काम गर्नुहुन्छ।
0: चोरहरूलाई समात्ने काम मात्रै होइन, अरू पनि थुप्रै काम छ
1: थाहा।
0: तपाईँलाई थाहा भए अनुसार चाहिँ त्यति हो है। अरू बेला अब छुट्टीको बेला त अलि छुट्टै होला होइन, अहिले बिदा पनि छ, अनामिकाको दसैँ बिदा छ, त्यो बाहेक स्कुल जानु पर्दा डेली रुटिन कस्तो हुन्छ?
1: डेली रुटिन उठेर दाँत साथ माझ्ने अनि भात खाएर लुगा लगाउने अनि जाने
0: जाने अनि फेरि आउने। कति बजी सुत्नुहुन्छ राति?
1: म
0: हजुर
1: कहिले छिटै निन्द्रा लाग्यो भने 7 बजे नै सुत्छु, 8 बजे।
0: राति अबेरसम्म बस्नुहुन्छ कि हुँदैन?
1: हुँदैन।
0: किन?
1: राति छिटै सुत्यो भने राम्रो बनायो, ढिलो सुत्यो भने आँखामा कालो आउँछ, त्यही भएर म छिटै सुत्छु।
0: मोबाइल चाहिँ कति बेला हेर्ने होला?
1: दिउँसो।
0: दिउँसो स्कुल जानुपर्छ नि त दिउँसो त।
1: छुट्टी भएको बेला दिउँसो हेर्छु।
0: छुट्टी भएको बेला अनि अरू बेला?
1: अरू बेला स्कुल जाने बेला त हेर्दिनँ।
0: हो, कति राम्रो बानी। ल, चाहिने मात्रै हेर्ने होइन, नचाहिने कुरा नहेर्ने। कसको मोबाइल हेर्ने?
1: छैन, मम्मीको।
0: मम्मी मोबाइल हेर्छु भन्दा सजिलै दिनुहुन्छ? हो र? होइन होला, खोसेर लिने होला
1: होइन
0: होइन। स्कुलमा सर म्यामहरूले पढाउनु भएको मजाले बुझ्नुहुन्छ? आएन भने सोध्ने गर्नु भएको छैन?
1: छ।
0: अनि साथी साथी बिच छलफल हुने
1: छ?
0: छ। स्कुल जान रमाइलो हुन्छ कि घरमा बस्दा रमाइलो हुन्छ?
1: स्कुल जान।
0: किन?
1: किनकि स्कुलमा पढाइ पनि हुन्छ, साथीहरूसँग खेल्न पनि मिल्छ।
0: के खेल्नुहुन्छ?
1: रुमाल लुकाई, कहिले ब्याडमिन्टन अनि बलहरू खेल्दै गर्छौँ।
0: घरमा भन्दा स्कुलमा रमाइलो हुन्छ। अनि अनामिकाको स्कुलमा के कार्यक्रमहरू हुन्छ नि?
1: डान्स गर्ने, गीत गाउने, ड्रइङ अनि ब्याडमिन्टन अनि टेकान्डोहरू।
0: ती कार्यक्रमहरूमा तपाईँले सहभागिता जनाउनु भएको छ?
1: छ।
0: के केमा?
1: डान्स अनि

0: सिङ्गिङ अनि कविता वाचनमा।
1: त्यसपछि साथीहरू भन्दा अलिकति उत्कृष्ट हुनुभएको छ।
0: छ
1: के ल्याउनु भयो नि त्यसपछि?
0: मेडलहरू ल्याउँदै गर्छु स्पोर्टहरूमा।
1: कति राम्रो। अनि के गर्ने त्यो मेडल ल्याएर घरमा?
0: राख्छु सजाएर।
1: सजाएर राख्नुहुन्छ है? हो आहा कति राम्रो। यसरी नै यस्ता अतिरिक्त क्रियाकलापमा भाग लिनुहोला होइन, अनि जित्दै जानुहोला। शुभकामना है त।
0: हस्।
1: कहिले कहिले छुट्टीको बेला घुमाउनु लानुहुन्छ?
0: हुन्छ।
1: कहाँ कहाँ घुम्नु भएको छ नि काठमाडौँमा?
0: रत्नपारा अनि एउटा बसपारा, भिरकोटी मन्टप अनि पशुपति, नारायण थान, दक्षिणकाली।
1: धेरै ठाउँमा घुमिसक्नु भएको रहेछ। सबभन्दा मन परेको ठाउँ चाहिँ कुन हो?
0: पशुपति।
1: किन?
0: मलाई पशुपतिमा पूजा गर्नहरू मनपर्छ त्यही भएर।
1: ए, दसैँ बिदा भइसकेको छ, दसैँ बिदामा हुनुहुन्छ। दसैँ बिदाको लागि स्कुलबाट होमवर्क आएको छ कि छैन?
0: छ।
1: हो, गरिसक्नु भयो?
0: छैन, बिस्तारै गर्दै गर्छु म।
1: हो र,
0: एउटा एउटा पेजमा गर्छु, कहिले राति गर्छु।
1: बिदाको बेला होमवर्क गर्नु मन लाग्छ?
0: लाग्छ।
1: कति बेला गर्ने हो? बेलुका?
0: होइन, दिउँसो।
1: ल अनामिका, राम्रोसँग दसैँ मनाउनु होला। दसैँ पछि स्कुल लाग्छ, स्कुल जानु होला। फेरि तिहारको छुट्टी होला, तिहार पछि फेरि स्कुल लाग्छ होइन। स्कुल जान चाहिँ गाह्रो मान्नु भएन होइन। तपाईँहरूको साथी अनामिका चौधरीसँग गरिएको कुराकानीसँगै आजको कार्यक्रमबाट बिदा लिने समय भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी देवकी भण्डारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
2: जय नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूको पशुपालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ भरतपुर महानगरपालिकाका पशु विकास अधिकृत डाक्टर रबिन बस्ताकोटी। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: गाई भैँसीमा बाजोपनको समस्याबारे बताइदिनुहोस् न र यसलाई कम गर्न के गर्नुपर्छ भनी चितवनबाट भरत लम्सालले जिज्ञासा राख्नु भएको छ।
2: वैज्ञानिक रूपमा हेर्दाखेरि चाहिँ उत्पादन बढाउँदै गएको छ। अहिलेको अध्ययन अनुसन्धानहरूले पशुको उत्पादन क्षमता बढ्दै जाँदाखेरि प्रजनन सम्बन्धी क्षमता चाहिँ घट्दै गएको, त्यो हिसाबले गर्दाखेरि चाहिँ प्रजनन व्यवस्थापन र उत्पादनको व्यवस्थापनमा विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ। र बाँझोपन चाहिँ एउटा मात्रै कारणले नभइकन विभिन्न कारणहरूले चाहिँ हुने खालको समस्या हो, जसलाई चाहिँ हामी वैज्ञानिक रूपमा भन्दाखेरि मल्टिफ्याक्टोरियल भन्छौँ। एक मात्र नभइकन एक भन्दा बढी समस्याहरू देखिन्छ र विशेष गरी नेपालको विभिन्न ठाउँमा बाँझोपन सम्बन्धी उपचारमा मिलिरहँदा नेपालको परिप्रेक्ष्यमा भन्दाखेरि चाहिँ पहिलो चाहिँ पशुको आहार व्यवस्थापन प्रमुख रूपमा देखिन्छ। विशेष गरी हामीले ठुला जातका पशुहरू बाहिरबाट भित्रायौँ, हो जस्तो होलिस्टेन क्रसको जर्सी क्रसका गाईहरू र भैँसीमा चाहिँ मुर्राको उन्नत नस्लको इन्डियाबाट पाकिस्तानबाट भित्रे भनेपछि ती पशु भित्रिँदाखेरि ती पशुलाई गर्ने व्यवस्थापन पनि सँगसँगै भित्रिनु पर्थ्यो। व्यवस्थापन चाहिँ कम भित्रियो भन्ने मेरो बुझाइ हो। भन्नु खोजेको नस्ल ठुलो आयो र हाम्रो व्यवस्थापन चाहिँ पुरानै पद्धतिको छ, त्यो हिसाबले आहारको व्यवस्थापन त्यति राम्रो हुन सकेको छैन। उसको शरीरलाई चाहिने पेट भर्न चाहिने आहार पुर्याउने एउटा कुरा रह्यो, दोस्रो चाहिँ उसले उत्पादन दिनको लागि चाहिने खास खास पोषक तत्वको मात्रा कति पुग्यो भन्ने भयो र तेस्रो चाहिँ त्यसले त्योबाट अतिरिक्त शक्ति चाहिँ प्रजननको लागि पुगे कि पुगेन भन्ने कुरा चाहिँ प्रधान हुन्छ। र यो आहारमा चाहिँ विशेष गरी होलिस्टेन जातको पशुहरूमा चाहिँ ठुलो शरीर हुने, हाम्रो चाहिँ लोकल गाई जम्मा 350 किलो बढीमा हुन्छ स्थानीय क्रसको गाईहरू, त्यो चाहिँ 600-700 किलोको छ भनेपछि किसानहरूले चाहिँ पालनमा चाहिँ पहिलाको पाले गाईले यति खुवाएको भए हुन्थ्यो, यसलाई यति खुवाए पुग्ला भन्ने अड्कल छ, त्यो यति हातको अड्कलले चाहिँ त्यो पशुको आहारै पुगेकै छैन। पहिला पेट भर्ने आहार पुग्नु पर्यो, त्यसपछि चाहिँ पोषक तत्व पुग्नु पर्यो। विशेष गरी होलिस्टेनमा चाहिँ पेट भर्ने र पोषक तत्व दुइटै पुर्याउनु पर्ने रे र अरूमा चाहिँ पोषक तत्व थप्नु पर्ने। र हाम्रो अर्को चाहिँ आहारमा देखेको समस्या भनेको हामी सबै चाहिँ कृषि उपजमा आधारित पशुपालनमा छौँ। सामान्यतया साना किसानहरूले चाहिँ विशेष गरी अलिकति धान पनि लगाउँछ, गहुँ मुसुरो के लगाउँछ, तिनीहरूको बाई प्रोडक्ट जस्तो धान काटिसकेपछि पराल भो तोरीको गट्टेहरू मुसुरोको भुसहरू यिनीहरू खुवाउने छ। त्यो चलनमा गर्दाखेरि चाहिँ विशेष गरी यी चिजहरू बढी खुवाइने र हरियो घाँसहरू र उन्नत जातको घाँसहरू चाहिँ कम खुवाउने प्रचलनले गर्दाखेरि चाहिँ घाँसबाट आउने खनिज तत्व र भिटामिनको मात्रा कम भयो, त्यही भएर पेट भर्नको लागि हरियो घाँसको मात्रा अत्यधिक बढाउनु पर्ने देखिन्छ। प्राय गरी अहिले हाम्रो पशुहरूमा मैले हेर्दाखेरि चाहिँ ठुलो होलिस्टेनको गाईहरूलाई चाहिँ 5-7 किलो अथवा बढीमा 8 किलो भन्दा बढी यो सुक्खामा परालको मात्रा चाहिँ दियो भने उसले पेट भर्नको लागि अरू आहार चिज खाँदैन, किनभन्दा पेट पहिले त्यसले भरिन्छ, त्यो हुँदाखेरि उसलाई चाहिने चिज पुगेको छैन। त्योभन्दा बढी भएको चिज त कति के खुवाउने त भन्दाखेरि घाँसमा आधारित गर्नुपर्नेछ र आहार व्यवस्थापनमा विशेष गरी घाँसमा आधारित हुनुपर्ने आवश्यक देखिन्छ आहारको विषयमा। अर्को व्यवस्थापनमा नयाँ चाहिँ समस्या के देखिएको छ भन्दाखेरि चाहिँ ती गाईहरू बाहिरबाट ल्याएका गाईहरू चाहिँ 32 डिग्री सेल्सियस तापक्रमभन्दा कम तापक्रमसम्म मात्रै अनुकूलन हुन सक्छन्, त्योभन्दा बढी हुँदाखेरि उनीहरूलाई चाहिँ वातावरणीय प्रभाव देखिन्छ। जस्तो अब चितवनको परिप्रेक्ष्यमा चितवनबाट सुन्नु भएको छ, अब अहिले चाहिँ 38-39-40 बढी नै छ, भनेको 10 डिग्री तापक्रम बढिसकेको छ, भनेपछि यो तापक्रमले गर्दाखेरि उसको शारीरिक अवस्थामा उत्पादनमा नि असर गर्छ प्रजननमा नि असर गर्छ र विशेष गरी प्रजननमा चाहिँ त्यो प्रजनन गराइसकेपछि अथवा साँडा लगाइसकेपछि अथवा कृत्रिम गर्भधान गराइसकेपछि त्यो बच्चा गएर पाठे घरमा टाँसिनु पर्ने अवस्था, त्यो म्याटर्नल रिकग्निसन भन्छौँ हामी वैज्ञानिक भाषामा भन्दाखेरि र सामान्य हिसाबमा भन्दाखेरि बच्चा जुन बन्यो त्यो पाठे घरमा टाँसिएर बसेर वृद्धि विकास हुनु पर्यो, हो त्यो प्रक्रियामा चाहिँ यो तापक्रमको असर डाइरेक्ट देखिन्छ। भनेपछि हाम्रो गोठको व्यवस्थापन, गोठ चाहिँ जुन पुरानो अलि होचो खालको गोठ छ, ती गोठहरूमा पनि समस्या देखाउन सक्छ। विशेष गरी उहाँले चाहिँ यो दुईटा आहार व्यवस्थापन र यो गोठको संरचनाको व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
1: सिगास बैतडीबाट रमेश धामीले लौकाट चरा पाल्दा खोर कस्तो बनाउने भनी जिज्ञासा राख्नु भएको छ।
2: यो लोकल कुखुरा प्रजातिकै हो र विशेष गरी यो अफ्रिकाबाट विभिन्न ठाउँ हुँदै नेपाल भित्रिएको, यसलाई चाहिँ विशेष सामान्यतया बुझ्दाखेरि चाहिँ स्थानीय कुखुरा पालेकै हिसाबबाट पाल्न सकिन्छ र पालेको पद्धति चाहिँ कसरी पाल्ने भन्ने कुराले चाहिँ खोरको आकार कसरी निर्धारण गर्ने भन्ने कुरा हुन्छ। खुल्ला छोडेर खुल्ला चरिचरणमा उसले आफैले किरा फट्याङ्ग्रा घाँसपात के पाउँछ त्यही अनुसार खान्छ भनेर पाल्ने हो भनेदेखि अलिक ठुलो क्षेत्र चाहियो, उसले चाहिँ आफै चरणबाट आउनु पर्यो। र अर्को चाहिँ होइन, म अब हाम्रो स्थानीय पालिरहेको हिसाबले सानो खोर बनाएर रातिलाई थुन्छु दिनभरि चरेर खान्छ भन्ने किसिमबाट पाल्ने भने एक किसिमबाट सोच्नुपर्छ। र अर्को चाहिँ अब अहिले सामान्यतया हामीले देखिरहेको लेयर्स कुखुरा र ब्रोइलर कुखुरा पाले जस्तो खोरमा राखेर पाल्ने, खोरमा त्यो डिप लिटर सिस्टम भन्छौँ त्यसरी पाल्ने हो भने अर्को क्षेत्रफलको हिसाब अड्कल गर्नुपर्छ। र अर्को यो सँगसँगै त्यो लौकाठ चाहिँ अन्डाको लागि पनि पालिन्छ र मासुको लागि पनि पालिन्छ। भनेपछि मासुको लागि पाल्ने हो कि अन्डाको लागि पाल्ने हो भन्ने पनि यकिन गरेर उहाँले चाहिँ क्षेत्रफल निर्धारण गर्न सक्नुहुन्छ। यो सबैलाई हेर्दाखेरि चाहिँ जस्तो फ्री रेन्जमा भनेको खुल्ला चरिचरणमा पाल्नुहुन्छ भनेदेखि चाहिँ मासुको लागि पाल्ने हो भने प्रति कुखुरा 15 स्क्वायर फिट जति चाहिन्छ, भन्दाखेरि अन्डा उत्पादनको लागि पाल्ने हो भने 25 स्क्वायर फिट चाहिन्छ। र चाहिँ राति चाहिँ खोरमा थुन्ने दिनभरि चर्न जाने खालको हिसाबले पाल्ने हो भनेदेखि प्रति स्क्वायर फिटमा 2 कुखुरा अट्ने गरेर राति मात्रै थुन्ने दिनभरि चरणमा जाने गर्नु दिन सक्नुहुन्छ। तर यो कुखुराको प्रकृति चाहिँ घाँस चेतेर खाने र चाहिँ त्यसलाई हानि नोक्सानी पुर्याउने हुँदाखेरि यसरी राति थुन्ने र दिनभरि खुल्ला छोड्दाखेरि चाहिँ आफ्नै तरकारी बारी पनि नष्ट पार्न सक्छ र अर्को छिमेकीको तरकारी बारी पनि नष्ट पार्न सक्छ। त्यो भएर छेकबार चाहिँ 1.5 मिटरको छेकबार लाउने गर्नु। र अर्को चाहिँ उहाँले पुरै बन्द कोठामा डिप लिटर सिस्टममा खोरमा पाल्नुहुन्छ भने प्रति कुखुरा 2-2.5 स्क्वायर फिटको क्षेत्रफल मिलाउनु पर्छ। र मासुको लागि पाल्ने हो भनेदेखि क्षेत्रफल थोरै कम हुँदा हुन्छ र अन्डाको लागि पाल्ने हो भने 2-3 वर्षसम्म अन्डा दिन सक्छ यसले। त्यो 2-3 वर्षसम्मै अन्डा दियोस् र वर्षमा 100-120 अन्डा दिइरहोस् भन्ने हो भने उहाँले क्षेत्रफल चाहिँ अहिले तोकिएकै मात्राको क्षेत्रफल व्यवस्थापन गरेर पाल्नु पर्ने हुन्छ।
1: लमजुङबाट कृष्ण घिमिरेले आहारा व्यवस्थापनले पनि पशु प्रजनन स्वास्थ्यमा प्रभाव पार्छ कि पार्दैन भनी जिज्ञासा राख्नु भएको छ।
2: पशुलाई दिएको आहाराले चाहिँ उसको प्रतिरक्षा क्षमता बलियो बनाउन सक्यो भने रोग रोक्न सक्छ। दोस्रो चाहिँ त्यो आहाराले चाहिँ उसको प्रजननको लागि, भ्रूण विकासको लागि, अन्डा विकासको लागि र भालेमा भन्दाखेरि शुक्रकोटको विकास र सक्षम शुक्रकीट बन्नको लागि आहाराको महत्त्वपूर्ण भूमिका हुन्छ। अब यो आहारा व्यवस्थापन कमजोर हुँदाखेरि चाहिँ उसको शारीरिक प्रक्रियाको कुरा चाहिँ अन्डाको विकास हुने पोथीमा भयो भने र भालेमा भयो भने शुक्रकीटको विकास हुने र चाहिँ पछि बच्चा बनिसकेपछि भ्रूणको विकासमा असर पार्ने कुरा एउटा रह्यो। दोस्रो चाहिँ उसको आहारा कमजोर प्रकृतिको भयो भने त्यसले चाहिँ उसको प्रतिरक्षा क्षमता कमजोर बनाउँछ। प्रतिरक्षा क्षमता कमजोर हुने भनेको अर्कोतर्फबाट संक्रामक रोगहरू आउन सक्छ। भनेपछि आहारा व्यवस्थापन भइदियो भने यो संक्रामक रोग आउने सम्भावना चाहिँ धेरै नै घट्छ। हुन त त्यसमा फेरि अर्को गोठको जैविक सुरक्षाको कुरा त रह्यो, तर चाहिँ रोगलाई रोक्नको लागि पनि शरीर बलियो हुनुपर्ने आवश्यकता हुन्छ। जस्तो पहिला चाहिँ यो लम्पी स्किन रोगको समस्याको बेलामा चाहिँ जुन गोठमा आहारा राम्रो छ, हरियो घाँस पर्याप्त मात्रामा मिलेको छ, खनिजको परिपूर्ति भएको छ र हरियो घाँसबाट चाहिने जस्तो प्रतिरक्षा क्षमताको लागि चाहिने जिङ्क, कपर, सेलेनियम, भिटामिन ई जस्ता तत्त्वहरू आएको रहेछ भनेदेखि चाहिँ त्यो गोठमा लम्पी स्किन रोगको प्रभाव कम देखिएको थियो। अब यो प्रजननमा जोड्दाखेरि पनि त्यही नै हो। यी जुन अघि मैले उल्लेख गरेका सूक्ष्म खाद्य तत्त्व छन्, जिङ्क, भिटामिन ई, सेलेनियम, कपर जस्ता यी चिजहरू प्रजननको लागि पनि उत्ति नै महत्त्वपूर्ण हुन्छन् र बाहिरबाट आउने रोग रोक्नको लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। भनेपछि आहारा व्यवस्थापन राम्रो भयो, हरियो घाँसको मात्रा र यस्ता सूक्ष्म खाद्य तत्त्वहरू र भिटामिनको मात्रा पुग्दाखेरि चाहिँ शारीरिक प्रक्रिया पनि यत्तिकै एक्टिभ रहने भयो। दोस्रो चाहिँ बाहिरबाट आउन सक्ने संक्रामक रोगहरूलाई पनि रोक्न सक्ने भयो। त्यही भएर आहाराको चाहिँ विशेष भूमिका रहन्छ।
1: शिवनारायण मेहताले सप्तरीबाट गाईको बाछीको मुख सुक्ने र श्वास छिटो छिटो फेर्ने गर्छ किन होला भनी समस्या राख्नु भएको छ।
2: छिटो छिटो सास फेर्ने भनेको एउटा चाहिँ गर्मीको तनावको एउटा समस्या हो। दोस्रो चाहिँ त्यहाँ उहाँले स्पष्ट उल्लेख गर्नु भएकै रहेछ, त्यो मुख सुक्खा भयो भने विशेष गरी यो उघ्राउने पशुहरूमा, गाई भैँसी भेडा बाख्रामा चाहिँ यो नाकको चिसोपन र ओसिलोपनले उसको स्वास्थ्य अवस्थालाई चाहिँ दर्शाउँछ। जस्तो नाक ओसिलो भइरहेको छ, भिजेको छ भनेदेखि पशु चाहिँ स्वस्थ छ भन्ने बुझ्न सकिन्छ। नाक चाहिँ सुक्खा छ भनेपछि उसलाई केही न केही समस्या छ। अहिले उहाँले भनेकोमा तापक्रमको अवस्था उल्लेख गर्नु भएको छैन। यदि चाहिँ ज्वरो, उच्च ज्वरोको अवस्था रहेछ भने पनि त्यो सुक्खा हुने हुन्थ्यो नै। अर्को चाहिँ अहिले भनेको जस्तो गर्मीको तनावको कुरा गर्यो हामीले, त्यो गर्मीको तनावले रहेछ भने पनि त्यो सुक्खा हुने र सास फेर्ने बढी हुन्छ। यो दुईटा प्रश्न हेर्दाखेरि चाहिँ यो मलाई चाहिँ उहाँको अरू ज्वरो संक्रामक कुरा भन्दा पनि अहिले गर्मीको तनाव बढ्दै गएको जस्तो लाग्छ। बाछीको भन्नुभएको छ भनेपछि सानो उमेरमा झन् गर्मीको तनाव बढी नै हुने हुन्छ। त्यही भएर उहाँको लागि चाहिँ गर्मी व्यवस्थापनको उपाय अप्नाउनु पर्यो। तराईमा छ भनेपछि दिउँसो आहाराको व्यवस्थापन कुरा, दिउँसो गर्मीको समयमा खाना कम दिने अथवा छारीको रुखको मुनि छारीमा बस्ने अवस्था मिलाउने, अथवा विशेष गरी फेरि छारीमा बस्ने भन्दाखेरि चाहिँ ठुलो तराईतिर चाहिँ ठुलो बथान हुन्छ, 25-30 गाई चराउनुमा लिएर जाने अथवा भैँसीहरूको पनि, अनि रुख एउटा मात्रै दुईवटा रहेछ भने त्यो एउटा रुख मुनि मात्रै बस्यो भनेदेखि त्यो एनिमलको सङ्ख्या धेरै हुन्छ होइन। एकै ठाउँमा जनावर थुप्रिँदाखेरि चाहिँ गर्मी बढी हुन्छ, 24 घन्टा पानीको व्यवस्थापन मिलाउने र आरामा चाहिँ विशेष गरी खुदो पानीहरू दिने गरियो भनेदेखि उसलाई चाहिँ थोरै आराले पनि शक्ति दिन्छ र शीतलता पनि प्रदान गर्छ। यसरी व्यवस्थापन गर्नुपर्छ। विशेष गरी उहाँले चाहिँ त्यो ज्वरो थियो कि थिएन भन्ने भएको भए त्यही अनुसारको व्यवस्थापन सुझाउन सकिन्थ्यो। ज्वरो नहुँदाखेरि अहिले चाहिँ गर्मीको व्यवस्थापनको हिसाबले गोठको व्यवस्थापन, आहारा व्यवस्थापन र उसलाई पर्याप्त पानीको मात्रा पुर्याउने व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
1: भैँसीमा कृत्रिम गर्भाधान गरेको 3 महिना भयो, दुध एक पटक दुहेपछि फेरि पग्रिन्छ तर छुन दिँदैन, किन होला भने पुतली बजार स्याङ्जाबाट लक्ष्मी छेत्रीले जिज्ञासा राख्नु भएको छ।
2: भैँसी चाहिँ अलिकति के छ भन्दाखेरि सेन्सिटिभ प्रजाति छ कि, गाईमा चाहिँ जस्तो आज उसले चाहिँ ऋतुकालको दिनमा छ भनेदेखि आज कृत्रिम गर्भाधान गरायो अथवा साँढे लगायो भने त्यो दिन अलि चञ्चल हुन्छ, भोलिबाट ऊ शान्त हुन्छ। तर भैँसीमा के हुन्छ भन्दाखेरि त्यस पछाडि चाहिँ उसको उत्पादनमा फरक आउँछ। कुनै कुनै भैँसीले त्यही दिनबाट अब दुध दिने बन्द पनि गर्छन्, कुनै कुनैले एक छाक मात्रै दुध दिने भनेको बिहान र बेलुका दुहिन्थ्यो, एक छाक मात्रै दिने हुन्छ। विशेष गरी यो यस्तो भैँसीको यो उसको जातीय गुण जस्तै छ भनेपछि उसले चाहिँ बाली गइसकेपछि त्यो भैँसीले अब दुध उत्पादन कम गर्ने अथवा दुध दिनको लागि चाहिँ आनाकानी गर्ने, लाती हान्ने त्यस्तो गर्छ भने उहाँहरूले व्यवस्थापकीय रूपमा चाहिँ बाली गएपछि उसलाई चाहिँ परिपूरकको मात्रा केही दुध उत्पादनको लागि सहयोग, जस्तो क्याल्सियमको सप्लिमेन्ट भयो होइन, अरू चाहिँ अघि भनेको जस्तो भेली जस्तो केही शक्तिको स्रोतहरू दिने, त्यो अतिरिक्त शक्ति पुगेपछि के हुन्छ त भन्दा उसले उत्पादन त हुन्छ, त्यो भैँसी सजिलै दिन्छ। त्यही सामान्य अवस्थाको उत्पादन हुँदाखेरि उसले अब त्यो आफ्नो शक्ति सिफ्ट केमा गर्छ, प्रजननतिर सिफ्ट गर्छ, यतापट्टि उत्पादन आउँदैन, यो भैँसीको नेचर नै हो। अब उहाँले भैँसीलाई चाहिँ अतिरिक्त रूपमा उसलाई चाहिने खाद्य तत्त्वको व्यवस्थापन गर्ने उपाय गर्नुपर्छ, होइन भनेदेखि बिस्तारै भैँसीले चाहिँ 6-8 महिना चाहिँ थाक्ने हुन्छ क्या, त्यो बाली गइसकेपछि दुध नदिने हुनसक्छ। उहाँले व्यवस्थापकीय रूपमा उसलाई अतिरिक्त फकाउने उपाय गर्नु पर्यो, अतिरिक्त रूपमा उसलाई दाना पानी अथवा चाहिँ परिपूरकहरू दिएर व्यवस्थापन गर्नुपर्छ। विशेष गरी गाईहरूमा यस्तो समस्या आउँदैन, गाईहरूमा त बरु झन् ब्याउने समय आइसक्यो, अब दुध कसरी थकाउने भन्ने समस्या हुन्छ। भैँसीमा चाहिँ बाली गएपछि केही भैँसीहरूमा त्यस्तो देखिन्छ, उहाँले व्यवस्थापकीय उपाय अप्नाउने हो। त्यो गर्दा पनि दिएन भनेदेखि चाहिँ अब भैँसी चाहिँ अलि लामो समय चाहिँ थारो बसिदिन्छ अथवा चाहिँ एकचोटि बाली गइसकेपछि ब्याउनको बेलामा चाहिँ 2-4 महिना, 6 महिना, 8 महिनासम्म चाहिँ दुध नदिएको अवस्था हुन्छ। यो भैँसीको चाहिँ विशेष गरी यो भैँसी अलि सेन्सिटिभ हुन्छ।
1: भैँसी ब्याउने छ कि छैन भन्ने कसरी पत्ता लगाउने भनी लमजुङबाट बुद्धि बहादुर थापाले जिज्ञासा राख्नु भएको छ।
2: अब यसमा चाहिँ ठाउँ अनुसारको उपलब्ध के छ भन्ने हुन्छ। लमजुङमा हेर्दाखेरि चाहिँ अब उहाँले विशेष गरी प्राविधिकलाई बोलाएर उपचार गर्नु पर्दाखेरि चाहिँ सामान्यतया प्राविधिकले 3 महिनाको अवस्थामा चाहिँ गर्भ जाँच गर्नुहुन्छ, मलद्वारबाट हात हालेर पाठ्यगर्भको अवस्था वृद्धि विकास भएको छ कि छैन भनेर जाँच गर्ने उपाय हुन्छ। र अब अरू केही विकसित ठाउँहरूमा जस्तो चितवन जस्तो ठाउँहरूमा चाहिँ 30-35 दिनकै अवस्थामा चाहिँ भिडियो एक्सरे मेसिनबाट बच्चा छ कि छैन भनेर जाँच्न सकिन्छ। यो दुईटा चाहिँ एकदम सजिलो उपायहरू हो। लमजुङको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ उहाँले 3 महिना हारिमा पुगेपछि प्राविधिकलाई बोलाएर मलद्वारबाट हात राखेर पाठ्यगर्भको अवस्था के छ भनेर जाँच गर्न सक्नुहुन्छ। यसबाट कुनै पशुलाई हानि नोक्सानी पनि गर्दैन र चाहिँ यो सेफ पनि छ, अरू कुनै थप औजार उपकरणहरू पनि चाहिएन, यसरी गर्न सक्नुहुन्छ।
1: नवलप्रासीबाट रमेश मगरले गर्मी बढ्दै जाँदा दुधालु पशु वस्तुलाई कसरी व्यवस्थापन गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: गर्मीको व्यवस्थापन गर्न सकिएन भने, गर्मीको तनाव बढ्यो भने एउटा उत्पादनमा पनि कमी आउने भयो, अर्को चाहिँ प्रजनन समस्या पनि देखिन्छ, अघि नै हामीले छलफल गर्यौँ। विशेष गरी दुधालु पशुको लागि चाहिँ आहार व्यवस्थापनमा विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ। उपपदार्थमा आधारित भएर पराल र नलहरू जस्तो खुवाउँदाखेरि चाहिँ तराईमा बढी खुवाउने गरिन्छ, त्यो खुवाउँदाखेरि उहाँहरूले भिजारा दिनु उपयुक्त हुन्छ। भिजारा दियो भने उसलाई चपाउने र त्यसलाई निल्लोको लागि चाहिँ शक्ति कम लाग्छ। यो परालहरू चाहिँ प्राय पराल अथवा नलहरू जे दिनुहुन्छ उहाँहरूले भिजारा दिनको लागि एउटा सुझाव दिन्छु म। दोस्रो चाहिँ पानी खानको लागि चाहिँ 24 घन्टा पानी खान मिल्ने व्यवस्थापन गरिदिनुपर्छ। अझै चाहिँ अटोमेटिक वाटर ड्रिङ्कर भन्ने पाइन्छ, भनेको स्वचालित रूपमा पशुले पानी खान मिल्ने यस्तो थाल जस्तो खालको हुन्छ, पशुले अठायो भनेदेखि त्यहाँबाट पानी आफै आउँछ र त्यो स्वचालित खालको पानी खान मिल्यो भने उसले इच्छा लागेको बेलामा पानी खान पाउँछ। दोस्रो चाहिँ पानीको ट्याङ्की कहाँ राख्नु भएको छ भन्ने कुरा ख्याल गर्नुपर्छ। तराईमा चाहिँ अत्यधिक गर्मी छ, ट्याङ्की बाहिर हुन्छ, अनि पशु गोठमा शीतलैमा भए पनि त्यो ट्याङ्कीको पानी आउँदाखेरि तातो पानी आयो, ट्याङ्की चाहिँ शीतलमा राख्नुपर्ने, त्यो शीतलको ट्याङ्की भयो भने पानी पनि शीतल हो। र अर्को चाहिँ अब किसानको अवस्था हेरेर 8-10 गाई पाल्ने किसान हुनुहुन्छ भने अझै चाहिँ त्यो फोहरा फाल्ने हुन्छ नि, सानो सानो फोहरा फाल्ने खालको चाहिँ सस्तोमै पाइन्छ। त्यो फोहरा चाहिँ जोड दिने गोठमा माथिपट्टि सिलिङमा जोडिदिएपछि त्यसले चाहिँ आर्द्रता दिन्छ, शीतल पनि दिन्छ। तर चाहिँ पोठा गुम्म बनाइयो भने त्यसले चाहिँ आर्द्रता मात्रै बढाइदिन्छ, झन् अपक्क परेको गर्मी हुन्छ। हावा खेल्ने भेन्टिलेसनको अवस्था मिलाउने त्यो चिसोपनको लागि चाहिँ त्यस्तो फगरहरू जोड्न सक्नुहुन्छ। र आरा दिने कुरामा चाहिँ प्राय जसो चाहिँ यो दिउँसोको समय भनेको 10-5 समयमा कम दिने, बिहानको समय र रातिको समयमा आहारा दिने गर्नुपर्छ। किनभने आहारा खाइसकेपछि पचाउनको लागि फेरि उसले शारीरिक प्रक्रिया सुरु हुन्छ, मेटाबोलिजम सुरु हुन्छ। त्यो हुँदाखेरि के हुन्छ, शरीरबाट आफै ताप उत्पन्न हुन थाल्छ। त्यो ताप व्यवस्थापनको लागि चाहिँ प्राय गरी बिहानमा र रातिको समयमा अब उसलाई दिने टोटल आहारा 100 मान्ने भने 60-70% आहारा बिहान अलि चाँडो र रातिको समयमा दिएर व्यवस्थापन गर्नुपर्ने हुन्छ। र गोठ उहाँको चाहिँ कुन दिशामा फर्केको छ त्यो अनुसार उहाँले एटलिस्ट चाहिँ बिहान अथवा बेलुकाको समयमा शीतल पर्ने खालको चाहिँ पर्दाको व्यवस्थापन गर्ने गर्नु पर्यो। अर्को अर्को वर्ष अझै गर्मी बढ्दै जान्छ, उहाँलाई सुझाव चाहिँ उहाँको गोठमा एउटा दुईटा चाहिँ जम्म रुख पर्ने खालको आँपको रुख अथवा पिपलको रुख यस्तै रुखहरू साइडमा हुर्काउन मेरो सल्लाह छ। त्यो भयो भने 2-3 वर्षपछि त्यो रुख हुर्किँदै जान्छ, पशुले शीतलता पाउँछ। त्यही ट्याङ्क रुख मुनि चाहिँ उहाँले ट्याङ्की राखिदिनु भयो भने अझ शीतल पनि हुन्छ। अहिलेको लागि चाहिँ सामान्यतया गोठमा त्यो फोहराको व्यवस्थापन गर्ने, रातिमा र बिहानमा चाहिँ आहारा दिने, र चाहिँ परालहरू यस्तो दिँदाखेरि भिजाएर दिने, हरियो घाँसको मात्रा बढाउने, सुक्खाको मात्रा चाहिँ कम गर्ने, र चाहिँ यो खुदो भेली जस्ता चिजहरू चाहिँ आहारामा दिने, त्यस्तोबाट शीतलता प्रदान गर्छ। यस्तै व्यवस्थापन गर्नको लागि सुझाव दिन्छ।
1: किसानले राख्नु भएको समस्याहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद।
1: हस् त आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%। रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%। सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 7:25 बजे सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार। त्यसपछि 7:45 प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीले सडक र पैदल मार्ग अवरुद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाहमा 23.9% वृद्धि र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। गत भदौ 10 गतेको भोटेकोशी बाढीबाट सडक र पैदल मार्ग अवरुद्ध भएपछि संकटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका 4 पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न संकट हुन नदिन पालिका र सरोकारवाला निकायको सक्रियतामा राहत पुर्याइएको हो। बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सडक र पुल समेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो। गोसाईकुण्ड गाउँपालिका 4 वडा अध्यक्ष जिन्डुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम WFP को हेलिकप्टर मार्फत हालसम्म 10 टन खाद्यान्न लाङटाङ पुर्याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार वितरण गरिसकिएको छ। औषधि व्यवस्था विभागले इम्युनो सप्रेसेन्ट शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वा दबाउने औषधि वर्गका औषधिको बजारमा बिक्री वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले बिरामीलाई चिकित्सकको परामर्श अनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेश नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका 47 किसिमका ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप 4 स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुरकोट गाउँपालिका र पाल्पाको रिवदीकोट गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। यससँगै स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने पालिकाको संख्या 9 पुगेको छ। भूमि बैङ्क मार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार भूमि बैङ्कले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ। दशैं नजिकिएसँगै दशैं तिहार मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट मात्रै दैनिक 5,000 संख्यामा नेपालीहरू दशैं मनाउन स्वदेश भित्रिरहेका छन्। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
4: चाड पर्वहरू घर आँगनमै भित्रिएपछि भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि पुगेका नेपालीहरूको घर फर्किने क्रम बढेको छ। परिवारसँग टाढा रहेकाहरू खुसी साटासाट गर्न हरेक वर्ष दशैंका बेला यसरी नै घर फर्किने गर्दछन्। स्वदेशमै रोजगारको पर्याप्त अवसर नहुँदा घर खर्च धान्न पश्चिम नेपालका पहाडी जिल्लाबाट पुस्तौंदेखि भारत जाने बाध्यता छ। स्वदेशमै रोजगारी पाइए आफूहरूलाई परिवारसँग टाढिएर भारत जानुपर्ने बाध्यताको अन्त्य हुने उनीहरू बताउँछन्।
5: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने।
6: यही रोजगार पाएको भए त हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन।
7: सरकारसँग के भन्न चाहन्छौ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा नेपालमा कुनै केही व्यापार बिजनेस हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
4: परदेशमा वर्षभरि पसिना बगाएर पनि चाड पर्वले नेपालीलाई आफ्नो माटो र परिवारसँग फर्काउँछ। दसैँ तिहारको उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै परिवेश। घटस्थापना यता दैनिक करिब 5,000 नेपाली जमुना नाका भएर नेपाल फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाको तथ्याङ्क छ। नेपाल प्रहरीले भारतबाट फर्किने नेपालीको सहजताका लागि जमुना नाका, नेपालगंज बस पार्क र कोहलपुर बस पार्कमा हेल्प डेस्क समेत स्थापना गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। असोजमा मात्रै गड्डा चौकी नाकामा 4,700 स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 टिभी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डा चौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किएका छन्। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 1,000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1,044 जनाको उद्धार भएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनु भएको छ। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। उहाँका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको उद्धार भएको थियो। सोमबार 321 र मंगलबार 186 जनाको उद्धार भएको हो भने बुधबार 441 जनाको उद्धार भएको सहायक प्रमुख जिल्लाधिकारी शर्माको भनाइ छ। राहत वितरणको काम पनि तीव्र पारिएको उहाँले बताउनुभयो। तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सड़क यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित रत्नपाक भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढाइएको छ। सरकारले यस परियोजनालाई अगाडि बढाउन काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना 2050 तयार गरी सार्वजनिक समेत गरिसकेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3 लगाएर सो गुरु योजना तयार गरिएको हो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशील बाबु ढकालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीको सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजनालाई अगाडि बढाइएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यसले प्रसवका बेला आमाको मनोबल बढाउने र बच्चाको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने जस्ता व्यवस्थालाई प्राथमिकता दिइएको छ। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा आज भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अन्य 14 घाइते भएका छन्। काठमाडौँबाट धरान जाँदै गरेको बस मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका सुर्खे खण्डमा आज दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सरकार विपदपछिको पुनर्निर्माण र पुनस्थापनामा केन्द्रित भएको बताउनु भएको छ। मनसुन जन्य विपदबाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्नी पुग्नुभएका मन्त्री पुनले स्थलगत निरीक्षण, प्रभावितको अपेक्षा र सरकारवालाहरूको सुझावका आधारमा पुनर्निर्माण तथा पुनस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा 5 पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 1 कैलाश खड्का, भक्तपुरको चाङ्गु नारायण नगरपालिका 9 रविन्द्र केसी, गोर्खा नगरपालिका 3 प्रवीण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका 4 राम पुकार तिवारीलाई पक्राउ गरिएको हो। रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रालीको नाममा उनीहरूले मेडिकल स्क्रिनिङमा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेको पाइएको छ। मोबाइल ब्याङ्किङको प्रयोग बढेसँगै अनलाइन ठगीका घटना पनि दिन प्रतिदिन बढ्न थालेका छन्। अपरिचित व्यक्तिबाट आउने फोन म्यासेज तथा लिङ्कका कारण सर्वसाधारणले बैङ्क खातामा रहेको लाखौं रुपियाँ गुमाउने गरेको प्रहरीको तथ्याङ्क छ। बैतडीमा चालु आर्थिक वर्षको 2 मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएको भन्दै 23 निवेदन परेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
8: म्यासेन्जरमा आएको अपरिचित लिङ्कमा क्लिक गर्दा बैतडीको सुर्नया गाउँपालिका 5 कर्णबहादुर मणैले 2,09,000 रुपियाँ गुमाउनु पर्यो। गाउँमै सानो किराना पसल सञ्चालन गर्दै आउनुभएका मडेलको मोबाइल ब्याङ्किङबाट रकम गायब भएपछि उहाँ अहिले न्यायको खोजीमा प्रहरीसम्म पुग्नु भएको छ।
9: एउटा लिङ्क आयो, त्यसलाई थिचेर मोबाइलै काम नगर्ने भयो। त्यति बेला ब्याङ्कको पासवर्ड गयो, त्यसलाई फेरि मोबाइलै हेक गर्दै पैसा पुरै आफ्नो खातामा हालेर बिहानसम्म पनि खुलेन मोबाइल। अपडेट भएर क्या फेरि अपडेट सकेसम्म पुग्ने भयो, फेरि अपडेट हुने ब्याङ्कमा गएर केस निकाल भन्दाखेरि केसै छैन, चेक लेखेर 2,00,000 लगेका थिए, पैसै छैन खातामा त।
8: यस्तै बैतटीमा बसेर मजदुरी गर्दै आउनुभएका कैलालीका अर्जुन चौधरी पनि मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएपछि समस्यामा पर्नु भएको छ।
10: बारी पिरियड के थियो बन्नु भएको भनेर आएको थियो मेसेज, अनि मैले त्यसमा क्लिक गरेँ। एकछिनपछि फोन आयो मोबाइलमा, ले भने वाट्सएप चलाउँछ किन मैले चलाउँछु, एकदिनले वाट्सएपमा फोन गरेँ यो गर भनेर, मैले जस्तै तिमीले भने त्यस्तै गरिदिएँ, अनि पछि क्युआर माग्यो मेरो, क्युआर दिएँ, वाट्सएप दिँदाखेरि
8: यी त मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीका प्रतिनिधि घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएको भन्दै 41 निवेदन परेका थिए। चालु आर्थिक वर्षको 2 थप 23 निवेदन परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरेक्षक दीपक कुमार राय,
11: अनलाइन स्क्याम या अनलाइन ठगी मोबाइल ब्याङ्किङ ह्याक भन्ने जुन छ नि, यो अहिले सबैतिर बढ्दो अवस्थामा छ। यो 82-83 जिल्लाभरिमा टोटल 41 हामीका निवेदन परेका थियो। यो अनलाइन ठगी होला 15,92,256 रुपियाँ बराबर ठगी भयो भन्ने कुरो, त्यो सबै निवेदन टोटल गरेर त्यसरी भएको थियो। त्यो मध्येको 31 निवेदन चाहिँ हामीले फरचोड गरेर 3,02,619 बराबरको रकम हामीले फिर्ता गराइसकेका छौँ। त्यसै गरी अब यो आर्थिक वर्षमा 23 निवेदन हामीलाई परिसकेका छ, जसमध्ये 21,38,143 रुपियाँ बराबर चाहिँ ठगिएको भन्ने कुरो हामी कहाँ उजुरी परेको छ।
8: मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीबाट जोगिन सर्वसाधारण आफै पनि सचेत हुन आवश्यक छ। अपरिचित व्यक्तिले पठाएको लिङ्कमा क्लिक नगर्ने, चिट्ठा परेको वा उपहार प्राप्त भएको भन्दै आउने फोन तथा म्यासेजमा विश्वास नगर्ने तथा ब्याङ्कको पासपोर्ट, ओटिपी तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिने कुरामा ध्यान दिनुपर्ने प्रहरीले बताएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज निजी विद्यालयको छत खस्दा कम्तीमा 34 मृत्यु भएको छ भने 50 भन्दा बढी घाइते भएका छन्। धेरै घाइते तथा मृतक बाल बालिका 13 वर्ष भन्दा कम उमेरका रहेका छन्। घाइते शिक्षिका महविश जमानका अनुसार तीन तले विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म करिब 1,200 विद्यार्थी अध्ययनरत थिए। भवन संरचनात्मक रूपमा कमजोर रहेकोले छत खसेको घटनाको थप अनुसन्धानका लागि प्रान्तीय सरकारले समिति गठन गरेको छ। राष्ट्रपति आसिफ अली जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन WHO विश्वभर 81.85 करोड बालबालिकाको रगतमा सिसाको मात्रा जोखिमपूर्ण स्तरमा रहेको जनाएको छ। सिसाको मात्रा धेरै हुँदा मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर तथा परिवर्तनीय क्षति पुग्न सक्ने जनाउँदै WHO सिसाको विषाक्तता रोक्न प्रभावकारी कदम चाल्न देशहरूलाई आग्रह गरेको छ। रङ, सौन्दर्यका साधन, मसला, फोहोर सामग्रीको पुनः प्रशोधन र औद्योगिक प्रदूषणले सिसाको स्तर बढाउने WHO जनाएको छ। WHO वातावरण विभागका प्रमुख ब्रुस गार्डेन गोर्डनका अनुसार विश्वभरका 3 मध्ये 1 भन्दा बढी बालबालिकाको रगतमा सिसाको मात्रा संगठनले तोकेको कार्यस्तर भन्दा माथि छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपद पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास ब्याङ्कलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले एसियाली विकास ब्याङ्कका अध्यक्ष मासातो कान्दासँग थाइल्याण्डको बैङ्ककमा भएको भेटमा नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा अर्थमन्त्री डाक्टर वाग्लेले बाढीपछिको उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति गरेको र ऐक्यबद्धता जाहेर गरेकोमा एसियाली विकास ब्याङ्क प्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो। त्यस अवसरमा एसियाली विकास ब्याङ्कका अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वागले थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैङ्कक जानुभएको छ। चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 4,36,36 करोड रुपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको 2 महिना साउन र भदौमा विप्रेषण आप्रवाह 23.9% वृद्धि भएको उल्लेख छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 13.5% वृद्धि भई 2,85 करोड पुगेको छ। यस्तै 2 महिनाको खुद द्वितीय आय 4,69,44 करोड रुपियाँ पुगेको छ। गएको साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। 2 महिनाको अवधिमा 78,320 जनाले नयाँ र 51,136 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा 90,198 जनाले नयाँ र 45,884 जनाले पुनः श्रम स्वीकृति लिएका थिए। उदयपुरबाट वार्षिक 3,000 मेट्रिक टन भन्दा बढी मासु अन्य जिल्लामा निर्यात हुने गरेको छ। उदयपुरमा वार्षिक करिब 8,000 मेट्रिक टन मासु उत्पादन हुने र 3,120 मेट्रिक टन अन्य जिल्लामा निर्यात हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका कार्यालय प्रमुख शुक्रराज लिम्बुले बताउनुभयो। गएको आर्थिक वर्षमा सबैभन्दा धेरै 2,139 मेट्रिक टन बङ्गुरको मासु उत्पादन भएको छ। यसै गरी खसी बोकाको 1,944, कुखुराको 1,835 र राँगाको 1,758 मेट्रिक टन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
14: राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ। राखेप सदस्य सचिव स्तरीय निर्णय मार्फत गुञ्जनलाई फिर्ता बोलाइएको हो। 1 असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनित गरेर पठाएको थियो। नेपाल क्रिकेट संघ क्यानको विधान 2055 परिच्छेद 2 दफा 3 उपदफा 4 राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राखेपले गुञ्जनलाई सदस्य मनोनित गरेको थियो, तर 1 महिना बित्न नपाउँदै फिर्ता बोलाइएको हो। राखेपले गुञ्जन सहित नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्णहरि सेजु, ब्याडमिन्टन सङ्घका शम्भु कार्की र साइक्लिङ महासङ्घका गणेश प्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ। सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो। एथर एनपिएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ। समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिम बीच सहकार्य भएको हो। यो सहकार्य अनुसार सुदूरपश्चिमका समर्थक मध्ये एकजनाले एथरको स्कुटर पाउनेछन्। उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिने जनाएको छ। सुदूरपश्चिम एनपिएलको दुवै संस्करणको उपविजेता टोली हो। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा 8 टोलीको सहभागिता हुने एनपिएल 3 कार्तिक 9 गतेबाट सुरु हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। पोखरा अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस। दिपालको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बोटेकोशी बाढीले सड़क र पैदल मार्ग अवरुद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषणा प्रवाहमा 23.9% वृद्धि र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: स्थानीय तहको आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नगरपालिका क्यान्डिडेट क्लब घोषणा, मोबाइल एप मार्फत आवेदन दिन आह्वान।
2: नेपालमा हरित युरिया उद्योग स्थापनाका लागि औपचारिक पहल सुरु, रासायनिक मलको परनिर्भरता र वैदेशिक मुद्राको चाप घटाउने रणनीतिक प्रयास, तर लगानी र प्रविधि भने प्रमुख चुनौती।
1: देशभरका ठुला सामुदायिक विद्यालयमा 6,54,00,000,000 पूर्वाधार विकास कार्यक्रम सुरु, पहिलो चरणमा 5,34,00,000,000 रकम निकासा।
2: नेपाली कङ्ग्रेसको 15औं महाधिवेशनमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व, संशोधित विधानले थपेको नयाँ चुनौती र नेता व्यवस्थापनको सकस।
1: र अन्तर्राष्ट्रिय प्रसङ्गमा भारतको राजनीतिमा उदाएकी वामपन्थी युवा अभियन्ता नेहा बोरा सडक गिरफ्तारी र भाषणका भिडियो सामाजिक सञ्जालमा चर्चामा।
0: कार्यक्रम सुरु गरौँ। स्थानीय तहको आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नगरपालिका क्यान्डिडेट क्लबको घोषणा सम्बन्धी प्रसङ्गबाट। स्थानीय तहको आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भावी नेतृत्व चयनका लागि नयाँ अभ्यासको थालनी गरेको छ। रासोपाले आजैबाट नगरपालिका क्यान्डिडेट क्लबका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरेको छ। पार्टीका अनुसार आगामी स्थानीय निर्वाचनमा आफ्नै नगरपालिका वा वडाको नेतृत्व सम्हाल्न चाहने इच्छुक व्यक्तिहरूका लागि यो अवसर सिर्जना गरिएको हो। नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन चाहने जो कोही नागरिकले यस क्लब मार्फत आफ्नो दाबी पेश गर्न सक्नेछन्। राजनीतिक वृत्तमा नयाँ प्रयोगको रूपमा हेरिएको यस प्रक्रियाका लागि पार्टीले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एपमा लगइन गरी आफ्ना आवेदन दर्ता गराउनु पर्नेछ। पुराना राजनीतिक दलहरूमा उम्मेद्वार चयन प्रक्रिया पारदर्शी नभएको र माथिल्लो तहका नेताहरूको तजबिजमा टिकट वितरण हुने गरेको आलोचना भइरहेका बेला रासोपाले आफ्ना समर्थक तथा सक्षम नेतृत्व लिन चाहने आम नागरिकलाई समयमै एप मार्फत आवेदन दिन समेत आग्रह गरेको छ। नेपालीहरूको महान पर्व बडा दशैं नजिकैसँगै यति बेला काठमाडौँ सहरका असन इन्द्रचोकदेखि स्थानीय बजारसम्म खाद्यान्न, लत्ता कपडा र घरायसी सामान किन्नेहरूको घुइँचो छ। तर यो बाह्य रौनकसँगै यसपालिको दशैंमा विपत्तिको चोट, आर्थिक मन्दी, महँगो यातायात भाडा र बदलिदो पारिवारिक जिम्मेवारीले नेपालीहरूको मनमा गम्भीर प्रश्न र चिन्ता पनि थपेको छ। बजारको चहलपहल र गाउँ फर्किने यात्रुका अनुभूतिमाथि तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
2: वर्ष दिनको पर्खाईपछि भित्रिएको दशैंले देशभरका बजार र बस पार्कहरूमा सन्नाटा पन्छाउँदै चहल पहल बढाएको छ। काठमाडौँ उपत्यका असन, न्यू रोड, महाबौद्ध र बानेश्वरका गल्लीहरूमा व्यापारीहरू आकर्षक छुट र सेलको अफर सहित ग्राहक तान्न व्यस्त देखिन्छन् भने उपभोक्ताहरू आफ्नो बजेट मिलाएर सामान जुटाउन धपेडीमा छन्। तर बजारमा देखिने यो बाह्य चमक धमकको अर्को पाटो पनि छ। सहरका पसलमा छुटको ब्यानर झुन्डिए पनि उपभोक्तालाई भने महँगीले पिरोलेको छ। छुटको नाममा म्याद गुज्रिएका वा गुणस्तरहीन सामान पर्न सक्ने जोखिम र कृत्रिम मूल्य वृद्धिको आशंका उत्तिकै छ। अर्कोतर्फ घर परिवार र बालबच्चाका लागि नयाँ कपडा र मिठो मसिनो जुटाउने प्रयासमा बजेट सन्तुलन मिलाउन सर्वसाधारणलाई हम्मे हम्मे परिरहेको छ। सहरमा किनमेलको चटारो चलिरहँदा बस पार्कहरूमा भने अर्कै दृश्य छ। काठमाडौँ छाडेर आफ्नो गाउँ फर्किनेहरूको लाम लम्बिँदै गएको छ। तर यसपालिको यात्रामा विगतका वर्षहरूमा जस्तो खुसी र उमङ्ग मात्र छैन। हालै देशका विभिन्न भाग, विशेष गरी नुवाकोट र रसुवा जिल्ला सहित देशभर बाढी पहिरोले पुर्याएको क्षति र जनधनको हानिले धेरैको मन थिचेको छ। एक महिना अघि नै टिकट काटेर दोलखा फर्किन लागेकी स्मृति बुढाथोकी जस्ता धेरै यात्रुहरूका लागि गाउँको यात्रा उल्लास भन्दा पनि घरमा पर्खिरहेका वृद्ध आमा बुबा प्रतिको दायित्व पूरा गर्ने बाध्यता भनेको छ। त्यसमाथि यातायातमा तोकिएको भन्दा बढी भाडा असुलिनु, टिकट पाउन मुस्किल हुनु र सडकको दुर्दशाले यात्रुको शास्ति थप बढाएको छ। समयसँगै नेपाली समाजमा दशैंको अर्थ र अनुभूति पनि फेरिँदै गएको देखिन्छ। बाल्यकालमा पिङ खेल्ने, नयाँ लुगा फेर्ने र दिन गनेर चाड पर्खिनेहरू आज छोरा छोरी बुहारी र घरका मूल अभिभावक अध्यापक बनेका छन्। काठमाडौँमा स्कुल बसमा काम गर्ने भूपेश तामाङ वा सिन्धुपाल्चोकी सुनिता सापकोटा जस्ता युवाहरूको भोगाईले यही देखाउँछ कि पहिले बुबा आमाले सम्हाल्ने दसैँको जिम्मेवारी अहिले आफ्नै काँधमा आउँदा चाड पर्व रमाइलो भन्दा बढी आर्थिक र पारिवारिक दायित्वमा परिणत भएको छ। आर्थिक मन्दीको असर एकातिर छ भने अर्कातिर बाध्यताले वैदेशिक रोजगारीमा गएका प्रियजनको अनुपस्थितिमा गाउँमा छरिएका परिवारहरू खुसी र आँसुको दोसाथमा छन्। चाड पर्वका बेला बजारमा अस्वाभाविक मूल्य वृद्धि, नाफाखोरी र ठगी रोक्न प्रभावकारी अनुगमनको खाँचो सर्वसाधारणले औल्याएका छन्। त्यसै गरी यात्रालाई सुरक्षित र सुलभ बनाउन सरकारी निकायको सक्रियता उत्तिकै आवश्यक देखिन्छ। दसैँ तडक फडक, महँगो किनमेल वा अरूलाई देखाउने पर्व होइन, यसको वास्तविक मर्म त परिवारको समीप्यता, मान्यजनको आशीर्वाद र समाजमा आपद विपद परेकाहरूप्रति सहानुभूति साट्नुमा निहित छ। बजारको चटारो र यात्राको शास्तिबीच आफ्नै क्षमता अनुसार सचेत भई चाड मनाउनु नै आजको आर्थिक र सामाजिक परिवेशमा बुद्धिमानी हुने देखिन्छ।
0: नेपालमा हरेक वर्ष मुख्य बाली लगाउने सिजनमा दोहोरिने रासायनिक मलको अभाव हटाउन वैदेशिक व्यापार कम गर्न भन्दै सरकारले हरित युरिया उद्योग स्थापनाको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वार्षिक 5,00,000 मेट्रिक टन उत्पादन क्षमताको हरित युरिया प्लान्टका लागि निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबाट अवधारणा र कार्यान्वयनको ढाँचा प्रस्तुत गर्न आह्वान गरेको छ। तर जलविद्युतको ठूलो खपत र उच्च प्राविधिक तथा आर्थिक लागत आवश्यक पर्ने यो महत्वाकांक्षी परियोजनाको कार्यान्वयन भने कतिको व्यवहारिक छ? थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुटेल।
1: नेपालमा कृषि क्षेत्रको सबैभन्दा ठूलो र दीर्घरोगी समस्या भनेकै समयमा रासायनिक मल नपाउनु हो। हरेक वर्ष नेपाललाई करिब 5-6,00,000 मेट्रिक टन मल आवश्यक पर्छ, जसका लागि अरबौं रुपियाँ बाहिरिने गरेको छ। यही परनिर्भरता अन्त्य गर्न कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको अग्रसरतामा सरकारले हरित युरिया उद्योग स्थापनाका लागि व्यावसायिक प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले वार्षिक 5,00,000 मेट्रिक टन क्षमताको ग्रिन युरिया प्लान्ट स्थापना गर्न इच्छुक स्वदेशी तथा विदेशी कम्पनी, संयुक्त लगानीकर्ता र कन्सोर्टियमबाट प्रस्ताव मागेको छ। मन्त्रालयका अनुसार यो हरित युरिया उत्पादनले नेपालको कुल युरिया मागलाई लगभग पूर्ति गर्नेछ भने भविष्यमा यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिने लक्ष्य राखिएको छ। इच्छुक लगानीकर्ताले आगामी मङ्सिर 13 गते भित्र अवधारणा पत्र बुझाउनु पर्नेछ। प्राप्त हुने प्रस्तावका आधारमा उपयुक्त प्रविधि, लगानीको मोडल, आर्थिक सम्भाव्यता र प्राविधिक चुनौती बारे अध्ययन गरिने मन्त्रालयको योजना छ। परम्परागत रूपमा युरिया उत्पादन गर्दा प्राकृतिक ग्यास वा कोइला प्रयोग गरिन्छ, जसले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्छ। तर हरित युरिया उत्पादनका लागि पानीको इलेक्ट्रोलाइसिस विधिबाट हाइड्रोजन र हावाबाट नाइट्रोजन निकालेर अमोनिया बनाइन्छ र त्यसैबाट युरिया तयार पारिन्छ। यो प्रविधिका दुई प्रमुख पाटाहरू छन्। पहिलो भनेको सकारात्मक पक्षतिर जाउँ। नेपालमा तीव्र रूपमा वृद्धि भइरहेको जलविद्युत उत्पादनलाई यो प्लान्टले खपतको गतिलो आधार दिन सक्छ। यदि स्वदेशी बिजुली प्रयोग गरेर मल उत्पादन गर्न सकियो भने वर्षेनी बाहिरिने अरबौं रुपियाँ जोगिनेछ र दीर्घकालीन रूपमा खाद्य सुरक्षा सुनिश्चित हुनेछ। यसको दोस्रो पक्ष भनेको चुनौती र व्यावहारिक प्रश्न छन्। ग्रिन युरिया उत्पादन प्रविधि निकै महँगो र अत्याधिक विद्युत खपत गर्ने प्रविधि हो। 5,00,000 मेट्रिक टन हरित युरिया उत्पादन गर्न करिब 800 देखि

0: जोडेका छौँ।
1: सबैभन्दा पहिला त दुवैजनालाई धेरै धेरै स्वागत छ।
2: हजुर, धन्यवाद।
1: कुराकानीको सुरुवात चाहिँ बाल्यकालबाटै गरौँ है। के बुझी, यहाँको बाल्यकाल कस्तो थियो, कसरी हुर्किनु भयो र कसरी त्यो शिखरसम्म पुग्न सफल हुनुभयो?
3: ठ्याक्कै माकलुको हिमालको अगाडि जोड्नेको चौरी गोठ चाहिँ मेरो बुवाले चाहिँ जस्तै ठ्याक्कै त्यो चार हजारको हाइटमा लाँदो रहेछ। अनि चौरी गोठमा बस्थ्यो हामी चाहिँ फ्यामिली आठजना, दिदीभाइ तिनजना, दाजुभाइ पाँचजना, ड्याडी मामीसँग दसजना। भएपछि हामी पढ्नु लेख्नु चाहिँ पाएन। के हुन्थ्यो भने हाम्रो उसमा चाहिँ त्यति बेला छोरी मान्छेले चाहिँ पढाउनु हुँदैन भन्ने टाइपको हजुर बाजेहरूले चाहिँ त्यस्तो कुरा गर्थ्यो कि। त्यही भएर मलाई पढ्नु पाएन। गोठमा बस्दै बस्दै अलिकति आफू त्यस्तै खेतीपाती गर्ने अनि चौरी गोठ जाने त्यस्तै त्यस्तै टाइपमा अलिकति स्कुल जानु कहिले नै पाएन। मेरो एक दिन भागेर गएको थियो, मामीले भाइहरू स्कुलमै लानु पर्थ्यो भन्ने खालको कुराहरू आएको थियो आउँथ्यो मलाई। जस त्यो कुरामा अलिकति गाह्रो हुन्छ। म चाहिँ सुरुमा काठमाडौँमा चाहिँ भागेर आएको थियौँ कि, चौध पन्ध्र वर्ष अगाडि म 16-17 वर्षको थियो होला। जस मेरो बुवा चाहिँ बितेको थियो कि, त्यति बेला भागेर आउँदाखेरि चाहिँ सोद्धाखेरि चाहिँ जस मैले सम्झिन्छ होइन, जस अरूलाई त बुवा हुन्छ हराउने होइन, हाम्रो चाहिँ हुँदैन भन्ने कुरामा चाहिँ अलिकति आफू चाहिँ कमजोरी भइदिँदो रहेछ। 19 वर्षमा बिहे गरेको थियौँ। बिहे गरेपछि सुख पाउँछ भन्ने टाइपको अब हुन्छ नि त मान्छेलाई। 19 वर्षमा बिहे गरे, 20 वर्षमा आमा भयो। हो, हेर्नु न, हस्बेन्डको चाहिँ त्यही लाइनमा चाहिँ होटल व्यवसाय छ क्या उहाँहरूको चाहिँ। अनि त्यसपछि म चाहिँ त्यही व्यवसायमा मैले चाहिँ बट्टी पसल चलाउँथ्यो। त्योभन्दा अगाडि चाहिँ म चाहिँ बट्टी पसल चलाउने चाहिँ मेरो हस्बेन्डले फेरि होटलै भयो, त्यहीँबाट चाहिँ मन बराबर भएर अनि त्यसपछि त्यो उसमै मलाई चाहिँ जस मेरो कारमै होला। पहिला चाहिँ हिमाल चढ्नु एकदमै डर लाग्थ्यो कि, मेरो हस्बेन्ड गएको थियो, मैले बिहे गरेपछि मेरो छोरा 4 महिनाको हुँदाखेरि उसले एभरेस्ट चढ्न जान्छु भनेर गएको थियो। अरू गाउँको साथीहरू सबै जाने, म पनि जान्छु भनेर। ऊ उहाँ चाहिँ 21 वर्षको, म 20 वर्षको। त्यसपछि उहाँ चाहिँ टिबेटमा जानुभयो कि, टिबेट साइडबाट चाहिँ अब फोन पनि लाग्दैन थियो कि। मलाई चाहिँ डर लाग्थ्यो जस हिमालतिर अब एक्सटेन्ड भएछ भन्ने बेलामा चाहिँ मलाई त राति पनि ज्यानले चाहिँ के हुँदो रहेछ सम्झेर त्यो आत्माले चाहिँ सुत्नु नदिँदो रहेछ कि जस हुन्छ नि। त्यो त्यति बेलाको अनुभवमा चाहिँ मलाई एकदमै डर लाग्थ्यो, हिमाल नचढिदिने हुन्थ्यो, किन चढ्नु पर्यो होला। पछि चाहिँ मलाई मेरो बच्चा 3 भइसक्यो, हस्बेन्डले पनि सिङ सिङ चढ्नु थाल्यो, एभरेस्ट चढेर पनि फर्केर आउनुहुन्छ, अर्को पालि पनि चढ्नु जान्छ फर्केर आउँछ, अर्को पालि फेरि K2 जान्छु भन्छ फर्केर आउँछ, अनि मानसोलो जान्छु भन्छ फर्केर आउँछ। कति मान्छेहरू हिमाल चढ्नु त्यही माकल चढ्ने मेरै घरको अगाडिबाट जान्छ। अनि त्यसपछि मलाई चाहिँ पछि इच्छा जग्यो कि, मेरो 3 बाबु पनि अब ठुल्ठुलो भइसक्यो, मलाई चाहिँ इच्छा के भयो भन्दाखेरि माकलु हिमाल चाहिँ मैले त्यही अगाडि नै हुर्केको भएर चाहिँ म चाहिँ माकलु चाहिँ मैले पनि सक्छु होला ट्राई गरेँ भने चाहिँ भन्ने कुराहरू चाहिँ अलिकति मनमा इच्छा जाग्यो कि। इच्छा हुँदो रहेछ कि मनमा चाहिँ, अब त्यो हुन्छ नि अरूहरूले हौसला दिएर होइन कि, त्यति बेला चाहिँ मलाई आफ्नै इच्छा जाग्यो कि, जस्तै त्यो माउन्टेन चाहिँ मलाई सक्छ होला भन्ने खालको। हस्बेन्डसँग नि त्यो कुरो हस्बेन्डले त नै हुँदैन तिमीले सक्दैन भन्ने टाइपको हुन्छ, तर आफूले चाहिँ इच्छा त्यो जाग्यो थियो कि। अनि त्यसपछि चाहिँ मैले यहाँ काठमाडौँमा आएँ बच्चा पढाउँछु भनेर, बच्चा छोडेर बस्नै नसक्दो रहेछ। त्यो यो आमा र बच्चाको सम्बन्ध भन्ने चाहिँ एकदमै गाह्रो छ, संसारमा यतिको माया स्ट्रङ चाहिँ हुँदैन जस्तो लाग्छ मेरो अनुभवमा चाहिँ होइन। काठमाडौँमा मैले रेस्टुरेन्ट खोलेको थिएँ, रेस्टुरेन्ट खोलेको उसमा चाहिँ मैले फेरि त्यो टेक इन लाइनको मान्छेहरू धेरै चिन्ने भएर चाहिँ उनीहरूसँग कुरा भयो, मलाई पनि चढ्नु मन छ भनेर मैले जोक टाइपको आफूलाई मन पनि लागिरहेको कुरामा मैले त्यसरी भनेको थिएँ। मैले एउटा भाइले पनि मैले सेयरिङ गरेको थिएँ कि, अनि कसरी चढ्ने त भन्ने कुरामा चाहिँ हामी सिब्लिङ नै चढ्ने भन्ने कुरा, त्यो चेली र माइती चढ्ने भन्ने कुरा थियो। 24 चाहिँ हाम्रो प्रोग्राम त्यस्तो थियो, त्यति बेला चाहिँ सक्सेस भएन हाम्रो। अनि जे भयो भने उहाँहरूले चढोस् म त यत्तिकै चढ्छु भन्ने कुरामा चाहिँ मैले माकालु हिमाल चढेको थियो। अनि त्यसपछि त्यसमा चाहिँ म यङ्गेस्ट भनेर त्यत्तिकै मलाई थाहा थिएन, मेरो अनुभव यङ्गेस्ट नेपालको यङ्गेस्ट लेडिज भनेर माकालु चढ्नेमा भनेर मलाई जिल्लाबाट सम्मान गरेको थियो छ नि। माकालु हिमालले चाहिँ मलाई आशीर्वाद दिएको जस्तो लाग्छ, त्यही माउन्टेनको अगाडि जन्मेको पनि, जस मैले सगरमाथा था पनि चढ्नुपर्छ भनेर चाहिँ माकालु हिमालले नि मलाई देखाइदियो।
1: सगरमाथा पनि चढ्नु पर्छ,
3: सगरमाथा चाहिँ मैले यहाँबाट गएको 4 एभरेस्ट बेस क्याम्पमा मैले एक नाइट पनि नसुतिकन 4 टपमा पुगेछु।
1: साहसिक महिला, यही सँगसँगै अब एनडिजीको पनि अनुभव सुनाउन, जस्तो यहाँको बाल्यकाल कसरी बित्यो, सर्वोच्च शिखरको आरोहणसम्म कसरी पुग्न सफल हुनुभयो?
2: बाल्यकाल त अब गाउँमै बित्यो, हजुर, सोलुखुम्बुमै बाल्यकाल बित्यो। बाल्यकालमा अब दुःखहरू थिए, तर अहिले सम्झिँदा त्यो दुःख पनि रमाइलो लाग्छ मलाई। बुवा आमा भनेको खेती किसान हो, अब गाउँ घरमा स्कुल जाँदाखेरि बुवा आमालाई सघाउँदै गाउँकै खेती किसान गरेर अब त्यो गाई गोठहरू थियो त्यतै काम गर्दै नै बाल्यकाल यसरी नै बित्यो। त्यसपछि अब मैले सगरमाथा चढ्ने चाहिँ सपना कसरी देख्यो भन्ने कुरामा चाहिँ गाउँ हिमालमै भएकोले गर्दाखेरि हाम्रै आँगनबाट चाहिँ हिमालहरू धेरै देखिन्छ, जस्तै अब यो खाङतेका भयो, थाम्सेरकोहरू भयो, हाम्रो ठ्याक्कै घरबाट फुत्तै बाहिर निस्किन साथै हाम्रो लहरै हिमालहरू देखिन्छ। म आफैलाई पनि म अहिले पनि बुझ्न सक्दिनँ, मलाई एउटा उत्सुकता चाहिँ जहिले पनि के लाग्छ भने ठुलो डाँडा देख्यो

0: भने चाहिँ त्यो डाँडामा गएर हेर्दाखेरि चाहिँ त्यहाँबाट देखिने ठाउँहरू चाहिँ कस्तो होला, त्यसको डाँडा पछाडि के होला भन्ने उत्सुकता चाहिँ मलाई अहिले पनि लाग्छ। अहिले पनि म एउटा होटल व्यवसाय हो मेरो चाहिँ, यो पिके दुधकुण्डा ट्रेकिङ रुटमा सहस्र बेनी दुधकुण्डाको बेस क्याम्पमा होटल छ, त्यहाँनिरबाट पनि मेरै घर होटलको आँगनबाट पनि त्यहाँ माउन्टेनहरू एकदम नजिकै छ, त्यहाँ पनि डाँडाकाँडाहरू देखिन्छ। अहिले पनि मलाई त्यो डाँडामा गएर हेर्दा अर्को डाँडा कस्तो होला भन्ने उत्सुकता लाग्छ। त्यस्तै सेम उत्सुकता मलाई सानोमा भएको थियो, त्यो हिमालमा गएर त्यो माथि समिटमा गएर शिखरमा गएर हेर्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ तलतिर चाहिँ कस्तो देख्ला, त्यसको पछाडि चाहिँ कस्तो होला, त्यही सबभन्दा उच्च बिन्दु होला, त्यहाँदेखि उता त केही पनि होइन होला भन्ने जस्तो लाग्ने, त्यहाँ गएर कहिले हेरौँ हेरौँ जस्तो पनि त्यस्तो लाग्ने बच्चाको उत्सुकता। अनि त्यस्तै त्यस्तैमा मलाई चाहिँ के भयो भने यही रेडियो सुन्ने क्रममा, अब गाउँघरमा त टिभी हुँदैन थियो, सुन्ने रेडियो नै हो, रेडियो सुन्दाखेरि चाहिँ मलाई, म सानै थियो त्यतिखेर, अब कति वर्षको, अब सानै 1 class 2 classतिर पढ्थ्यो, म 1 कक्षा 2 कक्षा भनौँ न त्यस्तोमा पढ्थ्यो होला, यो पासाङलोमु शेर्पा बित्नु भएछ कि, त्यो बेला चाहिँ देशको अब ठुलो, उहाँ पनि अब ठुलो मान्छे त हो नि, उहाँ एउटा राष्ट्रिय विभूति हो होइन, अनि उहाँ बित्नु भएपछि चाहिँ त्यो शोक धुन बजेको रहेछ कि, अहिले बिचार त रेडियो कुही कुही मात्रै गरेर कराइबस्छ, एकदम दुःख लाग्दो, अनि मैले चाहिँ मेरो बाजा मात्रै बज्छ त, अनि यो त बोल्दैन रहेछ भनेको, अनि मेरो मम्मीले चाहिँ त्यतिखेर पासाङलोमु शेर्पा भन्ने चाहिँ बित्नु भएछ, हिमाल चढ्न जानुभएको रे अनि बित्नु भएछ, त्यसैको यो शोक धुन रहेछ भन्नुभयो कि, सगरमाथा हजुर, म उहाँलाई पनि सम्झिन चाहन्छु हजुर, यत्रो माथि सगरमाथा त ऊ त्यो माथि थामसेरको डाँडा भन्दा पक्कै अग्लो नै होला, त्यो डाँडाबाट फर्केर आउन सकेन भनेपछि अब पछि म चाहिँ जानु पर्यो, अनि माथि डाँडामा हेर्नु पर्यो र त्यो तलतिर के देख्दो रहेछ, कसरी चढ्ने रहेछ, कसरी झर्ने रहेछ, म चाहिँ अब बाटोमा केही नभइकन फर्केर आएर म यो अनुभवहरू चाहिँ सेयर गर्छु, किनभने उहाँलाई पनि माथि डाँडामा त चढ्नु भयो त के देख्नु भयो, उहाँले त्यो सेयर गर्नु सक्नु भएन नि भनेर त्यो खालको चाहिँ मेरो दिमागमा आएको थियो। त्यतिखेरदेखि नै एउटा सगरमाथा चढौँ भन्ने एउटा छाप चाहिँ त्यहाँबाट चाहिँ बसेको हो।
1: अनि कति सालमा चढ्नुभयो सगरमाथा?
0: सगरमाथा त मैले 1 वर्ष अगाडि मात्रै हो, 2025 मे 19 दिन चाहिँ मैले सगरमाथाको शिखरमा।
1: तपाईँहरू दुईजना सगरमाथाको शिखर चुम्नुभयो, त्यो शिखरमा पुग्दाखेरि तपाईँहरूलाई कस्तो अनुभव भयो?
0: छोटकरीमा ठ्याक्कै मैले भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ मेरो ठ्याक्कै अनुभव चाहिँ के भयो, म एकदमै टु बी अनेस्ट भन्नु पर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ माथि डाँडामा गएर एकदमै खुसी भएर रोयो र के भन्छ, मलाई चाहिँ रुन आएन, त्यो तल दुःखै दुःखले गइरहेको थियो नि त, अझै कहाँ होला समिट भन्दाखेरि त फ्याट्टै आइपुगेछ कि, जससँग ठुलो आश्चर्यचकित चाहिँ भएन त्यो बेला चाहिँ, अब अहिले चाहिँ मलाई लाग्छ होइन, अहिले चाहिँ त्यो पल चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ नि त, तर त्यतिखेर चाहिँ अब तल त्यो साउथ कोलतिरको चिसो अनि त्यो हिलरी स्टेपतिरको कति गाह्रो छ, साउथ कोलतिर गाह्रो छ नि त, चिसोहरू पनि छ, त्यसले गर्दाखेरि मलाई बरु तल बिचतिर चाहिँ एकदमै रमाइलो लागेको थियो। कहाँनिर भने हिलरी स्टेपभन्दा अलिक तलतिर पुग्दाखेरि चाहिँ मौसम एकदमै राम्रो भएको थियो र मैले तलतिर हेर्दाखेरि चाहिँ यो बादलभित्र हिमालको त्यो चुचुराहरू चाहिँ फुल फुलेको जस्तोहरू थियो कि, सेतो बादलभित्र फुल फुलेको जस्तो देखेको र एकदमै त्यतिखेर चाहिँ एकदम भन्यो भने अद्भुत नै लागेको थियो र ठ्याक्क कै सबभन्दा अगाडिदेखि नै त्यो लोचे र मकालो हिमाल चाहिँ अगाडि नै यति सुन्दर थियो, त्यो शब्दमा त्यो सुन्दरताको बयानै छैन, कहाँ अहिले त कति धेरै होला भन्दा भन्दा भन्दा भन्दा ठ्याक्कै आइपुगिहालेछ। माथि पुग्दाखेरि चाहिँ त्यति टाढा टाढासम्म देख्न सक्ने चाहिँ थिएन मौसमले, बादलले ढाकेको थियो, अलिकति मौसम चाहिँ एक्सपेक्टेसन एउटा थियो, रियालिटीमा अर्कै भयो
1: एक्सपेक्टेसन।
2: त्यो समिटमा पुग्दा चाहिँ राम्रो थियो अनि तलबाट चाहिँ एकदमै नराम्रो थियो, क्याम्पो ती हामी हिँड्ने बित्तिकै वेदर खराब भएर 150 जना थियो भने चाहिँ हामी टपमा पुग्ने चाहिँ 9-10 जना थियौँ कि, औ कमृताहरू नि थियो, उहाँहरू नि थियो, उहाँहरू सो समेटबाट फर्किनु भयो, कति धेरैजना लौरे विदेशी लौरेहरू थियो, ब्याड वेदर थियो कि, एकदमै खराबी थियो त्यो वेदर चाहिँ। अहिले त्यो एकजना हाम्रो मन्त्री पनि थियो, के नाम उहाँको, नाम
0: विश्व प्रकाश शर्मा भन्ने, उहाँ वेदर बिग्रेर फर्केर आउने दिन उहाँ चढ्नु भएको
1: हो,
2: उहाँ चाहिँ मभन्दा एक दिन अगाडि नै बेस क्याम्पबाट हिँडिसकेको थियो, मेरो दाइ थियो गाइड नै,
0: गाह्रो छ नि, भन्न पो सजिलो त कम्ती गाह्रो छ, गएर हेर्दा त धेरै गाह्रो छ किनभने माउन्टेन हो, सबैको शरीर एउटै हुन्छ भन्ने हुँदैन। हजुर, उसले सक्दा मैले किन नसक्ने, उसको ज्यान यस्तो छ भने मेरो किन हुँदैन भन्ने चाहिँ हुँदैन। सबैको आफ्नो आफ्नो ज्यान र आफ्नो आफ्नो अनुसारको हुन्छ, त्यही भएर अब उहाँलाई त्यो भयो गाह्रो हो।
2: अनि त्यसपछि हामी चाहिँ हिँड्यौँ बेस क्याम्पबाट, भोलि बिहान 1 बजीतिर चाहिँ म क्याम्प 2 पुगेको थिएँ, अनि त्यहाँ रेस्ट गरेर भोलि चाहिँ क्याम्प 3, अनि त्यसपछि क्याम्प 4 जाँदाखेरि चाहिँ एकदमै वेदर खराब भएको थियो कि। अनि त्यसपछि त्यस्तो भएपछि चाहिँ म चाहिँ अब यहाँबाट त त्यत्रो आँटेर गयो है, मैले चाहिँ गिभ अप दिएन कि, बालकुनियामा त्यहाँ अक्सिजन चेन्ज गर्नुपर्ने रहेछ होइन, त्यहाँ चाहिँ एकदमै वेदर खराब भइदियो क्या। मान्छे भनेको त्यो क्याम्प 4 माथि बालकुनियासम्म यत्तिकै लगभग मेरो विचारमा 150-160 छ जस्तो लाग्यो है मलाई त्यति बेला, 90-100 फर्के भनौँ न, अनि अरू चाहिँ हामीसँग 10-15 चाहिँ अगाडि पुगेछ, म भन्दा अगाडि 6-7 पुगेछ मेरो गाइडसँग, अनि हामी त्यस्तै 10 जति पुग्यौँ समेटमा। कस्तो भन्दाखेरि ओल्डकै हाइस भन्छ होइन, कहाँ होला त जस्तो टाइपको हुँदो
1: रहेछ कि,
2: अझै छ कि। अब वेदर ठिक भयो बिहानको 4 बजीदेखि चाहिँ अलिकति वेदर राम्रो भयो, लो अब चाहिँ हामी मर्दैनौँ, जोस् बाँचेर जोस् सगरमाथाको टपमा चाहिँ पुग्छु भन्ने चाहिँ मेरो मनमा त्यो सोचेको थियो, जोस् आँट्यो सक्सेस भयो नि त भने नि हुन्छ। जब टपमा पुग्दाखेरि चाहिँ त्यो टपमै पुगेर शिखरमै पुगेर चाहिँ मैले यस्तो हेर्दाखेरि चाहिँ तल मुनि चाहिँ बादल के केही देख्दैन, अनि उतापट्टि हेऱ्यो भने त्यो चाइनाको उस चाहिँ देख्यो, हाम्रो उतापट्टि चाहिँ देख्यो, तर मैले त्यो
0: नेपाल साइड
2: चाहिँ देखेन, किनकि बादलै बादल थियो, अनि बादल मुनि चाहिँ जोस हाम्रो नेपाल थियो भनौँ, जो सिमानामा चाहिँ पुग्यौँ भन्ने कुरा चाहिँ सगरमाथाकै टपमा गएर चाहिँ पुग्यौँ।
1: पक्कै पनि तपाईँहरू दुईजना साहसिक चेलीहरूले सगरमाथा आरोहण गर्नुभयो, हाम्रा हिमालहरू हाम्रा शिखरहरूलाई जोगाउनु पर्छ, वातावरणलाई जोगाउनु पर्छ। यहाँहरूको आँखाले जुन हिमाल चढ्दाखेरि त्यहाँ परिवर्तनका सङ्केतहरू के देख्नुभयो, जलवायु परिवर्तनका कुराहरू, हिउँ कम परेको अथवा त्यहाँ काला पत्थर पनि भइरहेका छन् ठाउँ ठाउँमा भन्ने जस्तो, हिउँ हुने ठाउँमा ढुङ्गा मात्र देखिन्छ पत्थर मात्र देखिन्छ भन्ने कुरा सुनिन्छ नि।
0: पहिलाको भन्दा हिमालमा हिउँ छैन, हजुर छैन, अनि यो धेरै कम छ किनभने कहाँनिर भने तलै आधा शिविरमै पनि पहिला नदेखिने चट्टानहरू देखिन थालेको छ, र माथि त्यसपछि गएर ठाउँ ठाउँमा पनि जस्तै अब यो पहिलाका गाइडहरूको कुरा सुन्दाखेरि अहिले यो क्याम्प 3 भन्दा माथि एउटा त्यो एलोबेन रक भन्ने छ है, एलोबेन रक भन्नेमा चाहिँ पहिला आइस नै आइस थियो अरे, अहिले त्यहाँ धेरै अब लगभग 25-30 जति एकदमै रकै रक छ, त्योभन्दा माथितिर पनि धेरै ठाउँमा आइस नभएर रकहरू देख्न थालिएको छ। त्यसले गर्दाखेरि अब जलवायु परिवर्तनले चाहिँ हिमालमा हिउँहरू एकदम हिउँहरू बिलिरहेको छ, यसरी नै बिलेर जाने हो भने चाहिँ अब अलिक धेरै पछाडि चाहिँ हिमाल चढ्न पनि निकै नै गाह्रो हुने, किनकि हिमालमा हिउँ नै कम भएपछि हिमाल चढ्न गाह्रो हुन्छ, जुन हिमालमा अलिक त्यो बसेको हिउँहरू हुँदाखेरि त हिमाल चढ्न सजिलो हुने हो नि। जुन हिमाल चढ्दाखेरि लगाउने लुगाहरू र त्यही अनुसारको जुत्ता क्राम्पन्सहरू लगाएपछि चाहिँ हामीलाई त्यो रकमा चाहिँ एकदमै गाह्रो हुन्छ।
2: मैले देखेको कुरा चाहिँ अब हिमालमा हिउँ त बिल्छ नै, त्यहाँको गाइड बिल्यो भने कसले चढ्छ, म चाहिँ त्यो भन्छु, किनकि शेर्पा गाइडलाई धेरै लेडिज होस् जुनसुकै जातको होस् माउन्ट एभरेस्टमा हिमालमा गाइड गर्नेलाई नेपाल सरकारले धेरै रेस्पेक्ट गर्नु देखाएको छु। मैले कसरी बोकेँ भन्दाखेरि मैले महाकालु चढेँ, एभरेस्ट 4 दिनमै चढेँ, मैले जस मेरो स्पोन्सरले मलाई सपोर्ट गरेर मलाई हौसला दिएर मलाई त्यहाँ ठाउँमा पुग्न मेरो बग्गेले पुगेँ, उता के अरे मानसोली हिमाल पनि चढेँ गोर्खा जिल्लाको 3 दिनमा चढेर म 4 दिनमा काठमाडौँ आइपुगेको थियो। त्यो यात्रामा चाहिँ मैले के देखेँ भन्दाखेरि शेर्पा गाइडहरूले मलाई क्वेसन गर्नुहुन्थ्यो कि बहिनी देखेँ नि त अब माथि त अक्सिजन छोपिरहेको हुन्छ मास्क लगाइरहेको हुन्छ, म एक्लै हिँड्दाखेरि कहिले मेरो गाइड पछाडि आइरहेको हुन्छ अब हिँडिरहेको हुन्छ अनि तिमी हिँड्नु सक्दैन बिस्तारै हिँड्दै गर भन्ने टाइपको हुन्छ नि दाइसँग, त्यो म को भनेर त्यो चिन्दैन, मैले चिन्नु चाहिँ चिन्छ बिचरा उहाँहरूले त्यो शेर्पै हो जस अनि चाहिँ क्वेसन के गर्नु भयो भने तिमीहरू के गर्नु आएको अरे क्या, तिमीहरूको दुःख हेर्न आएको, म माइतीहरूको दुःख हेर्नु आएको भने त क्या मैले तिमीहरूको नि भनिनँ, माइतीहरूको दुःख हेर्नु आएको, काठमाडौँमा चस्मा र ब्रान्ड लुगा लाएर हिँड्छ, यहाँ चाहिँ तपाईँहरू किन त्यति धेरै दुःख गरेछ, पैसा कमाउनलाई त हामी काठमाडौँमै बसेर पनि कमाउन सक्छौँ, अरू काम गरेर पनि कमाउन सक्छौँ, किनकि हाम्रो ज्यान जोखिममा राखेर त्यत्रो काम गरेपछि तपाईँहरूलाई त्यो रेस्पेक्ट चाहिन्छ भन्ने खालको फिल मलाई भइसकेको थियो, मलाई हिमालले त्यो फिल दिइसकेको थियो नि त, नेपालकै सरकारले सिकाएको नै होइन, जस्तो मलाई स्कुलमा गएर मलाई सिकाएको नै होइन, मलाई हिमालले चाहिँ मलाई त्यो कुराहरू सिकाइदियो कि, त्यस्तो खालको त्यो कुराहरू अनुभव गर्नुपर्छ भन्ने टाइपको चाहिँ मलाई हिमालले नै त्यो आफू हिँड्दा हिँड्दै नै मलाई अनुभव गरिसकेको थियो, त्यस मेरो ज्ञानमा चाहिँ मलाई त्यस्तो
1: एकदम। अब अर्को कुरा गरौँ न, महत्त्वपूर्ण कुरा, तपाईँहरू हिमाल जाँदाखेरि अब हाम्रो भावी पुस्ताका लागि यी हिमालहरूलाई पनि जोगाउनु छ र मानव कल्याणको लागि नै जोगाउनु जरुरी छ, खास गरेर अहिले पछिल्लो समयमा हिमाल आरोहण गर्दाखेरि जुन किसिमको यो प्लास्टिक लगायतका विभिन्न फोहोरजन्य पदार्थहरू त्यहाँ थुप्रिएको देखिन्छ, जसले वातावरणलाई पनि असर पारिरहेको हुन्छ, त्यहाँ सरसफाइको अवस्था कस्तो पाउनुहुन्छ, त्यहाँको फोहोर व्यवस्थापन कसरी भएको पाउनुहुन्छ तपाईँ दुईजनाले भन्नु न?
2: अब फोहोरहरू चाहिँ फोहोर त धेरै नै देख्छ, एभरेस्टमा मैले धेरै फोहोर देखाएको छु आज होइन। त्यो फोहोर सफा हुने भनेको पैसा कहाँबाट आउने? हाम्रो ट्याक्स तिरेकोले हो कि हामी त्यहाँ गाइड गर्नेहरूले टिप्नु पर्ने हो? त्यो हो नि त। अब टुरिज्म बोर्डले चाहिँ यत्तिकै पैसा उठाउँछ भने त्यो हिमाल किन नजोगाउने? त्यो हिमालको लागि त्यत्रो पैसा आउँछ भने हामी त्यहाँ गाइड गर्नेले रेस्पेक्ट किन नपाउने? त्यहाँ गाइड गर्दाखेरि जस मेरो हस्बेन्ड अहिले गाइड गर्नुहुन्छ, हामीले नि ट्याक्स तिर्छौँ होइन। म शेर्पा गाइड भएको भए विदेशमा गएर पनि कमाउन सक्छु, हाम्रो देश राम्रो होस्। टुरिज्ममा पैसा आउनु भनेको त हाम्रो देशको लागि भनेको त हामी सबैले होइन, तेरो मेरो छैन नि त, तेरो मेरो छैन। जस हामी शेर्पा भएर नि शेर्पाको लागि मात्रै भनेको छैन, जस हामी शेर्पा लेकमा जन्म्यौँ लेकमा काम गर्ने त्यस उहाँहरूले नि रेस्पेक्ट हुनुपर्छ भन्ने कुरा हो कि। सरकार त हाम्रो हो नि त, नेपालको झन्डाको हुनुपर्छ कुरा त्यो हुनु। अनि त्यसपछि शेर्पाले एकदमै जोगाउनु जरुरी छ, किनकि भोलि मेरो छोराले हिमाल चढ्दैन कि होइन। उहाँहरूलाई सुविधा अब जस्तै कति धेरै शेर्पाहरू हिमालमा मर्छ, उहाँहरूको फ्यामिलीलाई कति नेपाल सरकारले 20 लाख दिने रहेछ, उहाँले कति 1 लाख पैसा कमायो भने 5% ट्याक्समा कटाउँछ, त्यो पैसा कहाँ युज गर्छ? उहाँको फ्यामिलीले हेर्नु पर्दैन, त्यो कुरामा दुःख छ नि त हामीलाई।
0: त्यहाँको फोहोरको व्यवस्थापनमा चाहिँ म चाहिँ के देख्छु भने त्यहाँ चाहिँ फोहोर चाहिँ अब कति कुरा चाहिँ अब जानी पनि गरिँदैन त्यहाँको फोहोर। जस्तै कुनै बेला अब हिमाल चढ्न गएको एकदमै ठुलो त्यहाँनिर भनौँ न हिउँ पर्यो यो त्यो भयो, त्यो टेन्टहरू भाँचिन्छ नि, भाँचियो यो त्यो भन्यो भने त त्यहाँनिर मान्छेको ज्यान जोगाउन नै गाह्रो छ। अब त्यस्तो अवस्थामा चाहिँ मान्छेहरू अब त्यो सामानहरू छोडेर अब त्यो भत्किसकेको बिग्रेकोहरू छोडेर तल आउने हुन्छ, त्यतिखेर अब त्यो अर्कोचोटि जाँदाखेरि त त्यो कामै लाग्ने हुन्छ, त्यो त्यतिकै रविस भएर बस्छ। त्यसरी फोहोर भएको त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा चाहिँ मैले देखेको चाहिँ अब हिमाल त प्रत्येक हिमालबाट धेरै रोयल्टी उठ्छ, सगरमाथा मात्रैबाट पनि वर्षमा अरबौँ रोयल्टी चाहिँ उठ्छ सरकारमा है। अहिले त एकजना विदेशी बराबर $15,000 तिर्नुपर्ने हुन्छ, त्यत्रो $15,000 तिरिसकेपछि सकेसम्म जानी त कसैले फोहोर गर्दैन, मैले त्यहाँ देखेको जानी त गरिँदैन। कहिलेकाहीँ यस्तो विपत्तिहरू आउँदाखेरि त्यहाँनिर अब त्यहाँ ग्रुप धेरै, त्यहाँ त अब 40-50-60 ग्रुप हुन्छ नि त, त्यत्रोकोमा कोही त अब त्यो हावाहुरी आउँदा टेन्टहरू भाँचिन्छ, त्यो नेक्स्ट टाइम जाँदाखेरि त्यो फोहोर हुने हो। त्यो चाहिँ कसरी सफा गर्न सकिन्छ भने अब त्यो सरकारमा आएको त्यत्रो अरबौँ रोयल्टी चाहिँ अलिकति सरसफाइमा सुरुमा चाहिँ अब 1-2 वर्ष चाहिँ त्यो अभियान नै चलाएर सरसफाइ गर्नु पर्यो, त्यसपछि त सधैँ अभियान चलाएर त सकिँदैन। त्यसपछि चाहिँ के गर्नु पर्यो भने हामी प्रत्येक जाने मान्छेहरूले पनि एकदमै इमान्दारीता साथ भएर त्यहाँनिर आफू गएपछि फोहोरहरू गर्नु भएन, फोहोरहरू चाहिँ छोड्नु भएन। अब फोहोरहरू नछोड्न साथ त योभन्दा पहिलाको फोहोरहरू अभियानले सट्टै सफा गरेर सब फोहोर भएन भने र अबदेखि हामीले प्लास्टिक छोडेन फोहोर नै गरिएन भने त फोहोर भएन नि त, त्यसरी पनि सफा गर्न सकिन्छ। शेर्पाहरू गाइडहरू अब शेर्पा भन्नाले शेर्पा जाति मात्रै होइन कि, त्यहाँनिर चाहिँ एउटा कामको एउटा पोस्टलाई पनि शेर्पा भनिन्छ।
2: जस्तै अलिकति हिमाल चढेर अलिकति गिनिज वर्ल्ड रेकर्ड होला भएपछि युएस जानुपर्ने, युएसमा गएर किन डलर कमाउनु पर्यो? हाम्रै देशमा त्यहाँ डलर लिएर आओस् न, सरकारले चाहिँ त्यो सिस्टम राखिदिएको भाइ, उहाँहरू युएस जान्थ्यो। हाम्रो यस्तो सरकार जस्तो देशमा बस्नु छोडेर मलाई मन छैन, कुनै देशमा नि गएको छैन मेरो मनमा चाहिँ, मलाई त्यो लाग्छ
0: आफ्नै देशमा। अब यो गाइडहरू चाहिँ अब विदेश पलायन नहोस्, किनकि अब यो दिगो पर्यटनमै आयो नि त यो कुरा पनि, किनकि गाइडहरू जोगाउनु पर्यो। गाइडहरू जोगाउन चाहिँ कसरी हुन्छ भने गाइडहरूको इन्सुरेन्सहरू राम्रै छैन, गाइडहरू कस्तो दुःख छ भने एकजना गाइड बित्यो भने त्योसँग गएको विदेशीलाई पो गुहारेर उहाँ विदेशबाट पो त्यो बच्चाहरू पढाइदिने यो त्यो हुन्छ। अब सरकारबाट त्यो एकजना घरको बुवा बितेपछि त्यो बच्चाको शिक्षा अब स्वास्थ्य सबै अब डामाडोल हुन्छ, त्यसमा चाहिँ सरकारले केही पनि हेर्नु भएको छैन। त्यो गाइडहरूलाई जोगाउनको लागि उनीहरूलाई इन्सुरेन्सहरू पनि राम्रो हुनु पर्यो, केही सुविधाहरू हुनु पर्यो। हाम्रो नेपालीहरू हाम्रो नेपालमै काम गरौँ, हामी विदेश पलायन नहौँ
2: भन्ने हामीले गर्दा चाहिँ नेपाल स्वर्ग जस्तो भइरहेछ। नेपालमा कति धेरैजनाले अस्ति त्यस्तो घटना भएको पाइरो लागेको भनेर चाहिँ कति सहयोग आयो विदेशबाट, सारामा त त्यहाँ छ भनेर हो।
1: अब अन्त्यमा हामी एक एक मिनटमा कुराकानी सिद्ध्यौँ। अब यहाँहरू दुईजना सगरमाथा आरोही अथवा हिमाल आरोही, सगरमाथाको छोरी मकालुको छोरी, अन्त्यमा हाम्रा युवा पुस्ताहरूलाई छोटकरीमा के सन्देश दिन चाहनुहुन्छ? हिमाल जोगाउने कुरा, हिमाल चढ्ने कुरा, हिमालबाट आर्थिक समृद्धि ल्याउने कुरा, देशको लागि एउटा एक किसिमको कायापलट गर्ने कुराहरूमा युवा पुस्ताहरू छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: अब युवा पुस्तालाई अहिले देशमा यो टुरिज्ममा चाहिँ एकदमै देख्छु म चाहिँ सम्भावना सम्भावना एकदमै छ. अब तपाईँहरू अब हिमालमै लाग्ने हो भने हामीलाई के चाहिँ यहाँ खुसी छ भने आफ्नो देशमा बसेर यहीँ काम गर्नुको खुसी चाहिँ अब विदेशमा त अब अरूको अन्डरमा काम गर्नुपर्छ नि. माउन्टेनमा चाहिँ मलाई चाहिँ एकदमै फ्रिडम लाग्छ कि कस्तो रहेछ भने एकचोटि गएपछि एउटा लत बस्ने जस्तो रहेछ कि त्यो एकदमै रमाइलो हुने त्यहाँको सुन्दरताले लोभ्याउने. अब एकचोटि त्यहाँ त दुःख नै भए पनि फेरि घर आएपछि त्यो दुःख बिर्सिने हजुर त्यसले गर्दाखेरि हिमालमा चाहिँ एकदम फ्रिडम पनि छ नेपालमा चाहिँ टुरिज्मकोमा चाहिँ एकदमै सम्भावना छ. तपाईँहरू यदि हिमाल नै यतै पेसा बनाउनुहुन्छ भने पनि यसमा राम्रो छ तपाईँहरूले यसमा चाहिँ एकदमै ट्रेनिङहरू राम्रो गरेर तपाईँ एकदमै पर्फेक्ट हुनुभयो भने चाहिँ यसमा सम्भावना धेरै छ.
2: म चाहिँ यो भन्छु अब हाम्रै देशमा त्यस्तो गर्दा त हाम्रो भनेको हाम्रो हो कि हाम्रो भनेको हाम्रो विदेशको भनेको विदेशको बाहिरको हाम्रो एभरेस्टको अगाडिको त हाम्रो हो नि त अनि नेपाल भनेको त हाम्रो हो नि त तेरो र मेरो छैन कि जस त्यो कुरामा लाग्दाखेरि चाहिँ जस राम्रो छ एकदम राम्रो छ तर राम्रो मतलब ज्यान जोगिममा राखेर काम गर्नुपर्छ मनमा अलिकति दुःख होला त्यो दुःख कसले पकाउने चाहिँ अलिकति मलाई पनि भएको छु नेपाल सरकारले धेरै दोष दिएको छैन त्यो अलिकति बुझ्न चाहिँ त्यो जरुरी छ कि जस्तै
0: रोयल्टी उठाउने मात्रै भयो तर त्यता कसरी जोगाउने के फेसिलिटी दिने भन्नेमा चाहिँ एकदमै ध्यान पुगेको छैन.
2: गर्दै गर्दै बित्यो भने चाहिँ मैले बुझ्न खोजेको थिएँ क्या 20 लाख रुपियाँ दिने रहेछ होइन पहिला 15 लाख थियो भने अहिले 20 लाख 20 लाखले के पुग्छ त अहिले त सरकारी स्कुल त खासै राम्रो पर्दैन भनेर बोरिङ प्राइभेट स्कुल पढाउनु पर्छ अनि त्यहाँ गाइड गरेको पैसाले चाहिँ हामीले बोरिङ स्कुल पढाउँदाखेरि त्यो पढाउनुमै ठिक हुन्छ न हाम्रो पेन्सन पाएको छ हामीले चाहिँ देशको लागि त्यत्रो भनेर बिचरा उहाँहरूले गाइडहरूले कति मेहनत गरे हुन्छ हाम्रो नेपाल सरकारले चाहिँ एकदमै त्यो कुरा चाहिँ जरुरी छ. युवाहरूले चाहिँ आशा गर्नु चाहिँ त्यही नै हो जस्तो लाग्छ किनकि नराम्रो होइन राम्रो छ एकदमै त्यो कुरामा चाहिँ लाग्नुहोस् जस हाम्रो चेन्ज हुनेछ पक्कै जस हाम्रै पछि जन्मेको हुनसक्छ त्यो कुरामा फिल गर्ने अहिले जन्मेको छैन भने चाहिँ पछि जन्मेको हुनसक्छ जस आफ्नो देश नछोड्नु होला आफ्नो देशलाई माया गर्नु होला सबैले माया गरे भने मायामै मायामै अब जस विश्वको अग्लो हिमाल नै यहाँ छ भने चाहिँ हामी नडराउनु होइन अलिकति पहिरो आयो भने त्यो कुरामा दुःख नहुनु
1: नेपाल सुरक्षित छ
2: एकदमै सबैले माया गर्छ विश्वको मान्छे यहाँ आउँछ भने हामी बरु युएसमा झन्दिनौँ विश्वको अग्लो माउन्टेन चढ्ने आउँछ हेर्नु आउँछ बेस क्याम्पसम्म पुग्नले भए पनि लट्ठी टेकेरसम्म चाहिँ डलर लिएर आउँछ भने चाहिँ हाम्रो देश केमा कमी छ त छैन नि तर अलिकति सिस्टम छैन भन्ने कुरामा मात्रै हो तर हामी त्यसमा दुःख मन छैन किनकि हामी एकदमै
0: अब आशा गरौँ सरकारले गर्नेछ
2: सरकार पनि हाम्रै त हो नि
0: यो सरकारले चाहिँ गर्नेछ
2: अहिलेको सरकारले चाहिँ मलाई गर्छ भनेर मलाई आशा छ.
3: याङडी लामा शेर्पा र किपा लामो शेर्पाको यो साहसिक कथा केवल दुईजना व्यक्ति वा आरोहीको सफलता मात्र होइन यो त हरेक त्यो नेपालीको सपनाको कथा हो जो प्रतिकूल परिस्थितिमा पनि अघि बढ्न चाहन्छ. यदि तपाईँसँग सपना छ दृढ इच्छा शक्ति छ र कडा मेहनत गर्ने हिम्मत छ भने संसारको कुनै पनि सगरमाथा तपाईँका लागि असम्भव छैन.
4: आजको नागरिक शिक्षा कार्यक्रम तपाईँलाई कस्तो लाग्यो आफ्ना सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. अर्को साता यस्तै नयाँ विषय र प्रेरणादायी प्रसङ्गका साथ पुनः उपस्थित हुनेछौँ. त्यतिन्जेलसम्मका लागि प्राविधिक सहकर्मी मिनर्भा भज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी सञ्चालन सहकर्मी भानुभक्त खड्का र यो विमला राईलाई पनि बिदा दिनुहोस्. नमस्कार.

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीले सडक र पैदल मार्ग अवरुद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालु आर्थिक वर्षको पहिलो 2 महिनामा विप्रेषणा प्रवाहमा 23.9% वृद्धि। र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। गत भदौ 10 गतेको बटेकोशी बाढीबाट सडक र पैदल मार्ग अवरुद्ध भएपछि सङ्कटमा परेको रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका 4 पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकारवाला निकायको सक्रियतामा राहत पुर्याइएको हो। बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सडक र पुल समेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो। गोसाईकुण्ड गाउँपालिका 4 वडा अध्यक्ष डिन्डुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम WFP हेलिकप्टर मार्फत हालसम्म 10 टन खाद्यान्न लाङटाङ पुर्याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार वितरण गरिसकिएको छ। औषधि व्यवस्था विभागले इम्युनो सप्रेसेन्ट शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वा दबाउने औषधि वर्गका औषधिको बजारमा बिक्री वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले बिरामीलाई चिकित्सकको परामर्श अनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेश नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका 47 किसिमका ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप 4 स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुरकोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो। यससँगै स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने पालिकाको संख्या 9 पुगेको छ। भूमि बैङ्क मार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। दशैं नजिकिएसँगै दशैं तिहार मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगंजको जमुना नाकाबाट मात्रै दैनिक 5,000 संख्यामा नेपालीहरू दशैं मनाउन स्वदेश भित्रिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
1: चाड पर्वहरू घर आँगनमै भित्रिएपछि भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि पुगेका नेपालीहरूको घर फर्किने क्रम बढेको छ। परिवारसँग टाढा रहेकाहरू खुसी साटासाट गर्न हरेक वर्ष दशैंका बेला यसरी नै घर फर्किने गर्दछन्। स्वदेशमै रोजगारको पर्याप्त अवसर नहुँदा घर खर्च धान्न पश्चिम नेपालका पहाडी जिल्लाबाट पुस्तौंदेखि भारत जाने बाध्यता छ। स्वदेशमै रोजगारी पाइए आफूहरूलाई परिवारसँग टाढिएर भारत जानुपर्ने बाध्यताको अन्त्य हुने उनीहरू बताउँछन्।
2: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दशैं मान्न अब फेरि
3: 8 महिनापछि
4: सरकारसँग के भन्न चाहन्छ भने हामीलाई जति पनि आफ्नै गाउँ ठाउँमा नेपालमा कुनै केही व्यापार बिजनेस हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
1: परदेशमा वर्षभरि पसिना बगाएर पनि चाड पर्वले नेपालीलाई आफ्नो माटो र परिवारसँग फर्काउँछ। छ। दसैँ तिहारको उनीहरूको गन्तव्य बन्छ आफ्नै देश आफ्नै परिवेश। घटस्थापना यता दैनिक करिब 5,000 नेपाली जमुना नाका भएर नेपाल फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाको तथ्याङ्क छ। नेपाल प्रहरीले भारतबाट फर्किने नेपालीको सहजताका लागि जमुना नाका, नेपालगंज बस पार्क र कोहलपुर बस पार्कमा हेल्प डेस्क समेत स्थापना गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षणको व्यवस्था मिलाएको हो। असोजमा मात्रै गड्डा चौकी नाकामा 4,700 को स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टिभी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डा चौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 1,000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1,044 जनाको उद्धार भएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। त्यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनुभयो। तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सड़क यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढाइएको छ। सरकारले यस परियोजनालाई अगाडि बढाउन काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना 2050 तयार गरी सार्वजनिक समेत गरिसकेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3 वर्ष लगाएर सो गुरु योजना तयार गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने जस्ता व्यवस्थालाई प्राथमिकता दिइएको छ। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा आज भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ, अन्य 14 जना घाइते भएका छन्। काठमाडौँबाट धरान जाँदै गरेको बस मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका सुर्खे खण्डमा आज दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा 5 जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 1 का कैलाश खड्का, भक्तपुरको चाङ्गु नारायण नगरपालिका 9 का रविन्द्र केसी, गोर्खा नगरपालिका 3 का प्रवीण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका 4 का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो। रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रालीको नाममा उनीहरूले मेडिकल स्क्रिनिङमा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेको पाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
3: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
5: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
3: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
5: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
3: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
5: र अझ रमाइलो कुरा,
3: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
5: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
3: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G भोल्टे,
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज निजी विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढी घाइते भएका छन्। धेरै घाइते तथा मृतक बालबालिका 13 वर्ष भन्दा कम उमेरका रहेका छन्। घाइते शिक्षिका महविश जमानका अनुसार 3 तले विद्यालयमा नर्सरीदेखि 5 कक्षासम्म करिब 1,200 विद्यार्थी अध्ययनरत थिए। भवन संरचनात्मक रूपमा कमजोर रहेकोले छत खसेको घटनाको थप अनुसन्धानका लागि प्रान्तीय सरकारले समिति गठन गरेको छ। राष्ट्रपति आसिफ अली जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन WHOले विश्वभर 81 करोड 50 लाख बालबालिकाको रगतमा सिसाको मात्रा जोखिमपूर्ण स्तरमा रहेको जनाएको छ। सिसाको मात्रा धेरै हुँदा मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर तथा अपरिवर्तनीय क्षति हुन सक्ने जनाउँदै WHOले सिसाको विषाक्तता रोक्न प्रभावकारी कदम चाल्न देशहरूलाई आग्रह गरेको छ। रङ, सौन्दर्यका साधन, मसला, फोहोर सामग्रीको पुनः प्रशोधन र औद्योगिक प्रदूषणले सिसाको स्तर बढाउने WHOले जनाएको छ। अब आर्थिक समाचार।
6: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपद पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास ब्याङ्कलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले एसियाली विकास ब्याङ्कका अध्यक्ष मासातो कान्दासँग थाइल्यान्डको बैङ्ककमा भएको भेटमा नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा अर्थमन्त्री डाक्टर वाग्लेले बाढीपछिको उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृत गरेको र ऐक्यबद्धता जाहेर गरेकोमा एसियाली विकास ब्याङ्क प्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो। त्यस अवसरमा एसियाली विकास ब्याङ्कका अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्ले थाइल्यान्डको राजधानी बैङ्ककमा जारी विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैङ्कक जानुभएको छ। चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 4,36,36 करोड रुपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को 2 महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको 2 महिना साउन र भदौमा विप्रेषण आप्रवाह 23.9% वृद्धि भएको उल्लेख छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 13.5% वृद्धि भई 2,85 करोड पुगेको छ। यस्तै 2 महिनाको खुद द्वितीय आय 4,69,44 करोड रुपियाँ पुगेको छ। गएको साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। 2 महिनाको अवधिमा 78,320 जनाले नयाँ र 51,136 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा 90,198 जनाले नयाँ र 45,884 जनाले पुनः श्रम स्वीकृति लिएका थिए। उदयपुरबाट वार्षिक 3,000 मेट्रिक टन भन्दा बढी मासु अन्य जिल्लामा निर्यात हुने गरेको छ। उदयपुरमा वार्षिक करिब 8,000 मेट्रिक टन मासु उत्पादन हुने र 3,120 मेट्रिक टन अन्य जिल्लामा निर्यात हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका कार्यालय प्रमुख शुक्रराज लिम्बुले बताउनुभयो। गएको आर्थिक वर्षमा सबैभन्दा धेरै 2,139 मेट्रिक टन बङ्गुरको मासु उत्पादन भएको छ। यसै गरी खसी बोकाको 1,944, कुखुराको 1,835 र राँगाको 1,758 मेट्रिक टन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
7: राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ। राखेप सदस्य सचिव स्तरीय निर्णय मार्फत गुञ्जनलाई फिर्ता बोलाइएको हो। एक असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनित गरेर पठाएको थियो। नेपाल क्रिकेट संघ क्यानको विधान 2055 परिच्छेद 2 दफा 3 उपदफा 4 राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राखेपले गुञ्जनलाई सदस्य मनोनित गरेको थियो, तर 1 महिना बित्न नपाउँदै फिर्ता बोलाइएको हो। राखेपले गुञ्जन सहित नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्ण हरि सेजु, ब्याडमिन्टन संघका शम्भु कार्की र साइक्लिङ महासंघका गणेश प्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो। नेपाल प्रिमियर लिग NPL को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ। सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो। एथर एनपिएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ। समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिम बीच सहकार्य भएको हो। यो सहकार्य अनुसार सुदूरपश्चिमका समर्थक मध्ये एकजनाले एथरको स्कुटर पाउनेछन्। उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिने जनाएको छ। सुदूरपश्चिम एनपिएलको दुवै संस्करणको उपविजेता टोली हो। त्रिवेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा 8 टोलीको सहभागिता हुने एनपिएल 3 कार्तिक 9 गतेबाट सुरु हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति देशको हिमाली भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकुसी बाढीले सड़क र पैदल मार्ग अवरुद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषणा प्रवाहमा 23.9% वृद्धि र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले पाल्पा स्थित जीसी एग्रो फर्मका संचालक नारायण बहादुर जीसीसँग कुराकानी गरेको छु। रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहनुभएका जीसीले व्यावसायिक अकबरे खुर्सानी र फूल उत्पादन गर्दै आउनु भएको छ। आफू पालिकाको जनप्रतिनिधि हुँदा पालिकामा व्यावसायिक खेती गर्न प्रोत्साहित गरेको बताउने जीसीका अनुसार अधिकांश स्थानीय र अरू पूर्व जनप्रतिनिधिहरू समेत नगदे बालीको व्यवसायिक खेती गरिरहेका छन्। पालिकाले हरेक वडामा बिक्री केन्द्रको व्यवस्था गरेको र गत वर्ष अकबरे खुर्सानी मात्र 6 करोड रुपियाँको बिक्री गरिएको जीसीको भनाइ छ। कार्यक्रम पौरखीको कथामा आज मैले तीनै पौरखी व्यक्ति पाल्पा स्थित जीसी एग्रो फर्मका संचालक नारायण बहादुर जीसीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: यहाँले चाहिँ के कस्ता वस्तुहरू उत्पादन गर्दै आउनु भएको छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि
1: हाम्रो देश नेपालमा कृषिको धेरै सम्भावना छ र मैले रिब्दीकोट गाउँपालिकामा आफू जनप्रतिनिधि भएर काम गर्न थालेपछि र काम गर्ने क्रममा मैले जीसीएग्रो फर्म भन्ने दर्ता पनि गरेँ र त्यसको माध्यमबाट र त्यो दर्ता नगर्दै पनि हरेक वार्डमा 8 वार्डमा सबै टोलमा काम पाउने काम गर्न सक्ने अवसर सृजना गर्ने गरी अकबरे खुर्सानी र कुरुलु खेती अनि फुल खेती हामीले 3 चिजलाई अलिक प्राथमिकता दिएका थियौँ। त्यसमध्ये अकबरे खुर्सानी सबै किसानले लगाउनु भयो, फुल खेती मैले आफैले लगाएँ, मैले खुर्सानी खेती पनि गरेँ, थोरै कुरुलु पनि गरेँ। तर अकबरे खुर्सानीलाई अलिकति अर्को खुर्सानी भन्दा पिरो भए पनि अलिकति कम हानि गर्ने, पिरो भए पनि धेरै स्वास्थ्यलाई खराब नगर्ने भएको कारण र बजार व्यवस्थापन पनि हामीले नै खोजेर हामीले यस्तो सम्पर्क गराइदिएको कारणले अहिलेसम्म सबै 8 वडाका सबै टोलमा खुर्सानी खेती गर्ने चलन छ र उत्पादित खुर्सानीलाई हामीले बजारसम्म पुर्याउने व्यवस्था पनि गरेका छौँ।
0: ए हजुर, यहाँ पहिले चाहिँ गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ होइन, रिब्दीकोट गाउँपालिकाको। पालिकाको नेतृत्व गर्दै गर्दाखेरि यहाँ चाहिँ अकबरे खुर्सानी र पुष्प खेती सँगै अरू गाउँका स्थानीयलाई पनि प्रोत्साहित गर्दै सँगै यो व्यवसाय सुरु गरेर आउनुभयो होइन त?
1: हजुर, मैले सुरु गरेँ। रिब्दीकोट गाउँपालिकामा सुन्तला, टमाटर, तरकारी, बोडी, सिमी लगायतका धेरै चिज हुन्छ। त्यसमध्येमा हामीले अलिकति नयाँ बजार पनि पाउने सम्भावना भएको हुनाले खुर्सानीले अलिक बढी जोड दियौँ र खुर्सानीको निम्ति हामीले मल्चिङ प्लास्टिक दिनेदेखि लिएर उनीहरूलाई कृषि ज्ञान थोरै भए पनि दिने प्राविधिक मार्फत र त्यसलाई ज्ञान केन्द्र, जोन कार्यालय, गैर सरकारी संस्था, रेडा, हामी स्वयं हामी सबैले सबैको सहयोगमा भएन पर्ने थियो, एक्लै गरेर हुन्न यस्तो चिजमा। र त्यो गर्दाखेरि म आफैले पनि गरेँ, मैले फुल खेती गरेर फुल आफै बेच्न गएँ बुटोलको बजारमा, खुर्सानी खेती गरेर खुर्सानी आफै सङ्कलन गरेर बजारमा पुर्याउने व्यवस्था गरेँ र त्यो अहिलेसम्म राम्रै देखिन्छ र रिब्दीकोट गाउँपालिकाका धेरै किसानहरू यसमा खुसी नै छन्।
0: यहाँले अकबरे खुर्सानी, पुष्प खेती, सुन्तला व्यावसायिक रूपमा सुरु गर्नुभएको छ, त्यसले चाहिँ स्थानीय स्तरमा चाहिँ आय आर्जनमा कस्तो खालको सहयोग पुगिरहेको छ अहिले?
1: अहिले अहिले कस्तो छ भने हामीले एउटा मात्रै सुरु काम गर्दाखेरि खुर्सानी लगाउनेले अरू तरकारी पनि लगाउँछ, अरू तरकारी लगाउनेले भैँसी गाई पनि पाल्छ, त्यसको कारणले हरेक किसानहरू कुनै न कुनै आय आर्जनमा गसिरहेका छन् र यस वर्ष मात्रै खुर्सानीबाट करिब 6 करोड गिन्तीको नियम गरेका मात्रै प्रवेश भयो किसानले, किसानको हातमा जान्छ। व्यापारीले अलिअलि कमाउने कुरा, थोरै चाहिँ उद्योगले कमाउने कुरा सुत्या होला, किनभने धेरै मान्छे यसमा सहभागी छन्। पालिकाका आधा आधी जसो किसानहरू 2-4 किलोदेखि लिएर तपाईँको चाहिँ थुप्रै 1 गाडी 2 गाडी बनाउने मान्छे पनि त्यसो भन्दा त्यसलाई कलेक्सन गर्ने, सङ्कलन गर्ने, सङ्कलन गरेर बजार पठाउँदाखेरि सुन्तलाबाट सुत्की आमदानी गर्ने छन्, सुन्तला खेती हामीभन्दा अहिले परम्परागत गरिदिइहाल्छु यो टमाटर खेती र तरकारी खेती हाम्रो किसानहरूले पहिलेदेखि गरिदिएको यसमा थप अगुवाई खुर्सानी फुलहरू खप्दाखेरि हाम्रो रिपोर्ट गाउँपालिकामा किसानहरूले आफ्नो घर खर्च चलाउन बच्चाबच्ची पढाउन चाडपर्वमा खर्च गर्नलाई ऋण खोज्न जानु पर्छ सहकारीमा ब्याङ्कमा जाने चलाउने कम छ हरेक सिजनमा दुधको उत्पादन छ हामीले किनभने उत्पादनमा आधारित अनुदान पनि दिने उत्पादनलाई प्रोत्साहन गर्न हामीले फेरि गाउँपालिकाबाट अनुदान छ मसिन दिने पानी छर्ने मसिन दिने हजारी भन्छ गाडी दिने त्यसपछि त्यसलाई सामान्यतया औषधिमा केही छुट दिने मलहरूमा छुट दिने गरेको हुनाले किसानहरूले त्यसमा गर्नुभयो र मैले आफू पनि गर्छु
0: हजुर हजुर पक्कै पनि यहाँले जुन गाउँपालिकाबाट यसरी नगदे बाली उत्पादन गरेर बिक्री गर्दै गर्दाखेरि बिक्री गर्ने व्यवस्था त्यो प्रबन्ध पनि यहाँले मिलाउनु भएको होला कसरी बजारीकरण चाहिँ हुन्छ नि
1: हजुर यो चाहिँ जस्तो उत्पादन भन्दा उत्पादन पनि अब मुख्य कुरा भयो तर हामीले बजार व्यवस्थापनमा सबै ध्यान दिनुपर्ने जरुरत छ हामीसँग अहिलेसम्म सबै किसानले हामीले उत्पादन गरेको बिक्दैन भन्ने चलन छ यदि हामीले अलिक धेरै भारी पुर्याउनु पर्थ्यो गाडी भर्नु पर्यो एउटा गाडी हेर्न दसौँ एउटा गाडी भर्नु पर्यो खानु पुग्नु पर्यो नि कुनै चिजको मात्र नबियो त कसरी किन्दैन एक बोरा खुर्सानी ल्याएर बजारमा गएर कसैले खासै किन्दिनँ तर धेरै हुने बित्तिकै ठुल्ठुलो व्यापारीहरूले सुकाएको खुर्सानी माग्ने खुर्सानी धुलो माग्ने अनि पछि ताकि उसले होलसेलमा खरिदेर फेरि बजारमा फिल्याउन सकोस् त्यसले गर्दा हामी के अरे पनि विभिन्न खालका व्यापारीसँग पोखरा चितवन नेपालगञ्ज भैरवा बुटोमा सबै व्यापारीसँग सम्पर्क गर्ने त्यो छुट गर्छ त्यही दिन बेच्ने व्यवस्था गरेका छौँ त्यसपछि गएर हामी मुख्य गरिकन एकवटा फुस यो पिरो चाउचाउवाला उहाँहरूको उद्योगमा खुर्सानी डल्ले खुर्सानी मात्रै प्रयोग गर्ने अगुवारी खुर्सानी प्रयोग गर्ने भएको हुनाले हामी धेरै जसो त्यसमा त्यहाँ दिन्छ त्यसले गर्दा हामीलाई एउटा बजारको लागि मुख्य आधार यसोदा फुल्स हो भने उत्पादन गर्ने हो भने व्यापारीले खोज्दै हुन्छ उत्पादन गर्ने हो भने उपभोक्ताले खोज्दै हुन्छ हाम्रो धेरै जसो किसान यसरी अलिकति गर्ने जिरो पनि टाढो पनि गर्ने त्यहाँलाई मेरो बिक्री भएन भन्ने फेरि एक्लै एक्लै गर्ने त्यसमा हामीले सबैलाई एउटा आबद्ध गर्ने तरिकाले समूहमा अनि वार्ड वार्डमा कलेक्सन गर्ने अनि सहकारीहरू पनि त्यसमा सहभागिता गर्छन् गाउँपालिकाका जनप्रतिनिधिहरू पनि त्यसमा समन्वय गर्नुहुन्छ हामीले बाहिर हिजोको जनप्रतिनिधिहरू पनि अहिले पनि त्यसमा हामीले सहयोग गर्छौँ र मान्छेलाई मनोबल बढाइदिने हेर्नुहोस् है धेरै गर्नुपर्छ धेरै गरिसक्नु हुन्छ भने फेरि मान्छेले गरेका छन् तपाईँ हाम्रो भिडियो बारीमा आएर पत्रकारले फोटो खिच्नु देखाउँछ खुसीमा पनि यदि आन्दोलन हुन्छ भने दङ्ग पर्नुहुन्छ
0: हजुर जीसीज्यू त्यहाँका किसानहरूले यसरी नगदे बाली लगाउँदै गर्दाखेरि एउटा किसानले कतिसम्म चाहिँ आय आर्जन गर्न सक्ने त्यो अवस्था बन्यो त्यो कुरा पनि थोरै जोड्न मिल्छ
1: मिल्छ मिल्छ यसमा यस्तो छ हामीले कस्तो पनि गाउँपालिकाले काम गर्दाखेरि सबैलाई समेट्ने काम गरेको हुनाले सबै किसानले उत्पादन गर्ने उत्पादन गरिसकेपछि उत्पादित चिजले नै आफै बजार खोज्दो रहेछ जस्तो अमिसो खेती गरेर अमिसो धेरै बनाइयो भने अथवा चाहिँ धेरै गराइयो भने बेसार खेती गरेर बेसार धेरै बनाइयो भने ठुल्ठुलो व्यापारी चाहिँ खोज्दै आउँछ तर त्योभन्दा अगाडि हामी गाउँपालिकाले हामी बेच्छौँ बेच्ने व्यवस्था गर्छौँ व्यापारी खोज्छौँ उद्योगपति खोज्छौँ भनेर हामीले उहाँबाट प्रोत्साहन गरेन हामीसँग वास्तवमा पुरै हामीसँगै रिप्लिकेट गाउँपालिकाको व्यक्तिको नेतृत्वसँग व्यापारी सम्बन्ध भएको उद्योगपति केही खासै थिएन तर उत्पादन नगरिकन हुँदैन है भन्ने हामीले बुझेर मान्छेहरूलाई पहिला प्रोत्साहन गरौँ प्रोत्साहन गरेपछि हाम्रो गाउँमा टोलमा जस्तो सुन्तला खेती सुन्तला पनि त आखिरी अहिले राष्ट्रिय फलको रूपमा गयो त्यही वार्ड नम्बर 7 का साथीहरूले सुन्तला महोत्सव गर्नुभयो त्यहाँ सांसदहरू जानुभयो उहाँहरूले संसदमा लबिङ गर्नुभयो उहाँहरूले राष्ट्रिय फलको रूपमा लान सक्नुभयो मान्छेहरू धेरै राम्रो धेरै उत्पादन गर्ने बित्तिकै किसानहरूले नाफा पाउँछन् आमदानी पाउँछन् तर हामीले त्यसलाई समूह गरेका छौँ सहकारी मार्फत गरेका छौँ धेरै व्यक्तिगत गर्नुहुन्छ र सङ्कलन गर्ने क्षेत्र वार्ड नम्बर 2 छ वार्ड नम्बर 3 छ वार्ड नम्बर 3 अर्को ठाउँमा छ त्यो अनि पछि वार्ड नम्बर 6 छ त्यो सङ्कलन गर्छन् र सङ्कलन गरेको चिज सङ्कलन केन्द्रमा ल्याउँछन् त्यहाँ निश्चित व्यापारी साथीहरूलाई व्यवसायिक साथीहरूलाई जम्मा गरेर उहाँहरूले व्यापार गर्नुहुन्छ हामी म आफू त्यति व्यापारमा छैन उत्पादित चिज धेरै हुने बित्तिकै त्यो ग्रेडिङ पनि हुन्छ नराम्रो फाल्ने चलन आइहाल्छ त्यो सामान नभइकन त्यो छलफलै हुँदो रहेछ कि जस्तो कागजी धेरै गरिएर स्टोरमा राखियो भने छोटा ठुलो व्यापारी आउँछ जस्तो सुन्तला धेरै गरिन्छ त्यसरी आउँछ कोल्ड स्टोर चाउमा राखियो भने धेरै पैसा पर्न सक्छ त्यसले गर्दा किसानहरूलाई हामीले समूह रूपमा पनि गरेका छन् कति कहिले फर्म दर्ता गरेर धेरै जसो व्यक्तिगत रूपमा पालिकामा सम्बन्ध गरेर पालिकाले थोरै सुविधा दिन्छ कहिले बिल दिन्छ कहिले मल दिन्छ कहिले के दिन्छ र त्यो अहिले आम्दानी हुने ग्यारेन्टी भएको हुनाले कसैले केही नदिए पनि बिक्री ग्यारेन्टी हुनु पर्यो बिक्छ भन्ने निश्चित हुने बित्तिकै सकेसम्म 200 घट्दैन भन्ने हुँदैन कहिले काहीँ अब बजारमा 200 पनि घट्छ मतलब 200-300 पनि पर्छ 200 पर्छ प्रति किलो र एउटा किसानले 4-5 किलोदेखि लिएर तपाईँको कमसेकम 20-22 लाखकोसम्म बेच्ने किसानहरू छ प्रशस्त
0: यहाँले यो व्यवसायकै रूपमा सुरु गरेको चाहिँ कति भयो अनि यहाँले यो व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि आय आर्जन सँगै चाहिँ कस्तो खालको प्रभाव रह्यो
1: यो कस्तो रहेछ भने हामीले काम गर्दाखेरि जब एउटा जागिर नपाएको मान्छे जागिर पाएर कहिले पर तल बुझ्छ कति खुसी हुन्छ त्यस्तै हामीले आफै उत्पादन गरेर त्यही बेचेर आफैले पैसा सुँगाउँदाखेरि जहाँसम्म त्यो छुट्टी आनन्द आउँछ हरेक किसानलाई भने जस्तै जनप्रतिनिधि भए पनि कर्मचारी भए पनि शिक्षकहरूले गर्नुहुन्छ कर्मचारीले गर्नुहुन्छ अरू खालका साथीहरू पनि जग्गा भाडामा लिएर गर्नु भएको छ त्यो आमदानी गरेर आफै उत्पादन गरेर बजारमा गएर त्यसको आफ्नै श्रमको मूल्य पाउँदाखेरि जति खुसी अरू बेला हुँदैन हुँदैन. त्यसैले गर्दा हामीले गाउँका लेखेका धेरै किसानलाई खुसी बनाएका छौँ. खुसी हुनुभएको छ, आफैले गर्नुभएको छ, आफै खुसी हुनुभएको छ. मैले पनि आखिर मेरो सबै जीविका चाहिँ खुर्सानीबाट चल्ने त होइन, फुलबाट चल्ने त होइन, तर मैले पनि किन गरेँ भने म आफू पनि किसानको छोरो, कृषि अलिअलि जानेको, आधुनिक प्रविधि युक्त किसान त त्यति थिइनँ म, तर परम्परादेखि गरिया किसान भएको हुनाले मैले खुर्सानीमा फुलमा फुल आफै गरेँ. त्यसपछि मेवा खेती गर्न सकिन्छ, अरू धेरै चिज गर्न सकिन्छ. त्यो गर्दाखेरि जुन आनन्द आउँछ, जब फेरि बजारमा अलिकति मूल्य कमाउँदाखेरि कस्तो एकदम तिर पर्छ, फेरि बजार फेरि कायम हुन्छ, फेरि मूल्य स्थिर हुन्छ, त्यसपछि खुब आनन्द आउँछ. किन एउटा मात्रै होइन, सबैले गर्दाखेरि करिब करिब हाम्रो गाउँपालिकाको जहाँ जहाँ खुर्सानी सङ्कलन गर्दाखेरि त्यहाँ बजार लागे जस्तै हुन्छ, मान्छे हुल्का हुल आउँछन्, सबैले आफ्नो बोरामा डोकोमा धेरैले गाडीमा हालेर बनाउँछन्, अनि गाडीमा दिन्छन्, तत्काल त्यहाँ सौलेर बनाउँछन्, एउटा लिस्ट पनि दिन्छ उहाँहरूलाई, त्यो लिस्ट अनुसार तपाईँको यति किलो आयो, यति पैसा भयो भनेर प्रायः नगद होइन भने हामीले त्यो खुर्सानी बेचिसकेपछि एक हप्ता दिएर फिर्ता दिन्छौँ. त्यो हामीले रेस्टुरेन्टमा राख्छौँ, उहाँहरूलाई लेखेर कार्ड पनि बनाइदिएका छौँ. र किसानलाई ढुक्क हुन्छ कि हामी त्यसमा सही गरिदिन्छौँ, त्यो तिन चार काम गर्न खुर्सानीमा पिरो हुने उनीहरूलाई दुखै दुखै छ, कलेक्सन गर्न पऱ्यो, अलिअलि ग्रेडिङ गर्न पऱ्यो. त्यसो भए हामीले जुन खालको तरिकाले अप्नायौँ त्यो चाहिँ हामी त्यति जान्ने नै भएर बेसी विज्ञ भएर गरेको होइन, गर्दा गर्दै त्यो मोडल होइन अहिलेसम्म राम्रो सफल देखिन्छ.
0: यहाँको फार्मबाट जुन अकबरे खुर्सानी र पुष्प खेती गर्दै गर्दाखेरि आर्थिक हैसियतको हिसाबले पनि कस्तो खालको सहयोग पुग्दो रहेछ?
1: होइन, यो जसरी अहिले हजुरले सोध्नुभयो, आर्थिक हैसियत यदि राम्रोसित ध्यानपूर्वक गर्ने हो भने, कृषि प्राविधिकको सल्लाह अनुसार गर्ने हो भने, अनुभवलाई सँगाल्ने हो भने, तपाईँको विदेश जानै पर्दैन. कति विदेशबाट फर्केका भाइहरू हुनुहुन्छ, मलेसिया कतारमा दुःख पाएर आएका साथीहरू हुन्छ, दुई वर्ष तिन वर्षपछि आउँदा चार पाँच लाख गरेर दिनु मान्छेहरू अहिले आफै घरमा कमाउनु भएको छ त, अनि मलको लागि भैँसी पनि पाल्नु भएको छ, बाख्रा पनि पाल्नु भएको छ, खेती पनि गर्नु भएको छ, त्यसले मकै पनि उत्पादन हुन्छ, त्यसले चाहिँ तरकारी उत्पादन हुन्छ, त्यस्तो त्यो साइकल बन्छ कि, यस्तो घुमाउरी बन्छ, सबैले छुन्छ. तर त्यो सबै आफ्नो जान परिवारसित भन्न पाइएछ, छोरछोरी भन्न पाइएछ, बाबा मान्छे भन्न पाइएछ, त्यो चाहिँ हामीले आमदानी मात्रै होइन, हाम्रो समाज व्यवस्थालाई नै त्यसले प्रभाव पार्छ. मर्दा पर्दा, भेटघाट हुँदा, होइन, अप्ठ्यारो पर्दा, ती सबै चिजमा सामाजिक दायित्व सिर्जना हुन्छ. त्यसले गर्दा के छ भने, यो खेती गर्ने भनेको आफूले आमदानी गर्ने मात्रै होइन, हाम्रो समाजलाई पनि योगदान हुने हो जस्तो लाग्छ मलाई.
0: हजुर हजुर,
1: एक आपसमा सहयोग हुने, त्यो धेरै महत्त्वपूर्ण छ त्यो कुरा.
0: कार्यक्रम पौरखीको कथामा आज म पाल्पाको रिद्धिकोट गाउँपालिकाका एकजना पौरखी कृषक एवं पूर्व गाउँपालिका अध्यक्ष पनि हुनुहुन्छ जीसी एग्रो फार्मका सञ्चालक नारायण बहादुर जीसीसँग कुराकानी गरिरहेको छु. जीसीज्यू, यहाँले यो जुन व्यावसायिकतातर्फ प्रोत्साहित गर्दै गर्दाखेरि अहिले चाहिँ यहाँलाई यति बेला आउँदा चाहिँ यो कारणले कतिको सन्तुष्टि मिलेको छ?
1: यसमा मैले अलिअलि भन्ने छुट्टा कुरो के हो भने, हाम्रो त्यति बेलाको नेतृत्व उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले सबैले खेती गर्नुहुन्छ, अहिले पनि गर्नुहुन्छ. उपाध्यक्ष कृषि किसान हो, वडा अध्यक्ष आठैवटा वडा छ, वडा अध्यक्षहरू सबैले यो खुर्सानी खेती, कसैको फलफुल छ, कसैको भैँसी पालन छ, कसैको बाख्रा पालन छ. मेरो विचारमा अहिले पनि यसो सम्झिन्छु मैले, सबै वडा अध्यक्षले अहिले पनि गर्नुहुन्छ, पूर्व अहिलेकाले पनि अलिअलि गर्नुहुन्छ. हिजो त्यो 74 सालमा निर्वाचित भएका सबै वडा, अब हाम्रो जानुभएको कामी हुनुहुन्छ, उहाँले अहिले आरम्भ पनि काम गर्नुहुन्छ, उहाँले अर्को चाहिने खेती पनि गर्नुहुन्छ. अब कमल सुनार भन्ने हुनुहुन्छ, उहाँले फर्निचर पनि चलाउनुहुन्छ, खेती पनि गर्नुहुन्छ, आफ्नो उहाँको मोटरसाइकल पनि छ, सँगै सामान बोकेर हिँड्नुहुन्छ. त्यति सबै वडा अध्यक्षहरूले, कार्यपालिका सदस्यहरूले पनि सबैले, फेरि महिलाहरूले, सामान्य एकल महिलाले गर्न मिल्ने गाउँमा सबैले गर्नुभएको, त्यो चिज पनि महत्त्वपूर्ण. हामी त्यति बेला के गर्यौँ भने, हामी पनि गरौँ, हामी सबै किसानको सल्लाह भयो, कुनै पनि व्यापारी केही होइन, अरूलाई पनि गर्नु भने हरेक वार्ड अध्यक्षहरूले त्यसले नेतृत्व गर्नुभयो. त्यसपछि कृषि ज्ञान केन्द्र र जोनका दीपक भट्टराईजी हुनुहुन्छ, उहाँहरूले एकदमै ध्यान दिनुभयो, रेलाले ध्यान दियो, हामीले ध्यान दियौँ, गाउँका सहकारीले ध्यान दियो, कृषि सहकारीहरू छन्, त्यो बिउ सङ्कलन गर्ने, उत्पादित सङ्कलन गर्ने, बुझाइकरण गर्ने कुरामा विचार नेतृत्व दाएको मान्छे अङ्कै भयो होला. तर सबै मान्छे सहभागी हुन्छ, सबै मान्छे सहभागी नभइकन त हाम्रो जस्तो दुई रोपनी, चार पनि, दस रोपनी जग्गामा खेती गरेर त त्यो गाडीका गाडी खुर्सानी बढिन्न. त्यसो हुनाले त्यहाँ 2,000-3,000, 2,500-3,000 मान्छे सहभागी भएको हुनाले, छोरछोरै बोरामा 10 किलो, 20 किलो, 200 किलो, 400 किलो, 500 किलो लिँदाखेरि छोटो गाडी भरिन्छ. हप्तामा 4 पटक, 5 पटक हामीले सानो पिकअप गाडी, अलिक मिनी ट्रक भरेरै बजार पठाउनु पर्छ. त्यसले गर्दा हाम्रो सबैको, अहिलेको जनप्रतिनिधि पनि, विगतको जनप्रतिनिधि सबैले गर्नुहुन्छ.
0: यसरी व्यावसायिक नगदे बाली गर्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू पनि आउँदो रहेछन् र त्यसलाई समाधान गर्न यहाँको प्रयत्नहरू कस्तो रह्यो?
1: मुख्य चुनौती त हाम्रो राम्रो उत्पादनलाई राम्रो बिउ चाहियो. त्यो वैज्ञानिक तरिकाले कृषिको बिजनेस प्रुफ गरेको, त्यसलाई प्रमाणित गरेको बिउको अभाव छ. उत्पादन गर्ने बेलामा, लाउने बेलादेखि फल्ने बेलासम्म हामीलाई त्यो कृषि ज्ञानको अभाव, त्यो चिजमा गाउँपालिका तरिकाको क्षमता त्यति भेट्दैन, त्यसै कारण त्यसको आय आर्जन गर्ने ठाउँमा अरू पनि चिज होला, कृषि सम्बन्धित विज्ञको नियमित अनुगमन हुनुपर्छ, नियमित उहाँको सल्लाह आउनुपर्छ, त्यसपछि उत्पादित चिजलाई गुणस्तर बनाउन उहाँलाई त्यसको प्रोत्साहन गर्न उहाँलाई अलिकति केही अनुदान दिने, प्याकेजिङ गर्ने कुरा, ग्रेडिङ गर्ने कुरा, है अब बोरामा साङ्लाउनु भन्दा त क्यारेटमा हाल्नु पर्ला अथवा केमा हाल्नु पर्ला, यस्तो हुन्छ नि प्याकेजिङ गर्ने कुरा होला, त्यसलाई बजार ठाउँ पुर्याउने कुरा, यस्तो कुरा पनि थुप्रो अर्को चुनौती छ। त्यसपछि उपयुक्त बेलामा मल बिउ होइन खास जैविक मल हो यसमा युरिया अरू डिएपी पोटासहरू हाल्न त्यति राम्रो हुन्न, मल खालको व्यवस्था हुनु पर्यो, सबै भुसी पालेको छैन, गाई पालेको छैन, त्यसलाई चाहिँ जैविक मल बनाउने कुरा गाउँपालिकामा जैविक मल पनि गरिएको छ, यी कुरा पनि सँगसँगै जान्छ, यी सँगसँगै जाँदाखेरि बल्ल के अरे उपयुक्त उत्पादन हुन्छ, उपयुक्त राम्रो उत्पादन नै राम्रो हुन्छ नि, अब रोगी किराहरू कसरी किन्दैन राम्रो पनि हुनु पर्यो, त्यसले गर्दाखेरि यस्तै चुनौती छ। र अर्को चाहिँ हामीले बजार ठाउँमा पुर्याउने कुरामा अलिकति ढुवानीमा सहयोग गर्ने, बर्खाको बेलामा त पहिरो जान्छ, बाटोघाट बनाइदिने होइन, तुरन्त सोसार गरिदिने होइन, हाम्रो माल यदि उत्पादन हो चिज यदि टुर पर्छ भन्ने नपरो, त्यसलाई हामीले बजार ठाउँ पुर्याउने र बजारसँग गएर प्रतिस्पर्धा गरेर सकेसम्म अलिक मूल्य पारिदिने कुरामा अगुवा साथीहरूले ध्यान दिने हो भने ती चुनौतीलाई चाहिँ बिस्तारै बिस्तारै पार गरिन्छ। अब रोग लाग्छ पटक पटक, अब एक पटक लाग्छमा दुई वर्षपछि अर्को ठाउँमा सार्ने, यस्ता कुरा पनि हामीले ध्यान दियो भने त्यो चुनौती पनि बिस्तारै हुन्छ। तर सामूहिक रूपमा एकमुष्ट भएर नगर्ने हो भने फेरि एक्लाग्ले हुने हो भने सबै ठाउँ हरेक वार्ड पछि छुट्टा छुट्टी गर्ने हुन्छ, एकै ठाउँ गर्ने, धेरै उत्पादन गर्ने र बजारमा प्रतिस्पर्धा गर्ने हो नि, मलाई यति नै दिन भन्न आउँछ व्यापारी, होइन म बरु बरु 10 रुपियाँ 15 रुपियाँ प्रति किलो थपिदिन्छु, मलाई नै दिनुहोस् भन्न आउँछ। हाम्रो त्यो चिजमा हाम्रो अलिकति अझै ध्यान छैन कि, मिलेर गर्ने कुरामा, समूहलाई मिलाउने कुरा, समुदायलाई मिलाउने कुरा, र कृषि उत्पादन गरेपछि समयमा पैसा दिने कुरो, भुक्तान दिने कुरो, यिनी कुराले पनि हामीलाई त्यो बेला बेलामा चाहिँ हैरान यो चिजमा अहिले रिपिट गर्नु नपरे, अहिलेसम्म त्यति ठुलो समस्याको रूपमा आएको छ।
0: जीजीज्यू, अब म कुराकानीको करिब अन्तिम अन्तिम तर्फ पनि आइपुगेँ, यहाँसँग एउटा जिज्ञासा राख्छु, पालिकाहरूले चाहिँ यस्ता आय आर्जनसँग जोड्नको लागि स्थानीय स्तरमा होइन नगदे बालीका कुरा आउन सक्लान्, व्यावसायिक उत्पादनका कुराहरू हुन सक्लान्, यसमा चाहिँ पालिकाहरूले के कुरामा अलिकति ध्यान दियो भने चाहिँ आय आर्जनमा सहयोग पुग्थ्यो होला जोड्दिनु?
1: नगरपालिकाको अध्यक्ष आफै सक्षम हुन्छ, हरेक पालिका प्रतिनिधिहरू सबै जनताले सुनेको उहाँहरू अयोग्य भन्ने हुन्न, अब आफ्नो

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस् यो तिहार विशेष कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउ पानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

जताततै तिहारको माहौल छ, औँसीको रात रात पनि छिपिँदो छ, तर देउसी भैलो नचरी सुरठी भाकाहरू तातिँदो छ। आफ्नो संस्कार संस्कृति जोगाउन कलाकारहरू कम्मर कसेर लागेका छन् भने यति बेला गाउँघर सहर बजारमा पनि यसरी नै देउसी भैलो रन्किएको छ, घन्किएको छ। बिछोडिएका साथी सङ्गीहरू भेटिएका छन्, हात हातमा मादल खैँचेडी मजुरा उज्यालोको लागि टर्च बाल्दै गाउँ बस्तीमा यिनै कलाकारहरू इन्द्रजीसी बद्री पङ्गेनी खुमन अधिकारी रिता थापा र साथीहरूले झैँ देउसी भैलोमा घर दैलो गर्दै हुनुहुन्छ होला। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो संस्कार र संस्कृति हो। हामी जहाँ रहे पनि जसरी बसे पनि यस्ता चाडबाडले मनमा उमङ्ग बनाइदिन्छ। आज भोलि त प्रविधिको विकासले घर बाहिर रहेकाहरूले पनि आफ्नो गाउँठाउँमा भएका रमाइला कार्यक्रमहरू हेर्न र मनोरञ्जन लिन सक्छन् भन्दै फेरि पनि देउसी गीत निकेश राई र साथीहरूको स्वरमा

यो पर्व नेपालीहरूको दोस्रो ठुलो पर्वको रूपमा लिइन्छ। हामी सबैलाई थाहा छ, आफ्नो संस्कार र संस्कृतिसँग उल्लासमय रूपमा मनाइरहेका छौँ। यो पर्वमा काग, कुकुर, लक्ष्मी, गाई, गोवर्धन, महपूजा, भाइ र किजा पूजा गरिन्छ। प्रत्येक दिनको आफ्नै विशेषता र महत्त्व रहेको छ। त्यति मात्र होइन, यो पर्व देउसी, भैलो, सोरठी, नचरी भाकाहरूले अल्लो गाउँ पल्लो गाउँ घन्किएको सुर लहरीहरूले छुट्टै आनन्दित बनाउँछ भने जताततै फुलेका रङ्गीन फुलहरूले घरबाट टाढा रहेकाहरूलाई बोलाइरहेको भान हुन्छ। लटरमै फुलेका अम्बा, बारीको बोटमा पाकेको केरा पनि परदेशीकै लागि साँचेर राखिएको जस्तो भएको छ। मौसम पनि न धेरै चिसो न धेरै गर्मी, यस्तै रमाइलो माहौल छ। जताततै हामी पनि तपाईँहरूलाई साथमा साथ दिनको लागि देउसी, भैलो, नचरी भाकाहरूले मनोरञ्जन गराइरहेका छौँ। त्यसैले अबको पालोमा शर्मिला गुरुङ, शिला आले र शकुन्तला थापाको स्वर।

अस्तिबाट विधिवत रूपमा आरम्भ भएको यो पर्व पूजै पूजाको पर्व देउसी भैलो सोरठी नोचरी अर्थात् साङ्गीतिक पर्व फुलै फुलको पर्व जता गए पनि गाउँ बस्तीमा करेसा बारी फुलबारीमा विभिन्न फुलहरूले सजिएको छ भने बजारहरूमा तिनै फुलका मालाहरू चोक चोकबाट प्रत्येक पसल कार्यालय घर घरमा सजिएका छन् अनि जताततै देउसी भैलोहरू घन्किएका छन्। माहौल जता गए पनि रमाइलो छ। यतिखेर के बालक के युवा के वृद्ध सबैजना देउसी भैलो खेलेर यो पर्व मनाइरहेका छन्। अरू पर्वभन्दा अलि दान दक्षिणा लिनेर दिने देउसी भैलो मार्फत त्यसैले सामूहिक रूपमा गीत सङ्गीतका भाकाहरूले कसरी खुसी बनाउन सकिन्छ कसरी धेरै दक्षिणा झार्ने कसरी बढी मनोरञ्जन गराउने भन्ने होडबाजी नै चलिरहेको छ। यसैले फेरि पनि तपाईँहरूको लागि मेनुका पौडेल र साथीहरूको स्वरमा यो मिठो देउसी भैलो गीत।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा देउसी भैला गीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग बिछोड हुनुभन्दा अगाडि अरुण उपत्यकाको यो रमाइलो देउसी गीत छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। यो तिहार यहाँहरूको मङ्गलमय बनोस्, उल्लासमय बनोस्। शुभरात्री।

0: राम राम सम्झियो
1: राम वालेकुम सम्झिदियो
0: सलाम
2: ल्याउनु छोराछोरी मन पराइहाले अब तपाईँ हामी मात्रै बाजेर के गर्ने हो र अब मिल्नै त परेन होइन।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 30 गते शुक्रबार, अश्विन शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार अक्टोबर 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, कौलाथ्व षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, सहकर्मी नरहरि न्यौपाने अनि म रमा ढुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 मा विभिन्न पत्र पत्रिकाको सङ्घालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 को समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7 बजेको समाचारपछि दुर्गा भजनहरू सुनाउनेछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 मा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्नेछौँ भने 8:40 मा दुर्गा सप्तशती नाटक भाग 6 सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 मा समय सन्दर्भ कार्यक्रम अन्तर्गत विश्व खाद्य दिवस सुन्न सक्नुहुनेछ। 10 बजे समाचार, 10:05 मा साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौँ। त्यसपछि विभिन्न कलाकारहरूका स्वरका दशैं गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजे समाचार, त्यसपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।

0: हरि ओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
1: श्रीमद् भगवत गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 38 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, विषयेन्द्रिय संयोगाद एतत् दग्रे मृतोपमम् परिणामे विषमिव तत्सुखम् राजसम् स्मृतम्। जुन सुख विषय र इन्द्रियहरूको संयोगले उत्पन्न हुन्छ त्यो प्रारम्भमा भोगकालमा अमृततुल्य प्रतीत भए पनि परिणाममा विषतुल्य हुन्छ र त्यो सुखलाई नै राजस सुख मानिएको छ। सुख कति प्रकारका सुख हुन्छन्, कस्तो सुखले हामीलाई आफ्ना सबै दुःखहरूबाट मुक्त गर्छ र कस्तो सुखले हामीलाई फेरि दुःखमा लैजान्छ। हामीले कथा सुनेका छौँ नि कि झिँगाहरू उडिरहेका थिए, त्यसले देखे तल कहीँ मह राखिएको थियो, यसै पनि लोभी झिँगा भनिन्छ। गए उडेर त्यो महमा, त्यो थोरै मह माथिबाट खाएर मात्र चित्त बुझेन, पुरै महमा डुबेर पुरै भर्नु पर्यो, सदाको लागि भर्नु पर्यो त्यो महले। त्यो महमा खुट्टा डुबाए र बिस्तारै बिस्तारै मह खान थाले। खाइन्जेल त थाहा थिएन, खाएर उड्ने बेलामा थाहा भयो कि त्यो महले पुरै शरीरलाई पक्रिसकेको छ, पखेटा पनि पक्रिसकेको छ, महमा डुबिसकेको छ पुरै शरीर। खुट्टा डुबेका छन्, पखेटा डुबेको छ र पुरै शरीर डुबेको छ। अब उड्न सक्ने कुनै सम्भावना छैन, अब मृत्यु बाहेक केही पनि छैन। ती झिगाहरू एक आपसमा कुरा गर्दा रहेछन्, हामीलाई केले डुबायो त? त्यो एउटा झिँगाले भन्दो रहेछ, यो महले हामीलाई डुबायो, मह भन्ने कुरा खानु हुँदो रहेछ। अब हामी त यहाँ रहँदैनौँ, तर कुनै हाम्रा सन्ततिहरू बुझ्न आए भने हाम्रो मृत्युभन्दा पहिले कोही हाम्रो बारेमा केही कुरा बुझ्न आयो भने मह भन्ने कुरा चाहिँ झिँगाहरूको सबैभन्दा ठुलो शत्रु हो भनेर भनिदिनुपर्छ है भनेर भन्यो एउटा झिँगाले। त अरू झिँगाहरूले आफआफ्नो तर्क राय राख्दै गए। त्यो एउटा झिँगाले के भन्यो भने नि, मित्रहरू साथीहरू, म तिमीहरूसँग सहमत छैन, म मर्दै त छु तर मर्ने बेलामा सत्य कुरा बोल्नुपर्छ। त्यो के हो भने त्यो महले हामीलाई डुबाएको होइन, हामीलाई आफै भित्रको लोभले डुबाएको। यो झिँगामा मृत्युको बेलामा भए पनि अलिकति विवेक आएछ, यो विवेक हो। अब यो झिँगाहरूले महको जुन सुख लिन खोजेका छन्, जुन भोग गर्न खोजेका छन्, यो कस्तो प्रकारको सुख हो? प्रारम्भकालमा यो सुख बडो प्यारो लाग्छ, अमृत सरह लाग्छ। आहा, मह, भोलिको कुरा कसलाई मतलब छ र? भोलि जे हुन्छ, परिणाम जे आउँछ परिणामको चिन्ता छ नि। यसै पनि झिँगा विचार परिणामको चिन्ता त गर्न सक्दैन, तर हामी मान्छे भएर परिणामको चिन्ता त गर्न सक्थ्यौँ नि। परिणामको बारेमा चिन्तन गर्न सक्थ्यौँ कि मैले यो जुन कर्म गरिरहेको छु, यो जुन सुख भोग गरिरहेको छु, यो सुखबाट मलाई के आउँछ त परिणाममा? त यो महमा झिँगा डुब्नुको पछाडि दुईटा कारण छन्, एउटा झिँगाको इन्द्रिय र झिँगाको लोभ। त्यो लोभको माध्यमबाट प्रभावित भएको, त्यो इन्द्रियको माध्यमबाट बगिरहेको लोभ र बाहिरको मह। त मह विषय हो र ती झिँगाहरूसँग इन्द्रिय छ। यी हाम्रा पाँचवटै इन्द्रियहरू विषय वासनामा गएर यसै गरी सुख लिन खोज्छन्। जब संसारको सुख लिन खोज्छौँ त्यतिखेर के हुन्छ? सुख त सात्विक व्यक्तिले पनि लिन्छ, राजसीले पनि लिन्छ, तामसीले पनि लिन्छ, सुख त तिनै प्रकारका व्यक्तिले लिन्छ। तर सात्विक सुखको विषयमा हामीले जुन चर्चा गर्यौँ कि प्रारम्भमा विष सरह लाग्छ तर अन्त्यमा अमृत सरह हुन्छ। सात्विक सुख परिणामलाई ध्यानमा राखेर लिइन्छ। जहाँ परिणामलाई ध्यानमा राखियो नि, यसको परिणाम यस्तो हुन्छ भन्ने थाहा भयो, त्यो परिणाम थाहा भएर बुझेर सजगतापूर्वक लिएको सुख बल्ल सात्विक सुख हो। परिणाममा जसले सुख दिन्छ त्यसलाई मात्रै सुख मानिन्छ, त्यो सात्विक सुख हो। सात्विक सुख वास्तवमा सुख हो। तपाईँ योगाभ्यास सुरु गर्नुभयो, ध्यान सुरु गर्नुभयो, तपाईँ भजन गर्नुभयो, तपाईँ भगवान्को नाम स्मरण प्रारम्भ गर्नुभयो, प्रारम्भमा के हुन्छ, पटियार लाग्छ, अरूले देख्दाखेरि यो के आश्चर्यको काम गरिरहेको, बौलाले गरे जस्तो देखिन्छ, तपाईँलाई जोगी भन्ने छन्, तपाईँलाई बहुलट्ठी भन्ने छन्, धन कमाउन छोडेर यस्तो किन गरेको भनेर मूर्ख भन्ने छन्। किन प्रारम्भमा अरूको लागि विष जस्तो छ, तपाईँलाई पनि विष सरह लाग्छ, बहुत गाह्रो लाग्छ, एकदमै ध्यान नै लाग्दैन, भगवान्को भक्तिमा कहीँ मन नै जाँदैन, त्यो विष सरह छ। तर त्यसको परिणाम के हुन्छ, त्यसले अमृत दिएर जान्छ, त्यो सुख सात्विक सुख हो। तर यो श्लोकमा चर्चा राजस सुखको छ। राजस सुख कस्तो हुन्छ, बाहिरका विषयहरूप्रति इन्द्रिय जान्छ, इन्द्रियहरू त सदा आतुर छन् संसारलाई भोग्न, आँखा आतुर छ रूपको लागि, कान आतुर छ कि कुनै शब्द सुनोस्, नाक आतुर छ गन्धका लागि, जिब्रो आतुर छ स्वादका लागि, र छाला यानि त्वचा आतुर छ स्पर्श सुखका लागि। यी पाँचवटा इन्द्रियहरूको माध्यमबाट हामी के देख्छौँ भने, ममा स्पर्शको लोभ छ भित्र, वासना छ, बाहिर स्पर्शको विषय छ, त्यो विषयतिर गएर ठोकिन खोज्छ। अब यहाँ ममा यदि त्यो वासना भए, वासना मात्रै हुने हो, बाहिर संसारमा विषय नहुने हो भने म पागल सरह हुन्छु, किनभने वासनै वासना छ भित्र, इच्छा नै इच्छा छ, पुरा गर्ने कुनै तरिका छैन। तर यो संसार बडो अद्भुत छ, तपाईँको विषय वासना पुरा गर्ने यहाँ विभिन्न प्रकारका विधिहरू छन्, हजारौँ कुरा उपलब्ध छन्, तपाईँको आँखाको सुखको लागि, नयन सुखको लागि, कर्ण सुख, नासिका सुख, जिह्वा सुख, त्वचा सुखको लागि, अरबौँ अरबौँ अनगिन्ती यहाँ विषयहरू उपलब्ध छ। त भित्रका इन्द्रियहरू र त्यो विषयको संयोगबाट जुन सुख जन्मिन्छ, यहाँ के भयो त, भित्रका इन्द्रिय बाहिरको विषयमा गएर ठोकिन्छन् र त्यहाँ जुन सुख जन्मिन्छ त्यो सुख के हो, संसारलाई निचोरेर आएको सुख हो। यो सुख टिक्दैन, तर प्रारम्भमा यो अमृत सरह लाग्छ, किन बहुत आनन्द दिन्छ, बहुत मधुर हुन्छ, मिठो हुन्छ यो। तर यसको परिणाम कस्तो हुन्छ, विष सरह हुन्छ। त्यो झिगाको कथा त याद छ नि, हामी सबै त्यही झिगा हौ, कुनै पनि कुरो संसारमा मन पर्यो, ओहो फेरि पाउनु पाए हुन्थ्यो जस्तो हुन्छ, कुनै कुरा मन परेन त्यसबाट कसरी छुटौँ जस्तो हुन्छ। अब कुनै कुरा मन पर्यो, जस्तो मैले केही काम गर्न थालेँ, त्यो काम मलाई मन पर्यो, अब त्यही कामप्रति मेरो वृत्ति गएको गई गर्छ, कुनै सुख कुनै भोजन मलाई मन पर्यो, कुनै खाद्य पदार्थ मलाई मन पर्यो, मन परेर के गर्ने, त्यसैले मलाई फसाउँछ, त्यसैको दास बन्छु म, जे कुरा मेरो जीवनमा मन पर्यो म त्यसैको गुलाम हो। त्यसकारणले हामी मनका गुलाम हो, यो मनले मन पराएर हामीलाई दास बनाएको छ। अब त्यही कुरा नपाइकन भएन, जे पनि हुनसक्छ त्यो। त्यसरी मेरा इन्द्रियहरू बाहिरका विषयहरूसँग गएर ठोकिँदाखेरि जुन सुख जन्मिन्छ त्यो सुख राजसी सुख, यसले अनिवार्य दुःख ल्याउँछ। किनभने पहिलो कुरा त त्यो विषय मैले भोग्न थालेँ भने त्यो विषय त मभन्दा बाहिर छ, कति दिन रहन्छ त्यो विषय, सबै विषय अनित्य छन् संसारका। अब केही दिनमा मैले त्यो विषय प्राप्त गर्दिनँ त म विक्षिप्त सरह हुन्छु, पागल सरह हुन्छु, विष ल्याउँछ त्यसले, विष जन्माउँछ। वा त्यो विषय भोग्दै गएँ भने अलि दिनमा मेरो भोग्ने क्षमता क्षीण हुन्छ, हुनसक्छ म वृद्ध भएँ होला, हुनसक्छ अरू कुनै कारणले मेरो भोग्ने क्षमतामा ह्रास आयो होला, कमी आयो होला। त मेरो भोग्ने क्षमतामा कमी आउँदाको दिन पनि त्यो विषयले मलाई सुख दिन छोड्छ, र जब म भोग्छु भोग्दाखेरि त्यो विषय त धेरै बेर रहँदैन, यो विषय मबाट टाढा जान्छ, यो युवती यो युवक मबाट टाढा जान्छ, यो विषय मबाट टाढा जान्छ, धन हो भने क्षय हुन्छ, भोजन हो भने सर्छ, भोलि नपाउन सक्छु, यी डरले सताउन थाल्छ। त प्रारम्भमा सुख सराह लागे पनि त्यो जुन आरम्भको बिन्दु छ, आरम्भको बिन्दुको भोगकालमा अमृत सराह लागे पनि यसले पुरै जीवन विषले भरिदिन्छ, जहरले भरिदिन्छ। त्यो यस्तो सुख विष सराहको सुख, भगवान बुद्धले यस्तै सुखलाई प्रेय भन्नुहुन्थ्यो, जुन तत्काल त बडो सुख लाग्छ तर जसको परिणाम नकारात्मक हुन्छ। मनुष्यसँग त्यो चेतना छ कि परिणाम हेरेर काम गरोस्, जसले परिणाम हेरेर काम गर्छ ऊ सात्विक, जसले प्रारम्भ हेरेर काम गर्छ ऊ राजसी। अब राजसी व्यक्तिलाई परिणामको अर्थ नै छैन, उसलाई जेसुकै होस् अहिले भोग्नमा उसको ध्यान छ, त्यो सुख भोग्नु पर्यो, बस त्यो सुख मलाई चाहियो, त्यो भोजन मलाई चाहियो, त्यो सुरा मलाई चाहियो, त्यो सुन्दरी वा सुन्दर मलाई चाहियो, त्यो विषयका सबै कुरा मलाई चाहियो, घरमा लगेर थन्काएँ, घरमा लगेर पुरै भरे। हाम्रो घरमा हामीले के राखेका हुन्छौँ त्यो घर हेर्ने बित्तिकै व्यक्तिभित्रको मन देखिन्छ, मेरो वासना जे छ मैले त्यही राखेको हुन्छु। कसैको कोठामा हेऱ्यो भने फिल्मी कलाकारहरूको चित्र टाँगेको छ, त्यो वासना हो, त्यो यौनको वासना कहीँ न कहीँ प्रतिबिम्बित भएको छ। कसैको मदिरा होला, कसैको सम्पत्तिको ढेर होला, त्यहाँ विभिन्न प्रकारले त्यो घर कस्तो हुन्छ, व्यक्ति जस्तो छ घर त्यस्तै नै हुन्छ, घरका वस्तुहरू सामग्रीहरू। घर एकपटक हेऱ्यो भने त्यो घरमा बस्ने सबै व्यक्तिहरूको जीवन कहानी लेख्न सकिन्छ, मृत्युको बेलामा सुखी हुन्छ कि दुखी हुन्छ यो व्यक्ति त्यो पनि लेख्न सकिन्छ, यो व्यक्तिको अहिले मन कस्तो छ त्यो पनि तत्काल पत्ता लाग्छ, यिनीहरूलाई निन्द्रा लाग्छ कि लाग्दैन होला त्यो पनि थाहा हुन्छ, सब कुरो भन्छ। किनभने मेरा विषयहरू मनका विषयहरू यदि बाहिरबाट मात्रै प्राप्त गर्ने प्रकारका छन् र संसारबाट आउने विषयबाट मात्रै म सुख लिन्छु भने म राजसी व्यक्ति हुँ र यो सुख मेरो जीवनमा जहर बनेर आउँछ। आज जे अमृत छ भोलि त्यही नै जहर बनेर आउँछ।
0: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हरि गुरु भज नित गोविंद राधे, भाव निष्काम अनन्य बना दे। सद्गुरु भगवान मा निष्काम भक्ति को याचना गर्दै रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत नियमित रूपमा प्रसारण हुने कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनु भएका आदरणीय श्रोताहरूमा राधे राधे। आदरणीय श्रोताहरू, यहाँहरूले यस कार्यक्रम मार्फत हरेक दिनको शुभारम्भ सत्सङ्गको लाभ लिएर गर्ने अवसर प्राप्त गर्नुभएको छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा वितरित भक्ति सङ्गीत एवं उहाँद्वारा प्रतिपादित दुर्लभ तत्त्वज्ञान नै हाम्रो कार्यक्रममा मुख्य सामग्रीका रूपमा प्रसारण गर्ने गरिन्छ। आदरणीय श्रोताहरू, हाम्रा शास्त्रहरूमा सत्सङ्गको महिमा एवं महात्म्यको विशद निरूपण गरिएको छ। वेदमा कयौँ स्थानमा मानव देहधारी जीवलाई सत्सङ्ग गर्नको लागि प्रेरित गरिएको छ। यदि वास्तविक सद्गुरुको सङ्ग प्राप्त भएमा जीवात्माले आफ्नो परम चरम लक्ष्य परमात्मा प्राप्ति सहजै गर्न सक्छ। यस सम्बन्धमा राधा गोविन्द गीत अनमोल ग्रन्थमा भनिएको छ, सत्य सत्य सत्य हो गोविन्द राधे, संत सत्य सत्य हो तो लक्ष्य दिला दे। आउनुहोस्, जीवको हृदयमा रहेको मोह अन्धकार नाश गर्न समर्थ सद्गुरुको स्मरण गर्दै यो सुमधुर पद श्रवण गरौँ। प्रस्तुत पदमा सद्गुरुको यशोगान गरिएको छ।

0: सद्गुरु महात्मा गानपछि अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्रोताहरू, तत्त्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्त्वज्ञान सुन्न अल्छी नगर्नुभयो भन्दै महापुरुषहरू सचेत गराउँछन्। आउनुहोस् सावधानीपूर्वक तत्त्वज्ञान श्रवण गरौँ।
1: राधे राधे किन भनिन्छ? यो पनि प्रश्न थियो तपाईँहरूको। यसको कारण यो हो, हाम्रो सनातन वैदिक धर्ममा अनेक देवी देवता छन्। 33 कोटी देवी देवता छन्। 33 करोड अरू भगवानको पनि कमी छैन। तर यो सबको मूल को हो यो जान्नु छ। जस्तै एक विशाल वृक्ष छ, रुख, त्यसमा फल फूल पात हाँगा सब छ। तर त्यसको मूल के हो, बीज के हो, बीज त्यो जान्नु पर्यो। त्यो बीज जाने वृक्ष पुरा जानिन्छ। त मूल के हो? वेदमा एक प्रश्न छ, ऋग्वेदमा, कह परमो देवः, परम देव को हो? सब देवता का पनि देवता को हुन्? तब वेदले नै जवाब दियो, कृष्णो हवै परम दैवतम, भगवान श्री कृष्ण नै परम देव हुन्। तर विष्णु का 8 अंश होइन र कृष्ण, यो पनि ठिक हो। त फेरि 8 अंश भए त भगवान विष्णु पो ठुलो भए त? हेर्नुहोस्, यस्तो छ हिसाब किताब। 3 वटा विष्णु हुन्छन्। एक विष्णु हुन्छ कारोडो दकसाई, एक विष्णु हुन्छ गर्भो दकसाई, अर्को विष्णु हुन्छ छिरो दकसाई। 3 विष्णु अलग अलग। त यसमा कारक विष्णु जुन हो, ब्रह्माण्डको उत्पत्ति प्रलय गर्ने कारोडो दकसाई विष्णु हो। यो संसारमा व्यापक रहने जुन छ, त्यो गर्भोदकसाई विष्णु हो। यो संसारको पालन गर्ने जुन छ, त्यो क्षीरोदकसाई विष्णु हो, जुन समुद्रमा सुतिरहन्छन्। यी 3। तर यी विष्णुका मूल विष्णु, महाविष्णु जुन छन्, उनी पनि श्रीकृष्णकै एक अंश मात्र हुन्। एते चांस कला पुंस कृष्णस्तु भगवान स्वयं। 1:3:28 भागवत। तर त्यो श्रीकृष्ण गोलोकवासी श्रीकृष्ण हो। ध्यान दिनुहोस्, तपाईँहरूको संसारमा जो सबभन्दा ठुलो पोस्टवाला छ त्यही त माथिल्लो सिटमा बस्छ। त तपाईँहरूको यो भगवत राज्यमा पनि सिट छ, वैकुण्ठ छ, त्योभन्दा माथि साकेत लोक छ, साकेत लोकभन्दा माथि गोलोक छ। वैकुण्ठमा विष्णु बस्छन्, साकेत लोकमा राम बस्छन्, गोलोक जुन सबभन्दा माथि छ त्योभन्दा माथि कुनै लोकै छैन, त्यहाँ श्रीकृष्ण बस्छन्। तर यो जुन विष्णुको अंश अवतार जुन छ श्रीकृष्ण, यो पनि सत्य हो। तर भेद यति छ कि हरेक युगको आयु हुन्छ। 4,32,000 वर्षको कलियुग हुन्छ, 8,64,000 वर्षको द्वापर युग हुन्छ, 12,96,000 वर्षको त्रेता युग हुन्छ, 17,28,000 वर्षको सत्य युग हुन्छ। सब मिलाउँदा 43,20,000 वर्ष हुन्छ। त हरेक 43,20,000 वर्षको द्वापरको अन्त्यमा जुन श्रीकृष्ण आउँछन् यो वृन्दावनमा धराधाममा, त्यो विष्णुका अंश अवतार हुन्। तर यो 43,20,000 वर्ष चतुर्युग जुन छ, 71 पटक बितेपछि एक मन्वन्तर हुन्छ, जुन भनेको 30,67,20,000 वर्ष हुन्छ। त्यो मन्वन्तर 14 पटक बितेपछि एक कल्प हुन्छ, जुन भनेको 4,29,40,80,000 वर्ष हुन्छ। त त्यो 4,29,40,80,000 40 लाख 80 हजार वर्षमा चाहिँ उहीको श्री कृष्ण आउँछन् गोलोकवासी सिधै, विष्णुको अंश होइन। तर हरेक 43 लाख 20 हजार वर्षमा चाहिँ विष्णुको अंश श्री कृष्ण आउँछन्। त्यसैले यो दुवै श्री कृष्ण हो, नाम एउटै हो, वस्तुत मूल श्री कृष्णकै अंश हुन् सबै। बुझेन? अलिअलि घुस्यो, धेरै घुसिन्। त दुवैको नाम श्री कृष्ण किन राखियो? एउटाको काले एउटाको गोरे राख्यो भए हुन्थेन? हेर्नुहोस् यस्तो छ, तपाईँहरूको पृथ्वीमा चक्रवर्ती राजा हुन्थे पहिला पहिला, जस्तै इङ्ल्यान्डकै पनि सूर्य अस्ताउँदैन, नअस्ताउने देशमा गनिन्थ्यो इङ्ल्यान्डलाई कुनै बेला। के कारण त के ए छत्र उसैको राज्य थियो? हो पनि होइन पनि। कसरी हो? यसकारण कि सबै उसले भने मान्थे अन्य राज्यहरू, त्यसकारण हो। र हरेकको छुट्टा छुट्टै टेरिटरी थियो, अलग अलग राज्य थिए, त्यो पनि ठिक हो। तर त्यहाँ शासन गर्ने सब चाहिँ इङ्ल्यान्डको राजाको अगाडि नतमस्तक हुन्थ्यो, बस। त राजा

अर्थात जसरी एक रुखको जरामा पानी हालेपछि त्यसको हाँगा पात फुल सब तृप्त हुन्छन्, तर त्यो वृक्षको हाँगा पातमा पानी हाल जरामा नहाल त त्यही रुखलाई पनि लाभ हुँदैन। त्यस्तै श्री कृष्ण सबका मूल हुन्, यदि श्री कृष्णको भक्ति गर त सबै सन्तुष्ट हुन्छन् देवता पितृ आदि, तर श्री कृष्णलाई माइनस गरेर तिमीले जति भक्ति गरे पनि त्यसको लाभ हुँदैन, वेददेखि सब यही बताउँछ। ठिक त सारा जगतले श्री कृष्णको आराधना गर्छ मूल हो, तर श्री कृष्णले पनि कसैको आराधना गर्छन्, कसको आराधना गर्छन्? कृष्णे न आराध्यते इति राधा ऋग्वेद। श्री कृष्णले पनि कसैको आराधना गर्छन् त कसको? राधाको। ध्यान दिनुहोस्, राधा आफैमा संज्ञा होइन, श्री कृष्णको क्रिया हो, क्रिया। श्री कृष्णले के गर्छन्? आराधना गर्छन्। त संस्कृतमा दुवै अक्षर दीर्घ भयो भने त्यो सन्धि हुन्छ, एउटा अक्षर लोप हुन्छ। त श्री कृष्णले आराधना गर्ने पर्सनालिटी आराधाको आर रा एकै ठाउँमा मिसियो, आ गायब भयो, अब के बाँकी रह्यो? रा र धा। त श्री कृष्णले पनि मान्ने पर्सनालिटी जुन हो त्यो हो राधा, यानि कि श्री कृष्णको प्राणाधि देवी, कृष्ण प्राणादि देवी ऋग्वेद, अर्थात श्री कृष्ण को प्राण हो राधा प्राण। यदि राधा रानी माइनस कर दिने हो श्री कृष्ण को शक्ति छैन, राधा शक्ति हो, श्री कृष्ण शक्तिवान हो। जसरी तपाईहरुको धन छ त्यसैले धनवान, त श्री कृष्ण राधा भए शक्तिवान, राधा माइनस गरे जीरो। तर हो एकै तत्त्व, फेरि भेद नराख्नु होला। येयम् राधा यश्च कृष्णो रसाब्धिर् देहश्चैकः क्रीडनार्थं द्विधाभूत् ऋग्वेद। एकै श्री कृष्ण थिए, खेल्न मन लाग्यो, अब कोसँग खेल्ने? उसको अगाडि राजाको छोरोले खेल्न पर्यो भने त्यही पर्सनालिटी चाहियो नि, प्रजासँग गर त खेल्दैन। त आफै दुई भए, क्रीडनार्थं द्विधाभूत् डबल, एउटै राधा कृष्ण हुन्, एक आत्मा एक शरीर। त आत्मा हो श्री कृष्णको राधा रानी, त्यसैले राधाको आराधना स्वयं श्री कृष्ण गर्छन्। कृष्णेन आराध्यते इति राधा, यसकै अनुवाद अन्य शास्त्रहरूमा छन्। वृन्दावनेश्वरी राधा राधैवाराध्यते मया। श्री कृष्ण भन्दैछन् राधा रानी वृन्दावन की अधीश्वरी हो, मैले पनि रास गर्ने बेलामा मुकुट फुकालेर चरणमा राख्नु पर्छ, मेरी मालिक नै हो राधा रानी। श्री कृष्ण भन्दैछन् म स्वयं आराधना गर्छु। त्यसैले सिद्धान्त छ रा शब्दो चारणा देव भुक्ति मुक्ति चराति सह, धा शब्दो चारणा देव धावत एव हरे पदम। अर्थात कसैले रा बोलोस्, संसारी व्यक्तिको नाम ल्या जस्तो होइन, बिहान बिहान मैले सिका जस्तरी भित्र हृदयदेखि रा, त त्यसको भुक्ति मुक्तिको कामना खतम हुन्छ। त्यसमा धा अक्षर जोडिदियोस् त धावत एव हरे पदम, त्यो राधा बोल्ने का श्री कृष्ण जहाँ भए पनि आइपुग्न पर्छ, यो अकाट्य नियम छ। श्री कृष्ण बोल्दैमा राधा आउन पर्छ जरुरी छैन, या कृष्ण आउन पर्छ जरुरी छैन, तर राधा बोलेपछि श्री कृष्ण आउनै पर्छ। जस्तै कुनै गाई र बाछो छ, गाईलाई घिच्याउनुहोस् नहिन्न पनि सक्छ गाई, तर त्यसको बाछोलाई घिच्याइदिनुहोस् त माउ त्यसै पछि पछि लागेर आउँछ। हो त्यस्तै, त्यसैले हामी राधे राधे भन्ने गर्छौँ ह। र अर्को, हामी जब साधना गर्छौँ त राधे राधे भनेर हात उठाउने चलन छ, अन्त्यमा जय जय श्री राधे भनेर यसको

0: मतलब यो मतलब यो हो कि अहिलेसम्म हामीले संसारमा शरणागत भयो, हात उठायौँ बाउ आमा स्त्री पति पुत्रको अगाडि, मलाई यो देऊ त्यो देऊ भनेर शरणागत भयौँ। कसैले बन्दुक तेर्स्याए पनि हात उठाइदिन्छौँ हामी शरणागत। तर अब हामीलाई संसारको शरणागत हुनु छैन, सर्वशक्तिमान राधा रानीको शरणागत हुनु छ। त्यसैले जय जय श्री राधे भनेर हामी भगवानको अगाडि हात उठाउँछौँ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामीजीबाट प्रवचन। आदरणीय श्रोताहरू, प्रवचन पुरा श्रवण

सद्गुरुका मुखारविन्दबाट निस्केका ससाना आज्ञा पनि मेरो लागि हितकारी छ। यो चिन्तन जहिले हुन्छ त्यसै दिनदेखि शास्त्र वेद एवं गुरुका हरेक वाणी आफ्नो लागि अनुकूल लाग्छन् र त्यसै दिनदेखि तिम्रो शरणागति प्रारम्भ हुन्छ। हस्त आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको वचनामृतसँगै कार्यक्रम अध्यात्म सन्देशबाट बिदा चाहन्छु। रेडियो नेपालबाट दैनिक रूपमा प्रसारण हुने हाम्रो कार्यक्रम नियमित श्रवण गर्नुहोस्। सत्सङ्गको लाभ लिनुहोला।